0: यति बेला हाम्रो स्टुडियोको समय अनुसार बिहानको ठिक 6 बजेको छ।
1: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशु प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाई यस संसारमा पठाउनुभयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्त येशू प्रभुलाई हाम्रा मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ, प्रभु धेरै हाम्रा प्रियहरूले यो कुरो अझैसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन। अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्। उहाँहरूले येशु प्रभुको सुसमाचार सुनेर प्रभु येशु ख्रिस्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्। अनि जुन मुक्ति तपाईँले हामीलाई सित्तैमा दिनुभयो ख्रिस्ट येशु प्रभुमा विश्वास गर्नेहरूलाई, यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौ। साथसाथै हाम्रो यो पनि प्रार्थना छ, हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने बढ्दै जान पर्ने। यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ, वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्टीय परिपक्वता आएको होस् अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्। संख्यामा मात्रै ठूलो मण्डली होइन तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भनी बिन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, धेरै आत्माहरू बाँच्न सकुन् तपाईँ परमेश्वर पिताको महिमाको लागि। हाम्रो यो प्रार्थना सुन्नुहोस्। हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ प्रभु येशू ख्रिस्टको नाउँमा, आमेन।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4770-754 01-4770-754 र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-023-44-46 98-023-44-46। अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेतसेमनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाईँ आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईंलाई वचनद्वारा साथ दिन गइरहेका छौं। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईंलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समय म उहाँलाई दिन चाहन्छु।

मसीह मसीकी गेट्समेनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदी बहिनीहरू, म टेकदाल सधैँ झैं एउटा नयाँ विषयमा वचन लिएर गेट्समेनी एयरपोर्ट चर्चको तर्फबाट आएको छु। र आजको वचनको शीर्षक रहेको छ, संकष्टमा भएर जाँदा के गर्ने? यो प्रश्न छ, यो सबैको जिन्दगीको प्रश्न हो। सृष्टिकर्ता परमेश्वर धरतीमा मसीहा येशु भएर आउनु हुँदाखेरि उहाँले योहानाको पुस्तक 16 अध्यायको 33 पदमा भन्नुभयो, म यो खण्डलाई पढिदिँदछु, मैले तिमीहरूलाई यी कुराहरू यस हेतुले भनेको छु कि ममा तिमीहरूलाई शान्ति होस्, यस संसारमा तिमीहरूलाई संकष्ट हुनेछ, तर साहस गर, मैले संसारलाई जितेको छु भनिकन प्रभु येशूले यस खण्डमा भन्नुभयो। र ख्रीष्टमा हामीले शान्ति पाएका छौं, तर धरतीमा रहँदाखेरि चाहिँ तपाईँ र मलाई संकष्ट हुन सक्छ, किनकि यो धरती केही समय दुष्ट आत्माको हातमा परेको छ। आजभन्दा भोलि खराब दिन हुँदै जानेछ, भोलिभन्दा पर्सि खराब दिन हुँदै जानेछ, तर ख्रीष्ट येशूलाई मुक्तिदाता भनेर हामीले विश्वास गरेको कारणले गर्दाखेरि हाम्रो जिन्दगी चाहिँ खराबै संसारमा पनि आजभन्दा भोलि अझ असल, भोलिभन्दा पर्सि अझ असल उहाँले बनाउँदै लानेछु भनेर चाहिँ त्यो प्रतिज्ञा गर्नुभएको छ। र एउटा जिन्दगी संघर्षशील छ भनिन्छ, पवित्र बाइबलको भाषामा समस्या जानको लागि आउँदछ, समस्या बसिरहँदैन, तर दुष्ट आत्माले हामीलाई संकष्ट चाहिँ बसिरहन्छ भनेर चाहिँ अत्याउने कामहरू गर्दछ। तर त्यो समय हामीले सम्झिन पर्छ, प्रभु येशूले धरतीमा दुष्ट आत्माको हार गराइसक्नु भएको छ क्रुसमा। त्यो भएको कारणले गर्दाखेरि संसारमा बस्दा संकष्टै भए पनि उहाँमा हामीले शान्ति लिन सक्नुपर्छ भनेर चाहिँ हामीले त्यो सत्यतालाई नबिर्सिकन आफ्नो जिन्दगी जुन संघर्षबाट गइरहेको छ, संघर्षमा हामी हार्न हुँदैन, किनकि हामीले जुन लडाई लडिरहेका छौं बाइबलको भाषामा हामीले भन्ने हो भने जितिसकेको लडाई हामीले लडिरहेका छौं, हार्ने त चान्सै छैन। र जिन्दगीमा धेरै संघर्षहरू भएर गएका धेरै व्यक्तित्वहरू, परमेश्वरका जनहरू, उत्पत्तिको पुस्तकदेखि प्रकाशका पुस्तकसम्म नै परमेश्वरको महान दासहरूको जीवनलाई हामीले हेर्यौं भने उहाँले जीवन संघर्षमा लिएर जानुभयो, तर उहाँले यो प्रकारले परमेश्वरमा भरोसा गर्नु भएको कारणले गर्दा जितिसकेको लडाई मैले लडिरहेको छु, हार्ने चान्सै छैन भन्ने प्रकारले उहाँले लिएर जानुभयो। सृष्टिकर्ता परमेश्वरले उहाँलाई विजय पनि गराउनु भयो, उहाँहरू जीवित उदाहरणहरू हुनुहुन्छ। त्यसै गरेर धरतीमै भएका अन्य मानिसहरूको पनि कति जीवनी पढ्दाखेरि हामीलाई आशिष हुन्छ, जो व्यक्तिले जीवनमा परेको संघर्षलाई संघर्ष नमानिकन परमेश्वरमा मसीहा येशूमा उहाँहरूले भरोसा राख्नुभयो र जीवन त्यही प्रकारले लिएर जानुभयो, पछि गएर प्रभुले उहाँहरूलाई सफल बनाएर छोड्नुभयो। उदाहरणको लागि थोमस एडिसन भनेर एक वैज्ञानिकको उदाहरण हामीले लिन सक्छौ, यानि उहाँको जीवनी पढ्दाखेरि हामीलाई यो लाग्छ कि त्यस्तो संघर्षमा भएर त हामी पनि गएका छैनौ होला भन्ने जस्तो लाग्छ। उहाँले इलेक्ट्रिक बल्ब, विद्युतको जो बल्ने बल्बको आविष्कार गर्नुभयो, फोनोग्राफ भन्ने रेकर्डिङ मेसिनको आविष्कार गर्नुभयो, र यो मोसन पिक्चरहरू भन्नाले चलचित्र सिनेमाको जो मुभी क्यामेराहरूलाई चाहिने डिभाइसेसहरू टेक्नोलोजीको उहाँले विकास गर्नुभयो, कार्बन टेलिफोन ट्रान्समिटर उहाँले बनाउनुभयो, र ब्याट्रीको स्टोरेज गर्ने कुराहरूको पनि उहाँले आविष्कार गर्नुभयो।

त्यसरी बिक्री गरेर पैसा रुपियाँहरू बनाउन शुरू गर्नुभयो र उहाँको जिन्दगीमा जसरी उहाँले आफ्नो भित्र हृदयबाट चाहिँ बिजुलीको बल्ब लगायत अघि भनिएको कतिवटा आविष्कारहरू गर्न चाहनुहुन्थ्यो, एउटा कुरा पैसा थिएन, दोस्रो कुरा शिक्षा थिएन र धेरै गाह्रो जिन्दगी संघर्ष उहाँमा थियो। यद्यपि प्रभुमा उहाँले भरोसा राख्नु भएर लगातार प्रार्थना सहित नै उहाँ अगाडि बढ़िराख्नुभयो, परिश्रम गर्नुभयो। दिनमा 16 घण्टादेखि 18 घण्टा उहाँले परिश्रम गर्नुभयो र एउटा ल्याबोरेटोरी जस्तो उहाँले बनाउनुभयो त्यो कमाएको सानो तिनो पैसाहरूबाट, र त्यो ल्याबोरेटोरी पनि एक दिन स्वाटै जल्यो। जल्दाखेरि सबैले ओहो लु खतम भयो तिमी भनेर चाहिँ त्यसरी भन्दाखेरि होइन, मेरा सबै गल्तीहरू जलेका हुन्, म फेरि अब नयाँ शुरू गर्छु भनेर चाहिँ त्यो संघर्षलाई पनि उहाँले हार मान्नु भएन। र भनिन्छ थोमसको जो संघर्षमा यहाँ आविष्कार गर्ने प्रयासहरूमा उहाँको यो कार्य चाहिँ 1914 चाहिँ उहाँको ल्याबोरेटोरी त्यसरी चलेको थियो, कार्यहरू चाहिँ 1900 शताब्दीको कुराहरू हो। र त्यो प्रकारले जाँदै गर्दाखेरि उहाँ हजार चोटि फेल खानुभयो, यो गर्दा नि हुँदैन, त्यो गर्दा नि हुँदैन, त्यसरी जिन्दगी गइरहेको अवस्थामा मानिसहरूले उहाँलाई भने कि तपाईँ त हजार चोटि फेल खानुभयो भनेर भन्दाखेरि थोमसले भने कि होइन होइन, मैले हजार चोटि यो प्रकारले चाहिँ गर्दाखेरि आविष्कार हुँदैन रहेछ भन्छ सिकेँ भने चाहिँ उहाँले त्यो प्रकारले प्रतिउत्तर दिनुभयो। र प्रिय दाजुभाइ दिदी बहिनीहरू, एउटा शिक्षा नभएको व्यक्ति, एउटा कानमा अपाङ्ग व्यक्ति, एउटा गरीब व्यक्तिले प्रभुले मलाई सामर्थ्य बनाएरै छोड्नुहुन्छ भन्छ, त्यो संघर्षमा उहाँले हार खानु भएन। पछि गएर बिजुलीको बल्ब लगायत उहाँले धेरै कुराहरू आविष्कार गर्नुभयो जो अघि नै मैले तपाईँहरूलाई भनिसके। त्यसले गर्दाखेरि प्रभुले योहन्नाको पुस्तक 16:33 भन्नुभए जस्तो नै संसारमा हुँदाखेरि तपाईँ र हामीलाई संकष्ट हुन्छ तर हामीले साहस गर्नुपर्छ। जसरी थोमस एडिसन एउटा प्रभुको जनले जुन मलाई परमेश्वरले यो गिफ्ट यो वरदान दिनुभएको छ, यो वरदानलाई म विजय गरेर छोड्छु, यो वरदानमा म विजय भएर धेरै मानिसहरूलाई यो वरदान मार्फत म आशिषित बनाएरै छोड्छु भनेर चाहिँ प्रयास गर्नुभयो र उहाँ सफल पनि हुनुभयो। अहिले एउटा स्कुलै नगाएको व्यक्तिको नाम वैज्ञानिकको नाममा इतिहासले लेख्दछ। र आदरणीय ख्रिस्ट प्रेमी दाजुभाइ दिदीबहिनीहरू, हामी पतन भएको संसारमा बसोबास गरिरहेका छौं तर हामी यो संसारका होइनौं। हामीलाई सृष्टिकर्ता परमेश्वर मसीहा येशूले छान्नु भएको छ र उहाँमा हामीले भरोसा राखेका छौं र हाम्रो ज्ञान बुद्धिले र हाम्रो तागतले हामी विजय हुँदैनौं तर प्रभुको सहायताले उहाँमा सबै कुराहरू सम्भव छ भन्ने त्यो सत्यतामा हामी विजय हुन्छौं। र तपाईँले जे कुराहरू गरिराख्नु भएको छ र तपाईँको जीवनमा जुन कुरा तपाईँको लागि त्यो चाहिँ तपाईँको गिफ्ट हो, वरदान हो भनिकन तपाईँ निश्चित हुनुहुन्छ, थोमस एडिसनले जस्तो नै सारा मनले सारा प्राणले सारा शक्तिले एकदमै निराश नहुन भइकन साहससँग नै प्रभु येशूले क्रुसमा दुष्ट आत्मा हराउनेलाई जितिसक्नु भएको छ, म हार्ने चान्सै छैन भने उहाँ कानको अपाङ्ग हुनुभए तापनि, पैसा रुपियाँहरूको बाट चाहिँ अपाङ्ग हुनुभए तापनि, लगायत शिक्षाबाट अपाङ्ग हुनुभए तापनि उहाँले अपाङ्ग स्वीकार गर्नु भएन, ख्रिस्टमा म सपाङ्ग छु भन्छ उहाँ खडा हुनुभयो, प्रभुले उहाँलाई सफल बनाएरै छोड्नुभयो

0: काम कुराहरू सम्बन्धीको यी प्रकारको स्रोतहरू नहुन सक्ला, तर सृष्टिकर्ता परमेश्वर मसीहा येशु तपाईसँग हुनुहुन्छ। जसरी थोमस एडिसनलाई उहाँको वरदानमा उहाँले सफल बनाउनुभयो, तपाईलाई पनि सफल बनाएरै छोड्नुहुन्छ। संघर्षमा हुँदाखेरि तपाईँले साहस गर्नुहोस्, हरेस नखानुहोस्। बन्दै म टेकदाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचनपछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस्, हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: सबैजनालाई जयमसी। मेरो नाम चाहिँ पारो दुलाल हो। मेरो घर चाहिँ त सिन्धुपाल्चोक चौतारा सानो सिरबारीमा छ। अनि म चाहिँ अहिले हाल यता कोटेश्वर बस्छु। अनि अहिले म यो गेस्मिनी एयरपोर्ट चाहिँ आउँदैछु। अनि मैले चाहिँ पहिला परमेश्वरलाई कसरी विश्वास गरेको भने, म सानो 13-14 वर्ष हुँदाखेरि म एकदम बिरामी भएको थिएँ, होइन, आलस्य भएको थिएँ, आँखै नहेर्ने, लडेको लडाई हुने, कुन दिन कुन रात केही थाहा नहुने, 3 महिनासम्म त्यस्तो भएको रहेछु। म चाहिँ अनि बिरामी हुँदाखेरि एकदम निराशमा थिएँ, होइन, अब के होला कसो होला, कति हस्पिटल लाँदा पनि नभए र जान्ने धामीहरू लाउँथे त्यतिखेर, केही गर्दैन केही ऊ नभएर। अनि मैले अनि मेरो बुवा मम्मीहरूले चाहिँ अनि परमेश्वरको सुसमाचार सुन्नुभएछ यसु ख्रिस्टको, अनि यसु ख्रिस्टमा विश्वास गरेपछि विश्व भयो। अनि मैले चाहिँ कसरी विश्वास गरेको भने, अनि मेरो दाई भाउजूले चिनेको गुरुबाहरूलाई लानुभएर, अनि उहाँहरूले तपाईँको छोरी निको हुन्छ भने तपाईँहरू के विश्वास गर्नुहुन्छ भन्नुभयो। अनि मेरो छोरी मरेको छोरी बाँच्छ भने म विश्वास गर्छु भनेर मेरो बुवा आमाले उहाँहरूलाई भन्नुभयो। अनि फेरि त्यसपछि अनि मैले विश्वास गर्ने, अनि बुवा आमाले गर्दा मैले विश्वास गर्ने मौका पाएँ यसु ख्रिस्टलाई, त्यसबाट मैले चिने। अनि त्यसपछि म 3-4 महिनासम्म बिरामी भएको मान्छे, केही थाहा नहुने मान्छे, 2 हप्तामा म हिँडेर 2 घण्टा लाग्थ्यो बाटो चर्च गएको। अनि सबैजना कति खुसी हुनुभयो, मैले नयाँ जीवन पाएँ परमेश्वरमा, असम्भव कुरा भन्ने केही छैन, सबै कुरा सम्भव छ। अनि पछि मेरो चाहिँ हिन्दूकै केटासँग बिहे भयो। अनि त्यसपछि अलिअलि अलिअलि हुँदा मलाई चर्च पनि गइन, त्यसपछि मलाई फेरि दुष्ट आत्माले सतायो। अनि म अनि उता मैले चाहिँ परमेश्वरलाई हृदयमा चाहिँ प्रार्थना गरिरहने, अनि परमेश्वरसँग प्रार्थना गरिरहन्थे, हिन्दू भए पनि त्यस्तो मन्दिरहरू जाने अलि गर्दिन्थे। अनि लास्टमा मैले त पहिला विश्वास गरेको थियो म चर्च गएपछि ठिक हुन्छ, तपाईँहरूले यताउति नगर्नु भने, म चर्च जान एकदम प्रयास गरेर चर्च गएँ। अनि मलाई फेरि ठिक भयो, अनि मेरो बुढोलाई म चर्च जान्छु मलाई नरोक्नु भने, अनि पछि उहाँले पनि विश्वास गर्नुभयो। अनि मैले पहिला विश्वास गर्दै गर्दै आएँ, अनि उहाँले पनि पछि विश्वास गर्नुभयो। अनि हाम्रो एकदम नाजुक अवस्था थियो, होइन, जे काम गर्दा नि पसलहरू राखेर पनि खालि ऋणहरू मात्रै लाग्ने, जता हातल्दा नि त्यतै हुने भइरहेको थियो। अनि जब उहाँले विश्वास गर्नुभयो भने हामी दुईजना एउटै मनका एउटै हृदयका भएर परमेश्वरलाई यसु ख्रिस्टलाई हामीले प्रार्थना गर्न थाल्यौँ। अनि त्यसपछि हामीलाई आशिष हुँदै हुँदै आयो। अनि कति ऋणहरू थियो, 20-22 लाख नि बढी ऋणहरू थियो। अनि उहाँ गएको, अनि उहाँले जता जे काम गर्दा नि हुनुभएछ, अनि परमेश्वरलाई जब उहाँले विश्वास गरेपछि अनि कोरियन भाषा पढ्नुभयो, अनि उहाँले नाम निकाल्न सफल हुनुभयो, अनि उहाँ जानुभयो, हाम्रो सबै आशाहरू हराइसकेको थियो, त्यहाँ केही उपाय थिएन। साँच्चै परमेश्वरमा त असम्भव कुरा केही रहन्छ, साँचो सत्य परमेश्वर यसु ख्रिस्ट मात्र हुनुहुँदो रहेछ, उहाँमा मात्र उद्धार र मुक्ति छ। हामी मरेपछि नि स्वर्ग जाने त छँदैछौँ, तर जिउँदोमा नि हामीलाई यसु ख्रिस्टमा विश्वास गरेपछि एकदम शान्ति आनन्द हुँदो रहेछ, अनि सुख, के खाऊ के लाऊ भन्ने अभाव कुनै पनि छैन।

0: अनि एकअर्काको लागि प्रार्थना गर्ने, त्यसो गर्दा चाहिँ अरूको लागि हामीले जब प्रार्थना गर्न थाल्यो भने आफूलाई चाहिँ एकदम आशिष हुँदो रहेछ होइन। अनि मैले अनुभव गरेको कुरा चाहिँ अनि हामीले अरूलाई सुसमाचार सुनाउने गर्दा चाहिँ परमेश्वरले हामीलाई झन् सहायता गर्नुहुन्छ। हस्, मेरो अहिलेको गवाही यति नै छ। अब तपाईँहरू नि साँचो सत्य परमेश्वर यसो फिट हुनुहुन्छ भने विश्वास गर्नु, उहाँमा असम्भव भन्ने केही कुरा छैन, सबै कुरा सम्भव छ। अब म अहिले यति नै गवाही राख्दा छु। हस्त जयमसी, सबै आशिषित हुनुभयो होला।
1: आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौ र कार्यक्रम प्रति सल्लाह तथा सुझाव सँगसँगै भेटी दिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 97 66 89 41 88 97 66 89 41 88। हवस् श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस् त, जय मसीह, नमस्कार। तपाईको दिन आशिषमय रहोस्।

0: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन ज्वेलरी बेल बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ।
1: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
2: अधिक जानकारीको लागि मोबाइल 9841768602 9841768602
3: र 9818252040 9818252040

0: जवान मानिसले आफ्नो चाल चलन कसरी चोखो राख्न सक्छ? तपाईँका वचन अनुसारको जीवन बिताएर नै हो। भजन संग्रह 119 9 पद। कार्यक्रम गुड न्यूज युथ क्लब युवाहरू संघको फलाकुसारी प्रत्येक शुक्रबार 11 बजेदेखि 12 बजेसम्म प्रस्तुत पुनमको साथमा सुन्न नभुल्नुहोला।
1: हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी हो रे नि।
2: हो र होइन होला त्यस्तो त।
3: सोहिता, तिमीहरूको के खास कस कुरा हुँदैछ? के भयो भन त?
4: केही भएन मिस,
3: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
4: हुन्छ मिस।
5: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नमस्ते, म कलाकार आशा खड्का। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज। म पनि सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोस् है। अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
1: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
2: रिसलाई कसरी आफ्नो निम्ति काममा लगाउने, पहिलो भाग। चैमसी, आज शुक्रबार अगस्त 7 तारीख साउन 22 गते। आजको बाइबल लेखण्ड याकुबको पुस्तक 1 अध्यायको 19 पदबाट रहेको छ र यहाँ यसरी लेखेको छ। प्रत्येक मानिस सुन्नमा छिटो, बोल्नमा ढिलो र रिसाउनमा धीमा हुनुपर्छ। तपाईँले रिसलाई आफ्नो पति वा पत्नीसँगको सम्बन्ध र घनिष्ठतालाई अझ गहिरो बनाउन प्रयोग गर्न सक्नुहुन्छ। यसरी त्यसो गर्न सकिन्छ। पहिलो, रिसको स्थान चिन्नुहोस्। रिसको अधीनमा परेको व्यक्ति सुरक्षित, स्वस्थ वा बुद्धिमान हुँदैन। पर्खालहरू भत्किएको नगर झैं आत्मसंयम नभएको मानिस हो। यो कुरा तपाईँले हितोपदेशको पुस्तक 25 अध्यायको 28 पदमा हेर्न सक्नुहुन्छ। तर यदि तपाईँ र तपाईँको पति वा पत्नीले रिसलाई आफूमाथि शासन गर्न दिनुको सट्टा त्यसलाई नियन्त्रण गर्न सिक्न सक्नुहुन्छ भने यो अमूल्य कुरा हुन सक्छ। रिसको त्यो भावनालाई तपाईँको मस्तिष्कले पठाएको ज्वालाको रूपमा सोच्नुहोस्, जसले तपाईँले व्यवहार गर्न आवश्यक कुरालाई जनाउँछ। आफ्ना भावनाहरूलाई स्वीकार गर्ने आफ्नै तरिका खोज्नुहोस्। यदि तपाईँ आफ्नो रिसलाई नियन्त्रण गर्न संघर्ष गर्नुहुन्छ भने हिँड्नुहोस् र तापक्रम घट्न दिनुहोस्। त्यसपछि फर्कनुहोस्, पुनः संलग्न हुनुहोस् र समस्याको सामना गर्नुहोस्। दोस्रो, नभाग्नुहोस्। यदि तपाईँ साँच्चै खतरामा हुनुहुन्छ भने तपाईँ कतै सुरक्षित स्थानमा जानुपर्छ। तर यदि त्यस्तो जोखिम छैन भने आफ्नो पति वा पत्नीसँग संलग्न रहनुले तपाईँहरू दुवैजनाको भावनालाई समर्थन गर्छ। यो समाधान निकाल्ने एकमात्र तरिका हो। यदि तपाईँहरू मध्ये कोही रिसाउनु भएको छ भने यसको सामना गर्न सहमत हुनुहोस्। त्यसो गर्नका लागि तपाईँले समयको योजना गर्नुपर्ने हुन सक्छ, तर धेरै समय नपर्खनुहोस्। अरू केही नगरे तापनि त्यो रात सुत्नु अघि यसको सामना गर्ने संकल्प गर्नुहोस्। तपाईँले सम्पूर्ण समस्याको समाधान फेला पार्न सक्नुहुन्न, तर दिन समाप्त हुनुभन्दा अघि नै परिस्थितिलाई शान्त पार्न सम्झौता गर्नुहोस्। घाम अस्ताउन अघि नै तिमीहरूको रिस मरोस् र दियाबलसलाई मौका नदेऊ। यो कुरा तपाईँले एफिसीको पुस्तक 4 अध्यायको 26 र 27 पदमा हेर्न सक्नुहुन्छ। आवश्यक परेमा त्यो समस्यालाई सम्बोधन गर्न समय तालिका बनाउनुहोस्। तपाईँ दुवैजना यसको योग्य हुनुहुन्छ अनि तपाईँको विवाह यसको लायक छ। रिसले तपाईँमा कुनै समस्या छ भन्ने संकेत दिन्छ, यसकारण यसलाई सम्बोधन गर्नुहोस्। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
1: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल।

0: नखु ललितपुर।
1: मोबाइल नम्बर 98082048470।
0: इमेल ठेगाना mos.radioministry@gmail.com।
1: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
0: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीहा।
2: कोरस नम्बर 105।

0: म अमित थापा, तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम धन्यवाद बिहानी।
2: यो समय हो धन्यवाद बिहानी।

जयनश्री साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बस्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम धन्यवाद बिहानीमा। आदरणीय श्रोता कार्यक्रम धन्यवाद बिहानी लिएर प्राविधिक मित्र सुजन र म अब्राम उपस्थित भइसकेका छौं। जब बुद्धिमानलाई शिक्षा दिइन्छ त्यसले ज्ञान पाउँछ। तपाईँको व्यक्तिगत जीवनमा होस् या तपाईँको पेसामा सम्बन्धमा सफलतामा खुशीको लागि अरूसँग संचार गर्ने कला सिक्न आवश्यक छ। तथ्यहरू प्राप्त गर्नुभन्दा बाहेक संचारले अर्को व्यक्तिको हृदय र मनको बारेमा केही समझ प्राप्त गर्ने तरिका प्रदान गर्नुपर्छ अनि असल संचारको लागि अनुवादको खाँचो पर्छ। तपाईँको त्यो अर्को व्यक्तिको भाषा सिक्नु पर्ने हुन्छ, अर्थात् उसले के भन्न खोजिरहेको छ बुझ्नुपर्ने हुन्छ। हामी सबैले उही शब्द प्रयोग गर्छौ तर प्रेमको सन्दर्भमा हामीहरूसँग आत्मा अद्वितीय भाषाहरू हुन्छन्। तपाईँले मलाई मेरो लागि यहाँ कसैको खाँचो छ भन्नुको अर्थ अर्को व्यक्तिले म तपाईँको लागि यहाँ हुनेछु भन्ने नहुन सक्छ। तपाईँले पूर्व अनुमानहरू र गलत सोचाई उनीहरूको भाषा सिक्न आवश्यक छ। यस्तो समाजले तपाईँलाई आगामी वर्षहरूमा धेरै सहायता गर्नेछ। यसले तपाईँलाई तिनलाई तपाईँकै अर्को रूपमा मानेर वा उनलाई तपाईँको उत्तम मित्र जस्तै ठानेर व्यवहार गर्नबाट रोक्नेछ। हामी सबैलाई माया गर्नु र माया गरिनु आवश्यक छ तर हामी आफ्नो अभिव्यक्ति र इच्छाहरू व्यक्त गर्नको लागि संसारका विभिन्न माध्यमहरू प्रयोग गर्छौ। तपाईँ दुवैजनाको बुझाइ एउटै छ भन्ने कुरा सुनिश्चित गर्न शब्दको अर्थ जाँच गर्न र परिभाषाहरू तुलना गर्न डराउनुहोस्। एक आदरणीय बाइबल शिक्षकले यो कुरालाई यसरी बताएका छन्, प्राय मेरो आफ्नो कुराकानीमा म यसो भन्छु, मैले जे सुने त्यो कुरा म तपाईँलाई बताउनेछु ताकि तपाईँले त्यो कुरा भन्न खोज्नु भएको हो कि होइन भनी म बुझ्न सकौं। कति पटक मैले चाहेको भन्दा बिल्कुलै फरक कुरा सुन्दा म छक्क पर्छु। चिर स्थायी सुखी भौतिक थोकहरूको स्वामित्वबाट प्राप्त हुँदैन, त्यो त असल सम्बन्धबाट प्राप्त हुन्छ। त्यसकारण आज आफ्नो संसार कौशल सुधार गर्न काम गर्नुहोस् किनकि यो लगानीको लायक छ, किनकि उहाँले आफ्नो स्वर्गदूतलाई तिम्रा सबै मार्गहरू रक्षा गर्नलाई आज्ञा दिनुहुन्छ। धर्मशास्त्रमा स्वर्गदूतहरूको बारेमा 300 भन्दा बढी सन्दर्भहरू छन्। तिनीहरूलाई दुई शब्दमा वर्णन गरिएको छ, धेरै शक्तिशाली तर दानियलका लागि सिंहहरूको मुख बन्द गर्न र पत्रुसलाई मृत्युदण्ड दिई अघिल्लो रात झ्यालखानाबाट बाहिर निकाल्न एकजना मात्रै स्वर्गदूत पर्याप्त भए। अनि के तपाईँलाई एलिसाको नोकरको सम्झना छ? जब शत्रुको सेनाले दोतान शहरलाई घेरेको थियो, एलिसाले आफ्नो नोकरको आँखा खोलिदिनु परमेश्वरलाई विन्ती गरे, तब परम प्रभुले त्यस चाकरको आँखा खोलिदिनु भयो। त्यसले एलिसाका वरिपरिका टाँडाहरू अग्निमय घोडाहरू रथले भरिएको देख्यो। यदि आज परमेश्वरले तपाईँको आँखा खोलिदिनु भयो भने तपाईँले के देख्नुहुनेछ? तपाईँका छोरा छोरी विद्यालय जाँदै गर्दा स्वर्गदूतहरू उनीहरूको साथ लागेका, मादक पदार्थ सेवन गरेका, चालकहरूबाट तपाईँलाई जोगाएका, शल्यक्रिया गर्ने डाक्टरहरूको हातलाई मार्गदर्शन गर्दै गरेका, सुतेको बेला तपाईँलाई पहरा दिइरहेका एकजना बाइबल शिक्षकले यसो भनेका छन्, यदि तपाईँलाई विश्वासी हुनुहुन्छ भने तपाईँको जीवनको अनुभवमा शक्तिशाली स्वर्गदूतले तपाईँको साथ दिनेछन् भन्ने आशा गर्नुहोस्। के सबैजनाले कुनै स्वर्गदूत उनीहरूको साथमा रहेको देख्नेछन्? होइन, बाइबलले भन्दछ यति सबै स्वर्गदूतहरू मुक्ति पाउनेहरूको खातिर सेवा गर्नलाई पठाइएका सेवा गर्ने आत्माहरू होइनन्। तब तपाईँले यीशुलाई इन्कार गर्नुहुन्छ, तपाईँले उच्चतम सुरक्षा गुमाउनुहुन्छ। तर जब तपाईँले यीशुलाई प्रभु र मुक्तिदाताको रूपमा स्वीकार गर्नुहुन्छ, तपाईँले 24 घण्टा सुरक्षा पाउनुहुनेछ, किनकि परमेश्वरको भय मान्नेहरूको चारैतिर परम प्रभुका स्वर्गदूतले सुरक्षाको घेरा लाउँछन्। ध्यान दिनुहोस्, तपाईँको स्वर्गदूत तपाईँका आएर यसो हात हल्लाएर मात्रै जान्दैनन्, तर तिनले आफ्नो पाल टाँग्छन्, त्यही बस्छन्, जागा रहन्छन्। तपाईँ तिनको पखेटाको छाया मुनि सुरक्षित विश्राम गर्न सक्नुहुन्छ। यदि यसले तपाईँको चिन्ता कम गर्दैन भने कुनै कुराले पनि तपाईँको चिन्ता कम गर्ने छैन। तथ्य के हो भने पृथ्वीमा सबैभन्दा धनी व्यक्तिले समेत शान्ति पाउन सकेका छैनन्, तर हामी कति धन्यका छौं। श्रोता एथेन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। प्राविधिक मित्र सुजनलाई पनि धन्यवाद दिँदै अहिलेलाई पनि बिदा हुन्छु। धन्यवाद। जयमसिंह।

गुर्मी एफएम 105.1 मेगा हर्जको रेडियो तरंगलाई सुनेर साथ दिइराख्नुभएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तोता जोनाथन गिरीतर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन चढाउँछौ। प्राविधिक कक्षबाट प्राविधिक मित्र सुजन किमिरेजीका साथ कार्यक्रम हो प्रेयर टावर। प्रिय श्रोता, यो कार्यक्रम हरेक हप्ता आइतबार, मंगलबार, बिहिबार र शुक्रबार मात्र गुड न्यूज एफएम 105.1 मेगा हर्जको रेडियो तरंग काठमाण्डु र 105.6 मेगा हर्जको रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि कुराकानी गर्नुको साथसाथै हामीले प्रार्थना किन गर्नुपर्छ र के का लागि गर्नुपर्छ र कसरी गर्नुपर्छ भन्ने विषयमा हामी तपाईसँग भलाकुसारी गर्ने गर्दछौ र हाम्रो कार्यक्रमको उद्देश्य तपाईलाई प्रार्थना गर्नुपर्छ भनेर उत्साह दिनु हाम्रो कार्यक्रमको एक मात्रै उद्देश्य रहेको छ। श्रोता, त्यही उद्देश्य अनुरूप आज पनि हामी अबको करिब करिब आधी घण्टासम्मको लागि तपाईसँग बातचित गर्नको लागि हामी आइपुगिसकेका छौं। तादनी श्रोता, रेडियो नजिक आउनुहोस् र हामी सँगै मिलेर आजको यो बिहानलाई विशेष रूपमा प्रार्थनामय बनाऊ। श्रोता, यो कार्यक्रम तपाईँको आफ्नो कार्यक्रम हो र हामी सबै मिलेर यस कार्यक्रम मार्फत बिहानहरूमा परमेश्वरको महिमा गर्दै उहाँलाई हामी उचाल्न सक्दछौं। तापनि श्रोता, अब भने यस कार्यक्रममा तपाईँका प्रार्थनाका अनुरोधहरूलाई पनि हामीले लिने गर्दछौं र त्यही अनुरूप हामीले हाम्रो स्टुडियोको टेलिफोन नम्बरहरू तपाईँको प्रार्थनाको अनुरोधहरू टिप्नको लागि हामीले खुल्ला गरिसकेका छौं। जुन रहेको छ 01-47-70-754 हाम्रो ल्याण्डलाइन नम्बर रहेको छ भने हाम्रो वाट्सएप नम्बर रहेको छ 97798-0243-4646। हजुर, 97798-0243-4646 तपाईँले वाट्सएप मार्फत तपाईँले हामीलाई प्रार्थनाको अनुरोध टिपाउन सक्नुहुन्छ र हाम्रो फेसबुक पेज पनि रहेको छ गुड न्यूज एफएम 105.1 मेगा हर्ज। श्रोता, यदि तपाईँ वाट्सएप अथवा फेसबुक मार्फत विश्वको कुनै पनि कुना मार्फत हामीहरूको बीचमा तपाईँ आफ्नो प्रार्थनाको अनुरोध राख्न चाहनुहुन्छ भने भोइस म्यासेज अथवा टेक्स्ट म्यासेज गरेर तपाईँले हाम्रो आफ्नो प्रार्थनाका अनुरोधहरू हामीसँग राख्न सक्नुहुनेछ र अवश्य पनि हामी अहिले कार्यक्रमको अर्को भागमा तपाईँ श्रोताले टिप्नुभएका प्रार्थनाका अनुरोधहरूलाई लिएर अवश्य पनि हामी प्रार्थना गर्ने नै छौं। तादनी श्रोता, अब भने तपाईँ आफ्नो फोन उठाउनुहोस् र आफ्नो प्रार्थनाको अनुरोध के छ हामीलाई टिपाउँदै रहनुहोस् र म भने प्रार्थनासँग सम्बन्धित विषयवस्तुमाथि कुराकानी गर्न गइरहेको छु। आदरणीय श्रोता, मानौ तपाईँलाई कुनै एउटा नेतृत्व दिइएको छ, तपाईँलाई कुनै एउटा समूहलाई नेतृत्व गर्ने विशेष अधिकारसहित तपाईँलाई जिम्मेवारी सुम्पिएको छ, तर तपाईँले नेतृत्व वहन गर्दा गर्दै तपाईँमाथि

सन्तुष्ट हुन्छन् र तपाईलाई अनावश्यक लालसना लाउने गर्दछन् र दोष लगाउने गर्दछन् भने त्यतिखेर तपाई के गर्नुहुन्छ? आजको यो बसाईमा, आजको बिहान यो एउटा प्रार्थनाको विषय, अझै भनौँ यो एउटा प्रश्न तपाईँको बीचमा मैले राख्दै आजको कार्यक्रमलाई थप अगाडि बढाउन चाहन्छु। त्यसो त हामी हाम्रो समाजमा कहीँ न कहीँ कतै न कतै सानो वा ठूलो समूहलाई नेतृत्व गरिरहेका छौं। तपाईसँग परिवार छ भने, तपाई परिवारको पिता हुनुहुन्छ भने, तपाईले आफ्नो एउटा पिता भएको हैसियतले परिवारलाई नेतृत्व गरिराख्नु भएको हुन्छ, अथवा तपाई परिवारको कोही अलिकति मान्य गुण्य व्यक्ति हुनुहुन्छ, आमा हुनुहुन्छ वा दाजु हुन सक्नुहुन्छ। यदि तपाईँ यसमा त्यो हुनुहुन्छ भने तपाईँले एकजना वा दुईजना जो कोहीलाई भए पनि आफूभन्दा सानोलाई तपाईँले नेतृत्व गरिराख्नु भएको हुन्छ। हुनसक्छ तपाईँ स्कूलमा हुनुहुन्छ, स्कूलमा तपाईँ अलिकति आफ्नो क्लासमा प्रथम अङ्क ल्याएर स्कूलमा अलिकति उत्कृष्ट पढाइ भएको कारण क्लासलाई, भनौँ आफ्नो कक्षाका साथीभाइहरूलाई एउटा नेतृत्व गर्ने जिम्मेवारी पनि पाएको हुन सक्नुहुन्छ, वा भनौँ जे होस् नेतृत्व मानिस सामाजिक प्राणी भइसकेपछि सबैले कहीँ न कहीँ कतै न कतै नेतृत्व गरिरहेकै हुन्छ। तर आज चाहिँ म तपाईँसँग कुराकानी गर्दैछु, तपाईँ मण्डलीमा पनि नेतृत्व गर्दै हुनुहुन्छ भने, चाहे तपाईँ जवान संगतिको नेतृत्व गर्ने अगुवा हुनुहुन्छ, अथवा भनौँ कुनै घरेलु संगतिको झुण्डको अगुवा हुन सक्नुहुन्छ, जुन कुनै स्थानमा पनि तपाईँ भनौँ एउटा नेतृत्वको काम गर्दै हुनुहुन्छ, तर तपाईँले नेतृत्व गर्दै गर्दाको अवस्थामा तपाईँको नेतृत्व कलामाथि प्रश्न उठाइन्छ र तपाईँलाई दोष लगाइन्छ भने, त्यतिखेर तपाईँको प्रतिक्रिया कस्तो हुन्छ होला? आदरणीय श्रोता, तपाईँ के सोच्नुहुन्छ होला? यहाँ सायद हामी त्यो नेतृत्व गर्दै गर्ने क्रममा हामीलाई दोष लाउने मान्छेसँग हामी वैरभाव राख्न सक्छौ, अथवा यसले मेरो नेतृत्वलाई मन पराएन, साथ यसले मेरो नेतृत्वलाई मन पराओस् भनेर हामी उसको अगाडि हर तरिकाका सफाईहरू पेश गर्न थाल्छौ होला, होइन? हो श्रोता, हामी सबै कुराका सफाईहरू, मैले यसो गरेको उसो गरेको, मैले यसो गरे त्यसो गरे, यो सब तिम्रो लागि हो, तिमीले यदि मलाई आफ्नो नेतृत्व गर्न दियौ भने, यदि तिमीले मलाई आफ्नो नेता मान्यौ भने अथवा अगुवा मान्यौ भने तिमीलाई यो फाइदा हुन्छ त्यो फाइदा हुन्छ, तिम्रो लागि म यसो गर्छु त्यसो गर्छु आदि आदि आदि। आदरणीय श्रोता, मानवीय दृष्टिकोणले आफ्नो नेतृत्वलाई कायममा राखिराख्ने एउटा उपाय चाहिँ यो हो। तर यहाँ एउटा समुदायले आफ्नो नेतृत्वलाई दोष दिने परम्परा चाहिँ आज मात्रै विकास भएको होइन, अझै भनौँ जो नेतृत्वमा छ उसलाई नेतृत्वबाट तल झार्ने खेलको सुरुवात आज मात्रै भएको होइन, यो चाहिँ परापूर्व कालदेखि नै चल्दै आएको कुरा हो। हामी बाइबलमा हेर्छौं राजाहरूलाई पनि सत्ताच्युत गर्नको लागि
अनेकन प्रकारका विद्रोह र

षड्यन्त्रहरू भएका कुराहरू हामी देख्न सक्छौं। त्यसै गरी यदि आफ्नो समूहभित्रबाट त्यसरी षड्यन्त्र र विद्रोह भएन भने बाह्य शक्तिहरूबाट षड्यन्त्र र विद्रोह हुँदै गरेको हामी देख्न सक्छौं। कसैले पनि कुशल नेतृत्व गरेर सबैलाई सन्तुष्ट पारेको भन्ने व्यक्तिहरू जो अगुवाहरू छन् चाहिँ एकदमै कम्ती मात्रै, सायद सृष्टिको आरम्भदेखि आजसम्म एक या दुईजना मात्रै औंलामा गर्न सकिने मानिसहरू मात्रै छन् भनेर हामी समग्रमा यो निष्कर्षमा पुग्न सक्छौं। श्रोता, हामीले मोसाको नेतृत्वलाई उदाहरणको रूपमा हेर्नुपर्दा परमेश्वर आफैले मोसालाई यसरी एउटा मोसाको तारिफ गरेको पाउँछौ कि लेखिएको छ, मोसा चाहिँ संसारका सबैभन्दा नम्र मानिस थिए भनेर लेखिएको छ। अनि हामी देख्छौ नम्र मानिस, अनि फेरि नम्र मानिसको विरूद्धमा उनको भीड किन उत्तेजित भयो, किन मोसाको नेतृत्वमाथि सवाल उठाइयो र विद्रोह गर्न खोजियो, र अन्तमा त्यो विद्रोहलाई दबाउनको लागि किन परमेश्वर आफैले हस्तक्षेप गर्नु पर्यो भन्ने कुराहरू आउँछ। श्रोता, आजको बसाईमा मैले तपाईँसँग कुरा गर्न लागिरहेको घटना चाहिँ गन्ती 16 अध्यायबाट हो, जहाँ कोरह, दातान र अभिरामले अन्य 250 जना इसरायली समुदायहरूलाई भेला गरेर मोसाको विरूद्धमा र हारूनको विरूद्धमा विद्रोह गर्नको लागि खड़ा भएका छन् र उनीहरूमाथि दोष थुपार्ने काम गरिरहेको हामी यहाँ देख्न सक्छौ। श्रोता, हामीले गन्ती 16 अध्याय 1 पददेखि तल हेर्यौं भने यसरी लेखिएको हामी पाउन सक्छौ। लेबीका पनाती काहातका नाति इसाहारका छोरा कोरह र साथै रुबेनका कुलका एलियाबका छोराहरू दातान र अभिराम अनि पेलेतका छोरा ओन र अट्टेरी भए भनेर लेखिएको छ। र यी अट्टेरी समूहहरूमध्ये केही चाहिँ रुबेनीहरू र इसरायलका अन्य अगुहरूसँग उनीहरूले गठबन्धन गरेर हारून र पुजारीको अधिकारको विरूद्धमा संगठित भएर विद्रोह गरेको र त्यो विद्रोह गर्ने मत गरेको हामी यहाँ देख्न सक्छौ। मोसा र हारूनको विरूद्धमा तिनीहरूको तर्क चाहिँ यस्तो थियो कि परमेश्वरको सामु मानिसहरूलाई प्रतिनिधित्व गर्ने अनौठो अधिकार र जिम्मेवारी दावी गरेर तिनीहरूले आफैमाथि धेरै बोझ लिए र यो प्रतिज्ञाको आधारमा कि सबै समुदाय पवित्र छ, तिनीहरूमध्ये हरेक र परमप्रभु तिनीहरूका बीचमा हुनुहुन्छ, परमप्रभुले यी विद्रोहीहरूसँग कसरी व्यवहार गर्नुभयो, यो उनीहरूको तर्क के थियो, परमेश्वर हामीसँग पनि हुनुहुन्छ, मोसा र हारून मात्र विशिष्ट व्यक्ति होइनन् भन्ने उनीहरूको तर्कमा परमप्रभु परमेश्वरले ती विद्रोहीहरूसँग अनौठो व्यवहार गर्नुभएको कुरा हामी गन्ती 16 अध्यायको 4 पददेखि 40 पदसम्म पाउन सक्छौ, जहाँ परमेश्वरले उनीहरूको विद्रोहलाई अन्त गर्नलाई आफूले हारूनलाई नै छनौट गरेको कुरा पुष्टि गर्नुभएको हामी पाउन सक्छौ। प्रेस्वता अनि दुई पदमा उल्लेख गरेको छ, अनि उनीहरू इसरायलीहरूका केही मानिसहरू अर्थात सभामा बोलाइएका समुदायमा नाउँ चलेका 250 जना अगुवाहरूसित मोसाको विरूद्धमा खड़ा भए, उनीहरू मोसा र हारूनको विरूद्धमा जम्मा भए तिनीहरूलाई भने, तपाईहरूले अति गर्नुभयो, समुदायका सबैजना पवित्र छन् र परमप्रभु तिनीहरूका बीचमा हुनुहुन्छ, तपाईहरू किन आफूलाई सबैभन्दा उच्च तुल्याउनुहुन्छ। आदरणीय श्रोता, यो उनीहरूको दोष थियो, उनीहरूले मोसा र हारूनलाई यसरी दोष लाए, यिनीहरूले आफैलाई चाहिँ
सबै मानिसहरूभन्दा श्रेष्ठ तुल्याए। यिनीहरूले आफैलाई विशेष पवित्र हुँ भनेर दावी गरे। यद्यपि परमेश्वरले हामी सबैलाई पवित्र पार्नु भएको छ, परमेश्वर हामीसँगै बोल्नुहुन्छ, सबैसँग बोल्नुहुन्छ भन्ने यस्तो तर्कको साथ जब मूसा र हारूनको अगाडि ती 250 जना मानिसहरू भेला भए, त्यसपछि मूसाको प्रतिक्रिया कस्तो आयो? मूसाले ती 250 जनाको भीड़को बीचमा आफूले चिच्चाएर चर्को स्वरले आफ्नो सफाई दिनु उचित ठानेनन्। उनले कुनै पनि सफाई दिएनन्। उनले उनीहरूले कुरा सुने न त उनीहरूले ती भीड़हरूको विरोधमै गरे। उनीहरूले यो कुरा सुन्ने बित्तिकै एउटै काम गरे, मूसा घोप्टो परे र परमेश्वरसँग प्रार्थना गर्न थाले। सम्भवत परमेश्वरसँग उनले कति घण्टा प्रार्थना गरे। उनले घोप्टो परेर प्रार्थना गर्दै गर्दा भीड उनीहरूको उत्तरलाई कुरेर बसेको थिएन। भीडले निरन्तर रूपले भन्दै थियो, तपाईँले कति साह्रो भाउ खोजेको, हाम्रो सवालको जवाफ खोइ। हामीले जुन सवाल गरेका छौं तपाईँ यस विषयमा के भन्नुहुन्छ? के तपाईँ घोप्टो परेर तपाईँले हामीमाथि जो राज गर्दै आउनुभएको छ त्यो राजपदलाई छोड्न चाहनुहुन्छ? यसो गर्नुभयो भने सायद तपाईँले बेस गर्नुहुन्छ, राम्रो गर्नुहुनेछ भनेर मानिसहरू एकरो चिच्याइरहेको पनि हुनसक्छ। तर यहाँ मूसाले उनीहरूको त्यो आवाजको विरूद्धमा एक शब्द पनि बोलेका छैनन्। उनको एउटै मात्रै निरन्तरको काम भइरहेको छ, घोप्टो परेर परमेश्वरको पुकारा गर्नु र प्रार्थना गर्नु, र सम्पूर्ण न्याय परमेश्वरको हातमा सुम्पनु। यो उनले गरेका काम हो। मूसाले गरेको कार्य यो हो, सबै कुराको प्रतिक्रिया स्वरूप। आदरणीय श्रोता, तब यहाँ हामी गन्ती 14:5 पनि मूसाले उनको विरूद्धमा कुराहरू आउँदाखेरि अझै भनौं, यहाँ यो इसरायलीहरूले परमेश्वरको विरूद्धमा गनगन गर्दा उनले यहाँ पनि कुनै त्यस्तो प्रतिकार गरेको हामी पाउँदैनौ। यहाँ गन्ती 14:5 जब जासुसहरूको कुरा सुने त्यसपछि उनीहरूले यहाँ एउटा कुराहरू गर्दैछन्, त्यो के भन्दा गनगन। 14:1-5 हामी देख्न सक्छौ, त्यस रात सारा समुदाय कराई कराइकन रोए। सबै इजरायलीहरू मूसा र हारूनको विरूद्धमा गनगनाए र सारा समुदायले तिनीहरूलाई भने, हामी मिश्र देशमै मरेका भए असल हुने थियो, अथवा यस उजाड स्थानमा मरेका भए पनि हुन्थ्यो, किन परमेश्वरले हामीलाई तरवारले मर्नलाई यस ठाउँमा ल्याउँदै हुनुहुन्छ? हाम्रा जहान र बालबच्चा लुट स्वरूप पक्रने छन्, अब मिश्र देशमा नै फर्कन हामीलाई उचित होइन र? अनि तिनीहरूले आपसमा भने, हामी एउटा अगुवा चुनेर मिश्र देश फर्कौं। तब मूसा र हारून इसरायलहरूका सारा समुदायको सामु घोप्टो परे। यहाँ पनि उनीहरूले त्यही गरेका छन्, समुदायमा उनीहरूले कुनै स्पष्टीकरण दिन थालेका छैनन्। परमेश्वरको प्रतिज्ञाहरू सम्झाएर भीड़हरूलाई मनाउने प्रयास गरिरहेका छैनन्। भीड़हरूबाट यी कुरा सुने र उनले तत्काल यी मुद्दाहरूलाई लिएर सर्वशक्तिमान परमेश्वर जसले उनीहरूलाई यो सेवकाई दिनुभयो त्यहाँ लिएर गएको हामी पाउँदछौ। प्रिय श्रोता, यी सबै कुराहरूबाट हामीले के सिक्न सक्छौ? तपाईँ हाम्रो छिमेकबाट, तपाईँ हाम्रो समुदायबाट, तपाईँ हामीले अगुवाई गरेका भीड़हरूबाट, तपाईँका विरूद्धमा
अनेकन प्रकारका लालसनाहरू, दोषहरू आउन सक्छन्। तपाईँको विरुद्धमा अनेकन प्रकारका घिनलाग्दा आरोपहरू, प्रत्यारोपहरू थुपारिन सक्छन्। तपाईँको विरुद्धमा तपाईँको पिठ्यौं पछाडि नराम्रो तरिकाले तपाईँको कुरा काट्दै गरेको तपाईँको आफ्नै कानले सुन्न पनि सक्छ। आदरणीय श्रोता, त्यतिखेर हामीले के गर्ने? भीड़हरूको निम्ति हामीले स्पष्टीकरण दिनेतिर हामी लाग्नु हुँदैन। यदि हामीले भीड़हरूलाई स्पष्टीकरण दिएर उनीहरूलाई फकाउन वा मनाउन लाग्छौं भने हामी थाक्छौं र हामी पूर्ण रूपले नेतृत्व गर्न असफल हुन्छौं। मुसा र हारूनले के गरे? उनीहरूको विरूद्धमा आवाज उठ्दा वा परमेश्वरको विरूद्धमा गनगनको आवाज उठ्दा उनीहरूले कहिले पनि भीड़हरूलाई फकाउनतर्फ लागेनन्, भीड़हरूलाई मनाउनतर्फ लागेनन्। बरु सिधै त्यो मुद्दा परमेश्वरतिर लिएर गएको हामी पाउँदछौ। हामीले गन्ती 14 अध्यायमा देख्छौं, त्यहाँ अगाडि मोसा र हारून हुन हारको अगुवा थिए, तर उनीहरूले अर्को समानान्तर अगुवालाई चुनेर मोसा र हारूनलाई इन्कार गरेर उनीहरू पुनः दासत्वको देश मिश्रतिर फर्कने विचार गर्दैछन्। उनीहरूले त्यहाँ ती व्यक्तिहरूलाई त्यसो नगर्नको लागि रोक्ने प्रयास समेत गरेनन्। बरु सम्पूर्ण काम कारवाही परमेश्वरको हातमा सुम्पिए उनीहरूले र प्रार्थना गर्न थाले। आदरणीय श्रोता, अनि त्यसपछि हामी गन्ती 16 अध्यायको 4 र 5 देखि तल, हामी 5 र 6 देखि तल हामी पाउँछौं। अनि तिनीहरूले कोरह र उनका सबै दललाई यसो भने, भोलि बिहान को उहाँको हो, को पवित्र छ र कसलाई उहाँले आफ्नो नजिक आउन दिनुहुन्छ, सो परमप्रभुले देखाइदिनुहुन्छ। जसलाई उहाँले चुन्नुहुन्छ त्यसलाई आफ्नो नजिक आउन दिनुहुन्छ। ए कोरह, यसो गर, तिमी र तिम्रा सबै दलले धुपरो ल्याऊ र भोलि परमप्रभुको सामुन्ने तिनमा आगो र धूप राखुन् र जसलाई परमप्रभुले चुन्नुहुन्छ त्यही पवित्र हुनेछ। यो कथनले हामीलाई देखाउँछ कि यो सम्पूर्ण न्याय परमप्रभुको हातमा राखेको कुरा हामी पाउँदछौ र परमप्रभुले नै सबै कुराहरू निर्धारण गर्नुहुन्छ भनेर परमेश्वरको हातमा समर्पण गरेर उनीहरूले भीड़को बीचमा कुरा गरेको हामी पाउँछौ। यहाँ मोसा र हारूनलाई उनीहरूले परमप्रभुबाट हामी चुनिएका हौं, हामीले यो विधिहरू गरेर पवित्र पारिएका हौं भनेर यहाँ सफाई दिइराख्नु उचित ठानेका छैनन्। उनले प्रार्थना गरे, प्रार्थनापछि उनीहरूको हृदयमा परमेश्वरले यही विचार हालिदिनु भयो र यही विचार अनुरूप परमेश्वरमा नै सबै न्यायहरू छोडिराखेर उनीहरूलाई परमेश्वरको उपस्थितिमा आउनको लागि भने। प्रेसवता, तपाईँ र मैले पनि जब तपाईँ र हामीलाई कुनै काम गर्दा, हामीले शुद्ध विवेक राखेर काम गर्दा नि अनेकन प्रकारका लालसना र दोषहरू आउन सक्छ। यस अवस्थामा हामी निराश नहौ। हामीले मोसा र हारूनले के गरे त्यही कुरालाई हामी पछ्याउँ। हामी दोष दिने मानिसहरूको अगाडि आफ्नो सफाई पेश गर्नतर्फ नलागौं। त्यसो गर्दा हामी झनझन फस्दै जान्छौं र झनझन हामी असफल बन्दै जान्छौं। आजको बिहान हाम्रो नेतृत्वपनमा सफलता प्राप्त गर्न चाहन्छौ भने एउटै सूत्र रहेको छ, तपाईँको विरूद्धमा जे पनि आउँछ ती सबै सर्वशक्तिमान परमेश्वरको उपस्थितिमा लिएर जानुहोस् र उहाँले नै तपाईँको विरूद्धमा बोल्नेहरूको मुख बन्द गर्न सक्नुहुन्छ। आदरणीय श्रोता, यो परमेश्वरको काम हो। यति भन्दै अब नि आजको कार्यक्रममा एउटा मिठो गीतको साथ दिने बेला भइसकेको छ र गीतपछि म पुनः आउनेछु। अहिलेलाई भने सुनौ एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर भक्ति गीतपछि पुनः स्वागत छ कार्यक्रम प्रेयर टावरमा र म छु तपाईँको प्रार्थनाको सहयात्री प्रस्तुता जोनाथन गिरी अनि प्रविधिमा हुनुहुन्छ सुजन किमरेज्यू र अब भने हामी ढिला नगरिकन तपाईँ श्रोताले टिपाउनुभएका प्रार्थनाको अनुरोधलाई लिएर प्रार्थना गर्ने समय भइसकेको छ। यतिखेर मेरो हातमा पाँचजना श्रोताहरूको प्रार्थनाको अनुरोध परेको छ र म तपाईँहरूको निम्ति उहाँहरूको नाम र उहाँहरूको प्रार्थनाको अनुरोध पढेर सुनाइदिनेछु अनि त्यसपछि हामी सँगै मिलेर उहाँहरूको निम्ति प्रार्थना गर्नेछौ। सबैभन्दा पहिलो श्रोता हुनुहुन्छ पम्फा रोक्का ज्यू र उहाँको प्रार्थनाको अनुरोध रहेको छ। प्रभुलाई पाएर फेरि संसारतिर फर्किएर लापन भई जीवन जीरहनु भएको छ जतिजनाले उहाँहरू फेरि प्रभुमा फर्कन सक्नु भएको होस् र भोलिको विश्राम दिनको सेवा आशिषमै हुन सकेको होस् र साथै मेरो जग्गाका कति कामहरू मिलिरहेको छैन काम मिल्न सकेको छ भनेर प्रार्थनाको अनुरोध माग्नु भएको छ भने रश्मिला बोहरा ज्यूको प्रार्थनाको अनुरोध रहेको छ। मेरो दिदीको छोरी उनी 17 वर्षको छिन् र उनको मुटुमा प्वाल परेको छ र अपरेशन गर्नुपर्छ भनेर डाक्टरले भन्नुभएको छ। प्रभुले चंगाई गर्नुभएको होस् र अपरेशन गर्न परेको होस् भनेर प्रार्थना गरिदिनु भन्नुभएको छ भने अर्को श्रोता हुनुहुन्छ पुना थापा ज्यू र उहाँको प्रार्थनाको अनुरोध रहेको छ। मेरो एकजना बहिनी हुनुहुन्छ कौशिला र उहाँ झुटा शिक्षामा हुनुहुन्छ सही शिक्षामा फर्केर आउन सक्नु भएको होस् र मैले जतिजनालाई सुसमाचार सुनाएको छु उहाँहरूले प्रभुलाई चिन्न सक्नु भएको होस् भनेर प्रार्थनाको अनुरोध माग्नु भएको छ भने अमिता महर्जन ज्यू हुनुहुन्छ उहाँको प्रार्थनाको अनुरोध रहेको छ। मेरो पेट पोल्ने आँखा पोल्ने भइरहेको छ चंगाई भएको होस् र म पनि निरन्तर प्रार्थनामा समय बिताउन सकौं। मेरा साथी कमला महर्जनको आन्द्रामा घाउ भएको छ चंगाई भएको होस्। शान्ति महर्जनको कलेजोमा घाउ भएर शरीर अस्वस्थ छ चंगाई भएको होस् र आउने भदौ महिनामा डाँडाको प्रार्थनाको कार्यक्रम आयोजना गर्ने योजना बनाएको छु प्रार्थना गरिदिनुहोला भनेर उहाँले प्रार्थनाको अनुरोध राख्नुभएको छ। भने अर्को श्रोता हुनुहुन्छ उत्तम सेवाकोटीज्यू आज हाम्रो धादिङतर्फ यात्रा छ र भोलिको सेवाकाय पनि आशिषमय हुन सकेको छ भनेर प्रार्थनाको अनुरोध उहाँहरूले राख्नु भएको छ। तादृनी श्रोता आउनुहोस् हामी उहाँहरू सबैको निम्ति केही समय प्रार्थना गर्नेछौ। सर्वशक्तिमान पवित्र अनि पवित्र परमेश्वर पिता हामी तपाईँको चरणमा आउँदछौ र तपाईँ महान राजाहरूको राजा अनि प्रभुहरूका प्रभु सर्वशक्तिमान पवित्र परमेश्वर हुनुहुन्छ जसले हाम्रो सबै प्रार्थनालाई सुनेर तपाईँ जवाफ दिनुहुने परमेश्वर तपाईँ हुनुहुन्छ। पिता हामी प्रार्थना गर्छौं पम्फा रोगका ज्यूको लागि र उहाँले राख्नुभएको प्रार्थनाको अनुरोध जो संसारतिर फर्किनु भएको छ प्रभुलाई छोड्नु भएको छ र लापरवाही जीवन जिइराख्नु भएको छ पवित्र आत्मा तपाईँ परमेश्वरले उहाँहरूलाई असल जीवन जिउन सहायता गर्नुभएको छ र भोलिको विश्राम दिनको सेवा राम्रोसँग सुसम्पन्न हुन सकेको छ र साथै उहाँको जग्गाको काम पनि हुन सकेको छ हामी प्रार्थना गर्दछौ। त्यसै गरी रश्मिला बोहरा ज्यूको दिदीको छोरीको प्रभु जो अपरेशन गर्नुपर्नेछ मुटुमा प्वाल परेको छ पिता परमेश्वर तपाईँ चंगाईकर्ता परमेश्वर हुनुहुन्छ र तपाईँ हरेक अंग प्रत्यंगलाई मर्मत गर्न सक्नुहुने परमेश्वर तपाईँ हुनुहुन्छ र आवश्यक परेमा तपाईँ परमेश्वर र ईश्वरीय तरिकाले त्यसलाई प्रतिस्थापन पनि गर्न सक्नुहुन्छ। प्रभु तपाईँ परमेश्वरले उहाँको छोरीको निम्ति आफ्नो चंगाईको हात राखिदिनुहोस् र छुटकारा दिनुभएको छ प्रभु हामी प्रार्थना गर्दछौ। त्यसै गरी हामी प्रार्थना गर्छौ पुनः थापा ज्यूले पठाउनु भएको उहाँको एकजना बहिनी जो कौशिला छेत्री झुटा शिक्षामा जानुभएको छ पिता परमेश्वर उहाँलाई तपाईँले प्रकाश दिनुहोस् र तपाईँको राज्यमा सही शिक्षामा आएर सही मण्डलीमा आउनलाई तपाईँले अगुवाई गर्नुभएको छ हामी प्रार्थना गर्छौ र उहाँले जतिजनालाई सुसमाचार सुनाउनु भएको छ सबैले उहाँलाई चिन्न सक्नुभएको छ हामी प्रार्थना गर्छौ। साथै अमिता महर्जन ज्यूको लागि पनि हामी प्रार्थना गर्छौ उहाँको पेट पोल्ने आँखा पोल्ने भइरहेको छ पिता परमेश्वर तपाईँ परमेश्वरले चंगाई छुटकारा दिनुभएको छ र तपाईँ निको पार्ने प्रभु हुनुहुन्छ र साथै उहाँ निरन्तर रूपले प्रार्थना गर्न सक्नुभएको छ र उहाँको साथी कमला महर्जन जो आन्द्रामा घाउ भएको छ उहाँलाई पनि चंगाई हुन सकेको छ र शान्ति महर्जन ज्यू जसको कलेजोमा घाउ भएको छ र शरीर अस्वस्थ छ उहाँलाई पनि छुटकारा दिनुभएको होस् प्रभु हामी प्रार्थना गर्छौं र आउने भदौ महिनामा डाँडाको प्रार्थना उहाँले गर्ने त्यो आयोजना गर्ने एउटा जुन योजना बनाउनु भएको छ प्रभु त्यसमा तपाईँको आशिष रहन सकेकोस् हामी प्रार्थना गर्दछौ। साथै उत्तम सेवाकोटी ज्यूको आज धादिङतर्फ यात्रा छ प्रभु तपाईँ परमेश्वरले उहाँलाई र उहाँको यात्रामा प्रभु आशिष दिनुभएको छ र सुरक्षा दिनुभएको छ पिता हामी प्रार्थना गर्छौं र
भोलि हुने सेवकाई पनि पूर्ण रूपले आशिषमय हुन सकेको हामी पूर्ण रूपले उहाँले राख्नुभएको प्रार्थनाको अनुरोधहरूलाई पनि तपाईँको चरणमा ल्याउँदछौं। धन्यवाद पिता परमेश्वर। आज जतिजना श्रोताहरूले प्रार्थनाको अनुरोध राख्नुभयो हरेकलाई तपाईँले आशिष दिइसक्नु भएको छ, हामी विश्वास गर्छौं र धन्यवाद चढाउँदछौ। धन्यवाद, सबै आदर महिमा तपाईँलाई चढाउँदै माग्छौ। आशिष अनुग्रह अति उच्चमा विराजमान हुने प्रभु येशु ख्रिस्टको नाउँमा आमेन। अवश्य श्रोता, यिनै प्रार्थनाको अनुरोधको साथसाथै पनि आजको कार्यक्रम प्रेरणाबाट विदा लिने समय भइसकेको छ। प्रविधिमा सुजन घिमिरेज्यूका साथ प्रस्तुता जनाथन गिरीलाई अर्को कार्यक्रमसम्मको लागि आज्ञा दिनुहोस् र आजको दिन तपाईँको आशिषमय रहोस्। अवस्था जय मसीह।

0: हामी छौ तपाईको साथ, तपाई हुनुहुन्छ हाम्रो साथ, हाम्रो साथ, हाम्रो साथ। तपाई अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम वचन र जीवन, वर्ड एन्ड लाइफ।
2: जय मसीह, अनि हार्दिक स्वागत छ कार्यक्रम वर्ड एन्ड लाइफको आजको हप्ताको पहिलो श्रृंखलामा। श्रोता कस्तो हुनुहुन्छ? हामी तपाईँको लागि निरन्तर परमेश्वर पितासँग रेडियो कार्यक्रम परिवार निरन्तर प्रार्थना गर्दै आइरहेका छौं। हामी आशा गर्छौं तपाईँ सन्चै हुनुहुन्छ। तपाईँसँग पनि प्रार्थना गर्नुपर्ने कुनै विषय भए तपाईँ हामीलाई अवश्य लेख्नुहोस्। हामी कार्यक्रमको अन्तमा हाम्रो ठेगाना दिनेछौं। उक्त ठेगानामा लेख्नुभयो भने हामी तपाईँको प्रार्थना विषय उप परमेश्वर पितासँग निरन्तर प्रार्थना गर्नेछौं। श्रोता, विगतका श्रृंखलाहरूबाट तपाईँको थुप्रै प्रतिक्रिया हामीलाई प्राप्त भएका छन्। हाम्रो युट्युब च्यानल हेरेर, रेडियो कार्यक्रम सुनेर र विभिन्न सोसियल मिडिया प्लेटफर्ममा हाम्रा कार्यक्रमहरू सुनेर र हेरेर तपाईँले प्रतिक्रिया दिनुभएको छ, त्यसको लागि हामी तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। श्रोता, लौ त लागौ आजको विषयतर्फ। पास्टर विनी भण्डारीजी तपाईँ समक्ष आजको श्रृंखलामा एकदमै अर्थपूर्ण विषयमा वचन बोल्दै हुनुहुन्छ। उहाँ भन्दै हुनुहुन्छ, तपाईँको जीवनको एकदमै महत्वपूर्ण निर्णय के हो? तपाईँ जागिर पाउनु, तपाईँ सन्तान जन्माउनु, अथवा तपाईँको प्रमोशन हुनु, अथवा तपाईँ सम्मानित हुनु, के हो त वास्तवमा? त्योभन्दा अरू कुनै उत्तम निर्णय छ तपाईँको जीवनमा? तपाईँले घर बनाउनु, तपाईँले गाडी किन्नु, अथवा कुनै सुविधा प्राप्त गर्नु, तपाईँको जीवनको सबैभन्दा उत्तम निर्णय के हो जसले तपाईँलाई जीवनमा अगाडि बढ्नलाई सहयोग पुर्याउँछ? आज हामी यही विषयमा पास्टर विनी भण्डारीजीबाट अर्थपूर्ण वचन सुन्नेछौँ। रेडियो नजिक आउनुहोस् र कार्यक्रमलाई अन्तिम समयसम्म सुनेर आशिष पाउनुहोस्।
3: हेलो हेलो हेलो हेलो हेलो हेलो, सबैलाई जय मसीह, नमस्कार, अभिवादन। कस्तो हुनुहुन्छ? आज तपाईँले जीवनमा गर्ने सबैभन्दा ठूलो निर्णयको बारेमा म तपाईँहरूको माझमा वचन बोल्न गइरहेको छु। जीवनमा नि हामी धेरै निर्णयहरू गर्दछौ, तर कतिवटा निर्णयले हामीलाई जीवनमा अगाडि ठेल्दछ त कतिवटा निर्णयले हामीलाई जीवनमा पछाडि ठेल्दछ। तर जीवनमा नि हामी जति हजारौं निर्णयलाई किन नगरौं, तर जीवनमा सबैभन्दा एउटा निर्णय छ जुन निर्णय तपाईँले आज वर्तमानमा गर्दाखेरि त्यसले अनन्ततामा असर गर्दछ। म तपाईँलाई लिएर जान चाहन्छु योनाले लेखिएको सुसमाचार 11 अध्यायमा लिएर जान चाहन्छु। 11 अध्यायको 25 र 26, म आशा गर्दछु यो वचनले तपाईँको जीवनमा ठूलो काम गर्ने वाला छ र तपाईँलाई म 25 र 26 पढ्न चाहन्छु। यहाँ बाइबल यसरी भन्दछ कि यीशुले तिनीहरूलाई भन्नुभयो, पुनरुत्थान र जीवन मै हुँ, मलाई विश्वास गर्ने मर्यो भने पनि, हेर्नुहोस् है, शरीरमा मरे तापनि ऊ अर्को क्षेत्रमा उज्जीवित हुँदै रहेछ। यहाँ बाइबलले के भनेको छ? मर्यो भने पनि जीवित हुनेछ। 26 यसरी भन्दछ, अनि जिउने र ममाथि विश्वास गर्ने प्रत्येक कहिले मर्ने छैन, के तिमी विश्वास गर्छौ? म फेरि पनि 43 र 44 पनि पढ्न चाहन्छु। यहाँ बाइबलले यसरी भन्दछ, अनि यो कुरा भन्नुभएपछि उहाँ उच्च स्वरले कराउन भयो, लाजरस बाहिर निस्किआऊ। 44 यसरी भन्दछ, त्यो मृत मानिस त्यसको हात खुट्टा पट्टीले बाँधिएको र अनुहार लुगाले बेरिएकोमा बाहिर निस्किआयो। यीशुले तिनलाई भन्नुभयो, तिनीहरूलाई भन्नुभयो, त्यसलाई त्यसका बन्धन खोलिदेऊ र त्यसलाई जान देऊ। जीवनमा नि हामीले एउटा निर्णय गर्न पर्दछ जुन निर्णयले वर्तमान मात्र होइन भविष्य पनि तपाईँको बनाउनेवाला छ। त्यो निर्णय कुन हो थाहा छ? तपाईँले यीशुमा गर्ने विश्वास। कमन, तपाईँले यीशुमा गर्ने विश्वास। हेर्नुहोस् है, तपाईँको मृत्यु हुनभन्दा अगाडि नै, यो शरीरको मृत्यु हुनभन्दा अगाडि नै तपाईँले त्यो बेस्ट डिसिसन गर्न आवश्यक छ। अहिले हामीले पढ्दै गरेको घटना चाहिँ लाजरस मरिसक्यो, अनि लाजरसलाई मरिसकेको बादमा छियानमा राखेको चाहिँ चार दिन भइसकेको हुँदछ। अनि लाजरसलाई यीशुले ब्युताउनु हुँदछ। हेर्नुहोस् है, चार दिन भइसकेको छ। अब तपाईँ भन्नुहुन्छ होला, पास्टर विनय तपाईँलाई नै कसरी थाहा भयो नि? हामीलाई नि परमेश्वरको पवित्र बाइबल धर्मशास्त्रले हामीलाई बताउँदछ यो कुरो कि लाजरस मरेको चार दिन भइसकेको थियो अनि यीशुले लाजरसलाई ब्युताउन भयो। हेर्नुहोस् है, तर याद गर्नुहोस् है, लाजरसले जीवनमा यस्तो राम्रो निर्णय गरेको थियो जुन निर्णय उसले आफ्नो शरीरको मृत्युभन्दा अगाडि नै त्यो निर्णय गरिसकेको थियो। त्यो निर्णय के थियो? यीशुलाई आफ्नो जीवनमा प्रभु र मुक्तिदाता भनिकिन उसले आफ्नो जीवनमा बोलाएको थियो। हेर्नुहोस् है, यदि तपाईँले नि लाजरसलाई हेर्नुभयो, लाजरसको दुईजना दिदीलाई हेर्नुभयो, मार्था र मरियमलाई हेर्नुभयो, अनि उनीहरूले जीवनमा धेरैवटा निर्णय गरेका छन्। जब यीशु जब जब बेथानी आउनु हुँदथ्यो त्यो समयमा बाइबलले के भन्दछ भने यीशु ख्रिस्टलाई उनीहरूले आफ्नो घरमा स्वागत गरेको कुरोहरू हामी पाउँदछौ। याद गर्नुहोस् है, उनीहरूले यीशुको लागिलाई टेबल सेटअप गरेको छ, यीशुको लागिलाई विश्रामको लागिलाई ठाउँ तयार गरेको छ। हो, तर जीवनमा यो सबै कार्य भन्दा उनीहरूले बेस्ट कार्य चाहिँ के गरेको थियो कि आफ्नो जीवनमा यीशुलाई विश्वास गरेको थियो। तर बाइबलले के भन्छ भने नि एक दिन लाजरस बिरामको कारणले गर्दा मृत्यु हुन्छ। यसै कारणले गर्दाखेरि बाइबलले के भन्दछ भन्नुहुन्छ भने नि म तपाईँलाई नि हिब्रूमा लिएर जान्छु। हिब्रू नौ अध्यायको 27 पदले हामीलाई परमेश्वरको वचनले के भन्दछ भन्नुहुन्छ भने नि हिब्रू नौ अध्यायको 27 पदले यसरी भन्दछ कि जसरी मानिसको निम्ति एकपटक मर्न निश्चित छ, शरीरको मृत्यु चाहिँ नि यीशुलाई पाएको सेना पाएको हरेकको हुँदछ। तर यहाँ बाइबलले के भन्दछ भने नि जसरी मानिसको निम्ति एकपटक मर्न निश्चित छ त्यो पछि इन्साफ। हेर्नुहोस् है, त्यो पछि इन्साफ। तर याद गर्नुहोस्, तपाईँको शरीरको मृत्यु भन्दा अगाडि नै तपाईँले जीवनमा बेस्ट निर्णय गर्न आवश्यक छ। त्यो बेस्ट निर्णय चाहिँ के हो थाहा छ? यीशुलाई आफ्नो जीवन दिन। किन भनेर तपाईँले मलाई सोध्नुहुँदछ भने नि किनभने बाइबलले के भन्छ, शरीरको मृत्युको बादमा इन्साफ छ। वी विल बी जज, हामी इन्साफमा पर्छौ। अब तपाईँ भन्नुहुन्छ होला, पास्टर मिले खाइसार लाइसार मरेपछि लम्पसार कसले देखेको छ? मृत्युको बादमा तपाईँले आफ्नो छातीमा राखेर सोध्नु, आफै विचार गर्नु, तपाईँलाई नि यो शरीर मरेको बादमा म कहाँ जान्छु भन्ने प्रश्नले जहिले पनि तपाईँलाई सताउँछ। तर यहाँ बाइबलले के भन्दछ भने नि शरीरको मृत्युको बादमा बाइबलले के भन्छ, इन्साफ हुँदछ। अनि यो इन्साफ दुई किसिमको लागिला हुन्छ, जतिले यीशुलाई विश्वास गर्दैन अनन्तको मृत्युमा उनीहरू प्रवेश गर्दछ, अर्को ठेट सुन्न मन नपराउने शब्द हो भने नरकको भागीदार हुँदछ, जतिले यीशुलाई विश्वास गरेको हुन्छ ती व्यक्तिहरू चाहिँ कस्तो हुँदछ, उनीहरूले चाहिँ नि परमेश्वरको घरमा प्रवेश पाउँदछ। जीवनमा नि लाजरसले के गरेको थियो थाहा छ? यीशुको शरीरको मृत्यु हुनभन्दा अगाडि नै यीशुलाई आफ्नो जीवनमा बोलाएको, तब त यीशुले लाजरसलाई जीवित पार्न भयो त। आमेन, हालेलुया। तपाईँ पनि नि आज सोच्दै हुनुहुन्छ होला, पास्टर विनय यो शरीर मर्नभन्दा अगाडि नै कुन चाहिँ निर्णय बेस्ट हो? तपाईँ विवाह गर्नको लागि निर्णय गर्नुहुन्छ, जागिर खानको लागि निर्णय गर्नुहुँदछ, हरेक निर्णयले तपाईँलाई नि के गर्दछ थाहा छ? असर गर्दछ। तर तपाईँले नि यीशुलाई विश्वास गर्ने निर्णय चाहिँ नि जीवनको सबैभन्दा उत्तम निर्णय हो। आमेन, हालेलुया। सबैभन्दा बेस्ट निर्णय हो, किनभने नि लाजरसले नि आफ्नो शरीरको मृत्युको बादमा नि ऊ
4: कहिल्यै पनि पुनरुत्थान भएको छ। अनि एक्ज्याक्टली बाइबलले त्यही नै भन्दछ प्रिय, हाम्रो शरीरको मृत्यु भए तापनि हाम्रो आत्माको नि आत्मा चाहिँ कहिले पनि मर्दैन प्रिय। अनि यो आत्माको लागिलाई तपाईँ र मैले यीशुमा विश्वास गर्न आवश्यक छ। आमेन, हालेलुया। तपाईँले बाइबलमा हेर्नुभयो भने कि मान्छेले नि जीवन बित्नुभन्दा अगाडि नै हित, यहाँ उपदेशकले के भन्दछ हामी पढौँ न ल, उपदेशकले के भन्दछ, उपदेशकमा सोलोमन राजाले यसरी भन्दछन् 12:6-7 पढ्न चाहदछु। चाँदीको तार चुडिन अघि, हेर्नुहोस् है, यो जीवनको विभिन्न स्टेजको कुरा गर्दैछन् सोलोमनले। हेर्नुहोस् है, चाँदीको तार चुडिन अघि, हेर्नुहोस् है, सुनको कचौरा फुटिन अघि, फुटाइन अघि, माटोको गाग्री पँध्यारोमा टुक्रा टुक्रा पारिन अघि, कुवामा भाङ्रा भाँचिन अगाडि, अघि जमिनबाट आएको धुलो जमिनमै फर्किन अघि, तथा आत्मा दिनुहुने परमेश्वर कहाँ आत्मा जान अघि उहाँकै सम्झना गर। तपाईँले नि यो खण्डमा हेर्नुभयो भने नि पाँचचोटि यो दुईटा पदमा उपदेशक 12:6-7 नि पाँचचोटि अघि अघि अघि अघि भन्ने शब्द देख्नुहुँदछ। चाँदीको चाहतार चुटिन अगाडि, सुनको कचौरा फुटिन अगाडि, माटोको गाग्री फुटो टुक्रा टुक्रा भइकिन ओ फुट्न अघि, हेर्नुहोस् है, यहाँ बाइबलले के भन्दछ भने नि ओ कुवाको भाङ्रा भाँचिन अगाडि, जमिनबाट आएको धुलो यो शरीरलाई ओ त्यो धुलोमा मिल्न अगाडि, अनि आत्मा चाहिँ परमेश्वर कहाँ जान अगाडि, बाइबलले के भन्दछ, परमेश्वरको सम्झना राख, जो चाहिँ लाजरसले गरेका थिए। कि तपाईँले पनि गर्नुभएको छ त्यो निर्णय? किनभने त्यो निर्णयले मात्रै नि तपाईँलाई जुन निर्णय अहिले गरिँदछ त्यो निर्णयले तपाईँलाई अनन्तसम्म हो त्यसले के गर्दछ, आशिष दिँदछ।
2: श्रोता, आजको रेडियो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? के तपाईँ आजको रेडियो कार्यक्रम सुनेर मुक्तिदाता प्रभु येशू ख्रीष्टलाई आफ्नो व्यक्तिगत जीवनमा ग्रहण गर्न चाहनुहुन्छ, निम्त्याउन चाहनुहुन्छ? उहाँ तपाईँको हृदयको ढोकामा ढकढक ढकढक गर्दै हुनुहुन्छ। के तपाईँ आज नै उहाँको लागि तपाईँको हृदयको ढोका खोल्न चाहनुहुन्छ, तपाईँको जीवनलाई उहाँ अगुवाई गर्न चाहनुहुन्छ? सब किसिमका चिन्ता फिक्री रोग व्याथाबाट उहाँ तपाईँलाई छुटकारा दिएर उहाँमा नयाँ जीवन दिन चाहनुहुन्छ। यदि मेरो कुरामा तपाईँ सहमति हुनुभयो भने आजको वचन सुनेर तपाईँलाई केही नौलो अनुभूति भयो र मुक्तिदाता येशू ख्रीष्टलाई तपाईँ आफ्नो व्यक्तिगत जीवनमा ग्रहण गर्न चाहनुहुन्छ भने तपाईँ मसँग यो प्रार्थना गर्न सक्नुहुन्छ। प्रभु येशू, म आजको रेडियो कार्यक्रम सुनेर म तपाईँलाई मेरो व्यक्तिगत जीवनको एकमात्र मुक्तिदाता प्रभु येशू ख्रीष्ट भनेर ग्रहण गर्न चाहन्छु। आज उपरान्त मेरो जीवनमा आउनुहोस् र मलाई अगुवाई गर्नुहोस्। मैले जान अन्जानमा गरेका सबै पाप भूल गल्तीहरू क्षमा माग्न चाहन्छु, मलाई क्षमा दिनुहोस्। प्रभु, मलाई क्षमा दिएर तपाईँले आफ्नो सन्तान बनाउनु भएको लागि धन्यवाद। आज उपरान्त म तपाईँमा जीवन चाहन्छु, मेरो बाँकी जीवन तपाईँमा अर्पण गर्न चाहन्छु र अब उपरान्त तपाईँले मलाई अगुवाई गर्नुहोस्। मलाई क्षमा दिएर तपाईँले आफ्नो सन्तान बनाउनु भएको लागि धन्यवाद। प्रभु येशूको नाममा आमेन। श्रोता, तपाईँले यो प्रार्थना गर्नुभएको छ भने तपाईँ आजबाट परमेश्वर पिताको सन्तान हुनुभएको छ। उहाँमाथिको विश्वास आस्थालाई अझै बलियो बनाउन नजिकैको चर्चमा जानुहोस् भनेर हामी तपाईँलाई सल्लाह दिन चाहन्छौं। कार्यक्रमप्रति तपाईँका सुझाव, सल्लाह, प्रतिक्रिया र प्रार्थना गर्नुपर्ने कुनै विषय भए तपाईँ हामीलाई 981-38-844 फोन कल र टेक्स्ट मेसेज गरेर तपाईँ हामीलाई आफ्ना प्रतिक्रिया व्यक्त गर्न सक्नुहुन्छ। आजलाई कार्यक्रमको समय सकिएको छ। आउँदो श्रृंखलामा यस्तै अर्थपूर्ण कार्यक्रम लिएर आउनेछौ। तबसम्मका लागि बिदा दिनुहोस्। हवस् त, जय मसीह, नमस्ते।

0: गुड न्यूज एफएम 105.1।
1: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
2: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
1: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
2: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
2: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
4: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
7: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
8: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
9: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड,
10: गल्कुपाका 29 थमेल, काठमाडौँ।
11: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
8: फोन नम्बर 40225 44 40225 44
12: र 40225 72 40225 72।
13: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
14: 3 दिन भयो।
13: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
14: केही हुन्न मुआ, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
13: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
14: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
15: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
13: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
16: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गर्नु।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
17: ज्ञानका कुरा,
18: जीवनका कुरा,
17: सफलताका कुरा
18: अनि दर्शनका कुरा, कार्यक्रम
17: ज्ञान दर्पण।
19: एनपी खतिवडाद्वारा प्रस्तुत कार्यक्रम ज्ञान दर्पण प्रत्येक शुक्रबार 4 बजेदेखि 5 बजेसम्म सुन्न सक्नुहुनेछ। कार्यक्रम ज्ञान दर्पण प्रत्येक शुक्रबार 4 बजेदेखि 5 बजेसम्म प्रस्तोता एनपी खतिवडाको साथमा सुन्न नभुल्नुहोला।
3: क्या खतरा समाचार आइसक्यो, बाप रे, अब चाहिँ के हुने हो?
1: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुन सक्छ। यसै नातिन, यसो त जसले लेखिहाल्छ नि।
3: अरे, मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
1: तिमीलाई थाहा थिएन,
19: सुन्न नभुल्नु होला।
3: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो, बाप रे।

0: वा फैलाउने कुरा हो। अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
1: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
0: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
2: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ट्ज।
1: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
2: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशु ख्रिष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौं। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ। र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

0: म मेरो परमेश्वरलाई मेरो हृदयबाट नै धेरै धन्यवाद दिन चाहन्छु। आज पनि म फेरि उहाँको वचन तपाईँहरूको माझमा लिएर आउन पाएकोमा मलाई अति नै खुशी लागेको छ। म परमेश्वरसँग विश्वास गर्दछु कि परमेश्वरले उहाँको वचनद्वारा तपाईँलाई तपाईँको हृदयमा आशिष दिनुहुनेछ। जसै तपाईँहरूले परमेश्वरको वचन सुन्नुहुनेछ, आज हामी सुसमाचारको पुस्तक लुकाबाट हेर्नेछौ। लुकाको पुस्तक जो चाहिँ नयाँ करारमा तपाईँले पढ्न पाउन सक्नुहुन्छ। सुसमाचारमा यो पुस्तक पढ्दछ 19:10 भन्दछ, किनभने मानिसको पुत्र हराएकालाई खोज्न र बचाउन आएको हो। हामी यस 10 प्रभु येशु संसारमा आउनुको विशेष कारणलाई हेर्नेछौ। उहाँ हराएकालाई खोज्न र बचाउन भनी आउनुभयो। उहाँ यस संसारमा मानिसको रूपमा आउनु भएको मुख्य कारण नै पापीहरूलाई बचाउन अर्थात उद्धार गर्नको लागि थियो। मानिसहरू पापमय अवस्थामा थिए, तिनीहरूलाई बचाउनु नै उहाँको मुख्य उद्देश्य थियो। जो हराएका थिए उनीहरूलाई खोजेर बचाउनु उहाँको उद्देश्य थियो। हामी यस संसारका मानिसहरूको अवस्थालाई थाहा गर्न सक्छौ। तिनीहरूको आत्मिक अवस्था कमजोर र नाजुक बनेको छ। यो कुरा हामीलाई भन्दा धेरै प्रभु येशूलाई थाहा छ। प्रभु येशूले मानिसको आत्मिक अवस्थाको सन्दर्भमा उल्लेख गर्नुभएको छ। नयाँ करारले बताउँदछ कि तिनीहरू भ्रष्ट भएका छन्, तिनीहरू नष्ट हुनेछन्। यदि येशूमा तिनीहरूले विश्वास गरे भने तिनीहरूका सबै पाप क्षमा हुनेछन् र अनन्त जीवन पाउनेछन्। हामीले यो कुरा यूहन्ना 3:16 पढ्न सक्छौ। उनीहरू नाश हुने छैनन् तर अनन्त जीवन प्राप्त गर्नेछन्। यसकारण हराउनु भनेको चाहिँ अस्तित्वमा नै नहुनु भनेको होइन, बरु यसले आत्मिक अवस्था गुमाउनु अर्थात हराउनु भनेर बताउँदछ। यसले पापको प्रभाव वा परिणामको बारेमा बताउँछ। यसकारण हराउनु भनेको परमेश्वरबाट टाढा हुनु भनेको हो, आफ्नै शारीरिक इच्छा अनुसार जिउनु हो। परमेश्वरको इच्छा विपरीत हिँड्नु पनि हराउनु जस्तै हो। तसर्थ नयाँ करारमा हराउनु भन्नुको अर्थ राम्रोसँग पुष्ट गरिएको छ। यदि हामीले येशूमा विश्वास गर्दैनौ भने हामी आत्मिक रूपले हराइरहेका हुन्छौ। हामीले परमेश्वरको आशिष पाउन सक्दैनौ। यदि हामी पापमा नै जिउँछौ भने हामी परमेश्वर भन्दा बाहिर जिइरहेका हुन्छौ। सुसमाचार लुकाको पुस्तक 5:37 येशूले बताउनु भएको दृष्टान्त हामीलाई भनिएको छ। कुनै मानिसले नयाँ दाग मध्य पुरानो छालाको मसाकमा हाल्दैन, नत्र त नयाँ मध्यले छाला फाट्छ र दाग मध्य पोखिहाल्छ र मसक पनि नष्ट हुन्छ। यसको विचार के हो भने नष्ट हुनु हो तर अस्तित्वमा नै नहुनु होइन। येशू प्रभुले यूहन्ना 6:27 भन्नुहुन्छ, नष्ट हुने भोजनको निम्ति परिश्रम नगर तर अनन्त जीवनसम्म रहने भोजनको निम्ति परिश्रम गर। पत्रुसले पहिलो पत्रुसको पुस्तक 1:7 बताउँदछन्, आगोबाट खारिने तर नष्ट भएर जाने यो विचारबाट हामी के बुझ्छौ भने सुन पूरै नष्ट भएर जाँदैन तर टुटेको बिग्रेको छ भने मूल्य नहुन सक्छ तर पूरै अस्तित्व विलीन चाहिँ हुँदैन। यसरी नै संसारमा भएका मानिसहरू पापको कारणले गर्दा हराएका छन् तर अस्तित्वमै नआएको भन्ने कुरा चाहिँ होइन। पापले तिनीहरूलाई प्रभाव पारेको छ, चोट पुर्याएको छ। पापले सबै मानव जातिलाई नाश गर्दछ। पापको ज्याला मृत्यु हो। पापले परमेश्वरबाट अलग गर्दछ मानिसहरूलाई। पापले मृत्युमा पुर्याउँदछ। पापको कारणले गर्दा मानिस आज हराएको छ, मानिस पतित भएको छ। मेरा आदरणीय श्रोता मित्र, म तपाईँलाई प्रश्न गर्न चाहन्छु, के तपाईँ हराउनु भएको त छैन? के तपाईँ ख्रिस्ट येशु भन्दा बाहिर जिउनु भएको त छैन? मानिस आत्मिक रूपले आज हराइरहेको हामीले देख्छौ। यो सबै हुनुको कारण चाहिँ पाप नै हो। उसको जीवनमा पाप भएको कारणले गर्दा ऊ हराइरहेको छ, किनभने मानिस स्वभावैले पापी छ, मानिस स्वभावैले भ्रष्ट भएको छ। पापले मानिसलाई भ्रष्ट बनाएको छ। उसले आफ्नै इच्छा अनुसार काम गर्दछ जुन परमेश्वरको विरुद्धमा छ। उसले परमेश्वरको आज्ञालाई उल्लङ्घन गर्छ र हरेक प्रकारका आफ्ना कार्यहरू गर्दछ, किनभने ऊ भ्रष्ट भएको छ। ऊ स्वभावैले हराएको छ, पतित भएको छ। ऊ आत्मिक रूपले हराएको छ। ऊ परमेश्वरको दृष्टिबाट अलग भएको छ। ऊ परमेश्वरको उपस्थितिबाट अलग गरिएको छ, परमेश्वरको कृपा र अनुग्रहबाट अलग गरिएको छ। उसले हृदयमा दुष्टता रच्दछ र दुष्ट खराब कार्यहरू उसले गर्दछ। उसका हरेक चालहरू परमेश्वर विरोधी छन्। उसले परमेश्वरलाई मन पर्ने काम गर्न सक्दैन। ऊ आफ्नै शारीरिक अभिलाषा, शरीरले मागेको मोज मजा अनि रिल्याक्स अर्थात एकदमै संसारको कुरामा उसले आफूलाई चलाइरहेको छ। आफ्नो शरीरमा उसले पूरा गरिरहेको छ। यदि येशूमा विश्वास गर्दैन भने, पश्चाताप गर्दैन भने र लगातार दुष्ट खराब कार्यहरूमा लागिरहन्छ भने बाइबलले भन्छ ऊ पापमै मर्नेछ, ऊ अनन्त अनन्त दण्डको भागीदार हुनेछ। आज धेरै मानिसहरू आत्मिक तवरले हराएका छन्। यदि मानिसले ख्रिस्ट येशूमा विश्वास गर्दैन भने ऊ सदा सर्वदाको निम्ति नष्ट हुनेछ। मानिस जुनसुकै परिस्थितिबाट गुज्रेको भए तापनि प्रभु येशूले हराएको मानिसलाई बचाउनुहुन्छ। पापीहरूलाई बचाउन उहाँ विश्वास योग्य र सक्षम हुनुहुन्छ। यस खण्डले मुक्तिको सन्दर्भमा बताइरहेको छ। आदरणीय श्रोता मित्र, बाइबलको यस पदले हामीलाई के भन्दछ भने, किनभने मानिसको पुत्र हराएकोलाई खोज्न र बचाउन आएको। आज यस खण्डलाई हामीले गहिरिएर विचार गर्नुपर्दछ। येशू प्रभु हराएकालाई खोज्न र बचाउन भनेर यस संसारमा आउनु भएको हो। उहाँको मिशन अर्थात उहाँको काम हराएकालाई खोज्नु र बचाउनु थियो। उहाँ पापीहरूलाई खोजेर बचाउने परमेश्वर हुनुहुन्छ। यो कुरालाई विचार गर्नुहोस्, उहाँ कस्तो उदेकका परमेश्वर हुनुहुन्छ। उहाँ हराएकालाई खोजेर बचाउने अचम्मका ईश्वर हुनुहुन्छ। यसले सबै मानिसलाई उत्साह प्रदान गर्दछ, किनभने हामीले सबै पापीहरूलाई खोजेर बचाउन सक्दैनौ, मानिसले त्यो काम गर्न सक्दैन, तर उहाँले पापीहरूलाई खोज्नुहुन्छ र बचाउनुहुन्छ। उहाँ बचाउने परमेश्वर हुनुहुन्छ, उहाँ जीवन दिने परमेश्वर हुनुहुन्छ। उहाँले चाहनुहुन्छ कि सबै मानिसले उद्धार पाउन सकुन्, कोही पनि नाश नहो। बाँच्नका लागि केही कदमहरू चाल्नु पर्दछ। हामी यस कथामा एकजना व्यक्ति जखायासलाई देखिरहेका छौ, जसले येशूलाई खोज्ने इच्छा गरे। हामी तीन पदमा देख्छौ येशू को हुनुहुँदो रहेछ भने तिनी हेर्न चाहन्थे। हामी पहिलो कुरा तिनको इच्छालाई देख्दछौ, हामी तिनको आत्मिक इच्छालाई देखिरहेका छौ। येशू प्रभुलाई देख्ने इच्छा तिनको मनमा आयो। तिनले इच्छा गरे, म येशूलाई हेर्न चाहन्छु। चाहनु एउटा इच्छा हो। तिनले विश्वास गरे कि उहाँ मुक्तिदाता र मसीह हुनुहुन्छ, उहाँमा मेरो पाप क्षमा हुन सक्छ, उहाँ मात्र साँचो र सत्य परमेश्वर हुनुहुन्छ, उहाँ बाहेक अरू कोही परमेश्वर हुन सक्दैन भनेर तिनले विश्वास गरे। तिनको आत्मिक तृष्णालाई हामीले देखिरहेका छौ। एक पापीले उद्धार पाउन येशूमा विश्वास गर्नु पर्दछ। हामी दुई पदमा देख्छौ तिनी कर उठाउनेहरूमा प्रमुख मानिस थिए, अनि तिनी धनी थिए। यो मानिस कर उठाउने थियो, तिनीसँग प्रशस्त रूपैयाँ पैसा थियो। उनी एक धनाढ्य एकदमै धनी मानी मानिस थिए। तिनले रोमी सरकारबाट सरकारी जागिर खाएका थिए। सरकारी जागिर खाने अहिलेको सन्दर्भमा पनि ठूलो मान्छे हुन्छ। तपाईँले विचार गर्नुहोस्, उनी एक शासक वा राजा जस्तै थिए, किनभने कर उठाउनेहरू मध्येमा उनी एक प्रमुख अर्थात हाकिम थिए। तिनको अधीनमा धेरै कर उठाउने मानिसहरू हामीले देख्न सक्छौ। तिनीसित धेरै नोकर चाकर पनि थिए होला। तिनको सम्पत्ति प्रशस्त थियो, तर यी सबै कुराहरूले तिनलाई शान्ति दिन सकेन। तिनले साँचो शान्ति पाएका थिएनन् प्रिय मित्र। त्यसैले तिनले येशू मात्र साँचो शान्तिदाता हुनुहुन्छ भनेर विश्वास गरे। त्यसैले तिनी येशूका आउनलाई इच्छा गरे। येशूलाई हेर्ने तिनको ठूलो इच्छा जाग्यो। तिनले सांसारिक धन सम्पत्ति, संसारका मान इज्जत, यी सबै कुरा केही पनि होइन भन्ने कुरा महसुस गर्न सके। प्रभुले दिनुहुने शान्तिसँग आफूसँग भएका कुनै पनि कुरा उनले दाँच्न सकेनन्, तुलना गर्न उनी सकेनन्। यो धन सम्पत्ति नष्ट भएर जान्छ, तर येशूले मात्र साँचो शान्ति मलाई दिनुहुन्छ भनेर तिनले विश्वास गरे। तिनले संसारको धन सम्पत्तिलाई मुख्य ठानेनन्। सबैभन्दा मूल्यवान तिनको लागि धन सम्पत्ति होइन, तर येशू ख्रिस्ट हुनुहुन्थ्यो। तिनी आत्मिक रूपले बिउजे जीवित भए। तिनले सत्य कुरालाई थाहा गरे आफ्नो मनमा। तिनले आफू संसारमा हराएको कुरा थाहा पाए, तसर्थ धन सम्पत्तिको मोहबाट बाँच्न उनी येशूको शरणमा आए। तिनले सत्यको खोजी गरे, तिनले मुक्ति पाउन इच्छा गरे। मर्कुस 8 अध्यायको 36 पदमा हामीलाई भनिएको छ, येशूले भन्नुभयो, किनभने मानिसले सारा जगतलाई हात पारेर प्राण चाहिँ गुमायो भने त्यसलाई के फाइदा हुन्छ र। हामीले देखिरहेका छौ, मानिसले सारा संसारको धन सम्पत्ति हात पार्न सक्छ, आफ्नो इज्जत कमाउन सक्छ, तर आफ्नो आत्मालाई गुमाउँछ भने उसलाई के फाइदा हुन्छ र, के लाभ हुन्छ र। परमेश्वरको दृष्टिमा त्यो मानिसको लागि धन सम्पत्ति केही पनि भएन, तर आत्मा बहुमूल्य छ, प्राण बहुमूल्य छ। हामी जखयासलाई देखिरहेका छौ, जसले सबै धन सम्पत्ति छोडेर येशूको पछि लागे। तिनले धन सम्पत्ति भन्दा येशूलाई धेरै माया गरे। येशूले गर्नु भएको काम अतुलनीय छ, अर्थात कुनै पनि कुरा येशूले गर्नुभएको कामसँग दाँच्न सकिन्न, अनि यो काम गर्ने उहाँ मात्र सक्षम हुनुहुन्छ। उहाँले मात्र पापीलाई बचाउन सक्नुहुन्छ। उहाँले मानिसहरूका पापबाट उनीहरूलाई छुटकारा गराउन सक्नुहुन्छ। उहाँले पापको बन्धनबाट स्वतन्त्र गराउन सक्नुहुन्छ, तसर्थ तिनले ख्रिस्ट येशूको मूल्यलाई देख्न सके। के आज तपाईँले प्रश्न गरिरहनु भएको छ, कसले मलाई पापबाट छुटकारा दिन्छ होला भनेर? येशू एक मात्र मुक्तिदाता हुनुहुन्छ। उहाँमा मात्र तपाईँको आशा हुन सक्छ। उहाँले मात्र तपाईँलाई तपाईँको पापबाट छुटकारा गर्न सक्नुहुन्छ। उहाँ बाहेक अरू कुनै पनि उद्धारकर्ता छैन। आदरणीय श्रोता मित्र, एकचोटि आफूलाई प्रश्न गर्नुहोस्, के तपाईँले ख्रिस्ट येशूलाई माया गर्नुभएको छ? तपाईँको आत्माको निम्ति, तपाईँको उद्धारको निम्ति उहाँमा आशा छ? मैले तपाईँलाई भने, ख्रिस्ट येशूमा मात्र तपाईँको आशा हुन सक्छ। येशूमा मात्र हाम्रो पापको क्षमा छ। उहाँले मात्र हामीलाई जीवन दिन सक्नुहुन्छ। उहाँ जीवनको कर्ता हुनुहुन्छ, जीवनको मालिक हुनुहुन्छ। उहाँ परमेश्वर भएर पनि उहाँले मानव चोला धारण गरेर संसारमा आउनुभयो। पवित्र कन्याबाट जन्म लिनुभयो। पापरहित जीवनमा उहाँ जिउनुभयो। उहाँ धर्मी भएर अधर्मीका निम्ति मर्नुभयो। उहाँ गाडिनुभयो र तीन दिनपछि मृतबाट बौरी उठ्नुभयो, जीवित हुनुभयो तपाईँलाई जीवन दिनको लागि। उहाँ जस्तो जीवित परमेश्वर अरू कोही पनि छैन। त्यसकारण प्रिय मित्र, आज नै जीवित ख्रिस्ट येशूलाई विश्वास गर्नुहोस् र आफ्नो आत्मामा उद्धार पाउनुहोस्।
1: हामी कार्यक्रमको अन्त्यतिर छौं। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशू ख्रिष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हस्त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

नमस्ते नमस्ते आदरणीय मित्र, दुवै हात जोडेर आज तपाईँलाई यस कार्यक्रममा स्वागत गर्न पाउँदा मलाई धेरै खुशी लागेको छ। अज्ञानताको कारण मानिसहरू नाश हुन्छन् भन्ने कुरा के तपाईँले सुन्नु भएको छ? दृष्टिहीनताले बाटो देख्न असक्षम बनाउँछ। अज्ञानताले सही र गलत पहिचान गर्न नसक्ने बनाउँछ। मानिसले जान्न सक्ने कतिपय कुराहरू छन् र पनि उसले जान्ने प्रयास गर्दैन। हामीले जान्नुपर्ने एउटा महत्वपूर्ण कुराको विषयमा आज म तपाईँसित कुराकानी गर्नेछु। म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ बिलिभर चर्च समुदायको तर्फबाट प्रस्तुत तपाईँको आफ्नै नौलो नेपाली कार्यक्रम आत्मिक यात्रा।

आदरणीय मित्र, हाम्रो यो आत्मिक यात्रा कार्यक्रम तपाईले कम्प्युटरको इन्टरनेट मार्फतबाट पनि सुन्न हेर्न सक्नुहुनेछ। www.aynepal.com आशा गर्छु तपाई नेपाल बाहिर पनि जहाँ रहे तापनि यस कार्यक्रमले तपाईलाई निरन्तर आशीर्वाद पुर्याउनेछ। आउनुहोस् सधैँ झैं आज पनि एउटा मधुर अर्थपूर्ण गीत संगीत सुन्दै आजको सन्देशको निम्ति हाम्रो हृदय तयार गरौं।

हामी जीवित रहन पाएका छौं र नै यसरी भेटघाट पनि गर्न पाएका छौं। तपाईँको साथ पाएर मलाई आनन्द लागेको छ। युरोपको जनेवामा अहिले वैज्ञानिकहरूले ठूलो प्रयोग गरिरहेका छन्। संसारका लगभग 10,000 वैज्ञानिकहरू मिलेर यो प्रयोगमा उनीहरू लागिरहेका छन्, सम्मिलित छन्। उनीहरूले जमीन मुनि 27 किलोमिटर लामो सुरंग खनेका छन् अनि त्यो सुरंगमा ठूलो नली बिछ्याएका छन्। त्यो नलीले हजारौं डिग्री सेल्सियसको तापक्रम थेग्न सक्छ। यो नलीमा प्रोटोनका अणुहरूलाई परस्पर ठोक्क्याएर उनीहरू केही नतिजा निकाल्न चाहन्छन्। यो प्रयोगको पहिलो चरण गत चैत्र 28 गते 2066 दिन सफल भएको छ। वैज्ञानिकहरू धेरै खुशी भएका छन्। अब त्यो त्यसरी चलिरहे उनीहरूले पृथ्वी र ब्रह्माण्ड सम्बन्धी धेरैवटा कुराहरूको जानकारी पाउने आशा राखेका छन्। हामी हेर्दैछौं उनीहरूले के कस्ता जानकारी उपलब्धिहरू पाउनेछन्। वैज्ञानिकहरूको मनमा एउटा प्रश्न छ। उनीहरू यो सोच्दछन् कि यत्रो विशाल ब्रह्माण्ड कसरी बन्न आयो, यो पृथ्वीमा जीवन कसरी शुरू भयो। पवित्र ग्रन्थ बाइबलमा यसको बारेमा बताइएको छ, सारा थोक परमेश्वरले सृष्टि गर्नुभएको हो। वैज्ञानिकहरू सोच्दछन् कि कुनै शक्तिले यो संसारलाई चलाइरहेको छ, ब्रह्माण्डमा कुनै शक्ति छ भन्ने कुरा उनीहरू मान्छन्। तर परमेश्वरको अस्तित्वलाई उनीहरू स्वीकार गर्दैनन्। के हामी परमेश्वरलाई जान्न सक्छौ, चिन्न सक्छौ? यो प्रश्न आज धेरैले सोधिरहेको प्रश्न हो। आज यस विषयमा हामी कुराकानी गर्दैछौ। धेरै वर्ष अघि मध्य पूर्व एसियामा एक अगमवक्ता थिए, तिनको नाम दानियल थियो। अगमवक्ता भनेको के हो? अगमवक्ता भनेको भविष्यवक्ता नै हो, जसले भविष्यमा हुने कुराहरू बताउँछ वा साधारण मानिसहरूले बुझ्न नसक्ने कुराहरू बुझ्न सक्छन्। दानियल अगमवक्ताले भनेका छन्, परमेश्वरलाई चिन्नेहरूले हिम्मत गरेर ठूला ठूला काम गर्छन्। दानियल 11 अध्यायको 32 पद। जसले परमेश्वरलाई चिन्छन् तिनीहरूले आफ्नो जीवन जिउनका निम्ति परमेश्वरमा भरोसा राख्दछन्। उनीहरू जीवनमा आउने कुनै पनि परिस्थितिको साहससित सामना गर्दछन्। बाइबलले परमेश्वरको बारेमा के भनेको छ त्यो कुरा आज म तपाईँलाई बताउँछु। बाइबलले भन्दछ कि परमेश्वर एक शक्ति मात्र होइन तर एक व्यक्ति हुनुहुन्छ। परमेश्वरलाई बाइबलमा उहाँ भनी सम्बोधन गरिएको छ। परमेश्वरले आफ्नै बारेमा बोल्दै म, मेरो, मलाई भन्ने सर्वनाम शब्दहरू प्रयोग गर्नुभएको छ। परमेश्वर बोल्नुहुन्छ, उहाँसित भावनाहरू छन्, उहाँले इच्छा गर्नुहुन्छ, उहाँले देख्नुहुन्छ, उहाँले सुन्नु पनि हुन्छ। यद्यपि बाइबल ग्रन्थले यो स्पष्ट पारेको छ कि उहाँ आत्मा हुनुहुन्छ, उहाँ आत्मा हुनु भए पनि उहाँमा एक व्यक्तिमा हुनुपर्ने सारा गुणहरू छन्। बाइबलको पुरानो करार खण्डमा हामी परमेश्वरले प्राचीन मानिसहरूसित कसरी व्यवहार गर्नुभयो भन्ने कुरा देख्दछौ। परमेश्वरले मानिसलाई दर्शन दिनुहुन्थ्यो। उत्पत्तिको पुस्तकमा पहिलो मानवको बारेमा वर्णन गरिएको छ, जसलाई परमेश्वरले बनाउनु भएको थियो। लेखिएको छ, परमेश्वर आदम र हव्वालाई भेट्न अदनको बगैँचामा आउनुहुन्थ्यो। परमेश्वर मानिससित बातचित गर्नुहुन्थ्यो। परमेश्वर एक व्यक्ति हुनुहुन्छ भन्ने कुरा हामी बाइबलका अरू पुस्तकहरूबाट पनि थाहा पाउँछौ। यसैया नामका अगमवक्ताले लेखेका छन् कि परमेश्वरले बुद्धिपूर्वक सोच्नुहुन्छ। कोही मानिस उहाँको सल्लाहकार हुन सक्दैन। कसैले उहाँलाई सिकाउनु पर्ने आवश्यकता छैन। उहाँलाई कसैले ज्ञान दिनु पर्दैन। उहाँलाई कसैले समझको मार्ग देखाउनु पर्दैन। उहाँले सबै कुरा जान्नुहुन्छ। यसैया 40 अध्यायको 13 अनि 14 खण्ड। परमेश्वरले मानिसलाई प्रेम गर्नुहुन्छ। यी सबै कुराहरूले परमेश्वर एक व्यक्ति हुनुहुन्छ भन्ने प्रमाण दिदछ। परमेश्वर एक शक्ति मात्र हुनुहुन्न तर उहाँ व्यक्ति हुनुहुन्छ। हामीले उहाँको विषयमा जान्नुपर्ने कुरा यो हो। परमेश्वरलाई हामी जान्न सक्छौ। कति मानिसहरू परमेश्वरलाई एक रहस्यमय व्यक्ति ठान्छन् तर उहाँ रहस्यमय हुनुहुन्न। हामी परमेश्वरलाई चिन्न सक्छौ, जान्न सक्छौ। हामी आफ्नो नजर उठाएर वरपर हेरौं त सुन्दर प्राकृतिको माझमा हामी बाँचिरहेका छौं। प्राकृतिमा ऋतुहरू हुन्छन्। ऋतु अनुसार संसारको गति अघि बढ़िरहेको छ।
सधैँ एक समान छ प्रकृतिका नियमहरू। सूर्य उदाउनु अस्ताउनु कहिले बिर्सँदैन, दिन रात आफ्नो गतिमा चलेको छ। यी सबै कसले ठहराए त? परमेश्वरले नै हो। प्रकृतिलाई हेरेर हामी परमेश्वरको बारेमा धेरै कुरा जान्न सक्छौ। सुन्दर प्रकृति बनाउनुहुने परमेश्वर पनि सुन्दर हुनुहुन्छ। उहाँले मानिसलाई वास्ता गर्नुहुन्छ। मानिसले जस्तो प्रकारले विचार सोच गर्छन्, परमेश्वरले त्यस प्रकारले सोच विचार गर्नुहुन्न। परमेश्वर स्पष्ट भन्नुहुन्छ, तिमीहरूका सोच विचार मेरा विचार होइनन्, तिमीहरूका चाल मेरा चाल होइनन्। जसरी आकाश पृथ्वीदेखि अग्लो छ, त्यसरी नै मेरा चाल तिमीहरूका चाल भन्दा र मेरा विचार तिमीहरूका विचार भन्दा अग्ला छन्। परमेश्वरले हामीलाई जुन ज्ञान दिनुभएको छ, त्यो ज्ञानद्वारा हामीले उहाँलाई चिन्नुपर्छ। कतिले परमेश्वर डर लाग्दो भयानक हुनुहुन्छ भन्ने सोच्दछन्, तर परमेश्वर त्यस्तो हुनुहुन्न। उहाँ हामीलाई प्रेम गर्नुहुने परमेश्वर हुनुहुन्छ। हामीलाई किन सृष्टि गरिएको छ हामीले परमेश्वरलाई जान्न सकौं भनेर नै हो। हामी मानिस हौ, पशुहरू भन्दा हामी भिन्नै छौं। पशुहरूमा परमेश्वर जान्ने विवेक वा ज्ञान हुँदैन, तिनीहरूलाई सही र गलतको ज्ञान पनि हुँदैन। पशुहरू परमेश्वरसित सम्बन्ध नराखी जिउँदा पनि केही फरक पर्दैन, तर मानिसले सत्य परमेश्वरसित सम्बन्ध नराखी बाँच्यो भने फरक पर्छ। मानिसको जीवनको कुनै मूल्य रहँदैन। हामीले परमेश्वरलाई आफ्नो जीवनका अनुभवहरूद्वारा खोज्नुपर्छ। बाइबलले भन्छ यसैया 55 अध्यायको 6 खण्डमा, जबसम्म परमेश्वरलाई पाउन सक्छ उहाँलाई खोज, उहाँ नजिक हुनुहुँदा नै उहाँलाई भेट। हामीले परमेश्वरलाई चिन्न र जान्न सके पनि उहाँ असीम हुनुहुन्छ, उहाँलाई हामी पूर्ण रूपले जान्न सक्दैनौ। बाइबलले भन्दछ कि परमेश्वर एक व्यक्ति हुनुहुन्छ र हामी उहाँलाई जान्न सक्छौ, तापनि उहाँ आफ्नो सृष्टिभन्दा भिन्न हुनुहुन्छ। उहाँ महान, पवित्र, उच्च हुनुहुन्छ। हामी र संसारमा भएका सबै कुराहरू बनाइएका वा सृष्टि गरिएका हुन्, तर परमेश्वरलाई कसैले सृष्टि गरेको होइन। कुनै प्राणी वा थोक नहुँदा पनि परमेश्वर हुनुहुन्थ्यो। परमेश्वर अनन्ततादेखि हुनुहुन्छ। उहाँको सुरु र अन्त छैन, तर हाम्रो त छ। संसारमा भएका सबै कुरा र प्राणीको सुरु र अन्त छ। एक दिन हामी यो संसारमा रहँदैनौ, तर परमेश्वर त्यस बेला पनि रहनुहुन्छ। परमेश्वर कसैमाथि निर्भर हुनुहुन्न, तर हामी उहाँमा निर्भर छौं। हामीमा कमजोरीहरू छन्, हाम्रो शक्ति सीमित छ, तर परमेश्वर सिद्ध हुनुहुन्छ। उहाँको निम्ति कुनै पनि कुरा असम्भव छैन। संसारमा जन्मने कुनै कुनै मानिस धेरै ज्ञानी र सद्गुणी हुन्छन्, तर पनि तिनीहरूलाई परमेश्वरको स्थान दिन मिल्दैन। परमेश्वर अति महान हुनुहुन्छ। थाप्लोको भारी चौतारीमा बिसाउने यो मनको भारी कहाँ बिसाउने? यो प्रश्नको जवाब यस्तो छ, परमेश्वर सर्वशक्तिमान हुनुहुन्छ, तर उहाँ भलो पनि हुनुहुन्छ। उहाँ कसैलाई नाश पार्न चाहनुहुन्न, उहाँले सबैलाई प्रेम गर्नुहुन्छ। भलाइ गर्नु परमेश्वरको गुण हो। उहाँले हाम्रो निम्ति कति धेरै भलाइ गर्नुभएको छ। हामीलाई जिउनका निम्ति चाहिने हरेक कुरा उहाँले प्रकृतिमा राख्नु भएको छ। त्यही परमेश्वर मानवको रूप लिएर यो संसारमा आउनुभयो। उहाँ प्रभु येशु ख्रिष्ट हुनुहुन्छ। उहाँको जीवनको कथा पढेर पनि हामी उहाँलाई जान्न र चिन्न सक्छौ। यो कुरा याद राख्नुपर्छ कि परमेश्वरले हामीलाई दिनहुँ कृपा गर्नुहुन्छ। हामी आफ्नो योग्यता र शक्तिले जिउन सकेका होइनौ, परमेश्वरले नै हामीलाई जिउने योग्य बनाउनु भएको छ। उहाँलाई धन्यवाद दिनुपर्छ। हामीले उहाँसित सम्बन्ध राखेर जिउनुपर्छ। परमेश्वरमाथि भरोसा राखेर जिउने मानिसहरू धन्यका हुन्, किनकि उहाँले कहिले पनि धोका दिनुहुन्न। उहाँले सबैलाई प्रेम गर्नुहुन्छ। हामीले पनि उहाँलाई प्रेम गर्नुपर्छ। उहाँले जसरी सबै मानिसलाई प्रेम गर्नुहुन्छ, हामीले पनि सबैलाई प्रेम गर्नुपर्छ। जसरी उहाँ सबैप्रति भलो हुनुहुन्छ, हामी पनि त्यस्तै हुनुपर्छ। याद गर्नुहोस्, परमेश्वर लुक्नु भएको छैन। तपाईँ र म लुक्छौ हाम्रै पाप, अधर्म र कमजोरीले गर्दा, तर परमेश्वर तपाईँ र मेरो अगाडि आएर यसो भन्नुहुन्छ, हे सबै मेहनत गर्ने र गरौं बोझले दबिएका हो, म कहाँ आओ, म तिमीलाई विश्राम दिनेछु।
यो निम्तो तपाईँको निम्ति छ र निर्णय तपाईँको आफ्नै होस्। तपाईँको जीवनको निम्ति असल कुरा रोज्ने जिम्मेवारी कर्तव्य तपाईँको आफ्नै हो। बिस्तारै समयले मलाई बिदाई दिइरहेको छ, तर पनि तपाईँलाई सम्झना गराउँछु कि यदि आजको कुराकानी सुनेर तपाईँको मनमा कुनै प्रश्न जिज्ञासा छ वा प्रभु येशूको बारेमा अझै तपाईँ जान्न चाहनुहुन्छ भने मलाई निसंकोच लेख्नुहोस्। म तपाईँलाई अवश्य नै जवाब दिनेछु। पत्र व्यवहारको निम्ति मेरो ठेगाना हो कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। मलाई तपाईँको पत्रको प्रतीक्षा।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: जीवनमा पीड़ा निम्त्याउने क्षेत्रमा ध्यान केन्द्रित गर्नुहोस्। जेमसी तथा नमस्कार, म जमुना तामाङ। कार्यक्रम स्पार्क माई फेथ जीवनका क्षणहरू श्रृंखलाको अंक 7 यहाँलाई स्वागत छ। प्रिय श्रोता, आज म तपाईँको जीवनमा भइरहेको पीड़ालाई सम्बोधन गर्न चाहन्छु। यो शारीरिक पीड़ा हुन सक्छ वा यो भावनात्मक पीड़ा हुन सक्छ। धेरै पटक विगतमा हामीलाई दुर्व्यवहार गर्ने व्यक्तिहरूबाट हामीले बोकेका भावनात्मक घाउहरू पीड़ाको सबैभन्दा गहिरो स्रोत हुन सक्छ। हामी शारीरिक पीड़ालाई सधैँ नराम्रो कुराको रूपमा सोच्छौ, तर वास्तवमा धेरै परिस्थितिहरू छन् जहाँ पीड़ा हाम्रो लागि आशीर्वादको रूपमा काम गर्न सक्छ। तर वास्तवमा धेरै परिस्थितिहरू छन् जहाँ पीड़ाले हाम्रो लागि आशीर्वादको रूपमा काम गर्दछ। किनभने पीड़ाले हामीलाई थाहा दिन्छ कि हाम्रो भौतिक शरीर भित्र केही भइरहेको छ जुन हाम्रो कल्याणको लागि खतरनाक छ, केही चीज जुन हामीले जानी जाने कदम चाल्नु आवश्यक छ ताकि पीड़ाको संकेत गर्ने क्षेत्र निको हुन सकोस्। उदाहरणका लागि, यदि तपाईँले आफ्नो हात बढ़िरहेको तातो आगोको नजिक राख्नुभयो भने तपाईँले तुरन्तै आफ्नो हात त्यो आगोबाट टाढा लैजानुहुनेछ। तपाईँ किन त्यस्तो गर्नुहुन्छ? किनभने आगोले तपाईँको हात पोल्न थाल्छ। यदि तपाईँले बढ़िरहेको आगोबाट कुनै पीड़ा महसुस गर्नु भएन भने तपाईँले आफ्नो हात आगोमा धेरै नजिक राख्नुहुन्छ र लामो समयसम्म त्यही छोड्नुभयो भने त्यसले गर्दा तपाईँलाई ठूलो चोट लाग्न सक्छ। अर्को उदाहरण, तपाईँको शरीरमा भइरहेको संक्रमणबाट तपाईँले महसुस गरिराख्नु भएको पीड़ा समावेश हुन सक्छ। पीड़ाले तपाईँले संक्रमणमा भइरहेको आफ्नो शरीरको क्षेत्रलाई नजिकबाट हेर्न सचेत गराउँछ र त्यसपछि तपाईँ त्यो संक्रमणबाट छुटकारा पाउन आवश्यक कदम चाल्न प्रेरित हुनुहुनेछ, किनभने तपाईँ अब त्यो पीड़ा महसुस गर्न चाहनुहुन्न। यदि तपाईँलाई कुनै पनि पीड़ा नभएको संक्रमण भएको थियो भने संक्रमण लामो समयसम्म बेवास्ता हुन सक्छ। यसले तपाईँको शरीरलाई ठूलो हानि पुर्याउँछ जसको कारणले फैलिएको संक्रमणको कारण अंग विच्छेद आवश्यक पर्न सक्छ। तपाईँले महसुस गरिराख्नु भएको पीड़ालाई एउटा आह्वानको रूपमा सोच्नुहोस्। यसले तपाईँलाई त्यो पीड़ाको कारणलाई सम्बोधन गर्न आह्वान गरिरहेको छ ताकि पीड़ा हटिजाओस्। भावनात्मक पीड़ाले पनि त्यस्तै काम गर्दछ। जब तपाईँ रिस, निराशा, एक्लोपन, उदासी वा डिप्रेसन महसुस गर्दै हुनुहुन्छ, यो एक सूचक हो कि तपाईँसँग भावनात्मक समस्या छ जसलाई तपाईँले ध्यान पुर्याउनु पर्छ। यदि तपाईँले यसलाई व्यवस्था गर्न रोज्नुभयो भने यो हट्ने छैन। वास्तवमा यो अझ धेरै खराब हुने सम्भावना हुन्छ जबसम्म तपाईँले यसलाई सम्बोधन गर्न कदम चाल्नुहुन्न। हाम्रो मन र हृदयभित्र भइरहेको भावनात्मक आघातलाई हामी कसरी समाधान गर्ने? भजन संग्रहको पुस्तक 147 3 उहाँले टुटेको हृदय भएकाहरूलाई निको पार्नुहुन्छ र तिनीहरूका चोटमा पट्टी बाँधिदिनुहुन्छ। प्रिय श्रोता, परमेश्वर नै एक हुनुहुन्छ जसले तपाईँको टुटेको हृदयलाई निको पार्न सक्नुहुन्छ र निको पार्नुहुनेछ। तपाईँले जस्तो सुकै भावनात्मक पीड़ा महसुस गरिराख्नु भए पनि परमेश्वरसँग त्यसको समाधान छ जसले यसलाई निको पार्नेछ। मत्तीको पुस्तक 11:28 हे सबै थाकेका र बोझले दबिएका हो, म कहाँ हो, म तिमीहरूलाई विश्राम दिनेछु। यो यीशुले तपाईँलाई दिनुभएको निमन्त्रणा हो। प्रार्थनामा उहाँलाई खोज्ने छनौट गर्नुहोस्। तपाईँले भित्र महसुस गरिराख्नु भएको सबै पीड़ाको बारेमा उहाँलाई व्याख्या गर्नुहोस्। यदि तपाईँलाई आवश्यक छ भने उहाँको उपस्थितिमा आँसु बगाउँदै जानुहोस्। उहाँ छ जसले यसलाई निको पार्नेछ। मत्तीको पुस्तक 11:28 हे सबै थाकेका र बोझले दबिएका हो, म कहाँ हो, म तिमीहरूलाई विश्राम दिनेछु।

0: घाउहरू निको पार्न मदत गर्ने अर्को कुरा भनेको परमेश्वरको वचनमा भएका प्रतिज्ञाहरू मनन गर्नु हो। बाइबलमा त्यस्तो प्रतिज्ञा खोज्नुहोस् जसले तपाईँको परिस्थितिलाई विशेष रूपमा सम्बोधन गर्दछ। त्यो बाइबलको पदलाई कण्ठ गर्नुहोस्। यसलाई बारम्बार दोहोर्याउनुहोस्। यसले तपाईँको पीड़ा विस्तारै हराउनेछ। भजन संग्रहको पुस्तक 30:5 किनकि उहाँको क्रोध क्षणभरिको मात्र हुन्छ तर उहाँको निगाह आज जन्म रहन्छ। आँसु रातभरि बग्छ तर बिहान आनन्द आउँदछ। परमेश्वरको प्रेमलाई तपाईँको आत्मामा प्रवेश गर्न दिनुहोस्। धन्यवाद सहित उहाँको उपस्थितिमा प्रवेश गर्नुहोस् अनि पक्कै पनि तपाईँको आँसु हाँसोमा परिणत हुनेछ र तपाईँको दुःख आनन्दमा परिणत हुनेछ। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
1: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक शोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39। हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

0: विश्वास सुनाइबाट आउँछ। गुड न्यूज एफएम रेडियो 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
2: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात जोनी र साथीहरू।
3: विशेष रूपमा तयार पारिएका कष्टहरू। नमस्ते तथा जयमसी, म जोनी एरिक्सन टाडा एउटा निकै अनौठो र रोचक मोड भएको कथाका साथमा आएकी छु। के तपाईँले कहिले कुनै कठिन परिस्थितिबाट गुज्रिरहेको व्यक्तिलाई हेरेर यस्तो सोच्नु भएको छ, अहो म त खुसी छु कि म उनको ठाउँमा छैन, म त यस्तो परिस्थितिलाई कहिले सम्हाल्न सक्दिन होला। पक्कै पनि तपाईँले यस्तो सोच्नु भएको छ। मलाई थाहा छ, धेरै मानिसहरूले मेरो पक्षघातलाई हेर्छन् र तिनीहरूलाई लाग्छ कि हातहरू नछल्ने गरी व्हीलचेयरको जीवन तिनीहरू कहिले जिउन सक्दैनन्। म त्यो बुझ्छु, मैले पनि अरूलाई हेरेर त्यस्तै सोचेकी छु र म तपाईँलाई यस्तै सोच्ने अर्को एकजना व्यक्तिको बारेमा बताउँछु। मेरो साथी चार्लिन, उनी हालै अस्पतालमा भर्ना भएकी थिइन्, जहाँ उनले अस्थायी रूपमा आफ्ना मांसपेशीहरूको नियन्त्रण गुमाएकी थिइन्। उनलाई अरूले नै खाना खुवाउनु पर्थ्यो र उनले सधैँ शरीरमै जोडिने क्याथेटर अर्थात मूत्र नली लगाउनु पर्थ्यो। यसको अर्थ शौचालय जान नपर्ने, अर्थात उनी आफ्नो शौचालय आफैसँग बोकेर हिँड्थिन् र निकै असजिलो हुन्थ्यो। अझ अरूले नै ओछ्यानमै नुहाइदिनु पर्ने कुरा त भन्नै परेन। त्यो अस्पतालको बसाई उनका लागि निकै कठिन थियो। जब उनी अस्पतालबाट डिस्चार्ज भइन्, चालिनले मलाई भनिन्, जनी मलाई थाहा छैन तिमी यो कसरी गर्छौ, क्याथेटर लगाएर बस्ने, अरूको हातबाट खाने, ओछ्यानमै अरूबाट नुहाउन तयार हुने। म त साँच्चै खुसी छु कि चारै हात खुट्टाको पक्षघात तिमीलाई भएको छ, मलाई होइन। मलाई त मेरो स्वतन्त्र जीवन प्रिय छ। मलाई आफ्नै कानमाथि विश्वासै लागेन। म यति जोडले हाँस्न थाले, किनभने तपाईँलाई थाहा छ मेरी साथी चार्लिन दृष्टिबीन र श्रवणबीन छिन्। उनी मूलत मलाई भनिरहेकी थिइन्, हेर जनी, म यो दृष्टिबीन र श्रवणबीन जीवन त बिताउन सक्छु, मेरो लागि त यो एकदमै सजिलो छ, म सम्हाल्न सक्छु, तर मलाई पक्षघात भएर व्हीलचेयरमा बस्ने कुरा चाहिँ पटक्कै चाहिँदैन। अब बुझ्नुभयो म किन त्यसरी जोडले हाँसेकी थिए। अहो, म व्हीलचेयरमा बसिरहेकी हुन सक्छु, तर म कहिले पनि दृष्टिबीन र श्रवणबीन हुन चाहदिन, कदापि चाहदिन। हामी सबैका आफ्ना सीमितताहरू हुन्छन्, होइन र? पहिलो कोरन्थी 10:13 पदलाई एउटा भाव अनुवादमा यसरी भनिएको छ, तपाईँको बाटोमा आएको कुनै पनि परीक्षा वा प्रलोभन अरू मानिसहरूले सामना गरे भन्दा बाहिरको हुँदैन। तपाईँले सम्झनु पर्ने कुरा यति मात्र हो कि परमेश्वरले तपाईँलाई कहिले निराश पार्नुहुने छैन। उहाँले तपाईँलाई तपाईँको क्षमता भन्दा बढ़ी पेरिन दिनुहुने छैन। उहाँ सधैँ तपाईँलाई यो परिस्थितिबाट पार गराउन मदत गर्न त्यही हुनुहुनेछ। अब यो भनिसकेपछि मलाई यो भाव अनुवादसँग अलिकति असहमति छ, किनकि इमान्दार भई भन्नुपर्दा मलाई लाग्छ कहिलेकाहीँ परमेश्वरले हामीलाई हाम्रा सीमाहरू भन्दा पनि अगाडि धकेल्नुहुन्छ, तर सधैँ उहाँको अनुग्रह हामीलाई समात्नका लागि ठिक त्यही तयार हुन्छ। उहाँले हरेक परीक्षालाई हाम्रै लागि विशेष रूपमा हातैले सिएर वा तयार पारेर पठाउनुहुन्छ। के तपाईँलाई लाग्छ कि तपाईँ दृष्टिबीन र श्रवणबीन भएर जिउन सक्नुहुन्न वा पक्षघात भएर जिउन सक्नुहुन्न? यदि तपाईँ न दृष्टिबीन न श्रवणविहीन न त पक्षघात नै हुनुहुन्छ भने तपाईँको सोचाइ सही नै हो। तर यदि कुनै संयोगले तपाईँले आफ्नो सुन्ने क्षमता, देख्ने क्षमता वा हिँड्ने क्षमता गुमाउनु भयो भने परमेश्वरले तपाईँलाई समात्न र तपाईँको आवश्यकता पूरा गर्न तुरन्तै अनुग्रह दिनुहुनेछ। जब तपाईँलाई लाग्छ कि तपाईँ यो गर्न सक्नुहुन्न, अर्थात तपाईँलाई पक्का थाहा छ कि तपाईँ सक्नुहुन्न, परमेश्वर तुरन्तै तपाईँलाई अनुग्रह दिनका लागि अगाडि आउनुहुन्छ। उहाँका अनन्त हातहरूले साँच्चै तपाईँलाई समात्नेछन्। रोमी 11 भने जस्तै उहाँका निर्णयहरू कति अगाध छन् र उहाँका मार्गहरू पहिलाउनै नसकिने खालका छन्। परमेश्वरलाई मात्र थाहा छ मित्र, तपाईँ के सहन सक्नुहुन्छ र के सहन सक्नुहुन्न भन्ने कुरा जान्ने उहाँ मात्र एक हुनुहुन्छ। परमेश्वरले तपाईँलाई पक्षघात भएको व्यक्ति बन्न बोलाउनु भएको छैन र तपाईँ सायद कहिले दृष्टिविहीन वा श्रवणविहीन पनि हुनुहुने छैन, तर उहाँ आफैले तपाईँको काँधमा राखिदिनु भएको त्यो विशेष बोझलाई सहनका लागि भने तपाईँलाई बोलाउनु भएको छ। त्यो जेसुकै होस्, उहाँलाई लाग्छ कि तपाईँ यो गर्न सक्नुहुन्छ। वास्तवमा तपाईँ सक्नुहुन्छ र यदि तपाईँलाई लाग्छ कि तपाईँ सक्नुहुन्न भने हिम्मत राख्नुहोस्, किनकि उहाँको अनुग्रह सबैभन्दा सुन्दर रूपमा प्रकट हुने समय नै त्यही हो। पीड़ा अक्सर असह्य महसुस हुन सक्छ, तर परमेश्वर उहाँको अनुग्रहको साथ त्यही हुनुहुन्छ। र नबिर्सनुहोस्, परमेश्वरले तपाईँका परीक्षाहरूलाई आफैले रोज्नु भएको छ र उहाँसँग तपाईँलाई ती परीक्षाहरूबाट पार गराउनका लागि पर्याप्त भन्दा पनि बढी अनुग्रह छ। आमेन।
2: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 9802408470। आशाको सन्देश नेपाल, नक्खु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौं। अहिलेलाई भने बिदा हुन्छौं। जय मसीह।

0: गुड न्यूज एफएम 105.1
1: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
2: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
1: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ।
2: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउ न।
1: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
2: यता आइजाउ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
1: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुखज्यू।
3: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
4: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
3: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
2: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो।
3: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
2: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
1: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
4: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
5: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
8: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।
9: कार्यक्रम मनका कुरा प्रत्येक शनिबार साँझ 5 बजेदेखि 5:30 सुन नभुल्नुहोला। प्रस्तोता मार्था राईको साथमा।
10: किन आँखा मिचेको मिचे गरेको
11: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
10: धेरै समय मोबाइल चलाइसी क्या
11: हो भने, यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
10: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
11: ए त्यसो भए जोगिन के गर्ने त?
10: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
11: बुझे।
10: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
12: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

जय होसी, नमस्कार। साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम ट्यून गरेर बस्नुभएका सम्पूर्ण श्रोता मित्रमा। कार्यक्रम गुड फ्राइडे अथवा अस शुक्रबार लिएर प्राविधिक मित्र सन्ध्याजीसँगै म ज्ञानो हामी उपस्थित भइसकेका छौं र गुड फ्राइडे शुक्रबार बिहान यसै समयमा प्रसारण हुँदै आइरहेको छ र तपाईँहरूले हामीलाई सुनेर साथ दिइरहनु भएको छ। गुड न्यूज एफएमको प्रसारण तपाईँहरूलाई कस्तो लागिरहेको छ, तपाईँले पाउनुभएको आशिष उत्साहका कुराहरू छन् भने पनि तपाईँहरूले बाँड्न सक्नुहुनेछ, बाँडी पनि रहनु भएको छ। केही तपाईँहरूलाई त्यस्तो फिडब्याकहरू छ, कुनै प्रतिक्रियाहरू छ जुन चाहिँ तपाईँलाई यो चाहिँ यस्तो भइदियो हुन्छ, तपाईँ यो लागेको थियो भन्ने केही सल्लाह सुझावहरू छन् भने पनि तपाईँहरूले हामीलाई कार्यक्रममै होइन तर तपाईँहरूले चाहिँ कार्यक्रमभन्दा बाहेकको समयमा हाम्रो टेलिफोन नम्बरमा फोन गरेर सल्लाह सुझाव पनि दिन सक्नुहुन्छ। कोही श्रोता आउनुभएको छ आफ्नो आशिष र उत्साहका कुराहरू, अनुभवका कुराहरू बाँड्नको निम्ति। यो कार्यक्रम चाहिँ अनुभव र आशिष बाँड्ने कार्यक्रम हो। आउनु समय उहाँलाई तपाईँहरूले बाँड्न सक्नुहुनेछ, बाँडी पनि रहनु भएको छ। केही तपाईँहरूलाई त्यस्तो फिडब्याकहरू छ, कुनै प्रतिक्रियाहरू छ जुन चाहिँ तपाईँलाई यो चाहिँ यस्तो भइदियो हुन्छ, तपाईँ यो लागेको थियो भन्ने केही सल्लाह

0: हजुर, अनि आजको कार्यक्रममा के कुरा चाहिँ हामीसँग शेयर गर्न चाहनुहुन्छ सुशीलजी?
1: हजुर, धन्यवाद ल्यान्जी, अघि हजुरले भनिसक्नु भएको छ होइन, धेरै छ, तर पनि म परमेश्वरलाई धन्यवाद दिन चाहन्छु जति पनि म काम गर्ने ठाउँमा गाउँको ठाउँमा फिल्डमा होइन त्यहाँ जस्तै त्यो माहौलहरू हुन्छ उहाँहरूलाई सुसमाचार सुनाउँछु कि के भन्छ सुनाउँछु भन्दाखेरि त्यस्तो धेरै टाइम लिएर होइन आफ्नो कामको समयमा त्यो व्यक्तिगत रूपमा उहाँहरूलाई तपाईँलाई प्रभुले प्रेम गर्नुहुन्छ भन्ने कुराहरू त्यसरी भन्छु अनि धेरै ब्लेस्ड हुन्छु। अनि एउटा भाइ थियो, भाइ चाहिँ सानोमा चाहिँ चर्च गएको रहेछ तर पछि चाहिँ के भएर है मेरो मम्मी ड्याडीहरू चाहिँ लिएर जानुभएको थियो अनि उहाँहरू सबैजना ब्याकस्लाइड हुनुभयो क्या अनि अहिले हुनुहुन्न चर्चमा, अहिले म पनि छैन भन्नुभएको थियो भाइले। अनि त्यो भाइको गेटअपहरू हेर्दा एकदम उसको त्यो सबै पहिरन हेर्दाखेरि एकदम मुन्द्राहरू लगाएको सबै कुराहरू हुन्छ नि त्यो पहिरनले त खास फरक पर्दैन तर पनि त्यो भाइले चाहिँ अनि मबाट चाहिँ कति कुराहरू सुन्ने मौका पायो अनि आफूले पनि मेरो एकछिन समय दिएर टेस्ट उनीहरूलाई बताउन पायो होइन अनि भाइ जानुपर्छ मम्मीले के भएर फेरि फर्किनुभयो त्यो कुरा भन्दा पनि तिमी चाहिँ अझै पनि गइरहनु हुँदो रहेछ साथीभाइहरूसँग अनि जानुपर्छ भनेर मैले एउटा फेरि पनि कसकसरी मौका पाएको थिएँ होइन अनि भाइलाई मैले भने तिमी सानैदेखि गएको रहेछ अनि कहिले कहीँ जाँदो रहेछ अनि के साँच्चै ख्रिस्ट प्रभुमा चाहिँ प्रभुमा चाहिँ के तिमी केही कुरा भेटेन भन्दाखेरि होइन दाइ त्यसो होइन म चर्चमा जाँदा यस्तो आनन्द आउँछ होइन प्रभुमा चाहिँ कति कुराहरू छ दाइ अब खै त्यस्तै त्यस्तै भयो बाबु मम्मीहरू जानुहुन्न अनि म पनि फेरि गएको छैन भनेर भन्नुभएको थियो अनि यो चाहिँ एउटा प्रार्थनाको अवसर पनि हो त्यस्तो धेरै हुनुहुन्छ है म प्रभुलाई धन्यवाद दिन चाहन्छु अनि साँच्चै नै हाम्रो छेउमा हाम्रो दायाँ बायाँ धेरै कुराहरू हुन्छ जुन कुरा चाहिँ प्रभुले हामीलाई गरिबहरू कसकसमा लगाउनु हुन्छ अनि हामीले त्यो काम गर्नुपर्छ कि जस्तो लाग्छ यहाँ
0: एकदमै आशिषमय कुरा हामीसँग बाँडिदिनु भयो र जुन उत्साहलाई दिने वरदान छ हजुरलाई यो चाहिँ परमेश्वरले अझै बल्दो बनाउनु भएको छ, तपाईँले पनि अझै बढी बल्दो बनाउनु भएको छ भन्ने हाम्रो प्रार्थना छ। धेरै धन्यवाद सुशीलजी, छिटो है तपाईँलाई। हजुर, उहाँहरू त्यो सुशीलजी जोरपाटीबाट हामीलाई फोन गरेर साथ दिनुभएको थियो र यसरी नै तपाईँहरूले पनि फोन कल गर्न सक्नुहुन्छ र यो कार्यक्रममा चाहिँ आशिष र अनुभवका कुराहरू हामी बाँड्दै आइरहेका छौँ र म एकदमै आशिषित पनि भएको छु यो कार्यक्रम मार्फत तपाईँहरू पनि आशिषित भइरहनु भएको छ किनकि मानिसको जीवनमा चाहिँ अनुभवहरू बाँड्नु आशिषहरू बाँड्नु एकदमै आवश्यक पनि रहेछ कि मैले यो काम गर्नुहुन्छ कि हुँदैन अथवा यो काम हुन्छ कि हुँदैन यो मेरो लाइफमा मात्रै हो कि अथवा कस्तो कस्तो कामहरू प्रभुले गर्नुभएको छ त भन्ने कुरा थाहा गर्नको निम्ति पनि एकअर्काको अनुभव एकदमै आवश्यक छ। हामी मानिसहरू नै यो संसारमा एकअर्कालाई उत्साह दिनको लागि नै छौँ, डिस्करेज गर्नको लागि, मोटिभेट नै गर्नको लागि हो, डिस्करेज गर्नको लागि होइन, एकले अर्कालाई होइन ऊ गर्ने भेदभाव गर्ने अथवा एकअर्कालाई नेगेटिभ प्रकारले हेर्ने अथवा तुच्छ ठान्ने भनौँ न, परमेश्वरको वचनले भन्छ एकले अर्कालाई चाहिँ आफूभन्दा श्रेष्ठ ठान भन्छ कि त्यो अनुसार चाहिँ हामीले जीवन जिउनको लागि पनि उत्साह एउटा एकदमै मोस्ट इम्पोर्टेन्ट कुरा हो, एकदमै महत्वपूर्ण कुरा हो। जसले चाहिँ अर्कालाई प्रेम गर्न सक्छ त्यसले चाहिँ आफूसँग भएका कुरा दिन्छ नि त होइन, मैले जानेका कुराहरू अथवा मेरा अनुभवले कसैलाई काम दिन्छ भने म मेरो अनुभवहरू बाँड्न सक्छु नि त होइन। त्यो कारणले गर्दा हामी यो संसारमा जज गर्नको लागि मात्रै होइनौ, जज गर्नको लागि त फिटिकै होइनौ किनकि हाम्रो जज गर्ने चाहिँ अथवा मूल्याङ्कन गर्ने प्रभु हुनुहुन्छ र मूल्याङ्कन गर्ने तरिका पनि एउटा छ संसारमै पनि त्यो फरक प्रकारको सांसारिक कुराहरूमा छ। त्यो कारणले गर्दा हाम्रो हृदयका कुराहरू जान्नुहुने परमेश्वर हुनुहुन्छ अनि परमेश्वरले चाहिँ हामीलाई हामी यसो हेर्दाखेरि मेल र फिमेल बनाउनु भएको छ, छोरी मान्छे अथवा भनौँ फिमेल एउटै त होला नि, मेल एउटै त होला नि, मेल सबैको कुरा एउटै होला अनि फिमेल सबैको कुरा एउटै होला, भोगाई एउटै होला भन्न ठान्छौँ हामी, तर फरक छ। हरेक फिमेलहरूको पनि एउटा आफआफ्नो भनौँ न स्त्रीहरूको पनि एउटा अनुभव भोगाई फरक प्रकारको छ, एउटै कुरालाई हेर्ने दृष्टिकोण क्षमता पनि फरक छ होइन, पुरुषहरूको पनि त्यही नै अनुसार छ अनि आज हाम्रो संसार

0: पनि फरक फरक प्रकारको अनुभवहरू हामीले बटुलिरहेका छौं। त्यही कुरा गर्नलाई मैले फरक अनुभव गरिरहेको छु भने अर्को व्यक्तिले फरक प्रकारले गरिरहनु भएको हुनसक्छ। यो चाहिँ के कारणले भयो भन्दाखेरि चाहिँ परमेश्वरले आफ्नो महिमा अथवा आफ्नो उद्देश्य पूरा गर्नको लागि हरेकलाई फरक फरक डिपार्टहरू दिनुभएको छ। उद्देश्यहरू उहाँको फरक फरक प्रकारको छ होइन। त्यो कारणले गर्दा हामी एउटै देखिए तापनि हामी एउटै नहुन सक्छौ। त्यो कारणले गर्दाखेरि चाहिँ यो कुरामा चाहिँ फरक छौ हामी, ओरिजिनल हौ, कपी होइनौ भनेर मैले धेरैचोटि कार्यक्रममा भन्दै आइरहेकी छु। त्यो कारणले गर्दाखेरि चाहिँ हामीले आफ्नो अनुभवहरू बाँड्यो भने चाहिँ उत्साह चाहिँ मिल्छ। उहाँले यो गर्न सक्नुभयो भने म चाहिँ मेरो क्षेत्रको यो काम चाहिँ म पनि गर्न सक्छु, त्यसले त्यो गर्यो भने म पनि त्यही गर्न सक्छु भन्नुभन्दा पनि मैले चाहिँ जस्तो एउटा भनौँ न आमाले कुनै आमाले प्रार्थना गरेर आफ्नो सन्तानको लागि केही कुरा गरिरहनु भएको छ भने उहाँ आमाले आफ्नो सन्तानको लागि प्रार्थना गरिरहनु भएको छ भने म मेरो यो कामको लागि प्रार्थना गर्न सक्छु त म यो गर्न सक्छु भनेर चाहिँ हामीले गर्न सक्छौ होइन। एउटा स्त्री पुरुष बन्न नसक्लिन् तर पनि उनले उनको अनुभवहरू उनलाई सपोर्टहरू त गर्न सक्छिन् भन्ने कुरा त छ नि त होइन, बुझ्न सक्छिन् भन्ने कुरा छ नि त, अन्डरस्ट्यान्डिङको कुराहरू छ नि त होइन। त्यो कारणले गर्दा फरकपनामा पनि अपार आनन्द भन्ने कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा छ होइन। मानिसको जीवनमा चाहिँ हरेक चीजको फरक फरक एउटा भनौँ न वरदानहरू छ। जस्तो सुशीलजीले भन्दै हुनुहुन्थ्यो उहाँको चाहिँ सुन्दै गर्दा हामीले थाहा पाएको छ, अरूलाई उत्साह दिने, अरूसँग होइन सञ्चार गर्ने, कुराकानीहरू गर्ने अनि मानिसहरूलाई उत्साह दिने छ। त्यस्तै अरूको पनि फरक प्रकारको हुनसक्छ। त्यो कारणले गर्दा कोही ब्याकस्लाइड भएको छ, कोही प्रभुबाट टाढा भएको छ, कोही मानिसको कारणले त्यस्तो भएको छ, परिवारको कारणले त्यस्तो भएको छ भने साँचो परमेश्वरलाई चाहिँ कसरी पक्रिराख्ने भन्ने विषयमा पनि कसैले एउटा लिड गरिरहन सक्छ, त्यो उसको वरदान हुनसक्छ होइन। कसैले दिएर हुनसक्छ, भौतिक कुराहरू दिएर हुन सक्छला, कसैले चाहिँ शब्दहरूबाट हुन सक्छ। जे होस् तपाईँहरूसँग पनि यस्ता थुप्रै अनुभवहरू छन् र तपाईँहरूले बाँड्न सक्नुहुन्छ। आशिषले आशिष नै जन्माउँछ, उत्साहले उत्साह नै जन्माउँछ। तपाईँ रित्तिनुहुन्न, कुनै पनि यो लिमिट कुरा होइन अनुभव भन्ने कुरा। त्यो कारणले गर्दा अनलिमिट भएको कुरा कारणले गर्दा, परमेश्वर दिनुभएको कुरो कारणले गर्दा तपाईँहरू दिन सक्नुहुन्छ। कोही आइसक्नु भएको छ, हामी उहाँलाई स्वागत गर्नेछौँ। हेलो
1: हेलो, जय मसी मिस, म किचनमा बसी बसी जय मसी भन्छु हजुरहरूलाई।
0: पम्फाजीलाई हामी चाहिँ स्टुडियो भित्र बसेर एकदमै जय मसी भन्छौँ अनि किचनसम्म पुर्याउनु भएको लागि एकदमै धेरै धन्यवाद। आशा गर्छु तपाईँहरू दुवैजना एकदमै आरामै हुनुहुन्छ, तपाईँको फ्यामिली सबैजना ठिक हुनुहुन्छ।
1: हजुर हजुर, ठिकै छौँ हामी त। हजुर कस्तो हुनुहुन्छ?
0: हजुर म पनि एकदमै आरामै छु तपाईँको प्रार्थनाको लागि, अनि हामी सबैजना एकदमै आरामै छौँ प्रार्थनाको लागि। एकदमै धेरै धन्यवाद दिन चाहन्छु पम्फाजी। अनि चितलाङतिरको हालखबर के छ हजुर?
1: म सम्झै त्यही हो, पानी सिमसिम पर्ने, कहिले घाम लाग्ने, कहिले हिलेपुर, कहिले धुलेपुर, अब त्यस्तै हो।
0: हजुर जे होस्,
1: अब सेवा सङ्गति चाहिँ अस्तिको हप्ता चाहिँ बाबु यहाँ आएको थियो र अनि आराधना सङ्गतिमा पनि जान पाएँ, सबैलाई भेटघाट होइन, के कस्तो भइरहेछ, को नयाँ व्यक्तिहरू आइरहेछ, प्रार्थना विषय के सबै हालखबर बुझ्न पायो, अनि धन्यवाद। अनि त्यही हो, हजुरहरूको सम्पूर्णको प्रार्थनाद्वारा ठिक छ हामी,
0: एकदमै खुसी लाग्यो यसरी नै सबै परिस्थितिमा। परमेश्वर धन्यवाद दिँदै अगाडि बढ्नुहोला। परमेश्वर तपाईँहरूसँग हुनुहुन्छ र आशिष र उत्साहका कुराहरू हामी बाँडिरहेका छौँ, अनुभवका कुराहरू बाँडिरहेका छौँ। यसमा अरू पनि केही कुराहरू भन्न चाहनुहुन्छ भने यो समय हजुरलाई दिन चाहन्छु।
1: हुन्छ, परमेश्वरलाई धन्यवाद, हजुरलाई धेरै धन्यवाद यो कार्यक्रमहरू ल्याउनु भएको लागि। अनि हजुर आउनु भएन भने कहाँ जानुभयो होला, बिरामी भयो होला कि के होला, त्यस्तै खुल्तुली हुन्छ होइन। आफ्नो कार्यक्रममा आउनु भएन भने चाहिँ एकदमै चिन्ता लाग्छ मलाई। आउनु भयो, यो कार्यक्रम ल्याउनु भयो अनि धेरै खुसी आनन्द लाग्छ। मैले चाहिँ त्यो हौसलाको सङ्गतिहरू जुन मैले योजना बनाएर राखेँ अनि त्यहाँबाट महिनै महिनामा भइरहेको थियो अनि ठ्याक्कै वैशाखदेखिको चाहिँ अब आमालाई मैले छोड्न नि पाएन अनि अरूलाई मैले कुरा गर्छु, पास्टर बामालाई कुरा गर्छु, खोइ कसले राख्छ थाहा छैन भन्छ, भनेको भ्याउँदैन भन्ने उहाँले नै भ्याउँदैन भनेर अनि नराखे भन्ने कुराहरू हुन्छ। दिदी बहिनीलाई सोध्यो भने अनि ठ्याक्कै 3 महिना रोक्यो, वैशाख जेठ असार, अनि म चाहिँ एकदमै प्रार्थना गर्ने प्रभु अब योजना बनाउनु भन्दा नबनाउनु बेस होइन, भाकल गर्नु भन्दा तपाईँसँगै प्रार्थना गरेर यो हौसलाको सङ्गतिहरू राखेको, किन रोक्यो सबैले बुझ्न सकोस्, यो घर घरमा पुग्न सकोस् भनेर मैले प्रार्थना गरिराखेँ एकदमैसँग। अनि यो महिनामा चाहिँ त्यहाँ रातमाटेमा मुया बहिनीको घर चाहिँ राख्नु भएको रहेछ, अनि अस्तिको महिना अनि एकजना दिदी घर राख्नु भएछ। 2 महिना 3 महिनासम्म चाहिँ छप्पै भएको थियो, म राखौँ भने आमा रुनी कराउनी हुन्छ अनि हेरिरहनु पर्छ अनि सङ्गति बसे नबसे हुन्छ भनेर राखेको थिएन। अनि परमेश्वरलाई धन्यवाद, अहिले चाहिँ महिना महिनामा फेरि सञ्चालक भएको छ, अनि त्यो म चाहिँ एकदमै पुकारा गरिरहन्थेँ अनि यो पुग्न सकोस्, अनि हौसलासँग त्यो भन्छ 2-3 जना यो कमिटीबाट होइन निराश भइरहेकोलाई एकदमै वचनद्वारा अनि सरसल्लाहबाट उत्साह दिने कुराहरू त्यस्तो, अनि परिवारको लागि मात्रै चाहिँ हामीले चाहिँ विशेष गरी जोड दिएर चाहिँ त्यसरी प्रार्थना गर्ने त्यो सङ्गतिमा चाहिँ, अनि भूल गल्तीलाई चाहिँ क्षमा माएर परमेश्वरको नजिकतामा गएर चाहिँ अनि त्यो परिवारको लागि चाहिँ हामी प्रार्थना गर्ने त्यस्तो सङ्गति राखेको थियो। अनि जे होस् सञ्चालक भयो अनि परमेश्वरलाई फेरि धन्यवाद, अनि यो घुमेर अनि प्रार्थना गर्न नि सकेको थिएन, अनि हिजो र अस्ति चाहिँ म कार्यक्रममा नि भाग लिन पाएन, गोडामा गएको थिएँ, अस्ति त गरेको थिएँ लागेन, अनि त्यहाँबाट त्यहाँ पनि अनि हिँडेर चाहिँ प्रार्थना गर्दै गर्दै गई, परमेश्वरलाई धन्यवाद। अनि आज त्यहाँ समूह थियो अनि गएको, अनि तलहरूको बुहारी र म अनि काकी अलि माथितिर जाउँ त मिसा आएको छैन भने, अनि अलि माथि गएर अनि फर्किने कि भने होइन हामी आइसक्यौँ, अब घुमेर प्रार्थना गर्न त भ्याएन हामीले अहिलेसम्म, अब त्यहाँ माथि बसेर प्रार्थना गर्ने भनेर अनि माथि घर त्यो गाउँभन्दा माथि गएर अनि तलहरूको बुहारी र म गएर एकछिन भने नि प्रार्थना गर्ने त्यो परमेश्वरले त्यो मौका दिनुभयो आज, अनि परमेश्वरलाई त धेरै धन्यवाद। म कति निराश भएको थिएँ, घुमेर प्रार्थना गर्न नि पाएन, प्रभु यो मौका अवसर दिनुहोस् भनेर अनि यो एरियाको लागि एकदमै प्रार्थना गरिरहेको थिएँ, त्यो मौका आज दिनुभयो अनि परमेश्वरलाई पनि धेरै धन्यवाद। त्यहाँ बसेर त्यो एरियाको लागि हामी प्रार्थना गर्न पायौँ, अशुद्ध आत्मालाई हकारेर अनि त्यहाँबाट चिन्न सकोस् होइन, यो ठाउँमा अब मण्डली खडा हुनुपर्छ भनेर परमेश्वरलाई हामीले दुःख सुख पुखाएर आयौँ, परमेश्वरलाई नि धन्यवाद। अनि आमालाई पनि अब खाना खानुहुन्छ अहिले चाहिँ, अनि बेला बेलामा चाहिँ त्यही दुख्यो भने त्यति रुनी चिच्याउने चाहिँ छैन, त्यो घाउहरू चाहिँ अब निको चाहिँ भएको छैन, त्यो खुट्टाको त्यो बुढी औँला नेरीको चाहिँ औषधि हरिभरि गरे अलिक कम भएको त हुन्छ, अनि त्यतिकै भइरहेछ, पाकिने रहेछ, त्यो चाहिँ अब खाना खाने यताउति सबै गर्नुहुन्छ। अनि परमेश्वरलाई धेरै धन्यवाद, हजुरहरूलाई पनि धेरै धन्यवाद, हजुरले कति वास्ता फिक्री गरेर जहिले सोधिरहनु हुन्छ, प्रार्थना गरिरहनु हुन्छ निरन्तर। मेरो दिदी बहिनीहरू मण्डली परिवार दिदी बहिनीहरूलाई म एकदमै हृदयदेखि धन्यवाद दिन चाहन्छु प्रार्थना गरिदिनु भएको लागि, मलाई नि अटल स्थिर रहनलाई, आमालाई स्याहार सुसार गर्नलाई आइडियाहरू दिनुभयो होइन, पहिला त मलाई एकदम आत्तिनी म नसक्ने थियो, अनि तलहरूको बुहारीलाई बोलाउनु जानु पर्थ्यो, आउनु म एक्लै उचाल्न सकेन, सरसफाई गर्नलाई भन्थे, अहिले चाहिँ म एक्लै नै गर्छु होइन, परमेश्वरलाई धन्यवाद। त्यो बानी भएपछि जे कुरा नि बानी चाहिँदो रहेछ, अनि परमेश्वरलाई धेरै धन्यवाद, हजुरहरूलाई पनि एकदमै एकदमै हृदयदेखि सम्पूर्ण सुनिरहने व्यक्तिहरूलाई नि म हृदयदेखि धन्यवाद दिन चाहन्छु, यसरी प्रार्थनामा सम्झिरहनु भएको छ, वास्ता फिक्री गरिरहनु भएको छ, फोन गरेर नि कति सोध्नुहुन्छ, प्रार्थना गरिराख्नु भनेर दिदी बहिनीहरू, त्यही हो, अनि त्यो वचनहरू उहाँहरूको बोलीहरू अनि फोन गरेर सोधिरहने एकदमै म उत्साह भइरहेको छु मिस, परमेश्वरलाई धन्यवाद, सबैलाई म धन्यवादको साथै जयमासी भन्न चाहन्छु मिस।
0: हजुर एकदमै धेरै धन्यवाद उत्साहका कुरा हामीसँग बाँडिदिनु भएको लागि, अनि अनुभवका कुराहरू पनि जुन भोगाई तपाईँले भोगिरहनु भएको छ पक्कै पनि तपाईँको भोगाईबाट अर्को व्यक्तिलाई पनि त्यो कुराहरू सामना गर्नको लागि सजिलो हुनेछ। धेरै धन्यवाद अनि एकदम धन्यवादी सँग गुड न्यूज एफएम परिवार तपाईँप्रति परमेश्वर धेरै आशिष दिनुभएको सुटौं है तहरीलाई। हजुर जयमसी
1: हुन्छ मिस हुन्छ
0: जयमसी। र पम्फा गोपालीज्यू हुनुहुन्थ्यो चितलाङदेखि, भोगाई एकदमै महँगो भनौ मूल्यवान हुन्छ जस्तो मलाई लाग्छ। सुन चाँदी हिरा मोती भन्दा पनि महँगो हाम्रो भोगाई हुन्छ होइन, जसले चाहिँ हाम्रो जीवन जिउन सहायता गर्छ। कोही श्रोता हुनुहुन्छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौँ। हेलो
2: हेलो, जय मसी म्याम।
3: जय मसी साराजी, स्वागत छ हजुरलाई। आरामै हुनुहुन्छ?
2: एकदमै आरामै छु हजुर।
3: हजुर, अनि रातो पुलतिर हुनुहुन्छ, सेतो पुलतिर हुनुहुन्छ, कुन पुलमा हुनुहुन्छ?
2: रातो पुलमै छु।
3: हजुर, रातो पुल भनेपछि हाम्रो साराजीलाई रातो कलर मनपर्छ।
2: रातो कलरै मनपर्छ अनि
3: रातै राम्रो गुलियाइ मिठो भन्ने छ होइन? हजुर, अनि सबै कुरा ठिकै छ नि साराजी?
2: ठिकै छ हजुर, म त हेटुडा घुम्न गएको थिएँ, उता घुमेर पनि आएँ एक्लै। प्रभुलाई धेरै धन्यवाद भएको सुसमाचार सुनाउनु पाएँ।
3: हजुर, एकदमै खुसी लाग्यो र अझै पनि केही कुराहरू बाँड्नु छ, अनुभवका कुराहरू छन् भने यो समय लिन सक्नुहुन्छ।
2: अनि म्याम एउटा यस्तो वचन चाहिँ मैले पाएको छु क्या, जब बाँसोको बीचमा चाहिँ गोठालालाई पठाउँछु भने जस्तै मलाई त्यस्तो अनुभव भयो क्या। त्यहाँ जाँदाखेरि साथीले बोलाउनु भयो गएँ होइन, अनि जाँदाखेरि अनि मलाई धेरै गाह्रो भयो। म यहाँ छोरीले त अब टाढा बाटो कहिल्यै नै हिँडे है, त्यहाँ पहिलादेखि साथीले पनि आउनु भनेको थियो मलाई भन्नु, तर अनि फेरि मैले पनि जानु सकेको थिएन, कहिले के नहुने कहिले के नहुने। अनि गुरुबालाई पनि मैले भनेको थिएँ, गुरुबा म एकपालि साथीले बोलाएको छ म जान्छु भनेर भनेको थिएँ। अनि हेड डाँडा त्यसो भन्दाखेरि अनि हेड डाँडा जाऊ नि त, कहिले जाने हो, अनि एक्लै जाने भन्दै हुनुहुन्थ्यो। अनि साथी विश्वासी हो त भनेर भने मैले, अनि त्यसो भन्दाखेरि अनि हेरि त्यहाँबाट जाऊ नि त भनेर भने, सुसमाचार पनि त्यहाँ सुनाउनु मन लागेको छ भनेर भने। अनि हेरि गई गुरुबासित, जाँदाखेरि धेरै गाह्रो भयो। अनि हेरि त्यहाँ बस्दा ओर्दा त्यो ठाउँमा चाहिँ के होस् उड्रिन्छ क्या, त्यहाँ चाहिँ कतै पनि मन्डली। मैले सुन्दाखेरि मेरो साथीले भनेको थियो म त्यहाँ आयो भनेदेखि त्यहाँ बोल्नु भएको छ होइन। अनि हेर त्यहाँबाट त्यहाँ सुसमाचार त्यहाँ हामीलाई चाहिँ हाम्रो प्रभुको जन्म भनेपछि चाहिँ एकदमै घृणा गर्ने ठाउँ रहेछ क्या त्यो चाहिँ, त्यो रहेछ। अनि फेरि प्रभुलाई धन्यवाद भएको होस्, म अस्तिको मङ्गलबार गएँ, अनि बुधबार धेरै गाह्रो भयो मैले उठ्नु छैन, दिउँसोतिर उहाँहरू सुतेको बेलामा। अनि मैले त्यहाँतिर गएर अनि फेरि त्यहाँबाट सोधेँ, मण्डली पनि सोधेँ। अनि फेरि त्यहाँ उतिर चाहिँ मैले त्यो बाइबल लिएर गएको थिएँ, अनि राखिदिएँ त्यहाँतिर कसैको घरमा कसैको केमा, उहाँहरूलाई थाहा भएर। अनि फेरि त्यसो गरेर अनि म आएँ हजुर। मैले चाहिँ अनि प्रार्थना गर्न पनि त्यतिखेर पाइनँ कि, प्रार्थना गर्न थाल्यो। अनि साथीलाई बोलाएको त मसित कुरै गर्दैन भन्नुहुन्छ कहिले। अनि फेरि बाइबल हेर्नु थालेँ, के हेरेर बसेर मसित कुरा गर भन्ने एकदमै बाधा क्या मलाई त्यहाँ। अनि यहाँ मैले एकदमै कस्तो कस्तो सम्झेँ क्या, आफ्नो त्यो साथीले त आखिर दिन कत्रो वर्ष बसेर, अनि त्यहाँबाट मेरो मैले त म प्रभुको जन हो भनेर उसलाई थाहा छ, अनि मेरो दुःखहरू मेरो कष्टहरू सबै उसलाई थाहा छ, तर पनि हुँदो रहन्छ के। अनि अन्धकारमा चाहिँ जो टिक्न सक्नु धेरै गाह्रो हुँदो रहेछ। त्यहाँ मैले स्थिर रहेर अनि फेरि एक दिन बिहिबार अनि फेरि बसेर सबैतिर गरेर संसार सुनाएर प्रभुलाई धेरै धन्यवाद। सबै गाह्रो भएको थियो, तर प्रभुले मलाई त्यो पहाड गरिदिनु भयो। धेरै गाह्रो भएर त्यो गाह्रो भएको थियो, अनि प्रभुलाई मैले भने के, प्रभु मलाई किन पहिला बचाएर पठाउनु भयो, अब चाहिँ मैले धेरै कष्ट भयो हजुर, म त सक्दिनँ, मलाई चाहिँ माटोको शरीर यहीँ मिलोस्, मलाई आत्मामा लिएर जानुहोस् पनि भने प्रभुलाई है। धेरै कष्ट दुःख भोगेर अनि
3: हजुर एकदमै धेरै धन्यवाद। तर तपाईँको आवाज अलिक सुन्न अलिकति गाह्रो पर्यो साराजी, सुन्दै हुनुहुन्छ?
2: सुनिरहेको के भएछ वचन आवाज
3: सुन्नलाई? हजुर अहिले चाहिँ अलिकति सुनियो, अलिकति भित्रपट्टि हुनुहुन्छ भने अलिकति बाहिरपट्टि निस्किएर बोल्नु होला, र अहिले चाहिँ ठिकै छ। हजुर
2: अहिले ठिकै छ म्याम।
3: हजुर अहिले ठिक छ,
2: कोठा यस्तै छ। अनि त्यसो भए म वचन पढ्न जान चाहन्छु।
3: हजुर,
2: एउटा मूर्ति 10 को 28 र अनि पहिला चाहिँ म 16 को पढ्न चाहन्छु म्याम.
3: हजुर, म ती 16 को भन्नुभयो.
2: म ती 10 को 16 र अनि 28 पढ्न चाहन्छु है.
3: हजुर हस् हुन्छ.
2: हेर, म तिनीहरूलाई बसो र बसोहरूको बीचमा भेडा चाहिँ पठाउनेछु. यसकारण तिनीहरू सर्प चाहिँ चलाएको र ढुकुर चाहिँ निर्दोष हो. अनि 28 पढ्छु म्याम. 28 यसरी भएको छ, तिनीहरू नडराओ, तिनीहरूसँग नडराओ जसले शरीरलाई मार्दछ तर आत्मालाई मार्न सक्दैन. बरु म यो पनि पढ्छु, बरु आत्मा शरीर दुवैलाई नरकमा नाश गर्नेसँग डराओ. आमेन. साँच्चै नै प्रभुलाई धेरै धन्यवाद भएको होस्. अनि हामी चाहिँ कोसित डराउनु पर्ने रहेछ त है, त्यो साँच्चै नै हाम्रो शरीरलाई मादेसित चाहिँ डराउनु पर्ने छ नि त, होइन त म्याम? प्रभुलाई धेरै धन्यवाद. अनि मैले यो आशिष पनि दुःख पनि मैले हजुरलाई सुनाएको छु. एकदमै गाह्रो भयो त्यो ठाउँमा, तर मलाई प्रभुले दिएको साहसहरू दिनुभयो, वचनहरू दिनुभयो. धेरै धेरै धन्यवाद.
3: हजुर, हजुरलाई पनि एकदम धेरै धन्यवाद आफ्ना अनुभवहरू र परमेश्वरको वचनबाट उत्साह दिनुभएको लागि. अहिले भने छैटौँ है त साराजी.
2: हुन्छ, जय मसी.
0: जय मसी. उहाँ हुनुहुन्थ्यो रातोपुलबाट साराजी. र कार्यक्रम शुरू हुने बित्तिकैदेखि तपाईँहरूसँग कुराकानी गरेको गरेछु, त्यो कारणले गर्दा कार्यक्रमको विषयमा केही बताउन चाहन्छु. तपाईँहरू मध्येबाट एकजनालाई उत्साहको लागि नै हामीले रिचार्ज कार्ड दिँदै आइरहेका छौँ. यो रिचार्ज कार्ड चाहिँ स्पोन्सर गर्नुभएको छ हाम्रो पम्फा रोकाज्यूले. एकदमै धेरै धन्यवादी छु म. उत्साहले उत्साह नै जन्माउँछ भनेको छु मैले. उत्साह बाँध्ने कार्यक्रम हो यो. तपाईँहरूले उत्साह नै बाँध्न सक्नुहुन्छ, अनुभव पनि बाँध्न सक्नुहुन्छ. अघि साराजीले बाँध्नुभयो, हाम्रो होइन पम्फाजीले बाँध्नुभयो, सुशीलजीले बाँध्नुभयो. तपाईँहरूको दैनिक जीवनमा एउटा अनुभव गरिरहनु भएको हुन्छ नि तपाईँहरू, होइन? हिँड्दै गर्दा, बाटोमा मानिसहरू भेट्दै गर्दा, कोही व्यक्तिहरूसँग, होइन आफै एक्लै पनि अनुभवहरू हुन सक्छन्, कोही श्रोता हुनुहुन्छ. आउनुहोस् है, उहाँलाई स्वागत गर्नेछौ. हेलो.
4: हेलो नानी बहिनी. जयमसी.
3: पुनाजी, स्वागत छ हजुरलाई.
4: हजुर, धन्यवाद.
3: हजुर, आरामै हुनुहुन्छ पुनाजी?
4: हजुर, आरामै छु म. हजुर
3: हजुर, पुनाजी कोठातिरै हुनुहुन्छ, घरतिरै हुनुहुन्छ भन्दै थिएँ, तर पुनाजीको फोन काटिएको छ. केही छैन, फेरि पनि तपाईँले
0: फोन कल गर्न सक्नुहुन्छ. एउटा गीतको साथ म यो समय दिन चाहन्छु. गीत पछि भने तपाईँहरूसँग कुराकानी गर्नको निम्ति म आउने नै छु. तपाईँहरू भने रेडियो छोडेर अथवा तपाईँले जुन माध्यमबाट सुन्दै हुनुहुन्छ, गुड न्यूज एफएम सुन्दै गर्नुहोला.

0: हजुर नगिनी आशिषमा एकपछि फेरि पनि स्वागत गर्न चाहन्छु र तपाईँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम गुड न्यूज एफएमको प्रसारणमा कार्यक्रम गुड फ्राइडे अथवा शुक्रबार र हरेक फ्राइडे गुड बाय जस्तै आजको फ्राइडे पनि एकदमै असल छ गुड छ राम्रो छ किनकि यो शुक्रबार पनि परमेश्वरले नै बनाउन भएको हो र यो शुक्रबारमा आज हामी यसरी कुराकानी गरिरहेका छौं तपाईँहरूबाट अनुभव र आशिषका कुराहरू सुनिरहेका छौं तपाईँहरूले पनि आफ्ना अनुभव र आशिषका कुराहरू बाँड्न सक्नुहुनेछ हाम्रो टेलिफोन नम्बर एकदमै खुल्ला छ तपाईँहरूले फोन कल गर्न सक्नुहुन्छ र तपाईँहरूले कल गर्न सक्नुहुनेछ 4770754 हाम्रो स्टुडियोको नम्बर रहेको छ भने हाम्रो वाट्सएप नम्बर रहेको छ 9802344646 अनुभव हाम्रा दिन प्रतिदिन फरक फरक पनि हुन सक्छन् होइन विभिन्न किसिमका कुराहरूसँग हामीले फेस गरिरहेका हुन सक्छौ सामना गरिरहेका हुन सक्छौ कति अनुभवहरू सुखद भएर जान्छन् होला कति अनुभवहरू त्यो समयमा हामीलाई दुःखद लाग्न सक्छन् कतिवटा कुराहरूलाई हामीले सोचेर योजनाबद्ध तरिकाले गरिरहेका हुन्छौँ होला कतिवटा कुराहरू नसोचेका कुराहरू होइन अचानक भएर आएका पनि हुन सक्छन् त्यो कुराहरूमा त्यो समयमा चाहिँ ती अनुभवबाट होइन यस्तो यस्तो कुरा पनि हुँदो रहेछ लाइफमा र पनि हामीले यो समयमा यसरी चाहिँ सामना गर्नुपर्छ अथवा सामना गरेँ मैले त्यो समयमा केही पनि बाटो नदेखेको अवस्था पनि हुन सक्छ तर त्यो समयमा प्रभुले तपाईँहरूलाई कसरी ढाडस दिनुभयो कसरी उत्साह दिनुभयो कसरी सम्हालिनुभयो होइन त्यो कुरालाई चाहिँ तपाईँले एउटा भनौँ न मैले भोगे मैले अनुभव गरेँ यो मेरै लागि मात्रै हो नभनिकन अर्को व्यक्तिको लागि पनि यो काम लाग्न सक्छ अथवा मेरा गवाईहरू मेरा अनुभवहरूबाट पनि म प्रभुको महिमा गर्न सक्छु भनेर चाहिँ तपाईँहरूले बाँड्न सक्नुहुनेछ र यो समय तपाईँहरूलाई एकदमै स्वागत भन्न चाहन्छु थुप्रै आशिषहरू थुप्रै अनुभवहरू संसारमा रहँदा बस्दा परमेश्वरले दिनु नै हुन्छ अनुभव नै आशिषका कुरा पनि हुन् आशिष नै अनुभवका कुराहरू पनि हुन् मैले अघि भनिसकेकी छु हामी मानिस हौं सबैजना मानिस भएर पनि मानिसका अनुभवहरू भगाईहरू फरक छन् अनि हामी एकअर्काको भगाईप्रति होइन सुनेर एउटा प्रार्थना गर्न सक्छौं ढाडस दिन सक्छौं उत्साह दिन सक्छौं हामीले कहिले नदेखेको व्यक्तिहरूको कतिवटा कुराहरू सुनिरहेका हुन्छौँ नि त होइन त्यो कुराहरूबाट पनि कहाँको व्यक्तिको कुराले हामीलाई छोइरहेको हुन्छ उत्साह दिइरहेको हुन्छ त्यो कारणले गर्दा चाहिँ हामीले यही उद्देश्यको साथ गुड न्यूज एफएममा लामो समयदेखि गुड फ्राइडेमा अनुभव र आशिषका कुराहरू बाँडिरहेका छौं तपाईँहरूका अनुभव र आशिषका कुराहरूले हामी एकदम आशिषित भएका छौं सुनिरहनु भएको श्रोताहरू पनि आशिषित भइरहनु भएको छ त्यो कारणले गर्दा यो चाहिँ सानो कुरा हो अथवा यो अरूलाई के काम भनेर सोच्नु होला र अर्को कुरा चाहिँ अरूलाई दिएर सहायता गर्ने कुरामा चाहिँ हामीले खालि रूपियाँ पैसा थोकहरू भौतिक कुराहरू मात्रै दिएर सहायता गर्न सक्दैनौँ हामीले शब्दहरू पनि दिन सक्छौँ हामीले पाएको अनुभव पनि हामीले दिन सक्छौँ यी सबै कुराहरू हामी आफै पनि आफ्नो होइनौँ नि त होइन हामी सबैजना चाहिँ परमेश्वरका हौँ अनि हाम्रा अनुभवहरू पनि हाम्रा होइनन् यो चाहिँ परमेश्वरको महिमाको निम्ति यसको भन्न खोजेको मतलब मैले भएको कुरा मेरै हो भन्ने लाग्छ होला लाग्नु स्वाभाविक पनि हो र पनि एउटा परमेश्वरको महिमाको निम्ति हो भनेर म तपाईँहरूलाई उत्साह दिन चाहन्छु कोही श्रोता आइसक्नु भएको छ र उहाँलाई स्वागत गर्न चाहन्छु हेलो
1: हेलो
0: जयमसी हजुर स्वागत छ हजुरलाई
1: धन्यवाद
0: हजुर छोरी महर्जन लामो समय पछाडि हजुरलाई एकदमै स्वागत छ
1: हजुर
0: हजुर आरामै हुनुहुन्छ हजुर
1: एकदम एकदम आरामै छु अनि त्यही हो अस्ति एक दिन पाँच छ दिन अगाडि अलिकति मलाई यो मेरो चाहिँ यो दाहिने कुममा चाहिँ अलिकति हड्डीहरू अलिकति त्यो चिरिएको छ कि अनि यो बाबुलाई सम्हाल्दा अब घरमा काम गर्दा अनि अब कहिले काहीँ त्यस्तो हुनसक्छ बाबुले दुःख दिन्छ है अनि त्यो बेला चाहिँ अनि मैले त्यो बेला प्रार्थना गरेको थिएँ अनि हाम्रो प्रार्थना विषय पनि छ अनि मैले त्यो लेपहरू दल्ने लेपहरू लगाइरहेको छु यो थेरापी पनि गर्नु हुँदैन अरे अनि तपाईँले पनि प्रार्थना सम्झिदिनु अनि परमेश्वरले थोरै निको पार्नु भएको छ अब परमेश्वरको दिन आयो भने पुरा निको पार्नुहुन्छ भन्ने विश्वास छ है अनि अस्ति मलाई एकदम गाह्रो भएको थियो रुगाखोकी पनि ज्वरो पनि आएर अनि यो शरीरहरू सबै दुखेको यो मसलहरू दुखेको यो यो दुखेको यो हड्डी अलिकति चिरेको भनेको थियो एक्सरेमा, अनि त्यहाँ चाहिँ धेरै दुखेको कि, अनि छिटो छिटो काम गरेर सबै सकाएर अनि आराम गरेँ, अनि परमेश्वरले मलाई दर्शन दिनुभयो। अनि उहाँ चाहिँ एउटा हिउँ जस्तो मानिस बनेर आउनुभयो, अनि यता कस्तो हिउँ जस्तो है कुहिरे जस्तो भने मैले यसो हेरिरहेको थियो, अनि उहाँ चाहिँ घोडाको रूपमा मेरो अगाडि त्यो हावाले उडाएर लगेको जस्तै आएको जस्तै अगाडि आउनुभयो, र उहाँ चाहिँ एउटा त्यो हुस जस्तै फेरि उडेर जानुभयो कि। अनि बिहान उठेको बेला त मलाई त्यहाँ आँखै खोल्न नसक्ने गरी मलाई गाह्रो भएको थियो, अनि पछि त मैले यसो आँखा खोलेको त पुरा ज्योति जस्तो चम्केर उज्यालो दिनुभयो कि परमेश्वरले। त्यसको लागि परमेश्वरलाई धन्यवाद, उहाँले मलाई सँगाइसक्नुभयो है। कतिपय हाम्रो मण्डलीका जनहरूले पनि प्रार्थनामा सम्झिराख्नु भएको छ, अनि यो गुड फ्राइडे आज है मैले के कुरा भन्नुपर्ने थियो, अनि आज यो जुन हामीले आशिषको कुराहरू भनिरहेको थियो, अनि त्यही भएर अनि एउटा आशिष मलाई यो पनि लाग्यो, अस्ति नारी आवाजमा जुन दिदीलाई तपाईँहरूले बोलाउनु भयो उहाँको कुरा सुनेरमा यति भावुक भए, विगतका दिनहरूमा मेरो आमाहरूले सुनाउने जस्तै मैले सुनिरहेँ है, म बाबुको त्यो जराहरू सफा गर्दै खाना खुवाउन सिधेर सराहरू सफा गर्दै सुनिरहेँ म एकदम भावुक पनि, अनि त्यही बेला म एकदम मलाई धेरै नै आयो है, अनि म जिउमा लेप लाउँदै पनि त्यो सुनिरहेँ भित्र आएर पनि, अनि मलाई चाहिँ धेरै गाह्रो भयो, अनि मलाई रुन आयो कि धेरै, अनि म त्यसैमा चाहिँ मलाई रुवा खोकी लायो, अनि त्यसैमा मलाई जेल पनि आयो है। अनि उहाँ दिदीलाई मैले एकदम खोजेँ कि भित्र दिदीदेखि उहाँलाई कसरी भेट्ने होला कहाँ होला है, उहाँ त मेरो आमा जस्तै मलाई सबै सुनाउनु भयो, उहाँको त्यो दुःख सम्झेर, अनि मेरो त केही पनि होइन जस्तो मेरो पनि यस्तै परिस्थिति छ भन्ने मलाई सोचेँ है, यो त यस्तो रहेछ भन्ने मैले जाने, अनि मैले एकदम मलाई घटघट्यायो कि, अनि मैले फेरि बिहानको कार्यक्रममा पनि सुनेँ है उहाँकै स्वर, अनि मलाई चाहिँ त्यस बस्नै सकिनँ, अनि मैले पुना दिदीलाई उहाँ दिदीको नम्बर तपाईँलाई थाहा छ, तपाईँहरू त भेटघाट भइरहेको छ, मैले दिदीको पहिचान, अनि उहाँले नेवारीबाट बोल्दा पनि कुनै पनि त्यस्तो भाषा आउँदैन, उहाँ यहीँ काठमाडौँकै हो भनेर मैले सोधेँ कि उहाँलाई, अनि उहाँले नम्बर दिनुभयो, अनि हिजो मैले उहाँलाई कल पनि गरेँ, अनि उहाँ चाहिँ अलि यात्रामा हुनुहुन्छ, माइटमा हुनुहुँदो रहेछ, अनि उहाँले पनि प्रार्थना विषय माग्नु भयो, उहाँको भाइ बुहारीहरू आफन्तहरू विदेश जान लाग्नु भएको रहेछ, अनि त्यसमा प्रार्थनामा सम्झिदिनु है भने उहाँसँग कुरा गर्न पाएँ, अब पछि चाहिँ उहाँलाई चाहिँ म भेट्न एकदम चाहन्छु भनेर भने, अनि उहाँले समय मिल्यो भने म भेट्छु जरुरी, मलाई फोन गर्नु है त भन्नुभएछ, त्यो पनि आशिषमय छ मेरो जीवनमा है, अनि मैले भुटेकोमा बोल्छु र भन्छु भनेको त्यो फोनै लाग्दैन है, अनि आज फोन लाग्यो है, तपाईँहरूलाई पनि धन्यवाद, अनि उहाँ दिदीलाई पनि, हाम्रो पुना दिदीलाई पनि, अनि मलाई परमेश्वरमा डोर्याउने मेरो साथीलाई पनि, अनि विशेष गरेर श्रीमान साथीको साथीले गर्दा श्रीमानले गर्दा पनि म तिमी गएर हेरौँ त भनेर मैले प्रभु चिनेको हो है, बाबु यस्तो अवस्थामा मैले बाबु चिनेको हो, अनि मेरो आशा विश्वास भनेको प्रभुमै छ, अनि अरूहरूले भन्छ है तिमीलाई यस्तो भएको छ, अस्ति मलाई यो हात दुखेको बेला एकदिन पोलेर पनि आउने, अनि मैले मलाई एकछिन यस्तो कस्तो पोल्छ भने तिमी चामल पन्छाएर त्यस्तो छर्नेमा तिम्रो विश्वास छैन भन्यो भने रिसाउँछ भन्नुभयो, अनि मैले परमेश्वरलाई धन्यवाद, मलाई त्यस्तो कुनैमा पनि विश्वास छैन, केवल म परमेश्वरमा विश्वास गर्दछु र उहाँले मलाई गर्नुहुन्छ भन्ने मेरो आशा लिएर मैले प्रार्थना गरिरहेँ, प्रार्थना विषय राखिरहे, अनि प्रार्थना गर्दै लेप लाउँछु है, अनि कतिपय निको पार्नुभएको छ, यो चाहिँ धेरै अलि टाइम लाग्छ भन्नुभएको छ, अनि यसरी नै परमेश्वरले सबै कुरामा आशिष दिनुभएको छ, थोरै थोरै काम म गरिरहेछु, आफ्नो दिनको काम गरिरहेछु, अब गर्नुपर्छ सबै, कोही पनि छैन घरमा होइन, बाबुलाई सम्हाल्दै काम गर्दै अनि आफ्नो जुन सिपहरू छ त्यो गर्दै बसिरहेको छु,
0: एकदमै खुसी लाग्यो,
1: तपाईँहरूले पनि प्रार्थनामा सम्झिदिनु मेरो निम्ति, चाँडै भन्दा चाँडै निको भएको होस् होइन, घरमा सबै सम्हाल्नु पर्छ, अनि त्यही हो परमेश्वरलाई धन्यवाद, अनि तपाईँहरूलाई पनि धन्यवाद,
0: हजुर हजुरलाई पनि एकदमै धेरै धन्यवाद, व्यस्ततामा पनि होइन गुड न्युज एफएम सुनिरहनु भएको रहेछ, एकदमै खुसी लाग्यो, हामी प्रार्थनामा याद गर्नेछौ हजुरको लागि अनि हजुरको छोराको लागि पनि, र परमेश्वरले सँगाई गर्नुहुनेछ, जुन विश्वास तपाईँले गर्नुभएको छ, जुन विश्वास हामीले गरेका छौं, हाम्रो परमेश्वर चाहिँ विश्वास योग्य हुनुहुन्छ, एकदमै खुसी लाग्यो र एकदम धेरै धन्यवाद दिन चाहन्छु हजुरलाई, यसरी नै हामीलाई उत्साह दिँदै जानुहोला, गुड न्युज एफएम समय मिलेसम्म सुनेर साथ पनि दिनुहोला, धेरै धन्यवाद छ तपाईँ तहरीलाई, दैमसी छोरी महर्जनज्यू, र हामीलाई फोन गरेर साथ दिनुभएको थियो, तपाईँहरूले पनि साथ दिन सक्नुहुन्छ, आफ्ना अनुभवहरू बाँड्न सक्नुहुन्छ, कस्तो कस्तो परिस्थितिमा पनि तपाईँहरूले परमेश्वरलाई पुकारिरहनु भएको छ, परमेश्वरको नजिक गइरहनु भएको छ, अथवा भनौँ परमेश्वर तपाईँको जीवनमा काम गरिरहनु भएको छ, होइन? एउटाको आशिषले अर्कोलाई कति धेरै, एउटाको अनुभवले भनौँ न, एउटाको भोगाईले अर्काको भोगाईलाई कति धेरै सपोर्ट गर्दो रहेछ भन्ने कुरा हामीले छोरी महर्जनज्यूको जुन अहिले अनुभवबाट पनि सुन्यौं, होइन? विद्याजीको कुराबाट चाहिँ छोरी महर्जनज्यूलाई चाहिँ जुन प्रकारले उत्साह मिलेको थियो, जस्तै छोरी महर्जनज्यूको कुराले तपाईँ हामीलाई उत्साह मिलिरहेको छ, होइन? त्यो कारणले गर्दा हामीले के दिने त अरूलाई, म त केही पनि दिन सक्दिनँ भन्ने सोच हामीले बनाइरहेका छौँ भने हामीलाई परमेश्वरले सित्तैमा भनौँ परमेश्वरले हामीलाई अलरेडी नै पहिलादेखि नै त्यो यस्तो कुरा दिएर पठाउनु भएको छ जुन कुरा चाहिँ हामीले एकअर्कालाई सेयर गर्न सक्छौँ, बाँड्न सक्छौँ, सहायता गर्न सक्छौँ, मसँग केही छैन भनेर हामी भनौँ न एकदमै टाढा भइरहेका हुन्छौँ कि म केही पनि होइन म कोही पनि होइन भनिरहेका हुन्छौँ। हेर्नुहोस् त तपाईँको जीवनबाट पनि तपाईँले प्रभाव पार्न सक्नुहुँदो रहेछ, एउटा कुनामा बसेर अर्को कुनाको व्यक्तिलाई प्रभाव पार्न सक्नुहुँदो रहेछ। त्यसको लागि चाहिँ एउटा असल जीवन जिउनु एकदमै आवश्यक छ, परमेश्वरको वचनअनुसार जिउनु एकदमै आवश्यक छ, परमेश्वरसँग रहिरहनु एकदमै आवश्यक छ। यो समय आएर गीतको साथमा तपाईँलाई दिन चाहन्छु, गीतपछि भने म आउने नै छु।

सुने किन आशिषमय गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु र तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्यूज एफएमको प्रसारणमा कार्यक्रम गुड फ्राइडे असल शुक्रबार म ज्ञानो तपाईँहरूलाई साथ दिइरहेकी छु र तपाईँहरूबाट नै आशिष र अनुभवका कुराहरू पनि सुन्ने सुनाउने गरिरहेकी छु। थुप्रै आशिष र अनुभवका कुराहरू छन् होइन र पनि कतिपटक हामी त्यो कुरा शेयर गर्न यो हुन्छ कि हुँदैन अथवा गर्ने कि नगर्ने भन्ने दुधारमा पनि हुन सक्छौ। मैले अघि पनि भनिसकेकी छु, फेरि पनि उत्साहको लागि भन्न चाहन्छु, जे कुरा तपाईँले अनुभव गर्नुभएको छ, जुन कुरा चाहिँ अरूको लागि पनि काम लाग्छ अथवा अरूले पनि यहाँबाट सिक्न सक्नुहुन्छ भन्ने जस्तो तपाईँलाई केही लागेको छ भने तपाईँहरूले आफ्ना अनुभवहरू पनि बाँड्न सक्नुहुन्छ। योभन्दा अगाडि केही श्रोताहरूले बाँडी पनि सक्नु भएको छ। दैनिक जीवनमा काम गर्ने क्रममा बिहान बेलुका दिउँसोको समयमा होस् रातिको समयमा होस् होइन हाम्रो दैनिकी त एक प्रकारको छँदै नै छ र पनि त्यो जिउने क्रममा चाहिँ होइन समय सँगसँगै विभिन्न प्रकारको अनुभवहरू हामीले गर्दै जान्छौँ नि त। परिवारमा हुनसक्छ, व्यक्तिगत जीवनमा हुनसक्छ, आफू बसेको समुदायमा हुनसक्छ, आफूले काम गर्ने ठाउँहरूमा हुनसक्छ अथवा आफ्नो मण्डलीहरूमा हुनसक्छ, संगतिहरूमा, आफ्नो राष्ट्रमा अनि अन्तर्राष्ट्रमा जहाँ हुनुहुन्छ, जुन अवस्थामा हुनुहुन्छ, त्यहाँ तपाईँले नयाँ अनुभव गरिरहनु भएको हुनसक्छ। जस्तो तपाईँ सपोज उदाहरणको लागि नेपालमा हुनुहुन्थ्यो, तपाईँ विदेशमा जानुभयो कामको सिलसिलामा, पढ़ाईको सिलसिलामा, कुनै पनि सिलसिलामा तपाईँ त्यहाँ जानुभयो भने यहाँको कुराहरू त्यहाँको कुराहरूमा तपाईँले फरक पाउन सक्नुहुन्छ। तपाईँको फेरि सुरुवातदेखि तपाईँले सुरु गर्ने अवस्थाहरू हुन सक्छ, अथवा नेपालभित्रै पनि एक ठाउँबाट अर्को ठाउँमा जाँदै गर्दा होइन, गाउँबाट शहर आउने कुराहरू होला, शहरबाट गाउँ जाने कुरा होला, एउटा गाउँबाट अर्को गाउँमा जाने, एउटा घरबाट अर्को घरमा जाँदै गर्दा फेरि तपाईँले थुप्रै अनुभवहरू आशिषहरू बटुल्न सक्नुहुन्छ। कुनै समय चाहिँ के हुन्छ भन्दाखेरि त्यो कुरा केही जस्तो पनि लाग्दैन कि, यो कुरा ठुलो पनि लाग्न सक्छ, फेरि कुनै कुरा केही जस्तो पनि नलाग्न सक्छ, कुनै कुरा चाहिँ एकदमै ठुलो जस्तो लाग्न सक्छ। एकदमै भनौँ न, कतिपटक एउटा नेपाली भनाइ पनि छ, कुनै कुनै परिस्थिति चाहिँ पृथ्वी नै आफूमाथि आकाशै खसेको जस्तो, पृथ्वीले नै ऊ गरेको, आकाश र पृथ्वीले नै थिचेको जस्तो अनुभव भयो भन्नुहुन्छ कतिपटक होइन, सबै सारा संसारै सकिएको जस्तो पनि अनुभव कतिपटक हामीले गरेका हुन्छौ। त्यो समयमा हामीले दायाँ बायाँ केही पनि देखेका हुँदैनौ होइन, म जस्तो पीड़ित अथवा भनौ म जस्तो दुखी, म जस्तो भनौँ न एक किसिमले भन्यो भने ब्लेसिङ नपाएको व्यक्ति भनेर पनि हामीले कतिपटक आफूले आफैलाई सोध्छौं होला। त्यो बिस्तारै गइसके पछाडि जुन प्रकारको अनुभव अनुभूति तपाईँले गर्नुहुन्छ नि, त्यो कुराबाट चाहिँ तपाईँले थुप्रै कुराहरू सिक्नुहुन्छ, लर्न गर्नुहुन्छ लाइफमा होइन, त्यस पछाडि तपाईँ त्यो कुराबाट बिस्तारै निस्किनुहुन्छ। त्यो हाम्रो बलले होइन, त्यो हाम्रो बुद्धिले पनि होइन, कतिपटक चाहिँ हाम्रो सामर्थ्यभन्दा बाहिरको काम गर्नुहुने चाहिँ परमेश्वर हुनुहुन्छ होइन। त्यो समय परमेश्वर तपाईँलाई ढाडस दिँदै, परमेश्वर तपाईँलाई वचनहरूबाट हुन्छ कि होइन, विभिन्न व्यक्तिहरू मार्फत हुन्छ कि, कसरी हुन्छ त्यहाँबाट निकाल्नुहुन्छ, अनि त्यो निस्किसके पछाडि होइन त्यो कुरासँग तपाईँले फेस गर्न सक्नुहुन्छ। त्यो कुरालाई बिर्सिने नै त होइन, तर त्यो कुरालाई चाहिँ तपाईँले यस्तो कुरा चाहिँ यो रहेछ, जुन चाहिँ मेरो हातको कुरा होइन रहेछ भन्ने कुरामा आएर तपाईँ जुन पोइन्टमा पुग्नुहुन्छ नि, फेरि त्यस्तो कुराहरूले पनि अनुभव गर्न सक्नुहुन्छ नि त, अथवा गर्दै हुनु भएको पनि त हुनसक्छ, फ्युचरमा पनि हुनसक्छ नि त होइन। त्यस्तो व्यक्तिहरूलाई ढाडस दिने व्यक्ति तपाईँ बन्नुहुन्छ। कुनै समय मसँग केही पनि छैन, म रित्तु छु, आइ एम एम्प्टी भन्ने व्यक्तिले कुनै समय त्यही कुराबाट अरूलाई उत्साह दिने व्यक्ति पनि बन्न सक्नुहुन्छ। परमेश्वरले मानिसको जीवनमा फरक प्रकारले काम गर्नुहुन्छ, त्यो कारणले गर्दा होइन त्यो अनुभूति त्यो अनुभव तपाईँको लागि थियो होला, परमेश्वरले तपाईँलाई दिनुभयो, तपाईँको भागको थियो होला, तपाईँ त्यसको योग्य हुनुहुन्थ्यो होला। भन्नु खोजेको मतलब यसलाई नेगेटिभली भन्दा पनि पोजिटिभ वेबाट हेर्न सक्छौँ हामीले होइन, यो पेन चाहिँ अरूले होइन मैले नै सहन सक्थ्यो होला, यो कुरा चाहिँ अरूले होइन मेरो लागि नै उहाँले दिनुभएको थियो भन्ने हिसाबले चाहिँ तपाईँ लिनुभयो भने चाहिँ त्यो अनुभवले तपाईँले भोलि पर्सि गएर होइन अरूलाई चाहिँ एउटा उत्साह दिन सक्नुहुन्छ। त्यो कारणले गर्दा सबै सँगसँगै समयले मलमपट्टी लगाउँछ भन्छौँ हामी, तर परमेश्वरको वचनले चाहिँ
हामीलाई मलमपट्टि लगाउँछ, परमेश्वरको वचनले हामीलाई बलियो बनाउँछ। यो समयलाई गीतको साथ म तपाईँहरूलाई दिन चाहन्छु, तर एकदमै छोटो धेरै समय बाँकी छैन, त्यस पछाडि म आउने नै छु।

सुनेको नै आशिषमय गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। अब भने कार्यक्रमको अन्ततिर आएकी छु म, समय लगभग सकिन लागेको छ। जो जतिजनाले आज आफ्नो अनुभव र आशिषका कुराहरू बाँडिदिनुभयो, परमेश्वरले अझै बढी आशिष दिनुभएको होस् र तपाईँहरूको अवस्थामा परमेश्वरले सहायता गर्नुभएको होस् र सबैजनालाई एकदमै धेरै धन्यवाद सुनेर साथ दिनुहुने, फोन गरेर साथ दिनुहुने। एउटै कुरा अन्तमा के भन्न चाहन्छु भन्दाखेरि चाहिँ सबै कुरा एकैजना व्यक्तिको जीवनमा हुँदैन, नत्र भने चाहिँ परमेश्वरले सायद संसारमा एकजना व्यक्ति मात्रै बनाउनुहुन्थ्यो होला। यति धेरै व्यक्तिहरू बनाउनु भएको छ अनि परमेश्वरले हरेक व्यक्तिको जीवनमा योजना बनाउनु भएको छ, होइन? हरेकको जीवनबाट परमेश्वर महिमा लिन चाहनुहुन्छ। फरक अनुभूतिहरू छन्, फरक अनुभवहरू छन्, त्यो कारणले गर्दा हामी एकअर्कालाई उत्साह दिने व्यक्ति बनाऊ र आजको कार्यक्रममा फोन गरेर साथ दिनुहुने मध्येबाट एकजनालाई म विनर बनाउन चाहन्छु। गोला प्रथा गरिसकेकी छु। आजको विनर हुनुहुन्छ सुशील मगैयाज्यू, यहाँलाई एकदमै बधाई छ। कंग्रेचुलेसन भन्न चाहन्छु र आगामी हप्तामा पनि यसो नै साथ दिनुहुनेछ भन्ने विश्वास राख्दछु र अन्य प्रसारणहरू सुन्दै गर्नुहोला। प्राविधिक मित्रलाई पनि धन्यवाद दिँदै कार्यक्रम गुड फ्राइडे अथवा असो शुक्रबारबाट म ज्ञान बिदा हुन चाहन्छु। जय मसीह। नमस्कार। तपाईँको समय आशिषमय रहोस्।

0: गुड न्यूज एफएम 105.1।
1: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आशकै मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
2: दिदी, म पनि बाह्रै वर्षमा बेची, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
3: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
4: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
3: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
5: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: रिचार्ड सी ट्रेन्स प्रधान बिशप भन्नुहुन्छ, प्रार्थना भनेको मान्छेको इच्छाहरूलाई स्वर्गमा कार्यान्वयन गराउनु होइन, तर परमेश्वरको इच्छालाई पृथ्वीमा कार्यान्वयन गराउनु हो। यो परमेश्वरको अरुचिमाथि विजय हासिल गर्नु होइन, तर परमेश्वरको तत्परतालाई समात्नु हो।
8: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
9: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
8: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्। अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
10: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
11: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
12: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
8: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ। बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
13: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
14: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौं।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: तर यीशुले भन्नुभयो, बालकहरूलाई म कहाँ आउन देऊ, तिनीहरूलाई नरोक, किनभने स्वर्गको राज्य यिनीहरूकै हो। हरेक शुक्रबार साँझ 5 बजेदेखि 5:30 बजेसम्म कार्यक्रम साना पाइला गुड न्युज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र गुड न्युज एफएम 105.6 मेगाहर्ज ओहलाबाट प्रसारण हुनेछ। साथै यस कार्यक्रम गुड न्युज एफएमको अफिसियल फेसबुक पेजमा लाइभद्वारा पनि प्रसारण हुनेछ। आफ्ना नानी बाबुहरूसँग यस कार्यक्रम सुन्न नभुल्नुहोला है।
16: बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
17: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
18: माउ, किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
17: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
18: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
17: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
18: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
14: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
4: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौं।

0: गुड न्युज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम गुड न्युज युथ क्लब।
2: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम गुड न्यूज युथ क्लबमा। आदरणीय श्रोता, कार्यक्रम गुड न्यूज युथ क्लब लिएर प्राविधिक मित्र सन्ध्याजी र म पुनम हामी उपस्थित भइसकेको छौं र प्रत्येक हप्ता शुक्रबार 11 बजेदेखि 12 बजेसम्म हामी तपाईँलाई साथ दिँदै आइरहेको छौं र कार्यक्रम मार्फत हामी युवाहरूसँग सम्बन्धित कुराकानीहरू गर्ने गर्दछौ। युवाहरूसँगको कुराकानीहरू यहाँ समक्ष राख्ने गर्दछौ र युवा अवस्था एकदमै महत्वपूर्ण अवस्था हो र मण्डलीमा भएका अथवा तपाईँको परिवारमा भएका, राज्यमा भएका, जुनसुकै ठाउँमा भएका युवाहरू अति नै महत्वपूर्ण छन् र फेरि यो भन्दै गर्दा अन्य उमेर समूहका व्यक्तिहरू चाहिँ महत्वपूर्ण होइनन् भन्न खोजिएको हर्षे पनि होइन। हामी सबैजना महत्वपूर्ण छौं, तर एउटा युवा अवस्थाका मानिसहरूले गर्न सक्ने कुराहरू, युवा अवस्थाका मानिसहरूको क्षमताका कुराहरू फरक छ। उनीहरूलाई चाहिँ हामीले ठिक प्रकारले शिक्षा दियौं, हुर्कायौं र उनीहरूलाई बलियो बनाउने कार्यहरू गर्यौं भने भोलिको दिनहरूमा उनीहरूले गर्ने कार्यले कुनै पनि ठाउँलाई, कुनै पनि क्षेत्रहरूलाई चाहिँ असल प्रकारले परिवर्तन गर्न सक्नेछन् र उनीहरूले भोलिको दिन मा आउने सन्ततिहरूलाई, भोलिको दिनमा हुने होइन सबै कुराहरूमा चाहिँ उनीहरूले एउटा असल प्रभावहरू पनि पार्न सक्नेछन्। कारणले गर्दाखेरि चाहिँ भर्खर जन्मिएका, हुर्कन्दै गरेका बालबच्चाहरूदेखि लिएर युवा अवस्थासम्म आइपुग्दाखेरिको उनीहरूको हुर्काई, उनीहरूलाई दिइने शिक्षा, उनीहरूलाई दिइने प्रेम होइन, उनीहरूलाई गर्ने व्यवहारले भोलिको दिनमा उनीहरू कस्तो हुन्छन् भन्ने कुराहरू चाहिँ निर्धारण हुन्छ। कारणले गर्दाखेरि युवा अवस्था एकदमै महत्वपूर्ण अवस्थाहरूमध्येको एउटा अवस्था हो र युवाहरूसँग सम्बन्धित कुराकानीहरू चाहिँ हामी कार्यक्रम मार्फत राखेर तपाईँलाई उत्साह दिने गर्दछौं र आज पनि केही विषय वस्तुहरूमा रहेर निश्चय पनि हामी कुराकानी गर्नेछौं। तर यो समयमा एउटा गीतबाट कार्यक्रमको शुरूआत गर्न म चाहन्छु। गीतपछि उपस्थित हुने नै छु।

निकै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रम गुड न्यूज क्लबमा हुनुहुन्छ र मैले कार्यक्रमको शुरूआतमा नै बताइसकेको छु। अवश्य हामी युवाहरूसँग सम्बन्धित कुराकानीहरू गर्ने गर्दछौ र हामी युवाहरूसँग कुराकानी गर्ने क्रममा चाहिँ हामीले एउटा महत्वपूर्ण कुरा चाहिँ छुटाउन नहुने कुरा के छ भन्दाखेरि युवाहरूको सम्बन्ध अभिभावकसँगको सम्बन्ध कस्तो छ भन्ने कुराले पनि कहिलेकाहीँ धेरै ठूलो भूमिकाहरू खेल्ने गर्दछ, कहिलेकाहीँ होइन सायद सबै नै। र किनभने सबैभन्दा पहिला त हामी घर परिवारमा अनि आफ्नो अभिभावकहरूको प्रेममा नै हुर्किएको हुन्छौं सबैजना नै, र युवा अवस्था पनि आफ्नो पेरेन्ट्सहरू आफ्नो अभिभावकहरूसँग नै बिताउँदै गर्दाखेरि कतिचोटि चाहिँ मेरो अभिभावकले मलाई बुझ्नु भएन अनि म चाहिँ अभिभावकलाई बुझ्न सक्दिन अनि कसरी चाहिँ मैले आफ्नो सम्बन्धलाई सुन्दर बनाउने होइन अभिभावकहरूसँग अथवा अभिभावकले आफ्नो छोराछोरीहरूसँग युवा छोराछोरीहरू झन्तैमाथि उहाँहरू यो प्रकारको प्रश्न यो प्रकारको कन्फ्युजन यो प्रकारको दुविधाहरू चाहिँ धेरै नै हामीले देख्ने गर्दछौँ अनि कतिजना अभिभावकहरूले पनि यो प्रकारको चित्त दुखाइहरू राख्ने गर्नुहुन्छ कि सानो हुँदाखेरि चाहिँ मेरो छोराछोरीहरू मसँग एकदमै नजिक हुन्थे मसँग टाँसिन्थे मसँग कुराकानीहरू गर्थे सानो हुँदाखेरिको सम्बन्ध फरक थियो जब उनीहरू हुर्कदै बढ्दै गइसकेपछि अवश्य पनि उनीहरू अझै धेरै बुझ्ने भए अनि बिस्तारै बिस्तारै हाम्रो अलिकति सम्बन्धहरू दूरी भएको हो कि भनेर कतिचोटि त्यो नभए पनि हामीलाई त्यो महसुस हुने गर्दो रहेछ आफ्नो छोराछोरीहरू चाहिँ मबाट अलिकति टाढा भएको जस्तो भनेर कतिजनाको कुराहरू पनि हामी सुन्ने गर्छौं अभिभावकहरूको भने युवा हरूको कुराहरू पनि त्यस्तै नै हुन्छ अभिभावकले बुझ्नु भएन मलाई बुझ्नै सक्नुहुन्न हाम्रो धेरै सोच विचारहरू फरक छ अभिभावकहरू एक प्रकारको शिक्षामा हुर्किनु भएको छ हामी अहिलेको मोडर्न होइन समयमा छौँ उहाँहरूले हामीलाई बुझ्न सक्नुहुन्न यस्तो प्रकारको कुराहरू एकदमै कमन तरिकाले तर धेरै नै हामी कचोटि सुन्ने गर्दछौ। आज यही विषयमा रहेर केही चर्चा परिचर्चाहरू कार्यक्रम मार्फत पनि गरौं भनेर चाहिँ तपाईँलाई केही उत्साह हामीले दिने प्रयास गरिरहेको छौं र आज सायद तपाईँ पनि आफ्नो अभिभावकसँग कतिको नजिक हुनुहुन्छ यो प्रश्न चाहिँ कार्यक्रममा शुरूआतमा नै मैले तपाईँ जो जति कार्यक्रम सुनिरहनु भएको छ तपाईँको लागि राख्न चाहे र धेरैजना युवाहरूको मनमा हुने कुराहरू भनेको चाहिँ कतिचोटि आमा बुवाले मलाई बुझ्नुहुन्न अनि उहाँहरूले चाहिँ मेरो निर्णयमा विश्वासै गर्नुहुन्न मलाई त विश्वासै गर्न सक्नुहुन्न उहाँहरूले अनि मलाई सधैँ अरूसँग दाज्नुहुन्छ कम्पेयर गर्नुहुन्छ फलानुको छोराछोरी यस्तो छ तिमी किन यस्तो छैनौ फलानुको छोराछोरीहरू यो ठाउँमा पुगिसके तिमी किन त्यो ठाउँमा पुग्दैनौ अथवा यसरी काम गर्दैछन् यसरी पढाइ गर्दैछन् अथवा विभिन्न तरिकाहरूले चाहिँ कसरी मलाई तुलना गर्नुहुन्छ अनि यो कुरा पनि मलाई ठिक लाग्दैन भनेर कतिजना युथहरूमा यो प्रकारको कम्प्लेनहरू पनि छ अनि मेरो कुरा सुन्नुभन्दा पहिले नै मलाई एकदमै उहाँले न्याय गर्नुहुन्छ मेरो कुराहरू सुन्नुभन्दा जान्नुभन्दा मलाई के भइरहेको छ भनेर बुझ्नुभन्दा अगाडि नै उहाँले अघि जज गरिसक्नु भएको हुन्छ भनेर यस्तो प्रकारको कुराहरू हामी युथहरूबाट धेरै सुन्ने गर्दछौ। सायद तपाईँले पनि सुन्नु भएको छ होला आफ्नो जवान भएका छोराछोरीहरूबाट अथवा मण्डलीका छोराछोरीहरूबाट। र म एउटा प्रश्न कार्यक्रम मार्फत राख्न चाहन्छु, तर के हामीले कहिल्यै यो कुरा एउटा सोचेको छौं कि हाम्रो अभिभावक पनि हामीलाई बुझ्नको लागि चाहिँ एकदमै धेरै खोजिरहनु भएको छ कोशिश गरिरहनु भएको छ भन्ने कुरालाई चाहिँ के हामीले सोचेका छौं हाम्रो अभिभावकहरूको विषयमा भनेर चाहिँ एउटा महत्वपूर्ण कुरा चाहिँ कतिचोटि हामीले जवानहरूले पनि आफूले आफैलाई सोध्नुपर्ने प्रश्न हुन आउँदछ। कतिचोटि हामीसँग धेरै कम्प्लेन गर्ने कुराहरू हुन्छ अभिभावकहरूसँग सम्बन्धित हो हुन्छ तर उहाँहरूकै पक्षमा रहेर कहिलेकाहीँ हामीले उहाँहरूलाई बुझ्ने प्रयास गरेको छौं कि छैनौं उहाँहरूले हाम्रो लागि भनेर गर्नुभएको प्रेम आफ्नो ठाउँमा छँदैछ तर उहाँहरूले पनि हामीलाई कति धेरै बुझ्ने प्रयास गर्दै हुनुहुन्छ होइन अब कसरी हुन्छ हामीलाई सहज बनाउने प्रयास गर्दै हुनुहुन्छ भन्ने कुरालाई चाहिँ हामीले बुझ्ने प्रयास गरिरहेको छौँ कि छैनौँ र विशेष गरिकन युवाहरूले अथवा हामी जो कोहीले पनि बुझ्नुपर्ने कुरा चाहिँ हाम्रो लागि अभिभावक परमेश्वरले दिनुभएको सुन्दर वरदान हो र अभिभावकहरू हुनु र अभिभावकहरू नहुनुमा धेरै फरक छ। यस कारणले गर्दाखेरि हामी अभिभावक भएकोहरू कतिचोटि धन्यवादी हुन सकिरहेको हुँदैन हाम्रो आमा बुवाप्रति। त्यो व्यक्तिलाई गएर सोध्नुहोस् अभिभावकको महत्व जसले साँच्चै नै आफ्नो जीवनमा अभिभावकको प्रेमलाई महसुस गर्न सक्नु भएको छैन र त्यस्ता व्यक्तिहरू पनि हुनुहुन्छ। यस कारणले गर्दाखेरि हामीसँग जे छ हामीसँग जो व्यक्तिहरू हुनुहुन्छ नि उहाँहरूप्रति कतिचोटि हामी धन्यवादी हुन सकिरहेका हुँदैनौ। सायद हामीसँगै हुनुहुन्छ त्यही भएर हामीले त्यति धेरै वास्ता पनि गर्न नसकेको होला हामीसँगै भएको कारणले गर्दाखेरि त्यति खासै त्यसको महत्व पनि नभएको होला। कतिचोटि हुन्छ नि मतलब मसँग केही कुराहरू छ त्यसको मलाई महत्व हुँदैन तर जुन कुरा चाहिँ मलाई महत्व छैन नि त्यो कुरा अन्य व्यक्तिको लागि धेरै महत्वपूर्ण भइरहेको पनि हामीले पाउँदछौ। यस कारणले गर्दाखेरि चाहिँ पहिलो कुरा भनेको हामीले हाम्रो जीवनमा पाएको
सायद कतिवटा क्षणिक कुराहरूको लागि धेरै हामीले महत्व नदिँदा पनि केही फरक पर्दैन होला, त्यति वास्ता नगर्दा पनि फरक नपर्ला, तर अभिभावकहरू जो हामीसँग हुनुहुन्छ, परमेश्वरले हामीलाई दिनुभएको छ, उहाँहरूप्रति चाहिँ हामी एकदमै धेरै नै ग्रेटफुल हुनुपर्छ, एकदमै धेरै नै धन्यवादी हुनुपर्दछ। कारण उहाँहरू हाम्रो जीवनको लागि एकदमै महत्वपूर्ण हुनुहुन्छ र उहाँहरूको होला आफ्नो आफ्नो कमी कमजोरी होला, उहाँहरूले कतिचोटि हामीलाई होइन प्रयास गर्दा गर्दै नसक्नु भएको कुराहरू पनि होला, तर आफ्नो सबै थोक दिएर हामीलाई प्रेम गर्ने चाहिँ पहिलो परमेश्वर हुनुहुन्छ अनि दोस्रो हाम्रो अभिभावक हुनुहुन्छ। त्यस कारणले गर्दाखेरि चाहिँ अभिभावकहरूलाई युवाहरूले बुझ्ने प्रयास चाहिँ गर्नुपर्छ। उहाँहरू पढे लेखेको हुनुहुन्छ हुनुहुन्न, आफ्नो ठाउँमा हुनुहुन्छ, उहाँहरू कुन ठाउँमा हुनुहुन्छ, कुन पोजिसनमा हुनुहुन्छ, कस्तो होइन प्रकारको स्थितिमा हुनुहुन्छ, सबै कुरा आफ्नो ठाउँमा छ। तर परमेश्वरलाई हामीले धन्यवाद दिनुपर्दछ कि परमेश्वरले हामीलाई अभिभावकको साथमा राख्नु भएको छ। र आज यही कुराहरूसँग सम्बन्धित कुराहरू राख्दै जानेछु म, तर यो समयमा फेरि पनि अर्को एउटा मिठो गीतको साथ तपाईँलाई दिन चाहन्छु।

मिठो गीत तपाईँको निम्ति राख्यौं र हामी युवाहरू र अभिभावकहरू बीचको कुराकानीहरू गर्दैछौ। युथले चाहिँ युवाहरूले आफ्नो अभिभावकलाई चाहिँ किन बुझ्नुपर्छ भन्ने कुराहरू चाहिँ म बताउन चाहन्छु। विशेष गरिकन युवाहरूलाई चाहिँ कतिचोटि विभिन्न कुराहरूले उनीहरूलाई होइन मनमा आफ्नो अभिभावकप्रति सायद नमिठोपनाहरूको अनुभवहरू होला, कतिचोटि हुन्छ उमेरहरू हुँदै गर्दाखेरि। तर बुझ्नुपर्ने कुरा चाहिँ के छ भन्दाखेरि अभिभावकहरू पनि सबैजना एकदमै पूर्ण अनि पर्फेक्ट नहुन सक्नुहुन्छ, तर उहाँहरूको प्रेममा चाहिँ उहाँहरू एकदमै पर्फेक्ट हुनुहुन्छ, एकदमै पूर्ण हुनुहुन्छ। र यो कुरालाई चाहिँ हामीले उहाँहरूलाई हेरेर मेरो अभिभावकले यस्तो गर्नु भएन, त्यो गरिदिनु भएन, सक्नु भएन, त्यो कुरालाई हेर्ने होइन कि हामीले यो बुझ्नुपर्छ कि उहाँहरू पनि संसारमा हुनुहुन्छ, मानिसहरू नै हुनुहुन्छ। उहाँले प्रयास गर्दा गर्दै पनि नसक्नुमा चाहिँ कहिलेकाहीँ उहाँहरू पनि त पूर्ण रूपमा होइन पर्फेक्ट नहुन सक्नुहुन्छ र उहाँहरूले पनि कतिचोटि गल्ती गर्न सक्नुहुन्छ अनि उहाँहरूको सोच चाहिँ हाम्रो भन्दा फरक हुन सक्छ, उहाँहरूको समय र हाम्रो समय फरक छ। यो कुराहरू चाहिँ बुझ्नुपर्छ युवाहरूले। सँगसँगै उहाँहरूले कतिवटा टेक्नोलोजीको कुराहरू भयो, सोसियल मिडिया वा हाम्रो अहिलेको जेनेरेसनको प्रेसरहरू चाहिँ नबुझ्नु भए पनि उहाँहरूको प्रेम चाहिँ सधैँ गलत हुँदैन, उहाँहरूको प्रेम सधैँ एक समानको हुन्छ र कहिलेकाहीँ उहाँहरूको कठोर शब्दभित्र पनि डर अनि प्रेम लुकेको हुन्छ भन्ने कुरालाई चाहिँ हामीले बुझ्नुपर्छ। यही यस्तै यस्तै प्रकारको कुराहरू जो अभिभावकप्रति होइन मनमा लिएर हामी कतिचोटि बस्छौँ अनि अभिभावकलाई अभिभावकहरूबाट बिस्तारै बिस्तारै हामी टाढा भइरहेको पनि हुन्छौँ र यो कुराहरू चाहिँ तपाईँ हामीले बुझ्नुपर्छ। अनि कतिचोटि चाहिँ हामीले मेरो अभिभावकले मलाई कठोर शब्द मात्र प्रयोग गर्नुहुन्छ होइन मलाई उहाँहरूले बुझ्नु भएन भन्ने प्रकारको सोचहरू राख्नुभन्दा पनि उहाँहरूको त्यो कठोर शब्दमा कति धेरै तपाईँप्रतिको वास्ता छ, तपाईँलाई वास्ता गरेर उहाँहरूले त्यो शब्द प्रयोग गर्दै हुनुहुन्छ र तपाईँप्रति तपाईँलाई भोलिको दिनहरूमा होइन केही नराम्रो नहोस् भन्ने प्रकारको कुराहरूले चाहिँ एउटा डर भएको कारणले गर्दा नै तपाईँलाई सायद उहाँले केही कुराहरू होला, उहाँको भन्ने तरिका फरक भयो होला, तर उहाँहरूले तपाईँको लागि नै सोचेर कठोर हुनुभएको हुनुहुन्छ र त्यो मेरो लागि नै हो भन्ने प्रकारको कुराहरू चाहिँ हामीले कतिले बुझ्नुपर्छ। र जुन प्रकारको यो एउटा जेनेरेसन ग्याप हुन्छ होइन उहाँहरू अर्कै जेनेरेसनको व्यक्तिहरू हुनुहुन्छ, अभिभावकहरू पुरानो समयको सोच पुरानो समयको उहाँहरूको हुर्काई बढाई भए तापनि उहाँहरूको प्रेम चाहिँ एकदमै तपाईँ सन्तानहरूको लागि तपाईँ युवाहरूको लागि उहाँको अभिभावकहरूको प्रेम अति नै छ र यसकारणले गर्दा पनि उहाँहरूलाई चाहिँ बुझ्ने प्रयास गर्नुपर्छ युवाहरूले भन्ने उत्साह दिन चाहन्छु। हितोपदेश 23:22 भन्दछ, तिम्रो बुबाको कुरा सुन र तिम्रो आमालाई वृद्ध अवस्थामा तुच्छ नठान। वचनले हामीले हाम्रो अभिभावकलाई आदर गर्नको लागि धेरै ठाउँहरूमा आफ्नो वचनहरूबाट प्रेरित गर्नुभएको छ, तर अहिलेको समय विडम्बना यस्तो डरलाग्दो दुःखलाग्दो समयहरूमा छौं हामीले विभिन्न घटनाहरू सुन्छौं, विभिन्न कुराहरू सुन्छौं आफ्नो सन्तानहरूबाट अभिभावकहरूलाई होइन जुन प्रकारको भइरहेको कुराहरू सुन्दा हामीलाई दुःख लाग्छ, तर हामी प्रभु पाएका व्यक्तिहरू हामी फरक छौं। एक त हामीलाई प्रेममा जिउन सिकाउनु भएको छ हाम्रो परमेश्वरले, सँगसँगै हामी माथि राखिदिनु भएको व्यक्तित्वहरूलाई आदर गर्न इज्जत गर्न परमेश्वरले सिकाउनु भएको छ, ती मध्ये एउटा चाहिँ हाम्रो अभिभावक हुनुहुन्छ। पहिलो परमेश्वर हुनुहुन्छ, दोस्रो अभिभावक हुनुहुन्छ। उहाँहरूलाई हामीले आदर गर्नुपर्छ, उहाँहरूको कुरा सुन्नुपर्छ, आज्ञाकारी हुनुपर्छ, अभिभावकले भनेको कुराहरूलाई मान्नुपर्छ, कारण ती सबै कुराहरू मिलेर हाम्रो लागि भलाइमा नै परिणत हुनेछ र वृद्ध अवस्थामा हुनुभएको हाम्रो अभिभावकहरूलाई हामीले तुच्छ कहिले पनि ठान्नु हुँदैन, उहाँहरूलाई कमजोर कहिले पनि सोच्नु हुँदैन, उहाँहरूलाई झन धेरै प्रेम र वास्ता राख्नुपर्दछ, दिनुपर्दछ र जसले आफ्नो आमा बुवाको हृदयलाई खुसी बनाउँदछ त्यो व्यक्तिलाई चाहिँ परमेश्वरले पनि लामो आयु दिनुहुनेछ यो संसारमा रहँदाखेरि नै। एउटा प्रश्न सोध्न चाहन्छु, तपाईँले आफ्नो अभिभावकलाई अन्तिम पटक धन्यवाद कहिले भन्नुभयो, तपाईँलाई याद छ? र यही प्रश्न सँगसँगै एउटा गीतको साथ यो समयमा तपाईँलाई दिन चाहन्छु।

निकै मिठो गीत तपाईँको निम्ति राख्यौं र हामीले आज कार्यक्रमको म्युजिक क्लब मार्फत युवाहरू र अभिभावक बीचको सम्बन्धको विषयमा कुरा गरिरहेको छौं। अघि मैले बताउँदै थिएँ युवाहरूले कतिचोटि आफ्नो अभिभावकप्रति गलत बुझाइ भएको कारणले गर्दा आफ्नो अभिभावकहरूबाट होइन उहाँहरू अलिकति गलत बुझाइ विविध कुराहरू त मनमा राख्ने सँगसँगै आफू अलिकति टाढा हुने कार्यहरू पनि गर्नुहुन्छ भने कतिवटा खण्डहरूमा चाहिँ फेरि अभिभावकले पनि अहिलेका युवाहरूलाई सायद तपाईँले आफ्नो युवा सन्तानहरूलाई छोराछोरीहरूलाई कतिवटा कुराहरूमा चाहिँ बुझ्नु पनि एकदमै आवश्यक हुन्छ र बुझ्ने प्रयास पनि गरिरहनु भएको छ अभिभावकहरूले। अनि सँगसँगै प्रार्थना त एकदमै महत्वपूर्ण नै छ। अभिभावकको प्रार्थनाले नै आफ्नो छोराछोरीहरूको जीवनलाई एकदमै अगाडि बढाउनको लागि ठूलो भूमिका खेल्दछ र सँगसँगै तपाईँले चाहिँ विशेष गरिकन युवा छोराछोरीहरू आफ्नो यङ एज भएका छोराछोरीहरूले कस्तो प्रकारको उनीहरूले चाहिँ होइन चुनौतीहरूलाई सामना गर्नु परिरहेको छ भन्ने कुरालाई चाहिँ एकदमै धेरै नै याद गरेर उनीहरूको लागि प्रार्थना गर्नु चाहिँ आवश्यक छ। तपाईँको छोराछोरीहरू कजना तपाईँसँगै हुनुहुन्छ होला, कजना बाहिर हुनुहुन्छ होला, विदेशमा हुनुहुन्छ होला, कतिजनासँग तपाईँको सम्बन्ध एकदमै गहिरो छ होला, कतिजनाले कतिजनासँगको सम्बन्ध चाहिँ गहिरो बनाउने क्रममा हुनुहुन्छ होला र कतिवटा कुराहरूले गलत बुझाइहरूले गर्दा कतिजना अभिभावक र तपाईँको छोराछोरीहरूको सम्बन्ध अलिकति चिसो भएको अवस्थाहरू पनि छ होला। सबैभन्दा पहिलो कुरा भनेको त अभिभावकले आफ्नो छोराछोरीहरूको लागि प्रार्थना नै गर्नुपर्छ, सँगसँगै उनीहरू कस्तो प्रकारको चुनौतीहरू सामना गर्दैछन् होइन भन्ने कुराहरूलाई पनि ध्यानमा राखेर नै उनीहरूसँग बोली व्यवहारहरू गर्न एकदमै आवश्यक छ। अहिलेको युवाहरूलाई धेरै प्रकारको चुनौतीहरू छ। अहिले एकदमै हामी होइन सोसियल मिडियाको समयहरूमा छौं र उनीहरूलाई सायद आफ्नो भविष्यप्रतिको जति तपाईँलाई चिन्ता छ उनीहरूलाई छोराछोरीहरूलाई पनि त्यतिकै चिन्ता होला र उनीहरू त्यो कुराहरूले गर्दा कन्फ्युज भएर दुविधामा भएर बसिरहनु भएको छ होला। कतिवटा परिस्थितिहरूमा अभिभावकले सल्लाह दिन चाहँदा चाहँदै पनि उनीहरूले त्यो कुराहरूलाई सुन्न सकिरहेका छैनन् होला, बुझ्न सकिरहेका छैनन् होला, उनीहरूलाई कतिवटा फाइनेन्सियल कुराहरूले गर्दा तनाव दिइरहेको छ होला होइन र भविष्यको डरहरूले गर्दा अथवा आफूलाई चाहिँ अरूसँग तुलना गर्ने कुराहरूले गर्दा विविध कुराहरूले गर्दा उनीहरूलाई चुनौती भइरहेको होला। अभाव घटी कमी परिवारको अवस्था परिस्थितिदेखि लिएर कतिवटा कुराहरूले गर्दाखेरि चाहिँ उनीहरूलाई गाह्रो अथवा चुनौती दिएको अवस्थाहरूमा सायद तपाईँसँग खुलेर कुरा गर्न सकिरहेको छैनन् होला, अथवा उनीहरूले कुरा गर्न खोज्दाखेरि चाहिँ यो कुराहरू हामी गर्न सक्दैनौ होइन अथवा यो कुरा हाम्रो वशमा छैन भनेर उनीहरूलाई सायद कतिचोटि हामीले चाहिँ निरुत्साह पनि गराइरहेको छौं होला। गर्नै नसक्ने अवस्था छ भने पनि उनीहरूलाई सुनिदिने होइन उनीहरूको मनमा के कुराहरू चलिरहेको छ त्यो कुराहरूलाई बुझिदिने र उनीहरूलाई चाहिँ हामीले गर्न सक्ने गर्छौं तर सकेनौं भने पनि प्रभुको हातमा राखेर हामी मिलेर प्रार्थना गरौं र एकदमै हामी तिमीहरूको साथमा छौं भन्ने प्रकारको त्यो एउटा भाव चाहिँ कतिचोटि पर्छ र यस्तो कुराहरू पनि गर्नुपर्छ र अभिभावकहरू भनेको त स्वभावैले छोराछोरीहरूको साथमा हुनुहुन्छ त्यो भएको भएर उनीहरूलाई भनिरहनु पर्छ र भन्ने जस्तो कचोटि हामीलाई लाग्ला किनभने हामी पनि त्यस्तो प्रकारको हुर्काईमा हुर्केको थिएनौ। पहिलाको अभिभावकहरू पनि त्यो प्रकारको हुर्काईमा हुर्किनु भएको थिएन तर अब समय सँगसँगै कतिवटा कुराहरू चाहिँ हामीले पनि आफूलाई परिवर्तन गर्दै होइन अहिलेको समय अनुसार चल्ने र समयको माग अनुसार आफ्नो छोराछोरीहरूको लागि कहिलेकाहीँ साथी जस्तो भइदिने उनीहरूको कुराहरूलाई सुनिदिने बुझ्ने प्रयास गरिदिने र उनीहरूको लागि प्रार्थना गर्ने हौसला दिने कार्यहरू चाहिँ हामीले अभिभावकले विशेष गरिकन छोराछोरीहरूको लागि गरिदिनु भयो भने उनीहरूले आफूलाई ढुक्क एक प्रकारको ढुक्कपना भएर उसले आफ्नो मनको कुरा खोल्नको लागि अन्य व्यक्तिहरू खोज्दैन, उसले आफ्नो अभिभावकलाई नै पहिलो स्थानमा राख्ने कामहरू गर्दछ र जब उसले आफ्नो कुराहरू शेयर गर्छ चुनौतीहरूलाई तपाईँसँग बाँड्दछ मलाई यो भइरहेको छ मलाई यस्तो प्रकारको अवस्था भइरहेको छ अनि मलाई होइन यस्तो प्रकारको शंकाहरू आइरहेको छ अथवा डरहरू लागिरहेको छ अथवा उसले आफ्नो सबै कुराहरू खोल्दै गर्दाखेरि पनि उनीहरूलाई न्याय नगर्ने ए तिमी चाहिँ यस्तो यसरी सोच्ने तिमीले हामीलाई यस्तो भन्ने भनेर उनीहरूलाई न्याय नगर्ने तर उनीहरूको चुनौतीहरूलाई आफ्नै चुनौती ठानेर कसरी समाधान गर्न सकिन्छ समाधान गरिदिने सुनिदिने प्रार्थना गरिदिने कार्यहरू गर्यौं भने सायद धेरै हदसम्म आफ्नो सन्तानहरूसँगको तपाईँको सम्बन्ध जसले लागेको थियो त्यसमा फेरि न्यानोपनाहरू आउनेछ। सायद तपाईँ एकदम नजिक हुनुहुन्छ आफ्नो सन्तानहरूसँग अझै नजिक बनाहरू यी कुराहरूले पनि लिएर आउनेछ र यसरी चाहिँ युवा साथीहरू र अभिभावकसँगको सम्बन्धमा चाहिँ मिठो एउटा सम्बन्ध बलियो हुने कार्यहरू पनि हुनेछ र एउटा प्रश्न भनौँ अथवा एउटा
सल्लाह भनौ उत्साह भनौ, विशेष गरिकन अभिभावकहरूले यी कुराहरूलाई मध्यनजर गरिदिनु भयो भने तपाईँको छोराछोरीले ठूला ठूला चुनौतीहरूमा पनि परमेश्वर र अभिभावकलाई सँगसँगै लिएर उनीहरूले जान सक्नेछन्। कारण उनीहरूलाई यस्तो ढुक्क बनाउनेछ कि मसँग परमेश्वर हुनुहुन्छ र मेरो अभिभावक मसँग हुनुहुन्छ भन्ने प्रकारको निर्धक्कपना चाहिँ उनीहरूले महसुस गर्नेछन्। र प्रिय अभिभावक, तपाईँको छोराछोरीलाई सधैँ समाधान चाहिँदैन है, उनीहरूलाई चाहिँ सुन्ने हृदय पनि चाहिन्छ र यही कुराको कमी कतिचोटि हामी महसुस पनि गर्ने गर्दछौँ। यसकारण उहाँहरूलाई चाहिँ एकदमै धेरै सुनाउने होइन, मेरै कुरा मात्र सुन्नुपर्छ, म अभिभावक हो, मैले भनेकै कुरा मात्र सुन्नुपर्छ भन्ने कुराहरू भन्दा पनि हो, सुनाउनु पनि पर्छ, तर कतिचोटि समय आउँछ अभिभावकले पनि आफ्नो छोराछोरीलाई सुन्ने र बुझ्ने कार्यहरू गर्ने र उनीहरूको लागि प्रार्थना गर्ने कुराहरू चाहिँ निरन्तर गर्नुभयो भने एकदमै सम्बन्ध चाहिँ सुमधुर हुनेछ अभिभावक र छोराछोरी बीचमा। र यही उत्साहसँगै अर्को एउटा मिठो गीत तपाईँको लागि म राख्न चाहन्छु।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र आज कार्यक्रम मार्फत चाहिँ विशेष गरिकन अभिभावक र युवाहरू जो तपाईँको छोराछोरीहरू हुनुहुन्छ उहाँहरू बीचको सम्बन्धको विषयमा कुराकानीहरू गर्ने क्रममा यो समयमा चाहिँ अब बाइबल वचनले पनि हामीलाई एकदम महत्वपूर्ण कुराहरू चाहिँ सिकाएको कुराहरूले हामी हेर्न गइरहेको छौं र वचनले अभिभावकलाई अनि बालबच्चाहरूको लागि भनेर अवश्य पनि धेरै कुराहरूमा आज्ञा दिनुभएको छ। जस्तै कि हामीले एफिसी छको एकदेखि तीनमा पनि होइन बालकहरूलाई चाहिँ अब परमप्रभुमा आफ्नो आमा बुवाको आज्ञा मान है तिमीहरूले भनेर त्यहाँ हामीले पाउँदछौ। तर त्यही अध्यायमा चाहिँ अभिभावकलाई पनि जिम्मेवारी दिएको छ, जस्तै कि हे बाबुहरू आफ्नो छोराछोरीहरूलाई रिस नउठाओ होइन। यसबाट चाहिँ एउटा सुन्दर सन्देश के छ भन्दाखेरि सम्बन्धमा केवल युवाहरूको जिम्मेवारी उनीहरूको मात्र हुँदैन तर अभिभावकको पनि जिम्मेवारी हुन्छ है यो कुराहरूमा भन्ने कुराहरू छ। अनि युवाहरूले चाहिँ विशेष गरिकन आफ्नो अभिभावकहरूलाई आदर गर्ने, उहाँहरूले भन्नुभएको कुराहरूलाई मान्ने अनि उहाँहरूसँग खुलेर कुराकानीहरू गर्ने, आफ्नो मनमा भएका कुराहरू चाहिँ राख्ने, उहाँहरूसँग कार्यहरू गर्यौं भने एकदमै राम्रो हुन्छ भने अभिभावकले पनि प्रेममा होइन आफ्नो छोराछोरीहरूलाई प्रेममा रहेर उनीहरूको कुराहरूलाई सुनिदिने अनि उनीहरूको कुराहरूलाई बुझ्ने अनि उनीहरूलाई चाहिँ सही बाटोमा मार्ग निर्देशन गर्ने, गाइडेन्स गर्ने कार्यहरू चाहिँ गर्नु चाहिँ अभिभावकको दायित्व हो। र कतिचोटि जेनेरेशन ग्यापको कुराहरू पनि आउँछ, मतलब हुन्छ नि अब अभिभावक एउटा समयको हुनुहुन्छ, छोराछोरी अर्को समयको, अनि त्यो फरक सोच भिन्नता जेनेरेशन ग्यापहरूको कुराहरू आउँदाखेरि पनि कतिचोटि अभिभावकसँग होइन कुराकानीहरू गर्ने समयहरू चाहिँ निकाल्नुपर्छ छोराछोरीहरूले। उनीहरू धेरैचोटि फोनमा मात्रै समयहरू होइन बिताउने अथवा फोनबाटै कुरा गर्छौ म मेरो अभिभावकहरूसँग भन्दा पनि बरु म भेटेरै कुरा गर्छु, फेस टु फेस बसेर कुराकानी गर्छु नि उहाँहरूसँग, कुराहरू गर्छु, समयहरू बिताउँछु भन्ने कुराहरू चाहिँ एकदमै महत्वपूर्ण छ। र उहाँहरूलाई चाहिँ होइन आफ्नो संसारमा पनि इन्भल्भ गर्ने कामहरू गर्नुपर्दछ, आफ्नो काम, पढाइ, सपना होइन स्ट्रगलहरूको बारेमा अभिभावकहरूलाई खुलेर सेयरिङहरू गर्ने, उहाँहरूलाई बताउने अनि असहमति हुँदा पनि उहाँहरूलाई चाहिँ अनादर नगर्ने। यो अहिलेको समयमा युवाहरूमा हामीले धेरै कुराहरू देख्ने चाहिँ जब कसैले उहाँहरूको कुराहरूलाई बुझिदिनु भएन अनि उहाँहरूलाई फेरि डिसरेस्पेक्ट गर्न सुरु गर्ने र अभिभावकहरूमा यो कुराहरू नगर्ने, बुझ्नुहुन्न होला कसरी उहाँहरूले हाम्रो कुराहरूलाई, तर उहाँहरूलाई आदरै गर्ने, आदर गरेर उहाँहरूलाई चाहिँ हामीले सम्मान गर्ने कार्यहरू चाहिँ गर्नुपर्दछ। र अभिभावकलाई पनि हामीले क्षमा गर्न सिक्नुपर्छ र अभिभावकको लागि पनि छोराछोरीले निरन्तर प्रार्थना गर्नुपर्दछ। र तपाईँको अभिभावक चाहिँ अघि भने जस्तै नै पूर्ण पर्फेक्ट नहुनु भए पनि उहाँहरू चाहिँ तपाईँको जीवनको एउटा महत्वपूर्ण व्यक्तिहरू हुनुहुन्छ। उहाँहरूलाई बदल्नु भन्दा पनि पहिले उहाँहरूलाई चाहिँ तपाईँले पनि बुझ्ने प्रयास गर्नुपर्छ। र अवश्य पनि युवाहरूलाई केही प्रश्नहरू म राख्न चाहन्छु। यदि आज तपाईँको अभिभावकलाई केही भन्न तपाईँले होइन अन्तिम अवसर पाउनुभयो भने तपाईँले के भन्नुहुन्थ्यो होला, यो समयमा तपाईँले आफ्नो अभिभावकलाई के भन्नुहुन्थ्यो होला, तपाईँले आफ्नो अभिभावकलाई पनि म तपाईँलाई अति नै माया गर्छु बुवा आमा भन्नुभएको छ र सबै कुराहरूको लागि धेरै धेरै धन्यवाद भनेर आफ्नो अभिभावकहरूलाई भन्नुभएको छ कि छैन, र यो सबै कुराहरू सुन्दा अलिकति कस्तो अनौठो लाग्ला है, तर पनि एकदमै महत्वपूर्ण कुराहरू। आफ्नो अभिभावकलाई धन्यवाद दिनुहोस्, म तपाईँलाई माया गर्छु मेरो बुवा आमा भन्नुहोस् हरेक समय मौका पाउँदाखेरि, र तपाईँको अभिभावकको त्यागलाई चाहिँ तपाईँले कहिले पनि नबिर्सिनुहोस्, र तपाईँको अभिभावकसँग कुनै पनि प्रकारको हुन्छ नि त्यो एउटा चित्त दुखेको कुराहरू छ, केही कुराहरू छ यो प्रश्न सँगसँगै छ भने यी कुराहरूलाई चाहिँ अवश्य पनि तपाईँले उहाँहरूसँग राख्नुहोस्, क्षमा गर्नुहोस्, प्रार्थना गर्नुहोस् र आदर गर्नुहोस् आफ्नो अभिभावकहरूलाई। र तपाईँको भविष्य चाहिँ एकदमै महत्वपूर्ण छ युवाहरू, युवा साथीहरू, र तपाईँको सपना पनि महत्वपूर्ण छ, तर तपाईँको यात्रामा चाहिँ तपाईँलाई प्रेम गर्ने मानिसहरू चाहिँ अति नै मूल्यवान छन् भन्ने कुराहरूलाई चाहिँ नबिर्सिनुहोस्। त्यसमा चाहिँ तपाईँको अभिभावक एकदमै पहिलो स्थानमा आउनुहुँदछ। र युद्धोपदेश 1:8-9 चाहिँ हामीले होइन हे मेरो छोरा आफ्नो बाबुको शिक्षाहरूलाई चाहिँ होइन सुन्नु, आफ्नै आमाको उपदेशहरूलाई चाहिँ नत्याग्नु भन्ने कुराहरूलाई चाहिँ पाउँदछौ। यस कारणले गर्दाखेरि चाहिँ यी कुराहरूलाई एकदमै मनन गर्नुहोस् भन्ने उत्साह पनि दिन चाहन्छौं। र प्रिय श्रोता, आफ्नो अभिभावकसँग सधैँ तपाईँले सहमत गर्नुपर्छ भन्ने होइन, तर असहमति गर्दा पनि तपाईँले आदर गर्न चाहिँ तपाईँले छोड्नु हुँदैन। आफ्नो सपना पछ्याउन सकिन्छ तर अभिभावकलाई पछाडि छोडेर होइन, सम्भव भएसम्म उहाँहरूलाई चाहिँ आफ्नो यात्रामा साथ लिएर अगाडि बढ्नुहोस्। र प्रिय अभिभावक, आफ्नो
छोराछोरीहरूलाई अथवा युथहरूलाई जो तपाईँको युवा छोराछोरी जुनसुकै उमेरसम्म उहाँका छोराछोरीहरू हुनुहुन्छ उहाँहरूलाई पनि केवल तपाईँले नियन्त्रण गर्ने मात्रै नगर्नुहोस् तर उनीहरूसँग तपाईँ नजिक हुने प्रयास गर्नुहोस्। केवल उनीहरूलाई खालि सुधार्ने होइन करेक्सन मात्रै नगर्नुहोस् तर उनीहरूसँग कुराकानी पनि गर्नुहोस्। उनीहरूको मनमा चलिरहेको कुराहरूलाई बुझ्ने प्रयास गर्नुहोस्। केवल उनीहरूको गल्तीलाई मात्र नहेर्नुहोस् तर उनीहरूको हृदयलाई पनि हेर्नुहोस्। किनकि एउटा बलियो परिवारले चाहिँ एउटा बलियो युवाहरू छोराछोरीहरूलाई निर्माण गर्न सक्छ र एउटा बलियो युवाहरूले चाहिँ समाज राष्ट्र मण्डलीलाई परिवर्तन गर्न सक्छ। यसकारणले गर्दाखेरि आज तपाईँ एउटा चुनौती पनि दिन चाहन्छु युथहरूलाई। आज तपाईँ घर पुगेर आफ्नो अभिभावकलाई एउटै मात्र कुरा भन्नु पर्यो भने त्यो चाहिँ के भन्नुहुन्छ? यो एउटा चुनौती तपाईँको लागि राख्दै कार्यक्रमको अन्तिम दिन म आइसकेको छु। यहाँ समक्षबाट विदा माग्नुपर्ने बेला भइसकेको छ र आशा गर्दछु आज बाँडिएका कुराहरूबाट तपाईँ युवाहरू पनि र अभिभावक पनि आशिषित हुनुभएको छ भन्ने मैले एकदमै विश्वास लिएकी छु र कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै कार्यक्रमको न्यूज युथ क्लबबाट यो समयमा पुनः विदा हुन चाहन्छु। धेरै धेरै धन्यवाद। जय मसी। नमस्कार।

0: नमस्ते डाक्टर साहब.
1: नमस्ते, बस्नुहोस् न. भन्नुहोस् त, के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कतिको खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.
4: टाइम चेक. यति बेला मध्याह्नको 12 बज्यो.

0: गुड न्युज एफएम 105.1।
1: ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
2: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
1: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
2: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
1: ए हो र बाबु?
2: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
1: ए
2: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
1: हस् हस् बाबु।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
3: गाउन भाडामा,
4: गाउन भाडामा,
3: हे गाउन भाडामा।
5: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन ज्वेलरी बेल बुके सबै एकैछिन भाडामा उपलब्ध गराइन्छ।
6: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्। अधिक जानकारीको लागि मोबाइल 98 40 87 68 02, 98 40 87 68 02
7: र 98 18 25 12 40, 98 18 25 12।

0: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
1: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
2: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
3: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
4: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।

0: छोडे छ नि,
1: कहाँ छ यो?
0: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै।
2: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घरआइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
3: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
2: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9510 74236, 9510 74236
3: र फोन नम्बर 01513010 छ। 01513010 छ।
2: ग्रेट इलेक्ट्रो वर्ल्ड कलङ्की खड्का गाउँ एलआरआई स्कुलको नजिकै।
1: ल है ल, घरियासी सामान एउटै छाता मुनि पाइन्छ, ह्याक्कै पारेर

0: हेलो
1: हेलो बहिनी, सन्चै छौ?
0: हजुर, सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: इमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
1: प्रोपाइटर सानु सापकोटा, 01-5208-54 र 98-5-11-25-38 98-5-11-25-38।

0: नमस्कार सेनसेविका दिदी।
1: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
0: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
1: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
1: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
5: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
6: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
7: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड,
8: गल्कुपाका 29 थमेल, काठमाडौँ।
9: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
6: फोन नम्बर 40225444 40225444
10: र 40225744

0: तपाईँ जन्मदर्ता दिनुहोस् त.
1: जन्मदर्ता गरेको छैन नि म्याडम.
0: लौ जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि.
1: हो र, मलाई त थाहा नै थिएन म्याडम.
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ.
1: ए, पहिला कसैले भनेनन्?
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्मदर्ता गराउनु पर्छ.
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ.
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ. सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्.
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो.
5: नेपाल सरकार विज्ञापन बोर्ड.

0: मरेको के हो?
1: हेर त रगतै रगत भयो, छ्यामो त त्यस्तो हेर्न नि सक्दिन।
0: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
1: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
0: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि हेर त। अब
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
2: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुसी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। हिमाडोल ज्वेलर्स, हिमाडोल कृष्ण मन्दिर चौक ललितपुर,
3: प्रोपाइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।
1: मानसिक समस्याबाट बच्ने उपायहरू:
0: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं,
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं,
0: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं,
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ,
0: असल साथीहरूसँग मात्रै संगत गरौं,
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं,
0: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम जीवन शैली।
2: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम जीवनशैलीमा। आदरणीय श्रोता, कार्यक्रम जीवनशैली लिएर प्राविधिक मित्र सन्ध्याजी र म पुनम हामी उपस्थित भइसकेको छौं र प्रत्येक हप्ता शुक्रबार 1 बजेदेखि 2 बजेसम्म हामी तपाईँलाई साथ दिँदै आइरहेको छौं। परमेश्वरको वचनहरूबाट उत्साह दिन्छौं, सँगसँगै मीठा मीठा गीत संगीतहरूको साथ तपाईँलाई दिँदै आइरहेको छौं र कार्यक्रमको शुरूआत एउटा मिठो गीतबाट गर्न चाहन्छु। यो समयमा गीतपछि उपस्थित हुने नै छु।

निकै नै अर्थपूर्ण गीतपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र कार्यक्रम जीवनशैली तपाईँ सुन्दै हुनुहुन्छ र आफ्नो युद्ध बुद्धिमानीपूर्वक छनौट गर्नुहोस् भन्ने शीर्षकमा केही कुराहरू राख्न गइरहेको छ। प्रस्थान 18:23 पदले भन्दछ, तिमीले यो उपाय गर्यो भने तिमी टिक्न सक्नेछौ। एकै समयमा धेरै स्थानमा युद्ध गर्नु चाहिँ आफैलाई कमजोर बनाउनु हो भन्ने कुरा कुनै पनि बुद्धिमान सेनापतिलाई थाहा हुन्छ, किनकि यसरी पातलो रूपमा फैलिन्दा कमजोर भइन्छ। अनि जीवनमा पनि यही कुरा सत्य हुन्छ, अनावश्यक तनावबाट बच्नको निम्ति तपाईँलाई निराश बनाउने हरेक ससाना कुरालाई तपाईँले इन्कार गर्नै पर्ने हुन्छ। अर्को शब्दमा बुद्धिमानीपूर्वक आफ्नो युद्धको छनौट गर्नुहोस्, तिललाई पहाड़ बनाउने काम नगर्नुहोस्। तपाईँले आफ्नो समय बल र भावनालाई कुनै कुरामा समर्पित गर्नु अघि आफैलाई सोध्नुहोस् त्यो कति महत्वपूर्ण छ, अनि त्यो तपाईँको समय प्रयास र बल खर्च गर्न उपयुक्त छ कि छैन। जुन कुरा साँच्चै महत्वपूर्ण छ त्यो पहिचान गर्नुहोस् र त्यसमा ध्यान केन्द्रित गर्नुहोस्। मुख्य विषयहरू र सानो विषयहरू बीचको भिन्नता छुट्याउन सिक्नुहोस्। मूसा थकित भएका थिए जुन इजरायलीहरूको बीचमा उत्पन्न हुन्थे। म इजरायलीहरूको अगुवा भएकोले सबै काम मैले नै गर्नुपर्छ भने उनले सोचेका थिए होलान्, तर उनका ससुराले उनलाई सारांशमा ठूलो कुरामा ध्यान केन्द्रित गर्न र सानातिना कुरा अरू मानिसहरूलाई जिम्मा दिन भने। तिनले भने, तिमीले यो उपाय गर्यो भने र परमेश्वरले पनि यही आज्ञा तिमीलाई दिनुभयो भने तिमी टिक्न सक्नेछौ। मूसाले आफ्नो ससुराले भनेको कुरा माने र तिनले भने बमोजिम सबै गरे। रोकिनुहोस् र यसको बारेमा सोच्नुहोस्। तपाईँको जीवनमा पहिले नै धेरै तनावहरू छन्, त्यसकारण यसलाई पन्छाउन सकिन्छ भने तपाईँले किन थप तनाव लिने? जब तपाईँ लड़ाई गर्नको निम्ति परीक्षामा पर्नुहुन्छ तब पछाडि हट्नुहोस् र यो तपाईँको निम्ति उपयुक्त र यसले तपाईँबाट के माग गर्छ भनी निर्णय गर्नुहोस्। यस कुराले कुनै पनि फाइदा गर्दैन भने युद्धमा नजानुहोस्।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र तपाईँ कति भोको हुनुहुन्छ भन्ने शीर्षकमा केही कुराहरू राख्न गइरहेको छु। भजन संग्रहको पुस्तक 107 अध्यायको 9 पदले भन्दछ, उहाँले तीर खाएकाहरूलाई तृप्त पार्नुहुन्छ र भोकालाई उहाँले उत्तम पदार्थले सन्तुष्ट पार्नुहुन्छ। सफल मानिसहरू त्यस्तो मानिसहरू हुन् जो प्राय जसो सफलताको लागि हामीभन्दा अलिकति बढ़ी मात्रामा भोका र प्यासी हुन्छन्। हामीले जे चाहन्थ्यौं तिनीहरू त्यसैको पछि लागिरहे। नेपोलियन गरीब परिवारमा जन्मिएका थिए। तिनका सहपाठीहरूले उनलाई विद्यालयमा हाँसोको पात्र बनाउँथे, तर उनले आफैलाई अध्ययन गर्नमा समर्पित गरे। आफ्नो अध्ययनहरूलाई उत्कृष्ट बनाए र कक्षामा सबैभन्दा उत्कृष्ट विद्यार्थी बन्न सफल भए। आफ्नो जीवन समाप्त हुनुभन्दा पहिले नै उनले विश्वका अधिकांश भागमाथि विजय प्राप्त गरेका थिए। यदि कुनै रूखले सूर्यको प्रकाश र हावा लिनको निम्ति चट्टानको सामना गर्दै बढ्नुपर्छ, त्यसपछि बाँच्नको लागि आधी बेरी र तुसारोको सामना गर्नुपर्छ भने तपाई एउटा कुरामा निश्चित हुन सक्नुहुन्छ, यसको जरा प्रणाली बलियो हुनेछ र यसको काठ टिकाउ हुनेछ। कठिनाईको सामना नगरिकन सफलता प्राप्त गर्न असम्भव छ भन्ने कुरा चाहिँ प्रकृतिले पनि हामीलाई सिकाउँछ। यदि तपाई सफल हुनुहुन्छ र प्रतिकूल वा कठिन परिस्थितिको अनुभव गर्नुभएको छैन भने तपाईँ यो कुरामा निश्चित हुन सक्नुहुनेछ कि कसरी तपाईँको लागि त्यस्तो प्रतिकूलता अनुभव गरिसकेको छ। र यदि तपाईँ कठिनाईको सामना गर्दै हुनुहुन्छ तर तपाईँ सफल हुनुभएको छैन भने तपाईँले तिर्नुभएको मूल्यको कारण कसैले सफलता प्राप्त गर्ने सम्भावना अधिक हुन्छ। कठिनाई बिना कुनै पनि उपलब्धि हुने छैन। तपाईँको चरित्रको जाँच भनेको कुन कुराले तपाईँलाई हतोत्साहित बनाउँछ र हार मान्न लगाउँछ भन्ने कुराले निर्धारण गर्दछ। डाक्टर जी क्याम्पबेल मोर्गनले 1871मा सिकागोमा भएको ठूलो आग लागीमा परि पसल र सबै सम्पत्ति गुमाएका एक व्यक्तिको बारेमा बताएका छन्। त्यो व्यक्ति भोलिपल्ट बिहान एउटा टेबल लिएर त्यहाँ आए जुन चाहिँ उनको बाँकी रहेको एउटा मात्रै सामान थियो। उनले त्यहाँ एउटा यस्तो वाक्य लेखेर टाँसे, मैले मेरी पत्नी छोराछोरी र आशा बाहेक अरू सबै कुरा गुमाए। उनले आशा गरेका थिए सधैँ झैं भोलि बिहान पनि व्यापार हुनेछ। सोलोमनले भनेका छन्, हितोपदेश 22:29 आफ्नो काममा सिपालु कुनै मानिसलाई त देख्छस्, त्यसले राजाहरूको सामु सेवा गर्नेछ, त्यसले नचिनेका मानिसहरूको सेवा गर्ने छैन। तपाईँले भन्नुहोला, म सफल हुन चाहन्छु। प्रश्न चाहिँ यो छ, तपाईँ कतिको भोको हुनुहुन्छ?

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र भर्खरै मात्र रेडियो ट्युन गर्दै हुनुहुन्छ भने गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट सुन्दै हुनुहुन्छ। कार्यक्रम जीवन शैलीमा हुनुहुन्छ। हामी वचनहरूबाट उत्साह सँगसँगै मीठा मीठा गीत संगीतको साथी रहेको छौं र कड़ा मेहनत र इमानदारी भन्ने शीर्षकमा केही कुरा राख्न गइरहेको छ। हित उपदेश 12:11 भन्दछ, आफ्नो खेतबारी खनजोत गर्नेको प्रशस्तै खानेकुरा हुन्छ तर कल्पनाको पछि लाग्ने बिना समझको हुन्छ। र फिनिसिङ टच नामक पुस्तकका लेखक चक स्विन्डलले एकजना मानिसको बारेमा बताएका छन् जसले उनीमाथि ठूलो प्रभाव पारेका थिए। खुल्ला मुस्कान र चम्किला आँखा, उनले आफ्नो हात हल्लाए, त्यो यस्तो हात थियो जसमा तपाईँले सलाईको काँटी रगडेर आगो बाल्न सक्नुहुन्थ्यो जस्तो लाग्थ्यो। दशकौंसम्म कड़ा परिश्रम गरेर कड़ा भएको हात, तपाईँ आनन्दित जीवन बिताइरहेको व्यक्ति जस्तै देखिनुहुन्छ। तपाईँ जीविकोपार्जनको निम्ति के गर्नुहुन्छ? मैले सोधे। म चाहिँ मध्यम पूर्वी क्षेत्रबाट आएको एक किसान हुँ, स्विन्डलले उनलाई सोधे। तपाईँले गत हप्तामा के गर्नुभयो? उनले भने, गत हप्ता मैले 32,000 केजी अन्न बटुले। तब मैले उहाँलाई भनिहाले, 32,000? तपाईँ कति वर्षको हुनुभयो? मेरो मित्र, उनलाई मेरो प्रश्नले कति पनि संकोच गराएको वा चोट पुर्याएको जस्तो देखिँदैन थियो। उनले भने, म 90 वर्ष पुग्न केही महिना मात्रै बाँकी छ। मैले टाउको हल्लाएपछि उनी फेरि हाँसे। उनले चारवटा युद्ध, 1930 आर्थिक मन्दी, 16 राष्ट्रपतिहरू, अमेरिकाको मध्यपूर्व क्षेत्रका 90 हिउँद, अनि कसलाई थाहा छ र कति धेरै कठिनाई सामना गरेका थिए र अझै पनि जीवनमाथि नियन्त्रण गरी जिइरहेका थिए। मैले उनलाई उनको लामो र उत्पादनशील जीवनको रहस्यको बारेमा सोधे। कड़ा मेहनत र इमानदारी उनको तत्कालीन उत्तर थियो। हामी छुट्टिन्दा उनले मतर्फ पछाडि फर्केर हेर्दै यसो भने, सजिलो छ भने नठान जवान मानिस, लागि पर। कड़ा मेहनत र इमानदारी, ती दुई गुणहरू एकसाथ रहन्छन् र यिनै असल तरिकाले जिइएको जीवनको सार हुन्। अनि जब तपाईँले तिनीहरूलाई विश्वासयोग्यताका साथ अभ्यास गर्नुहुन्छ, तपाईँले जीवनमा उच्चतम स्तरको आनन्द र पूर्णताको अनुभव गर्नुहुन्छ। बाइबलले यसलाई यसरी बताउँदछ, आफ्नो खेतबारी खनजोत गर्नेको प्रशस्तै खानेकुरा हुन्छ तर कल्पनाको पछि लाग्ने बिना समझको हुन्छ।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रम मार्फत हामी तपाईँको लागि परमेश्वरको वचनहरूबाट उत्साह राखिरहेको छौं र यो समयमा ध्यान केन्द्रित गर्नुहोस् भन्ने शीर्षकमा केही महत्वपूर्ण कुराहरू तपाईँको लागि म राख्न गइरहेको छु। हितोपदेश 4:25 भन्छ, तेरो आँखाले तेरो अघि सिधा हेरोस्, तेरो अघिल्तिर सोझै एकटक लाएर हेरोस्। धेरै वर्ष पहिले फ्लोरिडा एभरग्लेड्समा एउटा जहाज दुर्घटनाग्रस्त भयो। यो जहाज मायामी विमानस्थलको नजिकै पुग्दै गर्दा अवतरणको लागि चलाउनु पर्ने उपकरणको प्रकाश सूचक यन्त्रले काम गरेन। तिनीहरूले एभरग्लेड्सको सिमसार मैदानमाथि विमानलाई घुमाइरहेका थिए अनि चालक दलका सदस्यहरूले चाहिँ यन्त्रले साँच्चै ठिकसँग काम गरिरहेको छ कि छैन वा प्रकाश सूचक मात्र बिग्रेको हो भनी जाँच गर्दै थिए। उडान इन्जिनियरले सिग्नल लाइट हटाउन कोशिश गर्दा त्यो हटेन, त्यसकारण चालक दलका अन्य सदस्यहरू पनि त्यहाँ सामेल भएर उनलाई सहयोग गर्न खोजे। प्रकाश सूचक यन्त्रसँग संघर्ष गरिरहँदा उनीहरू कसैलाई थाहा भएन कि विमानले उचाइ गुमाइरहेको थियो, जसको परिणाम स्वरूप विमान सिमसार भूमिमा सिधै खस्न गई दुर्घटना भयो र विमानमा भएका 101 मानिसको मृत्यु भयो। सबै कुरा गुम्यो किनकि चालक दल सबैभन्दा महत्वपूर्ण कुराबाट दृष्टि हटाएर सस्तो लाइट बल्बमा अल्मलिरहेका थिए। जीवनमा तपाईँले महत्वपूर्ण काम भन्दा पनि जरूरी काम चाहिँ गर्ने छनौट गर्ने परीक्षामा चाहिँ पढ्न सक्ने सम्भावनाहरू धेरै हुन्छ। जब तपाईँ आफ्नो आँखा लक्ष्यमा टिकाउने प्रयत्न गर्नुहुन्छ, यो दुविधाले तपाईँको ध्यानलाई निरन्तर जोखिममा पार्नेछ। मैले असल मात्रै भन्दा सर्वोत्तम कुरा कसरी छनौट गर्ने वा छोटो अवधिको दृष्टिकोणको बदला दीर्घकालीन दृष्टिकोण कसरी छनौट गर्ने? तपाईँले आफ्नो ध्यानलाई गुमाउनु हुँदैन किनकि तपाईँको काम धेरै महत्वपूर्ण छ र सोलोमनले यस कुरालाई चाहिँ यसरी बताएका छन्। हितोपदेश 4:25-27 तेरो आँखाले तेरो अघि सिधा हेरोस्, तेरो अघिल्तिर सोझै एकटक लाएर हेरोस्। तैले पाइला चाल्नलाई नैतिकताको मार्ग तयार गर र ती मार्गहरू मात्रै रोज जुन चाहिँ निश्चित छन्। दाहिने देब्रेतिर नलाग, सबै दुष्ट कुराबाट आफ्नो खुट्टा अलग राख।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र हामी ध्यान केन्द्रित गर्नुहोस् भन्ने शीर्षकमा नै रहेर परमेश्वरको वचनहरूलाई हेरिरहेको छौं र नहेमियाको पुस्तक छ अध्यायको तीन पदमा चाहिँ लेखिएको छ, अहिले मेरो काममा ठूलो योजना छ, म त्यहाँ आउन सक्दिन। यरूशलेमको पर्खाल पुनर्निर्माण गर्दा उनको वरपर रहेका सबैजना चाहिँ उनले सफलता प्राप्त गरेको चाहँदैनथे भन्ने कुरा चाहिँ नहेमियाले पत्ता लगाए। काम रोक्नको निम्ति उनको शत्रुहरूले दुई चीजहरू प्रयोग गरे, डर, धम्की र होहल्ला। तथापि उनले दुई महिनाभन्दा कम समयमा नै यरूशलेमको पर्खालहरू पुननिर्माण गरे। उनले त्यसलाई कसरी गरे? उनले मुख्य कुरामा ध्यान केन्द्रित गरी स्थिर बसे र विचलित हुन इन्कार गरे। वचनले भन्दछ, सनबल्लत र गेसेमले मलाई ओनोका वेसीको एउटा गाउँमा आएर उनीसित चाहिँ बातचित गर्नलाई खबर पठाए। यो चाहिँ मलाई हानि गर्ने उनीहरूको षड्यन्त्र मात्र थियो, यसैकारण मैले यसो जवाफ दिएर समाचार पठाए, अहिले मेरो हातमा ठूलो योजना छ, म त्यहाँ आउन सक्दिन। काम छोडी तिमीहरू कहाँ आएर यो काम किन रोकिने? उनीहरूले मलाई चार पल्ट यस्तै खबर पठाए र प्रत्येक पल्ट मैले उनीहरूलाई त्यस्तै जवाफ दिए भनेर हाम्रो नहेमियाको पुस्तक छ अध्यायको दुईदेखि चार पदमा पाउँदछौ। आजको भाषामा भन्नुपर्दा तिनीहरूले उनलाई इमेल गरे होला, फर एक्जाम्पल तिनीहरूले उनलाई ट्विटरमा ट्याग गरे, तिनीहरूले उनको मोबाइल फोनमा मेसेज पठाए, तिनीहरूले बारम्बार उनलाई कुरा गरेर अन्त्यतिर मर्न र विचलित बनाउने प्रयास गरे। तर उनले तिनीहरूसँग झगडा गर्ने कुरालाई इन्कार गरे। उनको भोइसमेल यस्तो प्रकारको हुन सक्थ्यो, तिमीहरू नहेमियाको घरमा आइपुगेका छौ तर म यहाँ छैन, म अहिले ठूलो परियोजनामा जाँदैछु, यदि तिमीहरू सनबल्लत, तोबियाह वा गेसेम हो भने तिमीहरूले आफ्नो समय बर्बाद गर्दैछौ, यदि अरू कोही हो भने कृपया चाहिँ बिप आवाज आएपछि सन्देश छोडिदिनुहोस्। जब तपाईँले आफ्नो जीवनका प्राथमिकताहरू के हुन् भनी थाहा गर्नुहुन्छ, तिनले तपाईँलाई अरू सबै निर्णय गर्न मदत गर्नेछन्। तिनीहरूले तपाईँलाई आफ्नो दृष्टि लक्ष्यमा लगाउनको निम्ति मदत गर्नेछन्। जब जीवन तपाईँको विरूद्धमा भएको जस्तो देखिन्छ, आफैलाई सोध्नुहोस्, यस दिनको लागि मेरो सबैभन्दा ठूलो प्राथमिकता के हो? यस हप्ताको लागि यी कुरालाई आफ्नो मनमा राख्नुहोस् र तपाईँलाई परमेश्वरले दिनुभएको काममा आफ्नो ध्यान केन्द्रित गर्नुहोस्।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र मरूभूमिको बाटो हुँदै भन्ने शीर्षकमा केही कुराहरू म तपाईँको लागि राख्न गइरहेको छु र हामी परमेश्वरको वचनहरूबाट हेरिरहेको छौं र दोस्रो राजा तीनको आठ पदले भन्दछ, जब तीनले सोधे हामी कुन दिशाबाट आक्रमण गरौं, उनले जवाफ दिए एदोमको मरूभूमिबाट। मरूभूमिको बाटो भएर प्रतिज्ञाको देशमा पुग्न सकिन्छ भन्ने कुरा इसरायलीहरूले पत्ता लगाए। एक बाइबल शिक्षकले यसलाई परमेश्वरको मृत्यु क्षेत्र भनेका छन्। तिनी भन्छन् मरूभूमि समान जीवनको अनुभवमा परमेश्वरको साथमा हिँड्दा तपाईँलाई ठेस लगाउने कुराहरू चाहिँ मर्छन्। यहाँ उहाँले भित्री हृदयदेखि उहाँलाई चिन्न चाहनेहरूबाट त्यस्तो मानिसहरूलाई अलग गर्नुहुन्छ जसले उहाँसँग साधारण सम्बन्ध मात्रै स्थापना गर्न चाहन्छन्। यहाँ तपाईँ विश्वासमा खड़ा हुन र आफ्नो सबै चिन्ता फिक्री उहाँलाई सुम्पन्न सिक्नुहुन्छ, किनकि यहाँ सहायता प्राप्त गर्ने अरू कुनै उपाय हुँदैन। यहाँ परमेश्वरले भन्नुहुन्छ, अन्तमा मैले जहाँ चाहेको थिएँ तिमी त्यहाँ हुनेछौ। कहिलेकाहीँ उहाँले तपाईँलाई अचानक मरूभूमिमा लानुहुनेछ जब उहाँले तपाईँको ध्यान खिच्न चाहनुहुन्छ र तपाईँको जीवनमा परमेश्वरको बोलावट के हो भन्ने कुरा देखाउन चाहनुहुन्छ। तर अहिलेसम्म तपाईँलाई त्यो कुरा सुन्ने समय थिएन। अचानक तपाईँलाई थाहा हुन्छ कि परमेश्वर मात्र हुनुहुन्छ जसले तपाईँको परिस्थिति पार गराएर तपाईँलाई ल्याउन सक्नुहुन्छ। उहाँले तपाईँलाई नम्रताले भर्नको निम्ति घमण्डी स्वभावलाई त्याग्ने अवस्थाबाट ल्याउनुहुन्छ। तपाईँबाट आत्मनिर्भरता हटाइदिनुहुन्छ ताकि तपाईँ पूर्ण रूपमा उहाँमाथि निर्भर बन्नुहोस्। यदि तपाईँ मरूभूमिको अनुभव चाहिँबाट हुँदै गइरहनु भएको छ भने नसोच्नुहोस् कि परमेश्वरले तपाईँलाई दण्ड दिनुभएको छ वा उहाँले तपाईँलाई त्याग्नु भएको छ। उहाँले केही कुराहरूलाई मर्नको निम्ति अनुमति मात्रै दिँदै हुनुहुन्छ ताकि अन्य कुराहरू तपाईँमा शुरूआत होस् र फलवन्त रूपमा बढ्न सकुन्। उत्साहित हुनुहोस्, तपाईँले यो सबै पार गरेर आउनुहुनेछ। परमेश्वरको अनुग्रहद्वारा तपाईँ आफ्नो गन्तव्यमा पुग्नुहुनेछ। सत्यता चाहिँ यो हो कि परमेश्वरले तपाईँको निम्ति तय गर्नुभएको गन्तव्यमा पुग्ने एउटै मात्र बाटो चाहिँ मरूभूमिको बाटो हो।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र अवश्य पनि हामी कार्यक्रमको अन्तिमतिर आइसकेको छौं र विदा माग्नुपर्ने बेला भइसकेको छ र कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छौ र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम जीवनशैलीबाट यो समय म पुनः विदा हुन चाहन्छु। धेरै धेरै धन्यवाद। जय मसी। नमस्कार।

0: गुड न्यूज एफएम 105.1
1: अब सुन्नुहोस् पूरा समाचार।
2: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
2: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
2: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
1: मध्यपान र धूम्रपान सेवन नगरौं,
2: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। योहन्ना 3:16।
1: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
5: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
1: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
5: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
1: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
5: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
1: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
5: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
6: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ।
7: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
8: अधिक जानकारीको लागि मोबाइल 9841-87-68-02 9841-87-68-02
9: र 9818-25-12-40 9818-25-12-40

0: ए दाई, ए दाई, पक्नुहोस् त पक्नुहोस्, के गर्नु भएको?
1: देख्नु भएन, औषधी हालेको।
0: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
1: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
0: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
1: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: ए हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड। अब प्रस्तुत छ कार्यक्रम मलाई मन पर्छ।
3: हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनिबस राख्नुभएका सम्पूर्ण श्रोतालाई। कार्यक्रम मलाई मनपर्छमा आदरणीय श्रोता, कार्यक्रम मलाई मनपर्छ लिएर प्राविधिक मित्र विजय र म प्राम उपस्थित भइसकेका छौं र भने केही महत्वपूर्ण कुरा तपाईँको निम्ति कार्यक्रममा राख्ने नै छु। अहिलेलाई भने कार्यक्रमको शुरूआत अर्थपूर्ण संगीतबाट।

देख्न सक्छौ। प्रभु येशूले किन दृष्टान्तमा बोल्नु भयो होला, अथवा उहाँको सेवकाईमा दृष्टान्तहरू किन प्रयोग गर्नुभयो होला भन्ने प्रश्न पनि हामीलाई आउन सक्छ। सबैभन्दा महत्वपूर्ण कुरा, कतिका मानिसहरूले यो प्रश्न गर्न सक्छन्, प्रभुले उहाँको सेवकाईमा बुझाउनलाई, प्रभुका जनलाई अझै सजिलो तरिकाले बुझाउनलाई संसारिक दृष्टान्तहरू उहाँले प्रयोग गर्नुभयो। र यहाँबाट पनि थाहा हुन्छ कि उदाहरण कति महत्वपूर्ण कुरा हुन्छ भनेर सोधेका छन् त चेलाहरूले, अनि उहाँले इक्जाम्पलहरू दिनुभएको छ। बुझाउनको लागि पनि इक्जाम्पल अथवा दृष्टान्त त चाहिँदो रहेछ नि त होइन। स्वयं प्रभुले नै यी कुराहरू प्रयोग गर्नुभएको छ। प्रभु येशूले स्वर्गको रहस्यको बारेमा कुरा गर्नुहुँदा प्राय दृष्टान्तहरूमा बोल्नुहुन्थ्यो। उहाँ किन दृष्टान्तमा बोल्नु भएको होला? यसको उत्तर मती 13:10-12 पाउन सकिन्छ। अनि चेलाहरू आएर उहाँलाई भने, तपाईँ तिनीहरूसँग किन दृष्टान्तहरूमा बोल्नुहुन्छ? उहाँले तिनीहरूलाई जवाब दिनुभयो, तिमीलाई त स्वर्गको राज्यको रहस्यहरूको ज्ञान दिएको छ, तर तिनीहरूलाई भने दिएको छैन, किनकि जससँग छ त्यसलाई दिइनेछ र त्यससँग प्रशस्त हुनेछ, तर जससँग छैन त्यससँग भएको पनि त्यसबाट खुसी नै छ। यसै कारण म तिनीहरूसँग दृष्टान्तमा बोल्दछु, किनभने तिनीहरू हेर्न त हेर्छन् तर देख्दैनन्, सुन्न त सुन्छन् तर सुनेर बुझ्दैनन्। यो कुरालाई स्वीकार गर्न कठिन छ। येशूको वचन धेरैले सुनेछन् तर एकदमै कमले मात्र त्यो बुझ्छन्। येशूले दृष्टान्तमा बोल्नु भएको कारण थोरै चुनिएका परमेश्वरका छोराछोरीहरूले मात्र उहाँको वचन बुझ्न भन्ने हेतुले हो। तिनीहरूले मात्र परमेश्वरको राज्यको रहस्य बुझ्नेछन्। अधिकांश इसाईहरूले त उहाँको वचन बुझ्नेछन् न त त्यसलाई पचाउन नै सक्नेछन्। परमेश्वरले स्वर्गको राज्यको रहस्य सृष्टि गर्नु अघि नै तय गर्नुभए र त्यसलाई लुकाउनु भयो, अनि उचित समय आएपछि निश्चित मानिसलाई मात्र उहाँले त्यसको रहस्य प्रकट गरिदिनुभयो। भजन मती 13:35 र भजन संग्रह 68:2 यो कुराहरू हामी पाउन सक्छौ। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

दृष्टान्त किन प्रयोग गरे भन्ने बारेमा मैले राखेँ। हामी जब चार सुसमाचारमा उल्लेखित दृष्टान्तहरू हेर्यौं भने सुसमाचारका चार पुस्तकहरूमा 40 दृष्टान्तहरू पाउन सकिन्छ। तर चाखलाग्दो कुरा चाहिँ के हो भने ती दृष्टान्तहरू समदृष्टि सुसमाचारहरूमा मात्र पाइन्छ। योनाको सुसमाचारमा ती कुनै पनि दृष्टान्तहरू पाउन सकिँदैन। 40 दृष्टान्तहरू सामदान माथिको बत्ती, बुद्धिमान मूर्ख घर बनाउनेहरू, पुरानो कपडामा नयाँ टालो, पुरानो मसकमा नयाँ दाकमत, बिउ छर्नेको दृष्टान्त, समाको दृष्टान्त, रायोको दाना, खमीर, लुकाएको गर्दन, मोती, माछा पक्रने जाल, घरको मालिक, हराएको भेडा, निर्दय नोकर, दाखबारीको खेतवालाहरू, दुई छोराहरू, दुष्ट मोहीहरू, विवाहको भोज, अञ्जीरको बोट, बुद्धिमान मूर्ख नोकरहरू, दश कन्याहरू, सुनका सिक्का, भेडा र बाख्राहरू, मौलाउने बिउ, जागरने नोकर, दुई ऋणीहरू, असल सामरी, खाँचोमा परेको मित्र, धनी मूर्ख, फल नफलाउने अञ्जीरको बोट, भोजको तल्लो स्थान, चेलाले चुकाउनु पर्ने मूल्य, हराएको सिक्का, हराएको छोरा, चतुर व्यवस्थापक, धनी मानिस र लाजरस, मालिक र उसको नोकर, खुरुन्धार विधवा, खरिसी कर उठाउने, फरिसी कर उठाउने, 10 सिक्काहरू। हामी देख्न सक्छौ यी दृष्टान्त 40 दृष्टान्त हामी पाउन सक्छौ। र यति मात्र होइन, यहाँ आश्चर्य कर्महरू पनि छन्। सबै आश्चर्य कर्महरूको उद्देश्य यीशु परमेश्वर हुनुहुन्छ भनी देखाउनु थियो। यीशुले गर्नुभएका आश्चर्य कर्महरूमा परमेश्वरले राज्यको रहस्यहरू लुकेका छन्, जुन चुनिएको थोरै परमेश्वरको जनहरूले मात्र बुझ्न सक्छन्। अधिकांश मानिसहरूले आश्चर्य कर्ममा मात्र ध्यान दिन्छन्, तर त्यो भित्र लुकेको परमेश्वरको रहस्यको सन्देश बुझ्न देख्न सक्दैनन्। चार सुसमाचारहरूमा करिब 23 जति चंगाईको आश्चर्य कर्महरू, 9 जति प्राकृतिक आश्चर्य कर्महरू, चाहिँ यीशुले प्रकृतिमाथि आफ्नो अधिकार देखाउनु भएको छ, अनि 3 मृतकलाई जीवित पारेको आश्चर्य कर्महरू छन्। हामी प्रत्येक आश्चर्य कर्मलाई हेर्न सक्छौ किनभने परमेश्वरले अचम्म र उद्वेगका कामहरू गरि नै राख्नु भएको थियो र अहिले पनि गरिराख्नु भएको छ। आश्चर्य कर्महरू कुष्ठरोगी निको पारिएको, कप्तानको नोकर, पत्रुसकी सासु, भूत लागेको दुई मानिस, पक्षघाती, रक्तस्राव भएकी स्त्री, दुई दृष्टिबीन मानिसहरू, दुष्ट आत्मा लागेको गुङ्गो मानिस, हात सुकेको, दुष्ट आत्मा लागेको दृष्टिबीन मानिस, कनानी स्त्रीको छोरी, भूत लागेको छोरा छोरी, एरिहो नजिक दुई दृष्टिबीनहरू, बहिरो गुङ्गो मानिसहरू, सभाघरमा भूत लागेको मानिस, बेत्सेदामा दृष्टिबीन मानिस, कुप्री स्त्री, जलग्रह रोगले पीड़ित एकजना मानिस, 10 कुष्ठ रोगीहरू, प्रधान पुजारीको नोकर, उच्च अधिकारीको छोरो, जलकुण्डमा पक्षघाती, जन्मदैको दृष्टिबीन मानिस। समदृष्टि समाचारको तुलनामा योहन्नाको सुसमाचारमा चंगाईको आश्चर्य कर्महरू मात्र पाइन्छ। योहन्नाको सुसमाचारमा 3 चंगाईको घटनाहरू उल्लेख भएको छ। तिनीहरू यस प्रकार छन्। उच्च अधिकारीको छोरो निको पारिएको, योहन्ना 4:46-54, जलकुण्डमा पक्षघाती निको पारिएको, योहन्ना 5:1-9, र जन्मैको दृष्टि बिनलाई दृष्टिदान, योहन्ना 9:1-7। अरू चंगाईका आश्चर्य कर्महरू समदृष्टि सुसमाचारमा तोरिएको हुनाले योहन्नाले 3 मात्र उल्लेख गरेका छन्। ती 3 सहित 4 सुसमाचारको पुस्तकमा जम्मा 23 चंगाईका कार्यहरू उल्लेख गरेको हामी देख्न सक्छौ। र अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

0: गाउन भाडामा
1: गाउन भाडामा
0: हे गाउन भाडामा।
2: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट, सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन ज्वेलरी बेल बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ।
3: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
4: अधिक जानकारीको लागि मोबाइल 9841-8768-02 9841-8768-02
5: र 9818-25-12-40 9818-25-12-40

0: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। हिमाडोल ज्वेलर्स, हिमाडोल कृष्ण मन्दिर चौक, ललितपुर,
1: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।
2: ए बाबु, हजारो छ, टच बालेर जाऊ।
3: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
2: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
3: है, बल्ल सम्झे, सर्पको टुकाइबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
2: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभयो न?
3: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
2: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
4: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: विभिन्न कारणले गर्दा तपाईँको बाइबल कलेज पढ्ने सपना अधुरो छ, अब हामी पूरा गर्छौं तपाईँको बाइबल कलेज पढ्ने सपना।
0: इन्टरनेशनल लोगोस बाइबल कलेजमा सीटीएच, बीटीएच, एमडी, पीएचडीमा भर्ना खुलेको जानकारी गराउँदछौ।
6: नेपाली भाषामा अनुवाद गरी तयार पारेको अन्तर्राष्ट्रिय यूटीए मान्यता प्राप्त उच्च स्तरीय कोर्स घरमा बसी अध्ययन गर्ने अवसर नगुमाउनु होला।
0: तपाईँ स्वदेश अथवा विदेशमा जहाँ भए तापनि कोर्स मगाएर अध्ययन गर्न सक्नुहुनेछ।
6: अधिक जानकारीका लागि
0: प्रभुको सेवामा कुमार अब्राहम सुनाम, मोबाइल 9141-87-68-02, 9141-87-68-02 र 9818-25-12-40, 9818-25-12-40।
7: प्रार्थना यस्तो मार्ग हो, जसद्वारा तपाईँले शैतानलाई पराजित गर्नुहुन्छ, हराएकाहरू कहाँ पुग्नुहुन्छ, विश्वास त्याग गरेकोलाई पुनर्स्थापित गर्नुहुन्छ। सन्तहरूलाई मजबुत पार्नुहुन्छ, मिशनरीहरूलाई बाहिर पठाउनुहुन्छ, बिरामीहरूलाई निको पार्नुहुन्छ, असम्भव कुरोलाई पूरा गर्नुहुन्छ र परमेश्वरको इच्छालाई जान्नुहुन्छ। डेभिड जेरेमिया।
8: ए यासुब दाजु, कता हो हतार हतार गर्दै?
9: कहाँ हुनु नि नानी, आज भोलि किस्ता बन्दुमा ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दुमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ख्याक्क पारेर।
8: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
9: ए हो र, ल म त हिँडे सिर्जना इलेक्ट्रोनिक सप खोज्दै ख्याक्क पारेर।
8: हजुर, तपाई पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
6: थप जानकारीका लागि
0: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 9855109625, 9855109625 र 9862242010, 9862242410।
10: सिर्जना इलेक्ट्रोनिक्स झोरपाती मेडिकल कलेजको ठिक अगाडि।

हामीले चारवटा सुसमाचारमा हेर्दा येशूले गर्नुभएका आश्चर्य कर्महरूमा करिब नौवटा जति प्राकृतिकलाई नियन्त्रण गर्नुभएको घटनाहरू देख्न सक्छौ। हामीलाई यी कुराहरू थाहा छ कि येशू सबै कुराको सृष्टिकर्ता हुनुहुन्छ अनि उहाँले प्रकृतिलाई सृष्टि गर्नुभएर आफ्नो स्थानमा राख्नुभएको हो। योहन्ना 1:3, कलसी 1:16, हिब्रू 1:2, उहाँ स्वर्ग र पृथ्वीको अधिकार उहाँमा स्वर्ग र पृथ्वीको अधिकार छ। मत्ती 28:18, सबै कुराहरू उहाँको पाउमुनि छन्। रोमी 16:36, एफिसी 1:22, हिब्रू 2:8, उहाँले सबै कुरालाई चलाउनु र नियन्त्रण गर्नुहुन्छ। व्यवस्था 30:15-19, एर्मिया 18:6, लुक्का 12:7, जीवन र मृत्यु अनि सफलता र असफलता सबै उहाँले निर्धारण गर्नुहुन्छ। व्यवस्था 30:11, पहिलो सामेल 2:6-7, त्यसै कारण येशूले प्रकृतिलाई आदेश दिएर नियन्त्रण गर्नु कुनै अचम्मको कुरा होइन। त्यही पनि येशूले गर्नुभएका यस्ता आश्चर्य कर्महरू देखेर मानिसहरू छक्क परेर डराए। प्रकृति माथिको नियन्त्रण र अधीनताले चाहिँ येशू परमेश्वरको पुत्र ख्रीष्ट र सृष्टिकर्ता हुनुहुन्छ भनी मानिसहरूलाई देखाउन प्रमाणित गर्न उचित विषयहरू हुन्। येशूको प्रकृतिक माथिको अधीनताको घटनाहरू मत्तीको सुसमाचार 6, मर्कुस 5, लुका 3, योहन्ना 4 हामी हेर्न सक्छौ। तर मत्तीको सुसमाचारमा 6, मर्कुसको पुस्तकमा 5, लुकाको पुस्तकमा 3 र योहन्नाको पुस्तकमा 4 छन्। ती घटनाहरू सुसमाचारका पुस्तकहरूमा दोहोरिएका छन्। नदोहोरिएका घटनाहरू यी हुन्: पत्रुसले माछाको मुखमा सिक्का भेटेको घटना मत्तीको पुस्तकमा मात्र उल्लेख छ, अचम्म तरिकाले माछा पक्रेको घटना लुकाको पुस्तकमा मात्र छ, पानीलाई दागमा बदलिएको घटना र 153 माछाहरू पक्रेको घटना योहन्नाको पुस्तकमा हामी पाउन सक्छौ। र येशूले आँधीलाई शान्त पार्नुभएको, येशू पानीमाथि हिँड्नुभएको, येशूले 5,000 खुवाउनु भएको, येशूले 4,000 खुवाउनु भएको, माछाको मुखमा सिक्का, अन्जिरको बोट सुकेको, अचम्मले माछा पक्रेको, पानीलाई दाखमतमा बदल्नु भएको र 153 माछा पक्रिएको, यो भयो प्राकृतिक आश्चर्य कर्महरू। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा राख्न चाहन्छु।

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। मृतकलाई जीवित पारेको आश्चर्य कर्महरू हामी हेर्न सक्छौ। आइरसकी छोरी जीवित पारिएको घटना युहन्नाको सुसमाचार बाहेक तीनवटै सुसमाचारको पुस्तकमा उल्लेख गरिएको छ, तर विधवाको छोरो जीवित पारेको घटना लुकाको सुसमाचारमा मात्र उल्लेख गरिएको छ भने लाजरस जीवित पारेको घटना चाहिँ योनाको सुसमाचारमा मात्र उल्लेख गरिएको छ। येशूले मरेकाहरूलाई जीवित पार्नुभएका ती तीन घटनाहरू धेरै अर्थपूर्ण सन्देश दिन्छन्। ती तीनजना मरेकाहरू जीवनमा आउनु र प्रभु येशूको अनन्तको निम्ति भएको पुनरुत्थान फरक कुरा हो। तिनीहरू चाहिँ फेरि मर्ने गरी जीवित पारिएका हुन्, तर येशूको पुनरुत्थान चाहिँ अब फेरि कहिले नमर्ने गरी जीवित पारेको घटना हो। यी मरेकाहरूलाई जीवित पारेर येशूले आफू जीवन र मृत्यु अनि प्रकृतिको मालिक भएको कुरा देखाउन खोज्नु भएको हो। पछि क्रुसको मृत्यु र पुनरुत्थानद्वारा येशूको जीवन र मृत्युमाथि उहाँको पूर्ण अधिकार छ भनी प्रमाणित गर्नुभयो। हामी देख्न सक्छौ योनाको सुसमाचार बीचको समानता र भिन्नतालाई स्पष्टसँग देख्न सक्छौ। येशूले बोल्नुभएका दृष्टान्तहरू अनि गर्नुभएका चंगाईका आश्चर्य कर्महरू, प्राकृतिक आश्चर्य कर्महरू, मृतकलाई जीवित पार्ने आश्चर्य कर्महरू, तीनवटै समदृष्टि सुसमाचारका पुस्तकहरू पाइन्छ। तर योनाको सुसमाचारमा भने कुनै दृष्टान्त पाइँदैन अनि योनाको सुसमाचारमा चंगाईको घटनाहरू जम्मा तीनवटा मात्र उल्लेख गरिएको छन् भने प्राकृतिकमाथिको अधिकार, मरेकाहरूलाई जीवन पारेको घटना चाहिँ योनाको सुसमाचारमा पनि अरू सुसमाचारमा चाहिँ जोड़ दिएर उल्लेख गरिएको छ। हामीले यो कुरा याद गर्नुपर्ने हुन्छ कि योनाको सुसमाचारमा अरू समदृष्टि सुसमाचारमा उल्लेख भएका दृष्टान्तहरू छैनन्। योनाले आफ्नो सन्देशमा दृष्टान्त र चंगाई जस्ता प्रत्यक्ष तरिका अपनाएनन्। बरु पवित्र आत्माको प्रेरणा मानिसलाई येशूको बारेमा सिधै उहाँको परमेश्वरको पुत्र मसीह हुनुहुन्छ भनी घोषणा गरेको कुरा हामी पाउन सक्छौ। योनाको सुसमाचारको विपरीत अरू समदृष्टि सुसमाचारले येशूको चंगाईको आश्चर्य कर्महरूमा जोड़ दिएका छन्, किनकि ती सुसमाचारले येशूको ईश्वरत्वमा भन्दा मानवतामा बढ़ी जोड़ दिएका छन्। ती समाचारहरू लेखिने समयमा मानिसहरू रोगीहरूलाई चंगाई गर्ने कुरामा बढ़ी चासो दिन्थे। त्यसैले समदृष्टि सुसमाचारले येशूलाई चंगाईको आश्चर्य कर्महरूमा बढ़ी जोड़ दिएर येशूले त्यति बेलाका मानिसहरूलाई दिनुभएको सान्त्वनालाई प्रस्तुत गरेका छन्। यहाँसम्म हामीले चार सुसमाचारलाई येशूले भन्नुभएका दृष्टान्तहरू र गर्नुभएका आश्चर्य कर्महरूको बारेमा तुलना गरेर हेर्यौं। यसबाट हामीले यो कुरा बुझ्यौं कि चारवटा सुसमाचारमा उल्लेखित केही विवरणहरू फरक छन्। त्यसो हुनुको कारण चार सुसमाचारहरू लेख्नुको उद्देश्य पृष्ठभूमि फरक भएकोले हो। अबको पाठहरूमा हामी प्रत्येक सुसमाचारका पुस्तक कति महत्वपूर्ण कुरा छ भन्ने कुरालाई हामीले निहाल्नु पर्दछ। मत्ती, मर्कुस, लुका र योहन्ना हामीले हेर्नु पर्दछ। यी कुराहरूबाट हामीले धेरै भन्दा धेरै कुरा थाहा गर्न सक्छौ र सुसमाचारका पुस्तकहरूमा भएका शक्तिशाली आश्चर्य कर्महरू र प्रभुले गर्नुभएका कार्यहरूलाई छर्लङ्ग देखाएको छ। एउटा कुरा चाहिँ महत्वपूर्ण छ कि उहाँ परमेश्वर हुनुहुन्छ भन्ने कुरालाई गहिरो रूपमा प्रमाणित गरेको पनि छ।

आदरणीय श्रोता, अब भने लगभग समयले मलाई बिदा दिइसकेको छ। जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद।

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाउ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: जयमसी तथा ख्रिष्टीय अभिवादन। यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो। धर्मशास्त्र बाइबलको यहुन्नाको पुस्तक 3:16 पदमा यसरी लेखिएको छ, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यो कार्यक्रमको मुख्य व्यक्ति प्रभु येशु ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पाप उठाई लैजाने परमेश्वरको थुमा हुनुहुन्छ। उहाँ स्वयं परमेश्वर हुनुहुन्छ, तर आजभन्दा धेरै वर्ष पहिले उहाँ मानवको रूप धारण गरेर यो संसारमा तपाईँ र मेरो लागि आउनुभयो। त्यसकारण वचनमा भनिएको छ कि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर त्यसले अनन्त जीवन प्राप्त गर्नेछ। यस्तै सन्देश हामी तपाईँको माझमा लिएर आउने गर्दछौ र आज पनि हामी तपाईँको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर आएका छौं। मलाई विश्वास छ तपाईँले हामीलाई शुरूदेखि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। आउनुहोस्, अब ढिलो नगरिकन वचनतर्फ लाग्नेछौं।
1: आजको प्रवचन सेवामा बाइबल धर्मशास्त्रबाट परमेश्वरको जीवित वचन सुन्नका लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई हाम्रा मुक्तिदाता शान्तिदाता येशु ख्रीष्टको पवित्र र उच्च नाउँमा ख्रिष्टीय अभिवादन तथा जयमसी भन्दछु। आदरणीय श्रोताहरू, आजको प्रवचन सेवामा बाइबल धर्मशास्त्रबाट फिलिपी भन्ने पुस्तकको अध्याय 3:12-21 पदहरूलाई यहाँहरूको बीचमा पाठ गर्नेछु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नु हुनेछ भनिकन। आउनुहोस्, यसरी म पाठ गर्छु। मैले यी सबै अघिबाटै प्राप्त गरिसकेको छु अथवा म अघिबाटै सिद्ध भइसकेको छु भनेर त होइन, तर ती कुराहरूलाई पक्रनका निम्ति म अघि बढ़िरहेको छु जुन कुराको निम्ति ख्रीष्टले मलाई पक्रनुभयो। भाइ हो, मैले यी सब पक्रिसकेको छु भनी म ठान्दिन, तर म एउटा काम गर्दछु कि पछाडिका कुराहरू बिर्सेर अगाडिका कुराहरूतिर जोडसँग लम्कँदै ख्रीष्ट येशूमा परमेश्वरको स्वर्गीय बलवटमा पाइने पुरस्कारको निम्ति निशानातिर म जोडसँग अघि बढ्दछु। हामी परिपक्व हुनेहरू चाहिँ सबै यस्तै मनका हौ, र तिमीहरू कुनै कुरामा अरू विचारका छौ भने परमेश्वरले तिमीहरूलाई त्यो पनि प्रकट गरिदिनुहुनेछ। केवल हामीले जे प्राप्त गरिसकेका छौ त्यसमा धरिल भई बसौ। भाइ हो, तिमीहरू मेरो अनुसरण गर्नेहरू हौ। हामीमा तिमीहरूले देखेको नमूना अनुसार जिउनेहरूलाई हेर। मैले धेरै पल्ट बताएका मानिसहरूको बारेमा फेरि पनि म तिमीहरूलाई रुँदै भन्दछु कि तिनीहरू ख्रीष्टका क्रूसका शत्रुहरू जस्तै जीवन बिताउँछन्। विनाश तिनीहरूको अन्त्य हो, पेट तिनीहरूको ईश्वर हो, र तिनीहरू आफ्ना शर्ममा गौरव गर्दछन्, र तिनीहरूको मन संसारिक कुरामा लागिरहन्छ, तर हाम्रो नागरिकता स्वर्गमा छ। त्यहाँबाट आउनुहुने मुक्तिदाता अर्थात प्रभु येशू ख्रीष्टको प्रतीक्षा हामी गर्दछौ। उहाँले जुन शक्तिद्वारा सबै कुरालाई उहाँको अधीनमा ल्याउन सक्नुहुन्छ, हाम्रा हीन शरीरलाई आफ्नो महिमाको शरीर जस्तै हुनलाई परिवर्तन गरिदिनु हुने छ। आदरणीय श्रोता, यो ठाउँमा पावलले फेरि पनि यो कुरा भन्दछन् कि अब ख्रिस्टियन जीवन अथवा येशूलाई पछ्याइसकेको जीवन, येशूमा विश्वास गरेर अघि बढ़िरहेको जीवनलाई पावलले यहाँनिर आफ्नो विचार आफ्नो निर्णयलाई सम्बोधन गरिरहेको हामी थाहा पाउँछौ। किनभने लक्ष्यतिर अघि बढ़नु, लक्ष्य भन्ने कुरा हरेक व्यक्तिको जीवनमा हुन आवश्यक छ। लक्ष्यमा पुग्नका लागि हर समय प्रयास गर्नुपर्छ। यो शुद्धिकरणको एउटा प्रक्रिया पनि हो, अथवा यीशु जस्तै भएर अन्तिम घड़ीसम्म आफ्नो विश्वासलाई बचाइराख्ने, आफ्नो विश्वास अनुसार जीवनलाई पूर्णता दिने कुरासँग बढ़ी सम्बन्धित छ। एउटा व्यक्तिको जीवनमा लक्ष्य भएन भने उसको जीवन लथालिङ हुन्छ। उसको जीवनमा लक्ष्य नभएको जीवन चाहिँ पूर्ण रूपमा उसले जीवन जिउन सक्दैन। त्यसकारण पावलले यहाँनिर लेख्दै गर्दाखेरि उनले आफ्नो बारेमा यसरी भन्छन्, मैले यी सबै अघिबाटै प्राप्त गरिसकेको छु अथवा म अघिबाटै सिद्ध भइसकेको छु भनेर त होइन, तर ती कुराहरूलाई पक्रन सकौं अथवा पक्रनको निम्ति म अघि बढ़िरहेको छु जुन कुराको निम्ति ख्रिस्टले मलाई पक्रनु भयो। पौलको यो भनाईलाई हामी सबैले विचार गर्न सक्छौ कि अहिले नै सिद्ध भइसकेको छैन, अहिले नै काम यात्रा पूरा भइसकेको छैन, यसको लागि जे कुरा प्राप्त गर्नु थियो, पूर्ण रूपमा जुन मुक्ति प्राप्त गर्नु थियो त्यो कुराको लागि पावलले एउटा शुद्धिकरणको प्रक्रियालाई सम्बोधन गरिरहेको छ। यसको लागि मेहनत, यसको लागि खर्च, यसको लागि समय लाग्छ। एउटा व्यक्ति यीशु जस्तै हुनका लागि, एउटा व्यक्तिले आफ्नो लक्ष्यमा पुग्नका लागि, हामी सबैको लक्ष्य भनेको यीशु जस्तै हुने लक्ष्य हो, गुरु जस्तै हुने लक्ष्य हो। यीशु सबै विश्वासीहरूको गुरु शिक्षक हुनुहुन्छ, उहाँ जस्तै हुनु हरेक चेलाहरूको एउटा जिम्मेवारी हो। त्यसकारणले म गुरु जस्तै भइसके, यीशु जस्तै भइसके, अब मलाई केही गर्नु पर्दैन भन्ने बीचमा अल्छे गर्ने अनि बीचमा अब पुग्यो भनेर जे मन लाग्यो त्यही गर्ने अवस्था होइन। यो ठाउँमा पावलले के भन्छ भन्दाखेरि, मलाई ख्रिस्टले पक्रनु भयो अथवा ख्रिस्टले मलाई सही हुने लक्ष्य हो, यीशु सबै विश्वासीहरूको गुरु शिक्षक हुनुहुन्छ, उहाँ जस्तै हुनु हरेक चेलाहरूको एउटा जिम्मेवारी हो। त्यसकारणले

गरेर जेलखानामा हाल्ने एउटा व्यक्तिलाई ख्रिस्ट यीशु आफैले मलाई पक्रनु भयो भनेर यहाँ पावलले सम्बोधन गरेका छन्। साँच्चै नै हो, यीशु ख्रिस्टका चेलाहरूलाई पक्रेर जेलमा हाल्ने र मार्ने एउटा जिम्मेवारी लिएको व्यक्तिलाई अब यीशु ख्रिस्टले नै उसलाई पक्रिनु भयो। र त्यही पक्रेको कुरा चाहिँ के भने, अब यीशु ख्रिस्टले पावललाई पक्रिनु भइसकेपछि अब पावलले आफ्नो जीवनमा यीशु जस्तै हुने लक्ष्यतर्फ बढ़िरहेको अवस्था हामी यहाँ पाउँछौ। र यहाँनिर त्यही बढ़ने क्रममा मेहनत चाहिन्छ। हरेक ख्रिस्टियनले, हरेक परमेश्वरको जनहरूले, यीशुको चेलाहरूले यीशुलाई विश्वास गर्दा उहाँ जस्तै हुने प्रयासमा अघि बढ़िराख्नुपर्ने कुरा यहाँ देखिन्छ। अनि उनले भन्छ, भाइ हो, मैले यी सब पक्रिसकेको छु भनी म ठान्दिन, तर म एउटा काम गर्दछु कि पछाडिका कुराहरू बिर्सेर अगाडिका कुराहरूतिर जोरसँग लम्कँदै ख्रिस्ट यीशुमा परमेश्वरको स्वर्गीय बलौटमा पाइने पुरस्कारको निम्ति निशानातिर म जोरसँग बढ़िरहेको छु। प्रत्येक ख्रिस्टियनहरूले, प्रत्येक यीशुलाई विश्वास गर्ने व्यक्तिहरूले यीशुलाई विश्वास गर्ने कुरामा आफ्नो विश्वासलाई दरिलो बनाइराख्नुपर्ने र यीशु ख्रिस्ट जस्तै हुने कुरामा दिन रात प्रयास गर्ने र त्यसलाई जुन पछाडिका कुराहरूलाई बिर्सेर अथवा हिजोको दिनहरू भूतकाललाई अब बिर्सेर वर्तमानमा बसेर भविष्यको कुराहरूतिर अगाडि जोडका साथ बढ़िरहने कुरा। हरेक व्यक्तिले यीशु ख्रिस्टलाई विश्वास गरिसकेपछि आफ्नो लक्ष्यमा पुग्नका लागि, यीशु जस्तै हुने लक्ष्यमा पुग्नका लागि जोडसँग लम्खेर अगाडि बढ्न पर्दछ। जुन बलवाटमा परमेश्वरले मानिसहरूलाई बोलाउनु भएको छ मुक्ति दिनका लागि, मुक्ति प्राप्त गरेर त्यो मुक्तिलाई पूर्णता रूपमा प्राप्त गर्नका लागि मेहनत चाहिन्छ, कामहरू गर्नुपर्छ। यीशु ख्रिस्टलाई विश्वास गरेर पाएको मुक्तिलाई पक्रिरहनका लागि मेहनत गर्नुपर्छ। त्यसकारण अब पौलले भने जस्तै हरेक व्यक्तिले ख्रिस्ट यीशुलाई प्राप्त गर्ने कुरा छ र भविष्यमा इनाम पनि पाउने कुरासँग सम्बन्धित छ। मेहनत गर्यौं, इमानदारी साथ काम गर्यौं, आफ्नो दौड़लाई अगाडि बढ़ाइराख्यौं र जोड़का जोड़सँग अगाडि लम्क्यौं भने त्यो स्वर्गीय पुरस्कार प्राप्त गर्न सकिन्छ। र आज यही कुरा पावलले आफ्नो जीवनमा कोशिश गरिरहेको छ र हामी परिपक्व हुनेहरू चाहिँ सबै यस्तै मनका हौ र तिमीहरू कुनै कुरामा अरू विचारका छौ भने परमेश्वरले तिमीहरूलाई त्यो पनि प्रकट गरिदिनु हुनेछ। केवल हामीले जे प्राप्त गरिसकेका छौ त्यसमा दरिला भइबस्छौ। जुन मुक्ति एउटा व्यक्तिले पाएको छ यीशु ख्रिस्टलाई विश्वास गरेर उद्धार र मुक्ति उसले पाएको छ, त्यो विश्वासमा उनी अन्तिम घड़ीसम्म स्थिर रहनुपर्ने हुन्छ र त्यो मुकुट प्राप्त गर्नुपर्ने हुन्छ र आफूलाई परिपक्व व्यक्ति भएर, यीशु जस्तै भएर अब यो इनामलाई प्राप्त गर्नका निम्ति आफूलाई दरिलो भई आफ्नो विश्वासमा स्थिर भएर बस्यो भने त्यो इनाम पाउनेछ। प्राण भएसम्म विश्वासमा रह, तब म तिमीलाई जीवनको मुकुट दिनेछु भनिकन परमेश्वरको वचनले भन्दछ। भाइ हो, तिमीहरू मेरो अनुसरण गर्नेहरू हौ, हामीमा तिमीहरूले देखेका नमूना अनुसार जिउनेहरूलाई हेर। अनि यहाँनिर पावलले आफूलाई चाहिँ कसरी प्रस्तुत गरिरहेको छ भने, मेरो अनुसरण गर्नेहरू हौ भनेर पावलले आफूलाई यो कुराहरू सम्बोधन गरिरहेको छ। पावलले यो भन्न सक्नुको एउटा मुख्य कुरा चाहिँ के छ भने, उनले अगाडि नै यो कुरा भनिसकेको छ कि ख्रिस्टलाई पूर्ण रूपमा प्राप्त गर्न सकौं भनेर उनले आफ्नो प्रतिज्ञा चाहना गरिसकेको कुरा हामी देख्छौ। र उनले आफूलाई यीशु ख्रिस्टको पूर्ण यीशुको प्रत्येक पाइला पाइलामा पावल

ले टेकिरहेको अवस्था थियो र पावलले ख्रिस्टको सबै दुःखमा सुखमा सबै अनुभूति गरिरहेको थियो र उनले पुनरुत्थानको पनि आशा गरिरहेको थियो। यो हो भने अब पावल पूर्ण रूपमा ख्रिस्टलाई प्राप्त गर्ने व्यक्ति भएको कारणले गर्दा अब कसैले जोसुकैले पनि पावललाई हेरेर पावलको अनुसरण गर्यो भने त्यो व्यक्तिहरूले यीशु ख्रिस्टको अनुसरण गर्ने व्यक्तिहरू स्वत हुन पुग्छ, किनभने पावलले प्रत्येक यीशुको पाइला पाइलामा ठेकेर अगाडि बढ़िरहेको छ भने अब उनले आफूभन्दा पछाडिका व्यक्तिहरूलाई पनि मेरो पाइला पाइलामा टेकेर हिँड भन्न सक्ने अवस्था छ। त्यसकारण हरेक व्यक्तिले सिकाउँदाखेरि आफूले अनुभव गरिसकेको कुरा, आफूले जे कुरो अनुभव गरेर प्रमाणित भइसकेको छ त्यो कुरालाई मानिसहरूको बीचमा सिकाउनु आवश्यक छ। पावलले अनुभव गरेका थिए, त्यसै कारण उनले यो कुरो भन्न सक्यो। मैले धेरै पल्ट बताएका मानिसहरूको बारेमा फेरि पनि म तिमीहरूलाई हृदय भन्दछु कि तिनीहरू ख्रिस्टका क्रुसको शत्रुहरू जस्तै जीवन बिताउँदछन्। विनाश तिनीहरूको अन्त्य हो, पेट तिनीहरूको ईश्वर हो र तिनीहरू आफ्नो शर्ममा गौरव गर्दछन् र तिनीहरूले तिनीहरूको मन संसारिक कुरामा लागिरहन्छ, तर हाम्रो नागरिकता स्वर्गमा छ, त्यहाँबाट आउनुहुने मुक्तिदाता अर्थात प्रभु यीशु ख्रिस्टको प्रतीक्षा हामी गर्दछौ। उहाँले जुन शक्तिद्वारा सबै कुरालाई उहाँको अधीनमा ल्याउन सक्नुहुन्छ हाम्रो हीन शरीरलाई आफ्नै महिमाको शरीर जस्तै उनलाई परिवर्तन गरिदिनुहुनेछ। मण्डलीमा चर्चमा पावलको समयमा यस्ता झुटा शिक्षा दिइराखेको थियो कि पावलले सिकाएको सुसमाचार भन्दा बेग्लै सुसमाचार उनीहरूले सुनाइराखेको थियो। त्यसै कारण पावलले त्यसको बारेमा बारम्बार भन्ने गर्दछन्, बारम्बार लेख्ने गर्दछन् कि उनीहरूको कुरा नसुन। उनीहरूले चाहिँ यीशु ख्रिस्टलाई विश्वास गरेर परमेश्वर भनौँ विश्वासद्वारा अनुग्रहबाट उद्धार पाइन्छ भन्ने कुरा उनीहरूले विरोध गर्दथे। तिनीहरूले भन्दथे पहिला यहुदी मतमा आउनुपर्छ, यहुदी धर्ममा विश्वास गर्नुपर्छ, यहुदी मत अनुसार खतना गर्नुपर्छ, त्यसपछि मात्र विश्वास गर्यो भने उद्धार र मुक्ति पाउँछ भन्ने उनीहरूको शिक्षा थियो। उनीहरूलाई पावलले यो कुराको विरुद्धमा हर समय यहाँ प्रकट गरिरहेका छन्, सम्बोधन गरिरहेका छन् उनीहरूको कुरा नमान्नु। तर ख्रिस्ट यीशुलाई विश्वास गर्ने मानिसहरू चाहिँ यहाँ भन्छ तर हाम्रो नागरिकता स्वर्गमा छ, त्यहाँबाट आउनुहुने मुक्तिदाता अर्थात प्रभु यीशु ख्रिस्टको प्रतीक्षा हामी गर्दछौ। उहाँले जुन शक्तिद्वारा सबै कुरालाई उहाँको अधीनमा ल्याउन सक्नुहुन्छ हाम्रो हीन शरीरलाई आफ्नो महिमाको शरीर जस्तै हुनलाई परिवर्तन गरिदिनुहुनेछ। हाम्रो शरीरलाई एक दिन परमेश्वरले महिमी शरीर दिनुहुनेछ र जसरी उहाँ पुनरुत्थान भएको शरीर महिमित थियो, हरेक ख्रिस्चियन जसले यीशुलाई विश्वास गरेर धार्मिकता प्राप्त गरेका छन्, यीशु ख्रिस्टलाई विश्वास गरेर आनन्द जीवन पाएका छन्, शान्ति पाएका छन्, उद्धार र मुक्ति पाएका छन्, उनीहरूको शरीर मरेको भए पनि फेरि महिमित रूपमा त्यो शरीर पुनरुत्थान हुनेछ भन्ने कुरा पनि यहाँ सम्बोधन गरिएको छ। आदरणीय श्रोताहरू, आज यो खण्डलाई हेर्दाखेरि हामी सबैको जीवनमा एउटा लक्ष्य हुनुपर्छ, एउटा लक्ष्यमा पुग्नका लागि प्रयास गर्नुपर्छ, लक्ष्यमा पुग्नका लागि परिश्रम गर्नुपर्छ। लक्ष्य चाहिँ यीशु जस्तै हुने हाम्रो लक्ष्य हो र यीशु ख्रिस्टबाट पाउने इनाम हाम्रो लक्ष्य हो र यीशु ख्रिस्टलाई विश्वास गरेर हाम्रो जीवनमा पाउने पुनरुत्थान हो, नयाँ त्यो महिमी शरीर हो। त्यसकारणले हामी गलत शिक्षाहरू गलत बाटोहरूबाट हामी अलग भएर हामी यीशु ख्रिस्टमा पूर्ण विश्वास जो हामीले गरेका छौं त्यो विश्वासमा हामी स्थिर भएर स्वर्गीय पुरस्कार इनाम प्राप्त गर्नका लागि हामी सबैजनाले दिन रात मेहनत गर्नुपर्छ र दिन रात हामी निशानातिर दगुरी रहनुपर्छ। अन्तिम घड़ीसम्म हामीले मेहनत
गरिराख्नुपर्छ। आफ्नो विश्वासलाई प्राण भएसम्म विश्वासमा रह, तब म तिमीलाई जीवनको मुकुट दिनेछु। आदरणीय श्रोता, जतिजनाले यीशु ख्रिस्टलाई आज प्रभु र मुक्तिदाता भनेर विश्वास गरेर उद्धार र मुक्ति पाएर यो संसारमा प्रभुले दिनुभएको जिम्मेवारीहरू पूरा गरिराख्नु भएको छ, यहाँहरूले आफ्नो विश्वासलाई दरिलो बनाएर आफ्नो यात्रालाई बलियो बनाएर निशानातर्फ लक्ष्यतर्फ दिनरात बढिराख्नु भएको होस्। कहिले पनि पछाडिका कुराहरू नहेर्नुहोस् र अगाडिको कुरा हेरेर दौड़िराख्नुहोस्, अगाडि बढ़िराख्नुहोस् र भरमगदुर प्रयास गरिराख्नुहोस् र एक दिन यहाँहरूले मुकुट पाउनेछ, इनाम प्राप्त गर्नुहुनेछ। जतिजनाले यीशु ख्रिस्टलाई अहिलेसम्म विश्वास गर्नुभएको छैन, यहाँहरूलाई पनि म भन्न चाहन्छु, आज यो अवसर हो, यो परमेश्वरको वचन हो, यो परमेश्वरको पवित्र बाइबल धर्मशास्त्रबाट प्रचार गरिएको यो जीवित वचन हो र यो वचनले भनेका कुराहरूलाई यहाँहरूले सुनिसक्नु भएपछि, यहाँहरूले सबै कुरा त अहिले बुझ्नु भएको छैन होला, तर जति बुझ्नु भएको छ, यीशु ख्रिस्टमा विश्वास गरेर पाउने धार्मिकता, यीशु ख्रिस्टलाई विश्वास गरेर प्राप्त गर्ने इनामहरूको बारेमा यहाँ स्पष्ट रूपमा यहाँले सुन्नुभयो। यदि यहाँहरूले पनि आफ्नो जीवनमा आज नै आनन्द जीवनको कुरा खोजी गरिराख्नु भएको छ, मृत्युपछि कहाँ जाने भनेर यहाँहरू अन्योलमा हुनुहुन्छ, के हुन्छ के हुन्छ भनेर जीवनमा लक्ष्य नै छैन भनेदेखि आज यहाँहरूको निम्ति अवसर हो। यीशुलाई विश्वास गर्नुहोस्, उहाँलाई विश्वास गरेर उद्धार र मुक्ति प्राप्त गर्नुहोस् र उद्धार र मुक्तिलाई पूर्ण रूपमा लक्ष्यतर्फ राखेर यीशु जस्तै हुने लक्ष्यमा अगाडि बढ्नुहोस् र एक दिन यहाँहरूले इनाम प्राप्त गर्नुहुनेछ र यहाँहरूले पनि मरेको शरीरबाट फेरि महिमी शरीर प्राप्त गरेर यो शरीर पार्थिव शरीरलाई अथवा यो मरणशील शरीरलाई परिवर्तन गर्नुहुन्छ उहाँले र उहाँले गर्नुभएको त्यो परिवर्तनको जीवन प्राप्त गर्नलाई यहाँहरूले विश्वास गर्नुपर्छ। आउनुहोस्, यीशुलाई प्रभु र मुक्तिदाता भनेर विश्वास गर्नुहोस् र उद्धार र मुक्ति प्राप्त गर्नुहोस् र इनामको लागि मेहनत गर्नुहोस्। यति भन्दै आजको प्रवचन सेवालाई यहाँ अन्त गर्न चाहन्छु। यदि परमेश्वरले अर्को प्रवचनको समय दिनुभयो भने यहाँहरूको बीचमा अर्को प्रवचनको सेवा लिएर आउने नै छु। त्यतिन्जेलसम्म यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त प्रशस्त रूपमा आशीर्वाद दिनुभएको होस्। धन्यवाद।

स्वस्थ श्रोता, तपाईलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीले तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ। त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349। हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ। हवस् त, आजका लागि जीवनको वचनको सम्पूर्ण टीम एकैसाथ विदा हुन्छौ। तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम एक भन्दा दुई असल। जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम एक भन्दा दुई असलमा। यस कार्यक्रमलाई प्रायोजन गरेको छ त्रिएक नेपाली स्वतन्त्र चर्च कुवे पास्टर वकिल माडी र चर्च परिवारले। र श्रोता कार्यक्रम मार्फत तपाईँले बेचसालुम पुतली सड़क मण्डलीका आदरणीय पास्टर चित्र खड्काज्यूबाट विवाहसँग सम्बन्धित वचनहरू सुन्न र आशिषित हुन सक्नुहुनेछ। साथै तपाईँ पनि प्रार्थना सहित जीवन साथी जोड़ीको निम्ति प्रार्थना गर्दै हुनुहुन्छ, तयारी हुनुहुन्छ र विवाहको लागि तपाईँ कुनै सल्लाह चाहनुहुन्छ भने कार्यक्रम मार्फत थुप्रै उत्साह प्राप्त गर्न गइरहनु भएको छ र हाम्रो आदरणीय पास्टर ज्यूसँग तपाईँले सम्पर्क गर्नुभएर सम्बन्धित विषयमा जानकारी पनि लिन सक्नुहुनेछ र थप जानकारी चाहिँ हामी कार्यक्रमको अन्तिममा नै तपाईँको लागि राख्नेछौ। र यो समयमा म कार्यक्रमको शुरूआत एउटा निकै नै मिठो गीतबाट गर्न चाहन्छु। गीत पछि उपस्थित हुने नै छौं।

0: यो निकै नै अर्थपूर्ण गीतपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम एक भन्दा दुई असलमा तपाईँ हुनुहुन्छ र अब चाहिँ भन्ने समय भएको छ वचनको र यो समय आदरणीय पास्टर चित्र खड्काज्यूलाई म दिन चाहन्छु।
1: जय मसीह। यहाँहरू सबैजनालाई आशा छ यहाँहरू सबैजना सन्चै हुनुहुन्छ। एक भन्दा दुई असल कार्यक्रममा यहाँहरू सबैजनालाई स्वागत छ। आउनुहोस् हामी परमेश्वरको वचनबाट आजको कार्यक्रम शुरू गरौं र अहिलेको समाजमा हामीले हेर्छौं भने धेरै भाइ बहिनीहरू सानै उमेरमा आफ्नो भावनामा डुबेर अनि एकअर्का प्रतिको प्रेममा फसेको कुराहरू, विभिन्न किसिमका समस्याहरू अनि घटनाहरू घटेको कुराहरू हामीले सुनिरहेका छौं, देखिरहेका छौं। अनि आज परमेश्वरलाई चिनेर विश्वास गरेका भाइ बहिनीहरू अथवा परमेश्वरलाई नचिन्नु भएका भाइ बहिनीहरू अनि हामी सबैको लागि परमेश्वरको वचन एकदमै महत्वपूर्ण छ। यदि यो वचन हामी सुन्छौ, विश्वास गर्छौ र परमेश्वरमा आज्ञाकारी भएर अगाडि बढ्छौ भने परमेश्वरले आफ्नो समयमा हामी सबैको जीवनमा असल काम गर्नुहुन्छ। किनभने परमप्रभु जो हुनुहुन्छ हामी सबैको वर्तमान भविष्य सम्हाल्नुहुने एक मात्र जीवित परमेश्वर उहाँ नै हुनुहुन्छ भन्ने बारेमा छोटो परमेश्वरको वचनबाट हामी हेर्नेछौँ। परमेश्वरको समय सधैँ उत्तम हुन्छ। हाम्रो समाज र भावनाले हामीलाई सधैँ हतार गर्न मात्र सिकाउँछ, तर जसरी फूल फुल्न र फल फल्न निश्चित समय लाग्छ, त्यसरी नै प्रेम र सम्बन्धको पनि एउटा सही समय हुन्छ। समय अगावै जगाइएको प्रेमले हृदय भङ्ग गर्छ, पश्चाताप मात्र ल्याउँछ। प्रेमको सही समयको लागि प्रार्थना गर्नुपर्छ, धैर्य गर्नुपर्छ, प्रेमको सही समयको पर्खाइमा जिउनुपर्छ। प्रेमको सही समयको पर्खाइ भनेको उहाँको योजनामा विश्वास गर्नु हो। हितोपदेश 4:23 भन्दछ, आफ्नो हृदयको रक्षा गर्नुहोस्। सबै कुरा भन्दा अघि हामीले आफ्नो हृदयको रक्षा गर्नुपर्छ, किनकि जीवनको मूल ढुकढुकी यही नै हो। केवल क्षणिक शारीरिक आकर्षण, एक्लोपन वा अरूको देखासिकीमा परेर निर्णय लिनु हुँदैन। जबसम्म हामी आत्मिक, शारीरिक र मानसिक रूपमा परिपक्व हुँदैनौ तबसम्म आफ्ना भावनालाई नियन्त्रणमा राख्नुपर्छ, किनभने विवाहभित्रको प्रेम एक पवित्र वरदान हो। श्रेष्ठ गीतले हामीलाई सिकाउनुहुन्छ, रोमान्टिक प्रेम पाप होइन, यो त परमेश्वरले दिनुभएको एउटा सुन्दर उपहार हो। तर यो उपहार विवाहको पवित्र परिधिभित्र मात्र पूर्ण सुरक्षित र आशिषित हुन्छ। सुन्दै रहनुभएका प्रिय भाइ बहिनीहरू, सम्पूर्ण प्रभुका प्रिय जनहरू, विवाह भन्दा बाहिर वा समय अघि यसको प्रयोगले जीवनमा असन्तुलन ल्याउन सक्छ, समस्याहरू ल्याउन सक्छ, विभिन्न किसिमका बाधाहरू आउन सक्छन्। त्यसैले युवा अवस्थामा हृदय र भावनाको रक्षा गर्न परमेश्वरसँग प्रार्थना गर्नुपर्छ, धैर्यवान हुनुपर्छ अनि संसारको हतारमा होइन परमेश्वरको सिद्ध समयमा धीरज र आत्मा नियन्त्रण गर्ने शक्ति परमेश्वरसँग माग्नुपर्छ। किनभने एउटा भनाइ छ, हतारको काम लतार भनेको। कतिचोटि हामी हतार गर्छौँ अनि धेरै कुरामा हामी कमजोर हुन्छौँ, चुक्छौँ अनि धेरै कुरामा समस्याहरू आउँछन्। त्यस्तै नै परमेश्वरको सिद्ध समयमा धीरज र आत्मा नियन्त्रण गर्ने शक्ति परमेश्वरसँग माग्नुपर्छ, किनभने हाम्रो भविष्य र सम्बन्ध परमेश्वरमा मात्र सुरक्षित छ। परमेश्वर जो हुनुहुन्छ आफ्ना भक्तजनको वर्तमान भविष्य सम्हाल्नुहुने परमेश्वर हुनुहुन्छ, हरेक परिस्थितिमा सुरक्षा दिनुहुने परमेश्वर हुनुहुन्छ, जोगाउनुहुने परमेश्वर हुनुहुन्छ अनि त्यो शक्ति प्राप्त गर्नको निम्ति निरन्तर परमेश्वरसँग प्रार्थना गर्ने अनि परमेश्वरसँग समय बिताउने प्रभुका जनहरू हामीहरू हुनुपर्छ। हामीले आफ्ना भावनाहरू परमेश्वरमा लुकाउनु हुँदैन। हामी जहिले पनि विश्वासमा खडा भएर परमेश्वरमा भरोसा राख्नुपर्छ, किनभने परमेश्वर आफ्ना प्रतिज्ञाहरूप्रति सधैँ विश्वासयोग्य हुनुहुन्छ। हामीले परमेश्वरको अटुट प्रेम र प्रतिज्ञालाई भुल्नु हुँदैन। परिस्थिति जस्तो भए पनि उहाँको विश्वस्तता कहिल्यै बदलिँदैन। हामीले आफ्नो समयभन्दा परमेश्वरको समयमा भरोसा राख्नुपर्छ। जब हामी परमेश्वरको उपस्थिति र समयमा जिउँछौ, उहाँको उपस्थितिमा रहँदा हामीले सुरक्षा पाउँछौ, शान्तिको अनुभव गर्न सक्छौ र सन्तुष्टि पनि हामीले प्राप्त गर्न सक्छौ। परमेश्वरले सही समयमा उहाँले सबै कुरा सुन्दर र उत्तम तरिकाले प्रदान गर्नुहुन्छ। अनि परमेश्वरको सही समयसम्म धैर्य गर्नलाई अनि हामीले प्रार्थना गर्नुपर्छ, स्थिर रहनुपर्छ, उहाँको वचन अध्ययन गर्नुपर्छ, उहाँको वचन अनुसारको जीवन जिउनुपर्छ अनि उहाँमा जहिले पनि आज्ञाकारी भएर जिउनुपर्छ। यदि आज हामी परमेश्वरमा भरोसा राख्छौँ भने अनि उहाँको वचनप्रति आज्ञाकारी भएर जिउँछौँ भने परमप्रभु जो हुनुहुन्छ हामी हरेकको साथमा दिनदिनको जीवनमा उहाँ विश्वासयोग्य हुनुहुन्छ अनि कुन कुरा असल छ कुन कुरा खराब छ भनेर हामीलाई देखाउनु पनि हुन्छ अनि कति असल कुराको देखासिकी गर्नलाई असल कुराको पछि लाग्नलाई अनि असल कुरा गर्नलाई परमेश्वरले हामीलाई जहिले पनि उत्साह दिनुहुन्छ अनि प्रेरणा दिनुहुन्छ। हामी चाहिँ जहिले पनि परमेश्वरको वचन अध्ययन गर्ने अनि परमेश्वरमा भरोसा राखेर जिउने प्रभुका जनहरू हामीहरू हुनुपर्छ। परमेश्वरको सही समयसम्म रहँदा कतिचोटि बाधाहरू आउँछन्, भनाइहरू आउँछन् अनि सताटहरू आउँछन्, विरोधहरू आउँछन्, तर ती सबैमाथि विजय दिनुहुने परमप्रभुमा भरोसा राखेर अनि उहाँसँग प्रार्थनाको जीवनमा जिउने प्रभुका जनहरू आज हामीहरू हुनुपर्छ। कतिचोटि हामी हतार गर्छौ, विशेष गरी हाम्रा जवान भाइ बहिनीहरू जो विवाहको उमेरमा पुग्नु भएको छ, विवाहको लागि प्रार्थना गरिराख्नु भएको छ अनि विवाह गर्ने सोच बनाउनु भएको छ अनि पारिवारिक जीवन जिउने इच्छा गर्नुभएको छ अनि आज परमेश्वरको वचन चाहिँ अनि सबैको लागि उत्ति नै महत्वपूर्ण छ अनि कतिचोटि हामी त्यो समयसम्म स्थिर रहन सक्दैनौ अनि हामी चुक्छौ अनि दायाँ बायाँ लाग्छौ अनि विभिन्न किसिमका चुनौतीहरू आउँछन्। ती चुनौती पार गर्न नसकेपछि अनि विभिन्न किसिमका घटनाहरू घटेको हामीले देखिरहेका छौ, हामीले सुनिरहेका छौ, तर यदि आज हामी परमप्रभुमा भरोसा राख्छौ भनेदेखि परमप्रभु प्रतिको विश्वास र भरोसाले जहिले पनि एक अर्कालाई आदर गर्न, इज्जत गर्न अनि एक अर्का प्रतिको प्रेममा रहेर जिउनलाई सहायता गर्नुहुन्छ। जब परमेश्वरमा हामी भरोसा राख्छौ अनि एक अर्का प्रतिको विश्वासमा अनि एक अर्का प्रतिको इमान्दारितामा अनि एक अर्का प्रति पनि हामी आज्ञाकारी भएर अधीनतामा रहेर जिउनलाई चाहिँ परमेश्वरले आफ्नो वचनद्वारा हामीलाई त्यो प्रेरणा दिनुहुन्छ, त्यो उत्साह दिनुहुन्छ। यसकारण प्रभुलाई चिनेर विश्वास गर्नुभएका प्रभुका जनहरू दिन प्रतिदिन उहाँको वचन अध्ययन गर्ने बानी हामीले बसाल्नुपर्छ अनि उहाँको वचन अनुसारको जीवन जिउने बानी हामीले बसाल्नुपर्छ। जब परमेश्वरको वचन अनुसारको जीवन हामी जिउँछौ अनि परमेश्वरले हामीलाई ज्योतिमा अगाडि बढ्नलाई सहायता गर्नुहुन्छ। जब हामी ज्योतिमा अगाडि बढ्छौ अनि त्यहाँनेरि हामीले असल कुराहरू देख्न सक्छौ, जुन कुरा चाहिँ परमेश्वरले दिन प्रतिदिन आफ्ना भक्तजनहरूको निम्ति राखिदिनु भएको छ अनि छुट्याइदिनु भएको छ अनि हरेक असल कुराहरू पाएको परमेश्वर चाहनुहुन्छ, त्यो कुराहरू हामीले पाउँदछौँ। यसकारण यहाँनिर कतिचोटि बाधाहरू अनि भनाइहरू अनि सताटहरू अनि विभिन्न किसिमका विरोधहरू आउन सक्छन्, तर ती सबैमाथि विजय दिनुहुने परमेश्वरमा भरोसा राख्नलाई अनि प्रार्थना गर्नलाई परमेश्वरले सहायता गर्नुभएको होस्। प्रार्थनाको जीवन जिउने प्रभुका जनहरू हामीहरू हुनुपर्छ भन्ने कुराहरू त्यहाँनिर हामीले पाउँदछौ अनि प्रार्थनामा जीवन बिताउनु पर्छ, किनभने ख्रिस्टको प्रेमको प्रतिबिम्ब मानव विवाह र प्रेमले परमेश्वरको सिद्ध प्रेमको झलक दिदछ। जसरी कुनै बाढीले प्रेमलाई डुबाउन सक्दैन, त्यसै गरी क्रुसमा प्रकट भएको ख्रिस्टको प्रेमले कुनै पनि शक्ति वा पापले मेटाउन सक्दैन। यहाँनिर यो प्रकारको प्रेममा बाँधिएको वैवाहिक जीवन चाहिँ अन्तसम्म परमेश्वरको महिमाको योग्य हुन्छ, फलदायी हुन्छ अनि आशिषमय हुन्छ। अनि यी वचनलाई हामीले हेर्छौँ भनेदेखि आज समाज अनि संसार भिन्नै प्रकारको गतिमा दौडिरहेको छ, अनि कतिचोटि हामी संसारलाई हेर्छौँ, समाजलाई हेर्छौँ, अनि कतिचोटि संसारले समाजले हामीलाई असल मार्गमा भन्दा पनि खराब मार्गमा हिँड्नलाई चाहिँ डोर्याइरहेको हुन्छ। तर प्रभुलाई चिनेर विश्वास गर्नुभएका प्रभुका जनहरू अनि संसार जुन गतिमा अगाडि बढे तापनि हामीले संसारलाई हेर्ने होइन, संसारै सृष्टि गर्नु नै सृष्टिकर्तालाई हेर्ने अनि उहाँले देखाउनु भएको असल धार्मिकताको मार्गमा हिँड्ने प्रभुका जनहरू हामीहरू हुनुपर्छ। किनभने संसारले आज धेरै मानिसहरूलाई चाहिँ नाशमा पुर्याइरहेको छ, कमजोर बनाइरहेको छ, विभिन्न किसिमका समस्याहरू, विभिन्न किसिमका घटनाहरू घटेको हामीले देखिरहेका छौँ अनि सुनिरहेका छौँ। अनि परमेश्वर यस्ता कुराहरू चाहनुहुन्न। आज परमेश्वरलाई चिनेर विश्वास गरेका प्रभुका जनहरू मात्रै नभएर परमेश्वरलाई नचिन्नुभएका प्रभुका जनहरू पनि परमेश्वरकै सृष्टिहरू हुन्। यसकारण आज संसारका सारा मानिसहरूले एकमात्र सृष्टिकर्तालाई चिनेर विश्वास गरेको प्रभु चाहनुहुन्छ। अनि त्यति मात्र होइन, आज संसारका सारा मानिसहरू चाहिँ संसारमा होइन परमेश्वरको मार्गमा अनि सिद्ध भएर अगाडि बढेकै प्रभु चाहनुहुन्छ। कोही पनि विभिन्न खराब कुराको देखासिकी गरेर नाश भएको प्रभु चाहनुहुन्न। यसकारणले गर्दाखेरि विशेष गरी एक भन्दा दुई असल कार्यक्रम सुनिराख्नुभएका सम्पूर्ण प्रभुका प्रिय जनहरू हामी चाहिँ संसारमाथि होइन परमेश्वरमाथि भरोसा राख्ने अनि संसारिक कुराको देखासिकी गर्ने होइन परमेश्वरको वचनको देखासिकी गर्ने प्रभुका जनहरू हुनुपर्छ। किनभने परमेश्वरको वचनमा जीवन छ, परमेश्वरको वचनमा भविष्य छ, परमेश्वरको वचनमा प्रेम छ, परमेश्वरको वचनमा शान्ति छ, अनि परमेश्वरको वचनले जहिले पनि हामीलाई उन्नति र प्रगतिको मार्गमा अगाडि बढ्नलाई सहायता गर्नुहुन्छ। अनि त्यति मात्र होइन, विशेष गरी हाम्रो यो एक भन्दा दुई असल कार्यक्रमको मेन उद्देश्य भनेको नै हाम्रा जति पनि जवान भाइ बहिनीहरू हुनुहुन्छ अनि जति पनि विवाह गर्ने उमेरमा पुग्नुभएका भाइ बहिनीहरू हुनुहुन्छ अनि उहाँहरूको विवाहको निम्ति परमेश्वरले उहाँको अनुग्रहमा असल असल जोडीहरू जुटाउनु भएको होस् भन्ने त्यो उद्देश्यले, त्यो लक्ष्यले हामीले यो कार्यक्रम सुरु गरेका छौँ अनि यो कार्यक्रम सञ्चालन गरिरहेका छौँ, ताकि यो कार्यक्रमद्वारा पनि हाम्रा परिवारका, हाम्रा मण्डलीका, हाम्रा समाजका धेरै भाइ बहिनीहरू जो चाहिँ विवाहको निम्ति प्रार्थना गरिराख्नु भएको छ, असल जोडीको निम्ति प्रार्थना गरिराख्नु भएको छ अनि विवाह गर्ने इच्छा गर्नुभएको छ, सोच बनाउनु भएको छ अनि खोजीमा हुनुहुन्छ भनेदेखि परमेश्वरले हाम्रा भाइ बहिनीहरूलाई उहाँको समयमा असल सहयोगीहरू पाउनलाई अनि जुट्नलाई सहायता गर्नुभएको होस्। हाम्रो कार्यक्रमको मेन उद्देश्य पनि त्यही नै हो। आज हामी हाम्रो परिवारका, हाम्रा मण्डलीका, हाम्रा समाजका सम्पूर्ण प्रभुलाई चिनेर विश्वास गर्नुभएका भाइ बहिनीहरूको निम्ति हामीले प्रार्थना गरिरहेका छौँ, ताकि हाम्रा भाइ बहिनीहरू चाहिँ हतारमा होइन परमेश्वरको समयमा स्थिर रहेर अनि परमेश्वरमा भरोसा राखेर परमेश्वरको इच्छा र योजना अनुसारको जीवन जिउनलाई परमेश्वरले सहायता गर्नुभएको होस्। यदि कुनै पनि प्रभुलाई चिनेर विश्वास गरेका प्रभुका जनहरू अनि आफ्नो दिनदिनको जीवन चाहिँ परमेश्वरमा समर्पण गर्नुहुन्छ अनि परमेश्वरमा भरोसा राख्नुहुन्छ अनि परमेश्वर प्रतिको विश्वास र भक्तिमा जिउनुहुन्छ भनेदेखि हाम्रो चिन्ता गर्नुहुने अनि हाम्रो लागि सोच्नुहुने अनि हाम्रो निम्ति सबै योजनाहरू बनाउनुहुने योजनाकार चाहिँ परम प्रभु नै हुनुहुन्छ। तर कतिचोटि उहाँले हाम्रो निम्ति बनाउनु भएको त्यो योजना अनि उहाँले हाम्रो निम्ति देखाउनु भएको ती असल कुराहरू अनि उहाँले हाम्रो निम्ति तयार गर्नुभएका ती धार्मिकताका मार्गहरूप्रति हामी विश्वासयुक्त हुन सक्दैनौँ। हामी शङ्का गर्छौँ, हामी ढलमल हुन्छौँ, हामी आतिन्छौँ, हामी हतार गर्छौँ, तर होइन। होइन, जसरी फुल फुल्न अनि फल फल्न निश्चित समय लाग्छ, त्यसरी नै परमेश्वरले पनि हाम्रो जीवनमा उहाँको निश्चित समयमा असल काम गर्नुहुन्छ अनि त्यो समयसम्म हामी चाहिँ परमेश्वरमा धैर्य गरेर जिउने प्रभुका जनहरू पनि हुनुपर्छ अनि त्यो समयसम्म परमेश्वरमा धैर्य गर्नको निम्ति विभिन्न किसिमका बाधाहरू आउन सक्छन्, चुनौतीहरू आउन सक्छन्, अनि अप्ठ्यारो परिस्थितिहरू आउन सक्छ। तर हरेक कठिन परिस्थितिमाथि विजय दिनु नै परमप्रभुलाई हामी प्रार्थना गर्ने अनि उहाँलाई पुकार्ने, उहाँप्रतिको विश्वासमा आज्ञाकारीबाट जिउने प्रभुका जनहरू हामीहरू हुनुपर्छ। आज धेरै मानिसहरू हतार गरेको कारणले अनि आत्तिएको कारणले अनि आज धेरै मानिसहरू चाहिँ परमेश्वरमा भन्दा पनि संसारमा देखासिखी गरेको कारणले गर्दाखेरि आफ्नो विश्वासलाई डुबाएको कुराहरू अनि आफ्नो भविष्य डमाडोल बनाएको कुराहरू हामीले दिन प्रतिदिन देखिरहेका छौँ, सुनिरहेका छौँ। आज हामी चाहिँ संसारका व्यर्थको कुरालाई इन्कार गरेर अनि हामीलाई भविष्य दिनुहुने परमेश्वर अनि हाम्रा योजनाहरू सुन्दर बनाउनुहुने परमेश्वर, हामीलाई दिन प्रतिदिन उहाँको असल धार्मिकताको मार्गमा डोर्याउनुहुने परमेश्वर जो हुनुहुन्छ, उहाँमा नै भरोसा राखेर जिउने प्रभुका जनहरू हामीहरू हुनुपर्छ। किनभने परमेश्वरप्रतिको विश्वासले, परमेश्वरप्रतिको भरोसाले अनि परमेश्वरप्रतिको आशाले कहिल्यै पनि हामीलाई निराशा तुल्याउँदैन, किनभने दिन प्रतिदिन प्रतिफल दिनुहुने चाहिँ परम प्रभु नै हुनुहुन्छ। त्यो आशामा हामी अगाडि बढ्ने प्रभुका जनहरू हामीहरू हुनुपर्छ। यसकारण मैले अस्ति मात्रै केही भाइ बहिनीहरूसँग उहाँहरूसँग बसेर धेरै समयसम्म कुरा गर्ने मौका अनि परमेश्वरको वचनबाट सिक्ने मौका परमेश्वरले मलाई दिनुभएको थियो। अनि उहाँहरू एउटै परिवारको भाइ बहिनी हुनुहुन्थ्यो अनि उहाँहरू जवान हुनुहुन्थ्यो अनि उहाँहरू पढाइ सकाएर पनि अनि राम्रो जब गरिराख्नु भएको छ अनि उहाँहरूसँग कुरा गर्दै जाँदाखेरि अनि उहाँले पनि विवाहको बारेमा कुरा गर्नुभयो अनि हामी चाहिँ परमेश्वरसँग प्रार्थना गरिरहेका छौँ। अनि अब परमेश्वरले देखाउनु भएको व्यक्ति नै हाम्रो निम्ति सही हुन्छ, किनभने हामीले आफैले हेरेका छैनौँ तर निरन्तर परमेश्वरसँग प्रार्थना गरिरहेका छौँ अनि परमेश्वरमा त्यो भरोसा पनि हामीले राखेका छौँ। हामी दायाँ बायाँ लाग्दैनौँ जबसम्म परमेश्वरले उहाँको समयमा त्यो असल जोडी जुटाउनुहुन्न। हामी निरन्तर प्रार्थना गरिराख्नेछौँ भनेर चाहिँ उहाँले भनिराख्नु भएको थियो। उहाँहरूको परमेश्वरप्रतिको त्यो विश्वास, त्यो भरोसा, त्यो भक्ति देखेर मलाई पनि गर्व लाग्यो, किनभने आज धेरै भाइ बहिनीहरू चाहिँ परमेश्वरमा भरोसा राखेर प्रार्थना गर्नु भन्दाखेरि पनि जुन व्यक्तिलाई देखियो त्यही व्यक्तिप्रति विश्वास गरेको कारणले कति परिवारमा समस्याहरू अनि कति भाइ बहिनीहरूको जीवनमा विभिन्न किसिमका धोकाहरू अनि विभिन्न किसिमका चुनौतीहरू आएको हामीले देखेका छौँ। तर आज हामी चाहिँ मान्छेको कुरा सुनेर होइन, संसारिक कुराहरू हेरेर होइन, तर परमेश्वरको कुरा सुनेर अनि परमेश्वरको वचन अनुसार हामी धैर्य गर्छौँ भने अनि दिन प्रतिदिन परमेश्वरमा भरोसा राख्छौँ भने, निरन्तर प्रार्थना गर्छौँ भने परमेश्वरले आफ्ना भक्त जनहरूप्रति असल जोडी उहाँले नै जुटाउनुहुन्छ। विभिन्न किसिमले उहाँले आफ्नो भाइ बहिनीहरूको जीवनमा, आफ्ना भक्त जनहरूको जीवनमा काम गर्नुभएको मैले देखेको छु। प्रभुले चाहनु भने विभिन्न प्रकारले काम गर्नुहुन्छ, किनभने परमप्रभुले जे गर्नुहुन्छ आफ्ना भक्त जनहरूप्रति असलै गर्नुहुन्छ, भलाइ नै गर्नुहुन्छ। परमेश्वरले जे गर्नुहुन्छ आफ्ना भक्त जनहरूलाई चाहिँ उहाँको इच्छा र योजना अनुसार असलै कुराहरू असल समयमा जुटाउनु पनि हुन्छ। त्यो विश्वास चाहिँ आज परमेश्वरको वचनबाट अनि हामीमा हुनुपर्दछ। यसकारण हाम्रा भाइ बहिनीहरू विशेष गरी परमेश्वरको वचन अध्ययन गर्ने प्रभुका जनहरू हुनुपर्छ, किनभने जति हामी परमेश्वरको वचन अध्ययन गर्छौँ, परमेश्वरको वचन सुन्छौँ, परमेश्वरको वचनबाट सिक्छौँ अनि कुन कुरा असल छ, कुन कुरा खराब छ, कुन कुरा परमेश्वरको महिमाको योग्य छ, ती कुराहरू जान्नलाई पनि अनि ती कुराहरू देखाउनलाई परमेश्वरले हामीलाई सहायता पनि गर्नुहुन्छ। अनि हरेक कुरा चाहिँ परमेश्वरको वचन अनुसार ठिक छ कि छैन त्यो कुराहरू बुझ्नलाई ज्ञान पनि दिनुहुन्छ, बुद्धि पनि दिनुहुन्छ। त्यति मात्र होइन, परमेश्वरको वचनबाट सिक्ने, परमेश्वरको वचन अध्ययन गर्ने प्रभुका जनहरूलाई संसारका खराब कुराहरूबाट, खराब संगतहरूबाट, व्यर्थका कुराहरूबाट परमेश्वरले सुरक्षा दिएर जोगाउनु पर्ने हुन्छ, किनभने हाम्रो सुरक्षा चाहिँ संसारमा होइन परमेश्वरमा छ। यसकारणले गर्दाखेरि आज एक भन्दा दुई असल कार्यक्रम सुनिराख्नु भएका सम्पूर्ण प्रभुका प्रिय जनहरू, हामी जहाँ छौ, जुन ठाउँमा छौ, हामी चाहिँ दिन प्रतिदिन परमेश्वरको वचन अध्ययन गर्ने, परमेश्वरको वचन सुन्ने, परमेश्वरको वचनबाट सिक्ने प्रभुका जनहरू हुनुपर्छ। त्यति मात्र होइन, परमेश्वरको वचन अनुसार जीवन जिउनको लागि निरन्तर प्रार्थना पनि गर्नुपर्छ, किनभने प्रार्थनाद्वारा नै परमेश्वरले हाम्रो जीवनमा, परिवारमा, मण्डलीमा, टोल समाजमा धेरै अचम्मका कामहरू पनि गर्नुभएको छ। यसकारणले संसारका ती सबै किसिमका समस्याहरूमाथि विजय प्राप्त गर्नको निम्ति हामी चाहिँ निरन्तर प्रार्थना गर्ने प्रभुका जनहरू पनि हामीहरू हुनुपर्छ, किनभने जहाँ प्रार्थना छ त्यहाँ शान्ति छ, जहाँ प्रार्थना छ त्यहाँ विजय छ, जहाँ प्रार्थना छ त्यहाँ आशिष छ, जहाँ प्रार्थना छ त्यहाँ छुटकारा छ। यसकारणले गर्दाखेरि हामी चाहिँ सबैभन्दा बढी परमेश्वरको वचन सुन्ने, परमेश्वरको वचन अध्ययन गर्ने, परमेश्वरको वचनबाट सिक्ने, परमेश्वरको वचनमा भरोसा राख्ने, अनि संसारका सबै किसिमका आपद विपदमाथि विजय प्राप्त गर्नको निम्ति, अनि परमेश्वरको इच्छा र योजना अनुसारको जीवन जिउनको निम्ति निरन्तर प्रार्थना गर्ने, आराधना गर्ने प्रभुका जनहरू हामीहरू हुनुपर्छ, किनभने आराधनाको जीवनमा नै परमेश्वरले प्रशस्त आशिषहरू खन्याउनुहुन्छ, अनि ती सबै किसिमका आशिषहरू पाएको प्रभु चाहनुहुन्छ, अनि ती आशिषहरू आज हामीले प्राप्त गर्ने हो भने हामी उहाँ कहाँ जाने, उहाँको आराधना गर्ने, उहाँसँग माग्ने प्रभुका जनहरू हामीहरू हुनुपर्छ, किनभने हरेक कुराहरू परमेश्वरलाई थाहा छ। हाम्रो वर्तमान, हाम्रो भविष्य, हाम्रो हिँडाई, हाम्रो हेराई, हाम्रो चालचलन, हाम्रो सबै कुराहरू परमेश्वरलाई थाहा छ। यसकारणले परमेश्वरले जहिले पनि आफ्ना भक्त जनहरूको जीवनमा असल काम गर्न चाहनुहुन्छ, असलै कुरा दिन चाहनुहुन्छ, तर कतिचोटि हामी चाहिँ उहाँदेखि टाढा भएर जीवन जिइरहेका हुन्छौँ, अनि कतिचोटि हाम्रो जीवनमा हामीले सोचेको जस्तो सफलताहरू हामीले हात पार्न सकेका हुँदैनौँ, अनि निराश हुन्छौँ। तर होइन, जब हामी परमेश्वरको योजनाभित्र रहेर जिउँछौँ, परमेश्वरले आफ्ना सबै भक्त जनहरूको जीवनमा, परिवारमा थुप्रै अचम्मका कामहरू गर्नुहुन्छ। यसकारण हामी चाहिँ संसारलाई हेरेर अनि भावनामा डुबेर दायाँ बायाँ लाग्ने होइन, हामी चाहिँ परमेश्वरलाई हेर्ने हो, परमेश्वरमा भरोसा राख्ने हो, परमेश्वरको इच्छा र योजना अनुसारको जीवन जिउने हो, अनि सबै कुरामा सहायता गर्नु नै चाहिँ परम प्रभु नै हुनुहुन्छ। किनभने वचनमा भनेको जस्तो नै परमेश्वरको समय हामी सबैको निम्ति सधैँभरि उत्तम छ, अनि त्यो समयको प्रतीक्षा गरेर जिउनलाई परमेश्वरले हामी सबैलाई सहायता गर्नुभएको होस्। यसकारण आजको यो छोटो वचनद्वारा अनि एकभन्दा दुई असल कार्यक्रम सुनिराख्नुभएका सम्पूर्ण प्रभुका प्रिय जनलाई परमेश्वरले थप ऊर्जा दिनुभएको होस्, आशिष दिनुभएको होस्, र दिन प्रतिदिन परमेश्वरमा भरोसा राखेर जिउनलाई, अनि परमेश्वरमा धैर्य गर्नलाई, अनि निरन्तर प्रार्थना गरिरहनलाई परमेश्वरले सहायता गर्नुभएको होस्। हुन्छ, फेरि पनि एकभन्दा दुई असल कार्यक्रम सुनिराख्नुभएका सम्पूर्ण प्रभुका प्रियजनहरू, यहाँहरू सबैजनालाई जय मसीह।
0: आदरणीय श्रोता, आजको वचन साथै आशिषमय सन्देश यहाँलाई कस्तो लाग्यो? आशा छ तपाईँ आशिषित हुनुभएको छ र तपाईँको मनमा पनि विवाहसँग सम्बन्धित विभिन्न प्रश्नहरू छन् होला, अथवा विवाहको लागि तपाईँ प्रार्थना गर्दै हुनुहुन्छ, तपाईँ तयारी आफूलाई महसुस गरिरहनु भएको छ, तर विभिन्न प्रकारको चुनौतीहरू पनि तपाईँले महसुस गरिरहनु भएको छ होला, र कसरी मैले आफ्नो जीवन साथीलाई मैले चिन्नुपर्छ, कसरी मैले जीवन साथीको लागि प्रार्थना गर्नुपर्छ, कसले मेरो लागि जीवन साथी खोजिदिनु होला, अथवा जसले मेरो जीवन साथीको लागि मलाई प्रार्थनाद्वारा उत्साह दिनुहोला, सल्लाह दिनुहोला, सही प्रकारको काउन्सिलिङहरू दिनुहोला भन्ने तपाईँको मनमा विभिन्न प्रश्नहरू छन् भने, साथै तपाईँ विवाह गर्नको लागि इच्छुक हुनुहुन्छ, उमेर समय इच्छा भएको व्यक्ति हुनुहुन्छ भने सम्बन्धित व्यक्ति तथा मण्डलीले प्रार्थना सहित सल्लाह तथा काउन्सिलिङको लागि चाहिँ सम्पर्क पनि गर्न सक्नुहुनेछ। र सम्पर्कको लागि चाहिँ हाम्रो कन्ट्याक्ट नम्बर रहेको छ अष्टचित्र खड्काज्यू मोबाइल 9841485097 9841485097। र तपाईँले कार्यक्रम प्रतिको कुनै सल्लाह सुझाव र प्रतिक्रियाहरू छन् भने पनि हामीलाई यसै कन्ट्याक्ट नम्बर मार्फत प्रदान गर्न पनि सक्नुहुनेछ। र श्रोता, अवश्य पनि हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेको छौ र यतिखेरसम्म कार्यक्रम सुनेर साथ दिनुभएको लागि सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छौ र प्राविधिक मित्रलाई पनि धन्यवाद दिँदै कार्यक्रम एक भन्दा दुई असलबाट म कार्यक्रम प्रस्तुता पुनम बिदा हुन चाहन्छु। जय मसी, नमस्कार।
2: टाइम चेक, यति बेला अपराह्नको 4 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम ज्ञान दर्पण।
2: शालोम शालोम शालोम। अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण।

सालोम सालोम सालोम कार्यक्रम ज्ञान दर्पणको पर्खाईमा बसिरहनुहुने तमाम मेरा प्यारा प्यारा श्रोता मित्रहरू, प्राविधिक मित्रद्वय विजय सन्ध्यासँगै म तपाईँको रेडियो मित्र एनपी खतिवडा तपाईँलाई स्वागत भन्न चाहन्छु। श्रोता कस्तो हुनुहुन्छ? आशा छ, विश्वास छ, तपाईँ आनन्दित हुनुहुन्छ, खुशी हुनुहुन्छ, रमाहटमा हुनुहुन्छ। अवश्य पनि तपाईँ खुशी हुनुहोस्, रमाउनुहोस्, तपाईँको निम्ति मेरो प्रार्थना यही हुनेछ। तर आफू मात्र खुशी भएर पुग्दैन है भन्न चाहन्छु। तपाईँले पाउनु भएको खुशीको रहस्यहरूसँग पनि शेयर गर्नुहोस्। तपाईँले जीवन जिउनुको भिन्नै मजा अनुभव गर्न सक्नुहुन्छ। प्रिय श्रोता, तपाईँले माया गर्नुभएको कार्यक्रम ज्ञान दर्पण, तपाईँको प्रार्थना, तपाईँको निरन्तर सुन्ने बानी अनि तपाईँले दिने उत्साहको कारणले निरन्तरता पाइरहेको छ यो कार्यक्रमले। यो कार्यक्रमलाई काठमाडौँबाट 105.1 MHz र पोखराबाट 105.6 MHzमा यसै समयमा प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ। प्रिय श्रोता, आज पनि गहन विषय लिएर मिठा मिठा भक्ति संगीत सँगसँगै तपाईँको रेडियो तरंगमा उपस्थित भइसकेको छु। रेडियो छोडेर कतै नजानुहोला है भन्न चाहन्छु। थालनीमा एउटा सुमधुर गीतको साथ दिन चाहन्छु एकैछिन।

0: शालोम शालोम शालोम अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण।
1: स्वागत गर्न चाहन्छु श्रोता, तपाईँले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ भने अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पणमा एनपी खतिवडाको साथमा। प्रविधिमा प्राविधिकद्वय सन्ध्या र विजयले मलाई साथ दिइराख्नु भएको छ। प्रिय श्रोता, आज मैले तपाईँसँग कुराकानी गर्न लागेको विषय प्रतीक्षा रहेको छ। प्रतीक्षा भनेको चाहिँ कुनै वस्तु, व्यक्ति, घटना, सूचना वा परिणाम प्राप्त हुने आशामा निश्चित समयसम्म धैर्यपूर्वक पर्खिने अवस्था वा प्रक्रियालाई हामीले बुझ्नुपर्दछ। अथवा भनौं, प्रतीक्षा भनेको अपेक्षित घटना र परिणामको आशा गर्दै एउटा समयलाई बिताउने कार्य हो। तर समय बिताउने भन्दैमा यसलाई खाली बसेर बेकममा भएर समय बिताउने कुरा चाहिँ पक्कै पनि होइन। प्रतीक्षा भनेको चाहिँ कुनै व्यक्ति वस्तु कतिखेर प्राप्त हुन्छ होला, भेट्न सकिन्छ, आइपुग्छ भनेर पर्खिने प्रक्रिया भएकोले एउटा भित्रैदेखि उत्साह पनि हुन्छ प्रतीक्षामा। मनोवैज्ञानिक रूपले यसलाई बुझ्न खोज्दाखेरि प्रतीक्षा भनेको भविष्यमा हुने अपेक्षा राखिएको परिणाम, जसको आशामा हामी वर्तमान इच्छालाई केही समयको लागि नियन्त्रण गर्ने मानसिक अवस्था हो कि भनेर पनि बुझ्न सकिन्छ। त्यस्तै प्रिय श्रोता, प्रतीक्षा भनेको समय, आशा, धैर्य बीचको सम्बन्धलाई स्वीकार गर्दै भविष्यतर्फ उन्मुख रहने मानवीय अनुभवलाई पनि हामी प्रतीक्षाको रूपमा परिभाषा गर्न सक्छौ। पवित्र शास्त्र बाइबलले प्रतीक्षा भनेको विश्वास, धैर्य, आशा सहित परमेश्वरको समय र इच्छामा भरोसा गर्दै उहाँको कार्यको अपेक्षा गर्नु चाहिँ खास गरिकन प्रतीक्षा हो भनेर बताउँदछ। त्यसैले प्रतीक्षा समयको बर्बादी होइन, सही समयका लागि गरिने धैर्यतापूर्ण पर्खाई या तयारी भन्दा अतियुक्ति नहोला जस्तो मलाई लाग्छ। प्रिय श्रोता, त्यसैले तपाईँ खास के कुराको प्रतीक्षा गर्दै हुनुहुन्छ भनेर मैले तपाईँलाई प्रश्न सोधे भने सायद तपाईँका मनमा अनगिन्ती उत्तरहरू सलबलाउन थाल्छन् होला। तपाईँ एकैछिन सोचेर विचार गरेर मनन गर्नुहोस् है त, तपाईँ के कुराको खास गरिकन प्रतीक्षा गर्दै हुनुहुन्छ? पवित्र शास्त्रले भन्दछ, तर परमप्रभुको प्रतीक्षा गर्नेहरूले नयाँ बल पाउनेछन्। प्रिय मित्र, तपाईँ जे कुराको प्रतीक्षा गर्दै हुनुहुन्छ पक्कै पनि तपाईँ दृढ विश्वासका साथ ठूलो आशा लिएर प्रतीक्षा गरिराख्नु भएको हुन सक्छ। जब हामी परमेश्वरमा प्रतीक्षा गर्दछौ, परमेश्वरले हामीले प्रतीक्षा गरिरहेका कुरा कोही कोही बेला समयमा, कोही कोही बेला बेसमयमा, तपाईँ र मेरो समय होइन परमेश्वरको समयमा, र कोही कोही बेला अलि ढिलो गरेर पनि हाम्रो प्रतीक्षाको प्रतिफल परमेश्वरले पठाइराख्नु भएको हुन्छ। यो चाहिँ हाम्रो अनुभव, हाम्रो विश्वास र हाम्रो पर्खाईमा आधारित हुन्छ। खास गरिकन प्रतीक्षा दण्ड हो कि तयार, कोही कोही बेला बेसमयमा, तपाईँ र मेरो समय होइन परमेश्वरको समयमा, र कोही कोही बेला अलि ढिलो गरेर पनि

पर्खनुको वास्तविक अर्थ बाइबल धर्मशास्त्रमा चाहिँ धैर्यता हो, विश्वास हो, आशा हो र परमेश्वरमाथिको निर्भरता हो। पवित्र शास्त्रले विभिन्न ठाउँमा हामीलाई स्पष्टसँग यी कुराको जानकारी गराएकै छ र हामीले प्राय गरेर आत्मा संयमताका साथ प्रतीक्षा गर्नुपर्दछ। हतार हतारमा प्राप्त भएको प्रतीक्षाको प्रतिफल नमिठो पनि हुन सक्ला, क्षणिक आनन्द दिने खालको हुन सक्ला, तर जुन सफलता धैर्यतामा प्राप्त हुन्छ अर्थात ढिलो प्राप्त हुन्छ अवश्य त्यो टिकाउ हुन्छ भन्ने कुरा हामीले कहिले पनि भुल्नु हुँदैन। प्रेमित्र, उत्पत्तिको पुस्तकमा हामीले कयौं पात्रहरूलाई भेट्दछौं। सन्तानको प्रतीक्षा गर्दा गर्दै 25 वर्ष बितेको छ कसैको जीवनमा, हागारसँग एक प्रकारको सम्बन्ध अब्राहमले राख्नु पर्यो पवित्र शास्त्रमा अधैर्यताको कारणले, तर परमेश्वर प्रतिज्ञाको परमेश्वर हुनुहुन्छ। जब हामी यो कुरा बुझ्दछौ उहाँको प्रतिज्ञा अन्तत पूरा हुन्छ र उहाँको पर्खाईमा ढिलै भए पनि असल हुन्छ भन्ने कुरा चाहिँ हामीले कहिले पनि भुल्नु हुँदैन। हाम्रो हतारले केही केही समस्याहरू उत्पन्न गर्न सक्दछ, तर प्रिय मित्र, जब हामी परमेश्वरमा प्रतीक्षारत रहन्छौ र परमेश्वरबाट आउने कुराले चाहिँ हामीलाई एउटा हाम्रो सपना साकार पार्नका निम्ति मद्दत पुर्याउँदछ। अर्को कुरा, हामी कुनै पनि कुराको दासत्वमा अल्झिरहेका हुन सक्छौ, त्यसबाट हामीलाई छुटकारा मिल्न सक्छ, तर कोही कोही बेला हामीलाई प्रतीक्षा गर्ने क्रममै हामी कतै अन्धकारमा, कतै अप्ठ्यारोमा, कतै बन्धनहरूमा जाकिन सक्छौ, बाँधिन सक्छौ, अड्किन पनि सक्छौ। यसैको कुरा हेर्दाखेरि विभिन्न परिस्थिति आए यसफको जीवनमा, यसफलाई अन्धकार जस्तो महसुस भएको थियो होला, निराशै निराशा छाएको थियो होला, तर जब अन्तत एउटा देशको उच्च शासकको जिम्मेवारी यसफको हातमा आयो, परमेश्वरले धैर्यतामा कसरी प्रतिफल दिनुहुन्छ, कस्तो खालको प्रतीक्षा गर्दा असल परिणाम प्राप्त हुन्छ भन्ने कुरा हामी यहाँ स्पष्टसँग बुझ्न सक्दछौ कि जसमा योसेफ जस्ता पात्र, जसले परमेश्वरमा राखेको विश्वासको कारणले गर्दा गैर मुलुकमा एउटा उच्च स्थान हासिल गरेको कुरा हामी पवित्र शास्त्रमा पाउँदछौ, जसले हामीलाई एउटा उत्साह दिन्छ। परमेश्वर पर्दा पछाडि काम गरिराख्नु भएको हुन्छ, तर हामीले त्यसलाई अनुभव गर्न सक्नुपर्छ। कठिन समयको हामीले सामना गर्न सक्नुपर्छ धैर्यतामा, प्रतीक्षामा। जब जब कठिन समयमा हामी हार खान्छौ, हामी पक्कै पनि हाम्रो प्रतीक्षामा निराश बन्न सक्छौ। प्रिय मित्र, कतिपय समयमा भने जस्तो हुँदैन, सामुएलको राजा अभिषेक भइसकेपछि पनि सिंहासनमा बस्ने मौकै मिलेन शुरूआतमा, तर धेरै वर्षपछि मात्र सिंहासन प्राप्त भयो। पर्खाईमा धेरै चुनौतीहरू हुन सक्छन्, लुक्नुपर्ने हुन सक्छ, कोही बेला भाग्नुपर्ने हुन सक्छ, विश्वासमाथि परीक्षा आउन सक्छ, अनि तपाईँ अन्तर मनदेखि टुट्न सक्नुहुन्छ, विचलित बन्न सक्नुहुन्छ। यद्यपि प्रतिज्ञाको परमेश्वर जो हुनुहुन्छ, जसको पर्खाईमा जब हामी हुन्छौ, प्रेमित्र, हामीलाई अवश्य पनि हाम्रो प्रतीक्षाको

मिठो फल परमेश्वरले दिने आफ्नो प्रतिज्ञा राख्नु भएको छ। जब जब हामी पवित्र आत्माको प्रतीक्षामा रहन्छौ या परमेश्वरको दर्शनको प्रतीक्षामा रहन्छौ, हामीले होसियारीपूर्वक बुझ्नुपर्ने कुरा चाहिँ यो हाम्रो समयमा नभएर उहाँको समयमा हुन्छ भन्ने कुरामा हामी तटस्थ रहन सक्नुपर्दछ, विश्वासयोग्य भएर जिउन सक्नुपर्दछ। प्रिय मित्र, हामी हतार हतारमा यस्तो होस् उस्तो होस् भन्ने अपेक्षा राख्दै गर्दा जब ती अपेक्षाहरू हाम्रो निम्ति प्राप्ति हुँदैनन् तब हामी अलिकति विचलित हुन सक्दछौ। खास गरिकन विभिन्न कुरामा हामीले प्रतीक्षा गरिरहेका हुन्छौ। हामीले गरेको प्रार्थनाको उत्तर कहिले आउँछ? जवान भाइ बहिनीहरूले खास गरिकन मेरो विवाह कहिले हुन्छ प्रतीक्षा गरिरहेका हुन्छन्। विवाहितहरूले सन्तान कहिले हुन्छ, बेरोजगारहरूले रोजगार कहिले पाउँछु भनेर प्रतीक्षा गरिरहेका हुन्छन्। स्वास्थ्य अवस्था कमजोर हुनेहरूले म कहिले चंगाई पाउँछु कहिले निको हुन्छु भनेर प्रतीक्षा गरिरहेका हुन्छन्। सेवकाईमा मेरो सफलता कहिले हुन्छ, कहिले म धेरै आत्माहरूलाई जित्न सक्छु भन्ने पर्खाई हुन्छ। कसैलाई मेरो जीवनमा आत्मिक जागृति कहिले आउँछ र म सेवकाईमा अगाडि बढ्न सक्छु भन्ने प्रतीक्षा गरिरहेको हुन्छ। र कतिपयले ख्रिस कहिले आउनुहुन्छ भनेर ख्रिसको दोस्रो आगमनको प्रतीक्षा गरिरहेको हुन्छ। अर्थात भनौ, प्रतीक्षाको यदि हामीले लिस्ट बनाउने हो भने नि प्रिय मित्र, धेरै लामो लिस्ट बन्न सक्छ। मानिसले यस्ता अनगिन्ती हजारौं हजार कुराको प्रतीक्षा गरिरहेका हुन्छन्। तर तपाईँ र मैले बुझ्नुपर्ने कुरा चाहिँ के छ भने प्रिय मित्र, जब हामी प्रतीक्षा गर्दछौ नि, प्रतीक्षामा चाहिँ हामीले प्रार्थना निरन्तर गरिराख्नु पर्दछ। पवित्र शास्त्रबाट वचनको अध्ययन गरिराख्नु पर्दछ। धन्यवादी भएर जी राख्नु पर्दछ। विश्वासलाई दृढ बनाउनु पर्दछ, बलियो बनाउनु पर्दछ। आफ्नो सेवामा, जुन सेवामा तपाईँ र म समर्पित छौं, त्यसमा हामी निरन्तर लागिरहनु पर्दछ। हाम्रो आशा टुट्नु हुँदैन कहिले पनि। अधैर्यता जब हाम्रो जीवनमा आउँछ भने हामी धैर्यतामा जिउनलाई प्रयत्न गरिरहनु पर्दछ, नत्र भने हाम्रो प्रतीक्षा केवल प्रतीक्षा मात्र हुन्छ। प्रिय मित्र, हामी विचलित हुन्छौ। त्यसैले धैर्यताका साथ, साहसका साथ चुनौतीहरूसँग लड्दै जब तपाईँ प्रतीक्षा गर्नुहुन्छ नि, त्यो प्रतीक्षाको प्रतिफल पक्कै पनि मिठो हुन्छ। फेरि पनि अर्को एउटा सुमधुर गीतको साथ दिन्छ।

पुनः स्वागत गर्न चाहन्छु श्रोता। तपाईँले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ, अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पणमा एनपी खतिवडाको साथमा। प्रविधिमा प्राविधिक द्वया विजय र सन्ध्याले मलाई साथ दिइराख्नु भएको छ। प्रिय श्रोता, आजको बसाईमा म तपाईँसँग कुराकानी गरिरहेको छु। पर्खाई वास्तवमा अर्थपूर्ण कतिखेर हुन्छ? तपाईँ र मैले बुझ्नै पर्ने कुरा चाहिँ के छ भने नि प्रिय मित्र, परमेश्वरको समय उत्तम हुन्छ भन्ने कुरा जब बुझ्छौ नि, हाम्रो पर्खाई आनन्दको पर्खाई बन्द छ। पर्खाई भनेको एउटा विश्वासको परीक्षा हो। तपाईँ विश्वासमा कति परिपक्व हुनुहुन्छ? तपाईँको पर्खाईले निर्धारण गर्दछ, पर्खाईले चरित्र पनि निर्माण गर्दछ। जो मान्छे एकदमै सहनशीलताका साथ पर्खिन सक्छ नि, त्यो व्यक्तिले आफूलाई अनुशासित बनाएर उभ्याइरहेको हुन्छ। पर्खाईले मानिसलाई नम्र पनि बनाउँछ, किनभने हतारमा मैले यस्तो प्राप्ति गरेँ उस्तो प्राप्ति गरेँ, एउटा ह्युमिलिटी भन्छ नि, ह्युमिलिटी, एउटा झुक्ने स्वभाव पैदा गरिदिन्छ पर्खाईले। जब जब पर्खाईमा प्रार्थना हुन्छ नि, त्यो गहिरो प्रार्थना हुन्छ, परमेश्वरसँगको निरन्तर सम्बन्ध हुन्छ र अटुट प्रार्थनामा कुराकानी भइरहन्छ परमेश्वरसँग, र तपाईँको पर्खाई सँगसँगै र तपाईँको प्रार्थना सँगसँगै तपाईँको कुराकानी परमेश्वरसँग भइरहन्छ, किनभने परमेश्वर तपाईँको हृदयमा बोल्नुहुन्छ। धैर्यता सिकिन्छ पर्खाईमा, आशा झनझन बढ्दै जान्छ, आशाका मुनाहरू पलाउँदै जान्छन् पर्खाईमा। तपाईँको पर्खाईमा नै परमेश्वरले ढोका खोल्नुहुन्छ। पर्खाई कहिले व्यर्थ हुँदैन प्रिय मित्र, किनभने परमेश्वर चाहिँ प्रतिज्ञा प्रति विश्वासी हुनुहुन्छ। ढिलाइ भनेको अस्वीकार होइन। तपाईँले कोही कोही बेला म अस्वीकृत पो भएँ कि भनेर सोच्दै गर्दा, त्यही सोच्दै गर्दा तपाईँले अचम्मको प्रतिफल हासिल पनि गर्न सक्नुहुन्छ। त्यसैले पर्खाईले तपाईँलाई त्यो प्रतिफल प्राप्त गर्ने तयारीमा लैजान्छ प्रिय मित्र। पर्खाईले परमेश्वरको महिमालाई प्रकट गरिदिन्छ। अन्तिम विजय त्यसैको हुन्छ जसले धैर्यतापूर्वक प्रतीक्षा गर्न जानेको हुन्छ, सहनशीलतामा प्रतीक्षा गर्न जानेको हुन्छ। आज कतिपय आँसु, पीड़ा, बेरोजगारी, रोग, पारिवारिक समस्या प्रार्थना गर्दा गर्दा हैरान भइसक्यो, कुनै उत्तरै आएको छैन, निराश हुनुपर्ने आवश्यकता छैन। यहाँ यदि साँच्चै तपाईँमा अन्तर आत्मामा परमेश्वरको प्रतिज्ञा प्रति भरोसा छ भने है, उदाहरणको लागि अब्राहम, योसेफ, दाउद, सिमोन, हन्ना लामो प्रतीक्षा गर्नुभएको छ। उहाँहरूले यस्ता पात्रहरू हुनुहुन्छ उहाँहरू जसले एकदमै लामो प्रतीक्षा गर्नुभएको छ। याद गर्नुहोस् प्रिय मित्र कि परमेश्वरले उहाँहरूलाई कहिले बिर्सनु भएको छैन। त्यसैले तपाईँ र मलाई पनि परमेश्वरले बिर्सनु भएको छैन भन्ने कुरामा हामी निश्चिन्त हुन सक्नुपर्दछ। परमेश्वरको घडी चाहिँ नि ढिलो हुँदैन रे। तपाईँ र मेरो घडी ढिलो चाँडो कुद्न सक्दछ, तर वचनले भन्दछ उहाँले सबै कुरा आफ्नो समयमा सुन्दर बनाउनुहुन्छ। तर हामीलाई विश्वासका साथ उहाँको प्रतीक्षा अर्थात पर्खिनु, उहाँलाई पर्खिनु जरूरी छ। प्रिय साथी, जब जब परमेश्वरले प्रतीक्षाको समयमा हामीलाई यस्ता यस्ता कुराहरू सिकाउनुहुन्छ जुन कुरा हामी तत्काल नबुझ्न सक्छौ, आशिष पाएको अनुभव नगर्न सक्छौ,
अनि कतिपय समयमा परमेश्वरको मौनतालाई हामी के सोच्छौं भन्दा परमेश्वरले मलाई छोड दिइसक्नु भयो, त्यागिसक्नु भयो। हो, यही समय हो खास गरिकन हामीले सर्वोत्तम तरिकाले परमेश्वरलाई अझ थाहा गर्ने, किनकि यो समयले नै हामीलाई हाम्रो विश्वासमा परिपक्व हुनलाई मद्दत गर्दछ। परमेश्वरमा खास गरिकन हामीले भरोसा राखेको कारणले पर्खाईमा परमेश्वर उत्तर भन्दा बढी हाम्रो चरित्र कस्तो छ भनेर जाँच्न चाहनुहुन्छ। परमेश्वरको लक्ष्य केवल हाम्रो समस्या समाधान गर्नु मात्र होइन, हामीलाई क्रमशः परिवर्तन गर्दै ख्रिस्टको रूपमा बदली गर्न चाहनुहुन्छ। द्याट इज भेरी इम्पोर्टेन्ट। उहाँको स्वरूपमा बदली हुनका निम्ति हामीलाई प्रोत्साहित गर्नुहुन्छ। ढिलाइलाई अस्वीकार कहिले पनि हामीले सम्झनु हुँदैन। मानिसले भनेको सुन्दछौ हामी, ए परमेश्वरले ढिलो गर्नुभयो, उत्तरै दिनु भएन। तर एउटा कुरा, प्रतिज्ञा तपाईँ र मेरो जस्तो प्रतिज्ञा होइन। वी मेक प्रोमिसेस टु ब्रेक, बट द गॉड मेक प्रोमिसेस टू किप। हामी तोड्नका लागि हाम्रा प्रतिज्ञाहरू बनाउँछौ, तर परमेश्वर जोड्नका लागि प्रतिज्ञाहरू दिनुहुन्छ। प्रतीक्षा विश्वासको परीक्षा मात्र होइन, प्रेमको पनि परीक्षा हो। के उत्तर आएन भने हामी परमेश्वरलाई त्यागिहाल्छौ त? यदि परमेश्वरले हामीलाई प्रेम गर्नुभएको छ भने हामी परमेश्वरलाई प्रेम गरिरहन्छौ कि रहँदैनौ? के साँचो सम्बन्ध हामीले स्थापित गरिरहन सक्छौ या सक्दैनौ? त्यो कुरा पनि हाम्रो प्रतीक्षामा जाँच हुन्छ। ढोका, अवसरका ढोकाहरू, तपाईँले जुन कुराको लागि प्रतीक्षा गर्दै हुनुहुन्छ ती ढोका खुल्नु अघि हाम्रो हृदयको ढोका खोलिनु जरुरी हुन्छ प्रेमित्र, किनभने परमेश्वरले चाहिँ हृदयको ढोका खोल्न चाहनुहुन्छ। सर्वप्रथम हामी त धेरै जसो अवसरको प्रतीक्षा गर्छौं, होइन त प्रेमित्र? तर परमेश्वरले पहिला हाम्रो सोच, हाम्रो विश्वास र चरित्रलाई जब हृदयको ढोका खोलेर परिवर्तन गरिदिनुहुन्छ नि, अनि तपाईँले अन्य ढोकाहरू तपाईँको निम्ति खुलेको स्पष्ट देख्नुहुन्छ। देख्नु मात्रै हुन्न, तपाईँले प्रवेश पाउनुहुन्छ, त्यहाँ जाने मौका पाउनुहुन्छ। प्रतीक्षाको सबैभन्दा ठूलो शत्रु चाहिँ तुलना गर्नु हो। अरूलाई त सफलता मिलिरहेको छ, मैले त यत्रो प्रतीक्षा गरिसके, मलाई त सफलता नै मिल्दैन। अरूलाई चाहिँ उच्च, आफूलाई चाहिँ तुच्छ जब हामी ठान्न थाल्छौ नि, सोच्न थाल्छौ नि, तब समस्या आइपर्छ हाम्रो प्रतीक्षामा। प्रत्येक व्यक्तिको समय, प्रत्येक व्यक्तिका निम्ति छुट्टा छुट्टै तरिकाले परमेश्वरले निर्धारण गर्नुभएको छ। तर हामी चाहिँ के गर्न पुग्छौं? मेरो नजिकैको साथीको यति ठूलो उन्नति भयो, मेरो त भएकै छैन, कहिले मेरो हुन्छ? हामी के बुझिरहेका हुँदैनौ भन्दा, त्यो व्यक्तिको भन्दा मेरो र मेरो भन्दा अर्को व्यक्तिको सबैको समय परमेश्वरले फरक किसिमले राख्नु भएको छ, अनि फरक तवरले नै उहाँ हरेकलाई प्रतीक्षाको प्रतिफल दिन तयार हुनुहुन्छ। तर हामी तत्काल उत्तर खोज्दै, तत्काल परिणाम हात लागोस् भन्दै हामी यता र उता गर्न थाल्ने बित्तिकै हामीले हाम्रो मार्ग भुलिसकेका हुन्छौ। ख्रीष्ट स्वयंले आफ्नो जीवनमा
धेरै वर्ष आफूलाई कामकाजमा लगाएर बिताउनु भयो। तपाईँलाई थाहा छ, 30 वर्षसम्म त खासमा परमेश्वरको राज्यको सेवकाइ पनि ख्रिस्टसले गर्नुभएको हामीलाई थाहा छैन। तर 3 वर्षको अवधिमा जे जति गर्नुभयो त्यो एउटा पर्खाइको र एउटा तयारीको समय थियो। अर्को, जब लाजरसको मृत्यु भयो, लाजरसका आफन्तहरूले चाँडो ख्रिस्ट आइदिनु भए लाजरस निको हुन्थे भनेर प्रतीक्षा गरिरहेका थिए, तर उहाँले ढिलो गरिदिनु भयो। गेतसमनीको बगैँचामा ख्रिस्टले पिताको इच्छाको प्रतीक्षा गर्नुभयो र यी सबै कुराले के प्रष्ट पार्दछ भने प्रतीक्षा कमजोरी होइन, आज्ञाकारिताको चिन्ह हो। आज्ञाकारितामा प्रतीक्षा गहन हुन्छ। सबैभन्दा धेरै आक्रमण तपाईँलाई कतिखेर हुन्छ थाहा छ प्रेमित्र? जब तपाईँ प्रतीक्षामा हडबडाउनुहुन्छ, धैर्यता राख्नुहुन्न, तपाईँको जीवनमा जब प्रतीक्षाको प्रतिफल ढिलो हुन्छ, तपाईँको हृदयमा शंका, निराशा, अधैर्यता बढ्न थाल्दछ। त्यही समयमा हो तपाईँको हृदयमा आक्रमण हुने, त्यही समयमा हो तपाईँले कमजोर महसुस गर्ने। त्यसकारणले जब तपाईँ प्रतीक्षाको समयमा हुनुहुन्छ नि, परमेश्वरका हरेक वचनलाई समात्नुहोस्। परमेश्वरकै वचनमा तपाईँ सुत्ने उठ्ने गर्नुहोस्, उहाँकै वचनमा हिँड्ने डुल्ने गर्नुहोस्। तपाईँ चट्टानमा उभिएको महसुस गर्न थाल्नुहुन्छ। तपाईँ आफै भित्र एउटा यस्तो शक्ति प्रवाह भएको अनुभव गर्नुहुन्छ जहाँ अकाट्य परमेश्वरका प्रतिज्ञाले तपाईँलाई उत्साहित गर्दछ। अहिले साँच्चै भन्ने हो भने धेरै जसो विश्वासीहरूको हृदयमा एउटै मात्रै कुराको प्रतीक्षा हुनुपर्दछ। सबैभन्दा ठूलो प्रतीक्षा ख्रिस्टको दोस्रो आगमन कहिले हुन्छ, किनभने सम्पूर्ण विश्वासी संसारमा एउटै कुरामा दृढताका साथ आशा गरिरहेका छन्। खास ठूलो सफलतामा होइन, सफलता सामान्य रूपले मानिसका कर्म अनुसार मानिसलाई मिलिरहेकै हुन्छ, तर उहाँको पुनरागमन कस्तो हुन्छ यो एउटा रहस्यको विषय पनि हो, तर यो एउटा प्रतिज्ञाको विषय पनि हो भनेर हामीले भुल्नु हुँदैन। तपाईँलाई किन परमेश्वरले पर्ख भन्दै हुनुहुन्छ कि कहिले? तपाईँले आत्मसात गरेर यो प्रश्न सोध्नु भएको छ प्रियमित्र। मानिलिनुहोस् तपाईँले बेजोड प्रार्थना गर्नुभयो अनि उत्तरको अपेक्षा आज राख्नुभयो, अब आज उत्तर पाउनु भएन भने के निर्णय लिनुहुन्छ होला भोलिदेखि? खासमा तपाईँ उत्तरलाई खोज्दै हुनुहुन्छ कि उत्तर दिने परमेश्वरलाई खोज्दै हुनुहुन्छ? एकदमै महत्वपूर्ण कुरा फेरि म तपाईँलाई जोड दिएर भन्न चाहन्छु। खासमा तपाईँ कसलाई खोज्दै हुनुहुन्छ? पहिला तपाईँले प्रतीक्षा गरेका उत्तर या तपाईँलाई उत्तर दिने परमेश्वर? महत्वको आधारमा तपाईँले विचार गर्नुपर्ने हुन्छ। प्रिय मित्र, मैले अघि पनि भनिसकेको छु कि प्रतीक्षा भनेको केवल हात बाँधेर चुप लागेर बस्ने होइन, तर एउटा कुरा मनन गरिराख्नु पर्दछ कि मेरो जीवनका हरेक मिनटहरू, सेकेन्डहरू, हरेक दिनहरू, महिना, वर्षहरू परमेश्वरले नै निर्धारण गरेर मलाई सेपिङ गरिराख्नु भएको छ। त्यसमा म मेरो विश्वासलाई अंगीकार गर्छु र
स्थिर रहने प्रयत्न गर्छु। यो संकल्प तपाईं र ममा छ कि छैन? एकछिन तपाईं सोच्दै गर्नुहोस्, म फेरि पनि तपाईँको लागि एउटा अर्को सुमधुर गीत एकैछिन राख्न चाहन्छु।

0: शालोम शालोम शालोम अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण।
1: पुनः स्वागत गर्न चाहन्छु श्रोता। तपाईँले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ भने अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण, म एनपी खतिवडाको साथमा। आज भने मैले तपाईँसँग कुराकानी गरिरहेको छु प्रतीक्षा अर्थात पर्खाई कस्तो हुनुपर्छ, के का निम्ति हामी प्रतीक्षा गरिरहेका छौ, खासमा हामीले गरेका प्रतीक्षा गरिएका आशा गरिएका कुराहरू हामीलाई प्राप्ति भएका छन् छैनन्, हुँदा कस्तो हुन्छ नहुँदा के हुन्छ, म यिनै विषयमा चर्चा गरिरहेको छु। केही विश्व प्रसिद्ध व्यक्तिहरूले पर्खाईको बारेमा यस्तो भन्नुहुन्छ, सबैभन्दा शक्तिशाली दुई योद्धा समय र धैर्य हुन्। समय सँगसँगै धैर्यतामा जिउनु पर्दछ भने लियो टल्स्टय प्रसिद्ध रूसी लेखकले भन्नुहुन्छ। अर्का त्यस्तै शक्तिशाली लेखक राल्फ वाल्डो एमर्सन भन्नुहुन्छ, धैर्य र समयले बल वा क्रोधले गर्न नसक्ने धैर्य काम गर्न सक्छन्। भारतका महात्मा गान्धीले धैर्य गुमाउनु भनेको युद्ध हार्नु हो भनेर बताउनु भएको छ। धैर्यता नै प्रतीक्षाको अर्को प्रारूप हो, स्वरूप हो भन्ने कुरालाई जोड़ दिनुभएको छ भने हेलन केलरले भन्नुहुन्छ, धैर्य केवल पर्खने क्षमता होइन, पर्खता राखिने सही मनोवृत्ति हो। धैर्यता भन्नाले चाहिँ जब हामी पर्खिन्छौ नि एउटा होपफुल आशावादी भएर पर्खिन सक्ने क्षमतालाई संकेत गर्नुभएको छ। जोयस मेयरले भन्नुहुन्छ, धैर्य भनेको पर्खने क्षमता मात्र होइन, प्रतीक्षाको समयमा पनि राम्रो व्यवहार कायम राख्ने क्षमता हो। त्यस्तै अर्का प्रसिद्ध व्यक्ति सीएस लोइसले भन्नुहुन्छ, कठिनाईहरूले अक्सर साधारण मानिसलाई असाधारण गन्तव्यको लागि तयार पार्छन्। कठिनाईहरूले, चुनौतीहरूले साधारण मानिसहरूलाई पनि असाधारण गन्तव्यका लागि तयार गर्दछन्। दबोराको उदाहरण हामी लिन सक्छौ पवित्र शास्त्र बाइबलबाट। सामान्य महिला जसले एउटा ठूलो नेतृत्व लिएर उत्साहका साथ विजय हासिल गर्नलाई लक्षित पाइला चालेको कथा हामी पढ्न पाउँछौ पवित्र शास्त्रमा। एडब्ल्यू ट्रोजर भन्नुहुन्छ, परमेश्वरले कसैलाई धेरै प्रयोग गर्नु अघि उहाँले प्राय लामो समयसम्म उसको प्रतीक्षा र तयारी गर्नुहुन्छ। चार्ल्स स्पर्जनले भन्नुहुन्छ, परमेश्वरको प्रतीक्षा गर्नेहरू कहिल्यै निराश हुँदैनन्, उहाँले सधैं आफ्नो समयमा उत्तर दिनुहुन्छ। ओस्वाल्ड चेम्बर्सले भन्नुहुन्छ, परमेश्वरमा भरोसा राख्नुहोस् र धैर्यपूर्वक प्रतीक्षा गर्नुहोस्, उहाँले आफ्नो समयमा मार्ग खोल्नुहुन्छ। पवित्र शास्त्र यसैयाको पुस्तकमा, तर परमप्रभुको प्रतीक्षा गर्नेहरूले नयाँ बल पाउनेछन्, तिनीहरू चिल झै माथि माथि माथि माथि पखेटा फैलाएर उड्नेछन्। यी सुन्दर भनाइहरूले तपाईं र मलाई यही कुराको संकेत गर्दछ कि जो धैर्यताका साथ प्रतीक्षा गर्न जान्दछ नि उसले सही समयमा ठूलो आशिष प्राप्त गर्न सक्छ भन्ने कुरा नै हो, किनकि परमेश्वरमा हतार भन्ने कुरा हुँदैन। प्रिय मित्र, उहाँ हतार गर्नुहुन्न, तर यो पनि होइन कि उहाँ ढिलो गर्नुहुन्छ, उहाँले ढिलो पनि गर्नुहुन्न। हो, प्रतीक्षाको समयमा परमेश्वर मौन जस्तो देखिनुहुन्छ, तर परमेश्वर कहिले पनि निष्क्रिय हुनुहुन्न, किनकि उहाँ कहिले ननिदाउने कहिले नउने परमेश्वर हुनुहुन्छ, पवित्र शास्त्रले दावी गर्दछ। आजको धैर्यता भोलिको विजयको जग हो, त्यसैले धैर्यतामा उभिन सक्नु पर्दछ। उत्तर ढिलो आउनुलाई तपाईँले अस्वीकृत भएको नठान्नुहोस्। त्यो त एउटा उत्तम समयलाई पर्खिने अवसरको रूपमा हामीले लिनुपर्दछ, किनकि यसले यही कुराको संकेत गर्दछ कि परमेश्वरले आफ्नो समयमा असल काम तपाईँ र मेरो निम्ति गर्दै हुनुहुन्छ। प्रतीक्षा नै त्यस्तो कुरा हो जसले हाम्रो विश्वासको गहिराईलाई प्रकट गरिदिन्छ, जसले पर्खिन सिक्छ, परमेश्वरको सुन्दरता अनुभव गर्न सक्दछ, देख्न सक्दछ। पर्खाइले केवल इच्छा मात्र होइन प्रिय मित्र, तपाईँ र मलाई अन्तर आत्मादेखि नै हाम्रा चरित्र सहित बलियो र नयाँ तुल्याउँदछ। प्रतीक्षा गर्ने मानिसले घडी हेरिराख्दैन, उसले उप्रति गरेको भरोसामा, उप्रति गरिएको प्रतिज्ञामा खास गरिकन दृढताका साथ, संकल्पका साथ पर्खिरहेको हुन्छ। त्यसैले धैर्यपूर्वक गरिएको प्रतीक्षा कहिले पनि व्यर्थ जाँदैन र जाने छैन। प्रतीक्षा नै त्यस्तो कुरा हो जसले आशालाई जीवित राख्ने काम गर्दछ। यदि तपाईँले परमेश्वरले तपाईँलाई पर्खाइमा राख्नु भएको कुरा महसुस गरिराख्नु भएको छ भने तपाईँको निम्ति उत्तम प्रतिफल तयार गरिराख्नु भएको छ भन्ने कुरा तपाईँले कहिले पनि बिर्सनु हुँदैन प्रिय मित्र। बिउ रोप्ने र फल पाउने बीचको समय नै प्रतीक्षा हो। रोप्ने बित्तिकै कहाँ बोट बढेर फल फलाइहाल्छ त? जुन बिउ रोपिएको समय हुन्छ नि त्यहीँबाट जीवन शुरूआत भइरहेको हुन्छ, पलाइरहेको हुन्छ, बढ़िरहेको हुन्छ। अनि त्यही बढाइले के संकेत गरिरहेको हुन्छ भन्दा जब यो पूर्ण रूपमा विकसित हुन्छ यसले मिठो फल दिन्छ। र यदि प्रतीक्षामा विश्वास नगुमाउनेहरू, जसले विश्वास गुमाउँदैनन् प्रतीक्षा गर्दा, अन्तत परमेश्वरको महिमासम्म पुग्न सक्दछन्, परमेश्वरको महिमालाई देख्न सक्दछन्। कृपा गरी हामीले यो बुझ्नु पर्दछ कि प्रिय श्रोता, प्रतीक्षा अन्धकारको अन्त्य चाहिँ होइन, त्यो त एउटा उज्यालो तर्फ बिस्तारै बिस्तारै लम्किने कदम हो, एउटा आवश्यक अध्याय हो। विश्वासका साथ तपाईँ अडिक रहेर आफ्नो प्रतीक्षामा अगाडि बढ़िरहनुहोस्, किनकि परमेश्वरको समय सधैं उत्तम हुन्छ र सिद्ध हुन्छ। मैले तपाईसँग यो कुराकानी गर्दै गर्दा तपाईँको विचार मन कता कता, मैले पनि त यसरी नै प्रतीक्षा गरिरहेको छु नि, मैले पनि त पर्खिरहेको छु नि धैर्यताका साथ, तर खोइ त मेरो जीवनमा यदि यस्ता कुराहरू अहिले तपाईँको हृदयभित्र उब्जिरहेका छन् भने तपाईँ यो कुरालाई स्पष्टसँग बुझ्नुहोस् प्रिय मित्र, तपाईँको धैर्यता कतै कतै हराइरहेको छ। अझ तपाईँले आफूलाई बलियो र धैर्यवान बनाएर पर्खिरहनु जरूरी छ भन्ने कुरालाई बिर्सनु हुँदैन। मैले अघि नै तपाईँलाई बताइसकेको छु, प्रतीक्षामा धैर्यताको खाँचो हुन्छ। जब धैर्यता हामीसँग रहँदैन अनि हाम्रो प्रतीक्षाको कुनै अर्थ पनि रहँदैन। होला तपाईँले अनुभव गरिराख्नु भएको होला, कतिपय प्रतीक्षाहरू प्रतीक्षा नै भइरहेका होलान्, तर पवित्र शास्त्रले भन्दछ हरेक कुराको समय छ। जन्मिने एउटा समय छ, मर्ने एउटा समय छ, छार्ने एउटा समय छ, बटुल्ने एउटा समय छ, उखाल्ने एउटा समय छ, निर्माण गर्ने एउटा समय छ, अर्थात भनौ सबै कुराको लागि समय निर्धारित गरिएको छ। केवल बुझ्नुपर्ने यति नै हो कि मेरो समय कहिले आउँछ, मेरे बार बारी कब आएगा। एउटा सुन्दर भनाई। अब हामी यही कुरा भन्दै मेरो पालो कहिले आउँछ भन्दै जब हामी पर्खिन थाल्दछौ, यस एक न एक दिन तपाईँको पालो अवश्य आउँछ। मैले तपाईँलाई फेरि पनि जोड दिएर उत्साह यो दिन चाहन्छु कि प्रिय मित्र, विश्वासलाई हामीले बलियो बनाउनका लागि प्रतीक्षा गर्नु जरूरी छ, चरित्रलाई निर्माण गर्न प्रतीक्षा गर्नु जरूरी छ, परमेश्वरमाथि निर्भरता बढाउनलाई प्रतीक्षा गर्नु जरूरी छ र आशालाई जीवित राख्नु हामीले प्रतीक्षा गर्नु जरूरी छ। तपाईँ पनि हतोत्साही नभइकन आफ्नो प्रतीक्षामा दृढ रहनुहोस्। तपाईँको प्रतीक्षाको प्रतिफल कहिले पनि नमिठो हुँदैन भन्ने सन्देश नै आज म तपाईँसँग छोड्न चाहन्छु। प्रिय श्रोता, अब भने म कार्यक्रमको लगभग अन्त्यतिर आइसकेको छु र यतिन्जेल मलाई कार्यक्रम सुनेर साथ दिनुभएकोमा सम्पूर्ण श्रोतालाई हृदयदेखि धन्यवाद भन्न चाहन्छु। तपाईँले माया गरेर सुन्नु भएको छ र त म बोलिरहेको छु। विशेष गरी आजको कार्यक्रम सुनेर तपाईँको मनमा कुनै पनि जिज्ञासा खुलदुली उत्पन्न भएको छ भने निसंकोच हामीलाई टेलिफोन सम्पर्क गर्न सक्नुहुन्छ, पत्रचार गरेर कुराकानी गर्न सक्नुहुन्छ। नम्बर टिप्नुहोस् न, हाम्रो स्टुडियोको नम्बर 01477074। यदि तपाईँ व्यक्तिगत रूपमा मसँग कुराकानी गर्न चाहनुहुन्छ भने मेरो नम्बर पनि टिपिराख्नुहोस् त, 98404043। दोहोऱ्यौ, 98404043। अब भने प्राविधिकद्वय सन्ध्या विजय दुवैजनालाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। उहाँहरूले अथक परिश्रम गरेर अन्तिमसम्म कार्यक्रमलाई ल्याउनलाई सहायता गर्नुभएकोमा पुनः एकपटक तपाईँ र मेरो प्रतीक्षालाई परमेश्वरले पूरा गर्नुभएको छ। गड ब्लेस यु अल। अब भन्छु छुटौं।
2: टाइम चेक। यति बेला अपराह्नको 5 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: ए साना नानी बाबुहरू, रेडियोको आवाज अलि ठुलो पार त लौ, किनकि सुरु हुँदैछ रमाइलो कार्यक्रम साना

हेलो माई लिटल फ्रेन्ड्स, गुनिज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट सुनेर बसिरहनु भएका मेरा सम्पूर्ण श्रोता, अभिभावक र मेरा प्यारा प्यारा साना भाइ बहिनीहरूलाई जय मसी। आज पनि कार्यक्रम साना पाइला लिएर म प्रस्तुत सन्ध्या तपाईँहरूको बीचमा उपस्थित भइसकेको छु र विशेष गरी कार्यक्रम साना पाइलामा हामी हाम्रा साना नानीहरूलाई परमेश्वरमा उनीहरूलाई कसरी हुर्काउने र अभिभावक साथै मण्डलीको जिम्मेवारीहरू के कस्ता रहन्छन् भन्ने विषयमा हामी कुराकानी गर्ने गर्दछौं र कहिलेकाहीँ चाहिँ हाम्रा साना साना भाइ बहिनीहरूसँगको कुराकानीहरू पनि यहाँहरूको बीचमा राख्ने गर्दछौं र पवित्र बाइबलबाट हाम्रा साना नानीहरूलाई बुझ्न सक्ने गरी हामी कथा वाचनहरू पनि तपाईँहरूको बीचमा लिएर आउने गर्दछौ। र आज पनि म साना साना भाइ बहिनीहरू जो जतिले यो कार्यक्रम सुनिरहनु भएको छ उहाँहरूको बीचमा आज एउटा प्रभु यीशु ख्रीष्टले भन्नुभएको दृष्टान्त लिएर आएकी छु र हाम्रो दृष्टान्त रहेको छ हराएको भेडा। यसको मतलब चाहिँ के भने प्रभु यीशु ख्रीष्टले हामी सबैलाई माया गर्नुहुन्छ, विशेष गरी हाम्रा साना नानीहरूलाई असाध्यै प्रेम गर्नुहुन्छ भन्ने विषयमा हामी तपाईँहरूको बीचमा कुराकानीहरू गर्ने नै छौ। र कथा सुन्नुभन्दा अगाडि यहाँहरूको बीचमा राख्न चाहन्छु एउटा मिठो गीत।

0: यो गीतपछि तपाईँहरूलाई फेरि पनि कार्यक्रम साना पाइलामा स्वागत गर्न चाहन्छु। अब ढिला नगरीकन हामी कथा सुन्नतिर लागौं है त साथीहरू।
1: धेरै वर्ष अगाडि एउटा गाउँमा गोठालो बस्थे। उनको जिम्मामा 100 भेडाहरू थिए। हरेक बिहान गोठालोले आफ्ना भेडाहरूलाई हरियो घाँस भएको ठाउँमा लैजान्थे। उनले सबै भेडाहरूको राम्ररी ख्याल राख्थे। 1, 2, 3 भनेर उनी बेलुका भेडाहरू गन्ने गर्थे। एक दिन एउटा सानो भेडा निकै जिज्ञासु भयो, त्यो पहाड़को पछाडि के होला, त्यो फूल कति राम्रा छन्। भेडा बिस्तारै आफ्नो समूहबाट टाढा गयो। सुरुमा उसलाई रमाइलो लाग्यो, वाह म त स्वतन्त्र छु। तर केही समयपछि उसले वरिपरि हेर्यो, अरे मेरा साथीहरू कहाँ गए, मेरो गोठालो कहाँ हुनुहुन्छ। तर अब ऊ एक्लो भइसकेको थियो। हावा बेसरी चढ्न लाग्यो र जंगलमा आवाजहरू आउन थाले। सानो भेडा साह्रै डरायो। ऊ जोर जोरले चिच्याउन थाल्यो, तर कसैले सुनेन। उता गोठालोले बेलुका भेडाहरू गन्न लागे। 97, 98, 99 उनी रोकिए। ए एउटा भेडा त हराएछ। उनले सोचेनन् कि 99 त छन्, एउटा हराए पनि के फरक पर्छ र भनेर। होइन, किनकि उनको लागि हरेक भेडा उत्तिकै महत्वपूर्ण थियो। त्यसैले उनले 99 भेडालाई सुरक्षित ठाउँमा राखे र हराएको भेडा खोज्न निस्किए। उनी पहाडहरू तिर गएर गए। सानो भेडा तिमी कता छौ, उनी खोल्सामा पनि गए। सानो भेडा तिमी कता छौ, उनले झाडीहरूमा पनि हेरे। अन्तत टाढाबाट एउटा कमजोर आवाज आयो, भेडा कराउँदै गरेको आवाज। गोठालो दौडिए र त्यहाँ एउटा सानो भेडा काँडामा अल्झिरहेको देखे। त्यो भेडा उनकै थियो जो चाहिँ उनीबाट छुट्टिएर हराएको थियो। जब उनले त्यो भेडालाई देखे तब गोठालो रिसाएनन्। तिमी किन हरायौ, किन छुट्टियौ भनेर उनले गनगन गरेर कराएनन्। बरु उनले त भेडालाई मायाले उठाए र आफ्नो काँधमा राखे र खुसी हुँदै घर फर्किए। घर पुगेपछि उनले साथीहरूलाई बोलाए र आउनुहोस् मसँग खुसी मनाउनुहोस्, किनकि मैले आज मेरो हराएको भेडा भेट्टाएको छु भने खुसी मनाउन लागे। र यो खबरले सबैजना खुसी भए। उनले सबै आफ्ना आफन्तहरूलाई आफ्ना साथीभाइहरूलाई भोज दिए। त्यहाँ गीत गायो र सबैले रमाहट गरे।

मलाई आशा छ यो कथा सुनिसकेपछि तपाईँ सबैजना आशिषित हुनुभयो, किनभने म आफै पनि धेरै आशिषित भएको छु र मेरा साना साना भाइ बहिनीहरूलाई म केही प्रश्नहरू राख्न चाहन्छु। तपाईँहरू सबैजनाले यो प्रश्नको उत्तर चाहिँ आफ्नो बाबा मामुलाई सुनाउनु होला पनि भन्न चाहन्छु। र प्रश्न रहेको छ कि साना भाइ बहिनीहरू तपाईँहरूले कहिले बाटो बिराउनु भएको छ, जसरी भेडाले बाटो बिराएर अर्कै ठाउँतिर जानुभयो र उहाँ हराउनु भयो, कि तपाईँहरू पनि कहिले हराउनु भएको छ त्यसरी? अर्को प्रश्न चाहिँ रहेको छ, केही समयको लागि तपाईँ आफ्नो आमा बाबाबाट टाढा हुनुभयो भने तपाईँहरूलाई कस्तो लाग्छ? र तेस्रो प्रश्न पनि म तपाईँहरूको बीचमा राख्न चाहन्छु, कसैले तपाईँलाई खोज्न आए भने कस्तो लाग्छ? साथीहरू, मैले पनि एकचोटि बाटो बिर्सेको थिएँ। मामुसँग बजार जाँदाखेरि म पनि त्यही बाटोमै कता कता कता भिडमा हराएँ। अनि म त त्यति बेला यस्तो धेरै डराएको थिएँ होइन, म त ला अब कसैलाई भेट्दैन कि, ला मलाई त भेटाउनु हुँदैन कि भनेर म त त्यहीँ रुन थालेको थिएँ। तर कता कता मामुले देख्नु भएर मलाई फेरि समात्नु भयो, अनि मैले मामुलाई भेटिसकेपछि म यति खुसी भएँ, अनि मैले आफूलाई यति धेरै सेफ फिल गरेँ। अनि त्यो बेलादेखि चाहिँ तपाईँहरू जस्तै सानो बेलामा म बजार जाँदाखेरि कहिले पनि आफ्नो बाबा मम्मीको हात चाहिँ छोडिनँ है। तपाईँहरूले पनि यसरी नै आफ्नो बाबा मम्मी सँगै रहनुपर्छ र तपाईँले यीशु ख्रीष्टलाई आफ्नो साथमा लिएर हिँड्नु भयो भने चाहिँ तपाईँहरू हराउनु हुँदैन, यो कुरा चाहिँ हामीले बुझ्नुपर्छ है। अनि त्यति बेला मामु आउनु भएर मलाई समात्नु भएपछि म धेरै खुसी भएको थिएँ। अनि यस्तै गरेर हामी पनि परमेश्वरबाट टाढा जानु हुँदैन, केही गरी हामी प्रभु यीशुबाट टाढा गयौँ भने चाहिँ हामी हराउनु पनि सक्छौँ। अहिले धेरै हाम्रा टिनेजर भाइ बहिनीहरू संसारमा हराइरहनु भएको छ, उहाँहरूले बाबा मम्मीले भनेको नमान्ने, बाइबलको आज्ञाहरूलाई नमान्ने, प्रभु यीशु ख्रीष्टलाई त्याग्ने, त्यस्ता कुराहरूले गर्दाखेरि चाहिँ उहाँहरू एकदमै रङ ट्र्याकमा गइरहनु भएको छ। त्यसैले परमेश्वरको वचनलाई हामीले सधैँभरि मनन गरेर उहाँको वचन चाहिँ हामीले हाम्रो हृदयमा लिएर हिँड्नु पर्दछ। प्रभु यीशु ख्रीष्टलाई चाहिँ हामी सँगै लिएर हिँड्नु एकदमै महत्वपूर्ण छ। जसरी त्यो भेडाले चाहिँ आफ्नो बगाललाई गोठालोलाई छोडेर ऊ चाहिँ के रहेछ भनेर बाहिरको संसारमा लाग्दा फेरि ऊ हराएको थियो होइन, आज त्यस्तै हाम्रो जीवनमा पनि हुन सक्दछ। जब जब हामीले प्रभु येशु ख्रीष्टलाई छोड्दछौँ, जब जब उहाँबाट हामी टाढिन्छौँ, जब जब हामी प्रार्थना गर्दैनौँ, त्यति बेला चाहिँ हामी के हुन सक्छौँ? हराउन सक्छौँ। त्यसैले भिरानु भएको छ, त्यसैले परमेश्वरको वचनलाई हामीले सधैँभरि मनन गरेर उहाँको वचन चाहिँ हामीले हाम्रो हृदयमा लिएर हिँड्नु पर्दछ। प्रभु येशु ख्रीष्टलाई चाहिँ हामी सँगै लिएर हिँड्नु चाहिँ एकदमै महत्वपूर्ण छ। जसरी त्यो भेडाले चाहिँ

है भाइ बहिनीहरू, अनि अघि हामीले सुनेको कथा छ नि जुन हराएको भेडा, त्यो कथा चाहिँ यीशु ख्रीष्टले केवल भेडाको लागि मात्रै भन्नुभएको होइन है। यीशु ख्रीष्टले हाम्रो गोठालो हुनुहुन्छ अनि हामी चाहिँ उहाँहरूको भेडा हौ। त्यसैले प्रभु यीशुले चाहिँ त्यो हामीलाई पनि भन्नुभएको यो कुराहरू चाहिँ हामीले बुझ्न एकदमै जरुरत छ है। कहिलेकाहीँ चाहिँ हामीले के गर्दछौँ भने आफ्ना आमा बुवाहरूलाई झुट बोल्छौँ होइन, आमा बुबाको कुरा मान्दैनौँ, अनि कहिलेकाहीँ चाहिँ हामी रिसाउँछौँ, अनि कहिलेकाहीँ चाहिँ हामी गलत बाटोमा पनि जान्छौँ। तर प्रभु यीशुले हामीलाई छोड्नु हुँदैन है। उहाँले चाहिँ हामीलाई के गर्नुहुन्छ, सधैँ खोजिरहनुहुन्छ र उहाँले हामीलाई भन्नुहुन्छ, तिमी चाहिँ मेरो प्रिय बच्चा हौ, मेरो सन्तान हौ होइन, म तिमीलाई असाध्यै माया गर्छु भनेर प्रभु यीशुले चाहिँ हामीलाई भन्नुहुन्छ। जब हामी यीशु कहाँ फर्कन्छौँ होइन, जब जब हामी झुट बोल्न छोड्छौँ, जब जब हामी बदमास हुन छोड्छौँ, जब हामी आफ्नो बाबा मम्मीलाई माया गर्छौँ होइन, उहाँहरूको आज्ञा पालन गर्दछौँ भने चाहिँ हामी चाहिँ प्रभु यीशु ख्रीष्टमा फर्किएको हुने रहेछ होइन। जब जब हामी प्रभु यीशु कहाँ फर्कन्छौँ, अनि त्यो चाहिँ हाम्रो यहाँ संसारमा मात्रै खुसी नभएर प्रभु यीशु ख्रीष्ट स्वर्गमा पनि खुसी हुनुहुँदो रहेछ। यदि हामी गलत बाटोमा हिँडिरहेका छौँ तर प्रभु यीशुमा फर्क्यौँ भने चाहिँ उहाँले स्वर्गमा पनि उहाँले चाहिँ खुसी मनाउनु हुँदो रहेछ है। र आजको कथाबाट हामीले बुझ्नुपर्ने मुख्य कुराहरू चाहिँ के हो भने, प्रभु यीशु ख्रीष्टले चाहिँ हामी हरेकलाई धेरै माया गर्नुहुन्छ, विशेष गरी हाम्रा साना साना भाइ बहिनीहरूलाई असाध्यै प्रेम गर्नुहुन्छ होइन। तपाईँहरू सानो भए पनि प्रभु यीशु ख्रीष्टको लागि चाहिँ एकदमै बहुमूल्य हुनुहुन्छ। अनि अर्को कुरा चाहिँ यीशुले हराएकाहरूलाई खोज्नुहुन्छ। कहिलेकाहीँ हामीले गल्ती गरे पनि उहाँले चाहिँ हामीलाई के गर्नु हुँदैन रहेछ, त्याग्नु हुँदैन रहेछ। तर हामी पश्चाताप गरेर प्रभु यीशुको नजिक फर्किनु चाहिँ एकदमै धेरै महत्वपूर्ण छ। अनि प्रभु यीशु कहाँ फर्किँदा चाहिँ के हुने रहेछ त, स्वर्गमा पनि खुसी मनाइने रहेछ, किनकि परमेश्वरले हामीलाई सधैँ स्वागत गर्न चाहिँ उहाँ चाहिँ के हुनुहुन्छ, तयार हुनुहुन्छ। यो कुराहरू चाहिँ हामीले बिर्सनु हुँदैन। र आज जति पनि कार्यक्रम साना पाइला सुनेर बसिरहनु भएका हाम्रा साना साना भाइ बहिनीहरूलाई चाहिँ म एउटा भर्स दिन चाहन्छु, त्यो चाहिँ रहेको छ लुका 19:10। यो पद चाहिँ तपाईँहरू सबैजनाले पढेर आफ्नो बाबा मामुलाई सुनाउनु है त। अनि त्यहाँ चाहिँ के भनेर लेखेको छ भने, मानिसको पुत्र हराएकोलाई खोज्न र बचाउन आएको। आमेन। यो कुराबाट चाहिँ हामी के बुझ्दछौँ भने, यदि हामी हरायौँ भने, हामी कतै अल्मल्यौँ भने, परमेश्वरले चाहिँ हामीलाई खोज्नु हुँदो रहेछ, किनकि प्रभु यीशु ख्रीष्ट चाहिँ हामीलाई बचाउन आउनुभएको। यो कुराहरू चाहिँ हामीले कहिले पनि बिर्सन हुँदैन है। आज हामीले प्रस्तुत गरेको कथाबाट तपाईँहरू सबैजना धेरै आशिषित हुनुभएको छ। यदि कोही हराइरहनु भएको छ भने चाहिँ परमेश्वरतिर फर्किनुहोस् र उहाँलाई नत्याग्नुहोस् भन्ने उत्साह चाहिँ म तपाईँहरूलाई दिन चाहन्छु। र यदि कोही हराइरहनु भएको छ अथवा संसारमा अल्मलिरहनु भएको छ भने चाहिँ अहिले समयमा नै प्रभु यीशुसँग फर्कनुहोस् र उहाँको आवाजलाई सुन्नुहोस्, किनकि उहाँले तपाईँहरूलाई धेरै माया गर्नुहुन्छ भन्ने कुरा चाहिँ म कार्यक्रम साना पाइलाबाट यहाँहरूलाई यही नै आज उत्साह दिन चाहन्छु। श्रोता र मेरा अभिभावक साथै मेरा साना साना भाइ बहिनीहरू, यस्तै रमाइलो कुराकानीहरू गर्दा गर्दै समयले हामीलाई बिदा दिइसकेको छ। फेरि पनि कार्यक्रम साना पाइला लिएर म अर्को हप्ता यसै समय म तपाईँहरूको बीचमा उपस्थित हुनेछु। र यदि हाम्रो कार्यक्रम प्रति तपाईँहरूको केही सल्लाह सुझाव प्रतिक्रिया छन् भने तपाईँहरूले हामीलाई वाट्सएप अथवा मेल गर्न सक्नुहुनेछ। र हाम्रो मेल रहेको छ gnfmprogram@gmail.com र हाम्रो वाट्सएप नम्बर रहेको छ 9813580614 9813580614। अब भने प्राविधिक मित्र विजयजीलाई धन्यवाद दिँदै म प्रस्तुता सन्ध्या पनि कार्यक्रम साना पाइलाबाट बिदा हुन चाहन्छु। जय मसीह। तपाईँहरूको समय आशिषमय रहोस्।

0: नेपालगंज सुसमाचार प्रचार मण्डली रामनगरको प्रस्तुति कार्यक्रम सुसमाचार सबैका लागिमा आस्मिकको हार्दिक स्वागत तथा जय मसे। श्रोता, यो कार्यक्रम अस्ट्रेलियाको रेडियो रिस बाइन्डका साथै नेपालका विभिन्न 14 भन्दा बढ़ी रेडियो स्टेशनबाट प्रसारण भइरहेको छ। आगामी दिनमा नेपालका अन्य थप रेडियो स्टेशनहरूबाट पनि यो कार्यक्रम चाँडै नै प्रसारण गरिने कुरा यहाँहरूलाई जानकारी गरिन्छ। श्रोता, यो कार्यक्रम विशुद्ध ईश्वरीय यथार्थताको बारेमा जानकारी दिने कार्यक्रम हो, जसले तपाईँ हामीलाई मुक्ति र उद्धारको सुसन्देश प्रदान गर्दछ। साथै यस कार्यक्रमले संसारका प्रत्येक व्यक्तिलाई सत्यको ज्ञानमा आई अनन्त स्वर्गीय राज्यको हकदार बन्न आग्रह गर्दछ। श्रोता, आजको यो कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा लागेका जिज्ञासा, प्रतिक्रिया र सल्लाह सुझावका लागि हामी कार्यक्रमको अन्तमा यहाँहरूलाई हाम्रो कार्यक्रमको सम्पर्क नम्बर र इमेल एड्रेस प्रदान गर्नेछौ। कृपया सम्पर्क नम्बर र इमेल एड्रेस प्राप्त गर्नलाई तयारी अवस्थामा रहनुहोला। श्रोता, आजको कार्यक्रममा हामी परमेश्वरमा भरोसा राख्नेहरूलाई विजय दिने परमेश्वर हुनुहुन्छ भन्ने विषयमा हेर्नेछौ। त आउनु श्रोता, आफूमाथि भरोसा राख्नेलाई परमेश्वरले कसरी विजय बनाउनु हुँदछ त यिनै विषयको शिरोफेरमा रहेर पवित्र धर्मशास्त्र बाइबलबाट विस्तृत रूपमा जानकारी दिनको लागि आज तपाईँ हाम्रो माझमा आदरणीय पास्टर प्रवचन साई उपस्थित हुनुभएको छ।
1: आदरणीय श्रोता, सुसमाचार सबैका लागि कार्यक्रममा यहाँहरूलाई हार्दिक नमस्कार तथा जय मिसी टक्याउन चाहदछु। म प्रवचन श्रोता, यहाँहरूका बीचमा यो सुसमाचार सबैका लागि कार्यक्रम हामी प्रस्तुत गर्दछौ कि तपाईँ र हामीहरू एकै ईश्वरका सन्तान, एकै परमपिता परमधामका परमेश्वरले डिजाइन गर्नुभएका मानव प्राणी हौ र तपाईँ हामी हरेकले यो बुझ्नु पर्दछ कि हामीहरूका डिजाइनर सृष्टिकर्ता ईश्वर एकमात्र हुनुहुन्छ र उहाँको योजना र इच्छा एकमात्र छ र यो धरतीका हरेक मानिसहरू उहाँकै इच्छा र योजनामा अगाडि बढेको अथवा जीवन बिताएको चाहनुहुन्छ। उहाँको योजना असल छ, उहाँको योजना शुद्ध छ, उहाँको योजना पर्फेक्ट छ। तर श्रोता, हामीहरू यो धरतीमा विभिन्न प्रकारका इच्छा, योजना र अभिलाषाहरूमा भौतारिरहेका छौं र ईश्वरको योजना के हो भन्ने कुरा धेरै जसलाई थाहा छैन। यति मात्र नभएर ईश्वर को हुनुहुन्छ भन्ने कुरामा पनि धेरै मानिसहरू दोधारमा परेका छन्। त्यसैले त श्रोता, आज ईश्वरलाई छोडेर ईश्वरले बनाएका जीव जन्तुहरू, ईश्वरले बनाएका ढुङ्गा माटोहरू, ईश्वरले बनाएका सृष्टिलाई नै ईश्वरको स्थान दिन थालेका छन्। श्रोता, तपाईँ र मैले यो कुरा अति गहिराईमा बुझ्न आवश्यक छ, किनभने यो ईश्वरले बनाएका कुनै पनि चीजहरू अनन्त अनन्तसम्म रहँदैनन्। विशेष गरी भनौं ठोस, तरल र ग्यास। एउटा कुरा अनन्तसम्म रहन्छ, त्यो हो आत्मा। आत्माहरू दुई प्रकारका छन्, एउटा पवित्र आत्मा हो, एउटा दुष्ट आत्मा। आदरणीय श्रोता, हामीहरूको हृदयमा यी दुवै प्रकारका आत्माहरू हुन्छन् र पवित्र आत्मा परमेश्वर तर्फको हुन्छ भने दुष्ट आत्मा डियाबलस तर्फको हुन्छ। डियाबलस भनेको त्यो दुष्ट आत्माको लिडर हो जुन स्वर्गमा ईश्वरको आज्ञा भंग गरिसकेपछि यो धरतीमा झरेको थियो। परमपिता परमेश्वरले यो संसार बनाउनु भन्दा पहिला स्वर्गमा स्वर्गीय राज्य बनाउनु भएको थियो। स्वर्गीय राज्यमा आत्मिकी राज्य थियो। आत्मिकी राज्यमा करोडौं आत्माहरू सयौं करोड़ भन्दा पनि धेरै थिए। श्रोता, परमेश्वरले तिनीहरूको बन्दोबस्त गर्दा विशेष प्रकारको तरिका अपनाउनु भएको थियो। त्यसमा एकजना स्वर्गदूत, ऊ डियाबलस हो, उसले पछिल्ला दिनहरूमा कुनै पनि नियम कानूनलाई मान्न इन्कार गर्यो, त्यसैले अनाज्ञाकारी भयो र परमेश्वरले त्यसलाई स्वर्गमा राख्न चाहनु भएन र यो धरतीमा खसाल्नुभयो र यो धरतीमा त्यसले तपाईँ र मेरो जीवन तथा हृदयमा बास गर्न, राज गर्न र तपाईँ र मलाई दासत्वमा राख्न चाहदछ। त्यसको विरोधमा कुनै डाक्टर, पाइलट, कुनै राजा, मन्त्री, कुनै पनि मानवीय शक्तिले उत्रन सक्दैन, किनभने त्यो आत्मिक शक्ति हो र हामी विशेष गरेर शारीरिक शक्ति हौ। यही युद्ध हजारौं वर्ष चल्दै गयो र अहिले एउटा त्यस्तो आत्मिक शक्ति आएको छ, त्यो शक्तिले त्यो दुष्ट आत्मासँग लड्न सक्दछ, त्यो दुष्ट आत्मालाई वशमा पार्न सक्दछ। त्यसको किन आवश्यक पर्यो त भने यो धरतीमा दुष्ट आत्माले नै धेरै धेरै राज गर्न थाल्यो। दुष्ट आत्माको प्रतिनिधित्वमा धरती दुष्ट र कलंक हुँदै गयो। यो दुष्ट आत्मालाई वशमा राख्नलाई परमपिता परमेश्वरले एक पवित्र आत्माको शक्तिद्वारा बालकको जन्म दिनुभयो। ती बालकको नाम हो ईसा मसीह। हामी शास्त्रहरूमा हेर्दा यो कुरा प्रष्टै थाहा पाउँदछौ र उहाँको भनाई तपाईँ र मलाई यो छ कि यो धरतीमा तपाईँ र हामीहरू जन्म्यौं र हामी जन्मेकाहरूलाई उहाँले भन्नुहुन्छ तिमीहरू यो धरतीमा जित र हार गर्ने पूर्ण बागडोर हातमा नलिएका प्राणी हौ। जित र हारको बागडोर मेरा हातमा छ। तिमीहरू यो धरतीमा एउटा विशेष कामले चुनिएका हौ, जुन काम हो मेरो आज्ञामा चल्नु। यो पवित्र आत्मा परमेश्वरले भन्नुभएको। यो गाई भैंसी बाख्रा कुकुर बिरालाहरूलाई होइन कि मानव प्राणीलाई मात्रै भन्नुभएको हो। किन त भने मानव प्राणी मात्रै परमेश्वरको स्वरूप र प्रतिरूपमा सृजिएको हो। त्यसैले श्रोता, तपाईँ र मैले आफ्नो शक्ति ज्ञान बुद्धि र आफ्नो इच्छा योजना भन्दा पनि परमपिता परमेश्वरको इच्छा योजना ज्ञान बुद्धि र शक्तिमा चल्न सिक्नु पर्दछ। अब त्यो सूत्र कहाँ छ त, त्यसको बारेमा आइडिया कहाँ सिकाइएको छ भने तपाईँ हामीले यो खोज्यौं भने पवित्र शास्त्र बाइबलमा भेट्टाउँदछौ। बाइबल ईश्वरको वाणी हो र बाइबलमा सत्य र असत्य सबै कुरा क्लियर बताएको छ। विशेष गरी ईसा मसीह यो धरतीमा आइसकेपछि यसको पूर्ण रूपले खुलस्त भएको छ, अथवा सन 4 यता यो कुराको पूर्ण प्रकाशित रूपमा प्रदर्शन भएको छ, जुन ईसा मसीह अथवा येशु प्रभुबाट प्रदर्शित भएको थियो। श्रोता यहाँहरूका बीचमा आज मैले यही पवित्र शास्त्र बाइबलको एउटा अध्याय ल्याएको छु। त्यो हो न्यायकर्ता 7 अध्याय, जहाँ एकजना व्यक्तिको नाम छ गिदोन र एउटा राज्यको नाम छ मिधान, अथवा इजरायली तर्फको गिदोन र मिधानीहरूका बीचमा लडाई भएको छ। परमपिता परमेश्वरले कनान देश अथवा दूत्र महाबग्ने देश अथवा सुख शान्ति आशिषै आशिष हुने देशमा आफ्ना चुनिएका जाति आफ्ना जनहरू अथवा आफूलाई पछ्याउनेहरूलाई राख्न चाहनुहुन्थ्यो र उहाँले हुकुम गर्नुभएको थियो, जाऊ म तिमीहरूलाई त्यहाँ लिनेछौ। तर इजरायलहरूले बार बार ईश्वरको आज्ञा भंग गरे। बाटोमा हिँड्दा, खाना खाँदा, लुगा लगाउँदा, ईश्वरको आराधना गर्दा, विभिन्न परिस्थितिमा विभिन्न अवस्थामा उनीहरूले भूल गल्ती गर्दै रहे। बार बार परमपिता परमेश्वरले अगमवक्ताहरूद्वारा बोल्नुभयो, भन्नुभयो, खुद आफै आकाशवाणी गरेर बोल्नुभयो, तर पनि ती मानिसहरू परमपिता परमेश्वरको आज्ञाको सही गोरेटोमा हिँड्न सकेनन्, कतिपयले हिँड्न चाहेनन् पनि। त्यसैले परमेश्वरले धेरै पटक ती इजरायलीहरूलाई आफ्नो खिन्नता प्रकट गर्नुभएको छ। फलस्वरूप तिनीहरूलाई अन्य जातिहरू अथवा नन क्रिस्चियनहरू अथवा सृष्टिका विभिन्न प्रकारका चीज वस्तुलाई ईश्वर मान्नेहरूका हातमा सुम्पिदिनु भएको छ। उहाँले इजिप्टमा सुम्पिनु भएको थियो, त्यहाँपछि बल्ल बल्ल 400 वर्ष पछि तिनीहरूलाई छुटकारा दिइसकेपछि दूत्र महाबग्ने देश कनान देशमा लिने योजना गर्नुभयो आफ्ना चुनिएका मानिसहरूलाई। कनान देशमा जाँदा जाँदै पनि बाटोमा पनि विभिन्न प्रकारका अनाज्ञाकारिता र अविश्वासका कुरा इजरायलहरूबाट आए र बाटैमा पनि धोका पाए। 40 दिन लाग्ने ठाउँ 40 वर्ष लाग्यो। विभिन्न प्रकारका ईश्वरीय सुरक्षा हुनुपर्ने ठाउँमा उनीहरूले दुःख कष्ट अप्ठ्यारा भोग्नु पर्यो। बल्ल तल्ल अन्त्यमा नयाँ सन्तति कनान देशमा पुग्यो र जुन बेला यहसु भन्ने व्यक्तिले लिडिङ गरिरहेका थिए र यहसु भन्ने व्यक्ति साथमा काले भन्नुहुन्थ्यो, उहाँहरू कनान देशमा पुग्नुभयो र नयाँ इजरायली सन्तानको साथमा र कनान देशभित्र पनि आक्रमण गर्नुपर्ने, लडाई गर्नुपर्ने र ती शहरहरू विभिन्न देशहरू आफ्नो कब्जामा पार्नुपर्ने थियो र त्यहाँभित्र पनि उनीहरूले ठूलो युद्ध गर्नु पर्यो, बार बार ठूल्ठूला युद्धहरू गर्नु पर्यो। र यहाँनिर एउटा युद्ध छ गिदोनका पक्ष इजरायलीहरू र मिदानीहरू, र मिदानीहरूलाई लड्नलाई गिदोनका साथमा लगभग 32,000 सेनाहरू गएका थिए भने मिदानीहरूसँग भने लाखौं सेनाहरू थिए। ती मिदानी लाखौं सेनाहरूका अगाडि गिदोनसँग भएका 32,000 सेनाहरूको केही पनि लाग्नेवाला थिएन, तर पनि लडाई गर्नुपर्ने थियो र त्यो मिदानीहरूको ठाउँलाई आफ्नो कब्जामा इजरायलहरूले ल्याउनु थियो। त्यसको लागि परमेश्वरले एउटा अगुवा चुन्नुभयो। उहाँको नाम थियो गिदोन र त्यो गिदोनसँग 32,000 सेनाहरू गएका थिए र परमेश्वरले ती 32,000 सेनाहरूलाई पनि नलिने निर्णय गर्नुभएको थियो। किन त भने यदि ती 32,000 सेनाहरू गए भने उनीहरू लाखौं भए पनि अन्त्यमा इनकेस विजय भइहाल्यो भने यी इजरायली सेनाहरूले आफैमा घमण्ड गर्नेछन्, हामीले जित्यौं भन्नेछन्। आखिरीमा जित र हार मेरा तर्फबाट जाँदछ र मलाई यिनीहरूले श्रेय दिँदैनन्, मेरो यिनीहरूले याद गर्दैनन्, आफै यिनीहरू घमण्ड गर्छन्। यिनीहरूकै हातमा छोडिदिऊ भने जित्न पनि सक्छन्, हार्न पनि सक्छन्, कुनै निश्चयता हुँदैन। तर यदि मैले नै यिनीहरूको लागि लडाई गरे भने त्यसमा विजयको निश्चयता छ भनेर परमेश्वरले अब इजरायलीहरूका लागि आफै लड्ने निर्णय गर्नुभयो। त्यसपछि गिदोनलाई भन्नुभयो, यी मानिसहरू यी 32,000 सेनाहरूका बीचमा उर्दी घोषणा गर, यदि कोही डरले काम्नेहरू हुनुहुन्छ भने तपाईँहरू घर गइहाल्नुहोस्, तपाईहरूलाई कुनै गुनासो छैन, तपाईहरू घर जानुहोस्। यसरी नै गिदोनले उर्दी घोषणा गरे र ती उर्दी घोषणा गरिसकेपछि 22,000 सेनाहरू फर्केर घर गए, किनभने उनीहरू डराएका थिए। मिदानी लाखौं सेनाहरूसँग कसरी लड्ने, हामी पक्कै मर्छौं, हामीले जित्ने कुनै सम्भावना छैन, हामी मर्नै पर्छ भन्ने उनीहरूको हृदयमा थियो र त्यसैले उनीहरू 22,000 जति फर्केर घर गए। श्रोता, यसरी लडाई गर्ने क्रममा एकदमै अनौठो लडाई भएको छ। यो लडाईमा कसले जित्यो र कसरी लडे भन्ने कुरा हामी परमेश्वरको जीवित वचन बाइबलबाट हेर्ने नै छौं र परमेश्वरले कसरी काम गर्नुहुन्छ त उहाँले चुनेका मान्छेहरू मार्फत भनेर हामी हेर्ने नै छौं। यतिखेर भने एउटा प्रभुको महिमाको लागि भजन सुन्नेछौ।

0: साँच्चै श्रोता परम प्रभु सर्वशक्तिमान हुनुहुन्छ, उहाँको अगाडि सबै कुरा सम्भव छ, उहाँको इच्छा भएमा सबै कुरा विजयी हुन्छ। आज हामी प्रभु येशु ख्रिस्टलाई मान्नेहरू यो धरतीमा एउटा यस्तो जाति बनेका छौ जुन जाति एकदमै पावरफुल छ, शक्तिशाली छ। जुन जातिहरू जुन मानिसहरू थोरै होस् या उनीहरूले लडाई नगरोस् या उनीहरूले आन्दोलन नगरोस् या उनीहरूले संसारी कुनै पनि प्रतिकार नगरे तापनि तिनीहरूदेखि संसारको मानिस संसारको शक्ति संसारको ज्ञान डराइरहेको हुन्छ, अग्मकाइरहेको हुन्छ। हुन पनि अन्तिममा संसारी ज्ञान बुद्धि रीतिथिति चाल चलन यो सबै अन्धकारको शक्तिहरूले हार्नेछ र विश्वको ज्योति येशु ख्रिस्टको शक्तिले नै जित्नेछ। यो कुरामा भने दुई मत छैन आदरणीय श्रोता, र यहाँनिर पनि त्यस्तै भएको छ। र परमेश्वरको वाणी अनुसार गिदोनले घोषणा गर्नुभयो र 22,000 सेना फर्केर गए, बाँकी रहे 10,000। र परमप्रभुले फेरि बोल्नुभयो गिदोनलाई, गिदोन यही 10,000 पनि धेरै भए, अब के गर, तल खोलामा यिनीहरूलाई लग र म तेरो निम्ति तिनीहरूबाट अलग गर्नेछु, तिनीहरूबाट ककलाई लग्ने म छानिदिनेछु। जब म भन्छु यो मानिस चाहिँ तसँग जानेछ तब त्यो मानिस जानेछ, र यदि म यो मानिस तसँग जाने छैन भनी भन्नेछु तब त्यो जाने छैन। तब परमप्रभुको वचनलाई गिदोनले सुन्नुभयो र त्यसै गर्नुभयो र तल खोलामा ल्याउनुभयो। र अनि परमप्रभुले तिनीहरूलाई भन्नुभयो, हरेक मानिस जसले कुकुरले झैं जिब्रोले पानी चाटेर पिउँछ त्यसलाई एकातिर राख, र अर्कोतिर चाहिँ जसले घुँडा टेकेर पानी पिउँछ तिनीहरूलाई राख। तब ती सबै 10,000 मानिसहरूलाई तल खोलामा गिदोनले लिनुभयो र त्यहाँनिर पानी पिउन लगाउनुभयो, र त्यहाँनिर कुकुरले झैं चाटेर 300 जनाले पानी पिए भने बाँकी सबैले घुँडा टेकेर पानी पिए। त्यसपछि परमप्रभु परमेश्वरले गिदोनलाई भन्नुभयो, हो यी 300 जना जसले कुकुरले झैं चाटेर पानी पिए तिनीहरूलाई तसँग लग, अथवा 300 जनालाई मात्र लग, फेरि 9,700 जना सेनालाई फर्काइदे। तब ती लाखौं जनाका बीचमा लड्नलाई 300 जना मानिसहरूलाई परमेश्वरले चुन्नुभयो। अझै तिनीहरू यति सिधा यति लाटा कि पानी पिँदाखेरि पनि कुकुरले पिए झैं जिब्रोले चाटेर पिएका थिए। तर आदरणीय श्रोता, अन्त्यमा लडाई चर्किदा परमेश्वरले ती 300 सिधा सादा सही सच्चा व्यक्तिहरूको साथमा रहेर काम गर्नुभयो र लाखौं मिदानीहरूलाई परास्त गरेर 300 जनाले त्यो मिदानीहरूको राज्य कब्जा गरे। यो पवित्र धर्मशास्त्र बाइबलको सत्य ऐतिहासिक घटना हो। त्यसो भए योबाट तपाईँ र हामीले आज के सिक्ने त आदरणीय श्रोता, योबाट सिक्नु पर्ने कुरा प्रष्टै छ। र तपाईँ र मैले आज यो धरतीमा खान पायौं, लाउन पायौं, बस्न पायौं, शक्ति छ, सामर्थ्य छ, पावर छ भन्दैमा ढुक्क बसिरहने अवस्था छैन। हामीहरू यो धरती छोडेर मर्न पक्कै पर्छ, र मरिसकेपछि हाम्रो आत्माले अनन्त अनन्तसम्मको स्वर्गीय राज्यमा बास पाउँछ कि अनन्त अनन्तसम्मको नरकको राज्यमा बास पाउँछ त? आदरणीय श्रोता, परमपिता परमेश्वर मात्रै स्वर्गमा हुनुहुन्छ, दुष्ट आत्माहरूका लिडरहरू दुष्टात्माहरू तिनीहरूको बस्ने ठाउँ भने नरक हो। त्यसैले यो धरतीमा तपाईँ र म जन्मिसक्दा परमेश्वरले आफ्नै स्वरूप र आफ्नै प्रतिरूपमा बनिएका मानिस जातिलाई अति प्रेम गर्नुहुन्छ, र अति प्रेम गरेको कारण उहाँले एकजना मसीह यो धरतीमा जन्म दिनुभयो, अथवा उहाँ त्यही मसीह को शरीरभित्र आफ्नो बास गरेर एउटा शारीरिक रूपले यो धरतीमा उहाँ आउनुभयो, र यो धरतीमा आइसकेपछि उहाँले धेरै पटक भाषण पनि गर्नुभयो, धेरै पटक प्रमाणहरू देखाउनुभयो, धेरै पटक असल असल काम गर्नुभयो, जुन कुरा धरतीमा आउने अन्य महामानवहरूले पनि गरेका थिए। तर आदरणीय श्रोता, एउटा कुरा भने, कुनै पनि महामानव कुनै पनि राजा मन्त्री कुनै पनि भगवानले समेत गर्न नसकेको एउटा काम ईसा मसीहले गर्नुभयो, त्यो काम हो मृत्युबाट शरीरसँग पुनरुत्थान हुने। प्रभु येशू ख्रिस्ट शरीरसँग चियानबाट मरेको 3 दिनपछि उठेर टगलक्कै अगाडि आइपुग्दा मानिसहरू रोए चिच्याए शंका गरे र उनीहरू एकदमै अल्लमल्लमा परे। अन्तत परमेश्वर नै येशू हुनुहुन्छ येशु नै उद्धारकर्ता हुनुहुन्छ। येशुले मात्रै काल आवरणलाई जितेर फर्केर आउनुभयो। येशु नै ईश्वरका मुख्य बिन्दु हुनुहुन्छ भन्ने कुरा चाल पाए। आदरणीय श्रोता, त्यसपछि त्यो गिदोनसँग भएका 300 जना र मिधानीहरूसँग भएका लाखौं जना सेनाहरूका बीचमा युद्ध हुँदाको बेलका मिधानीहरू एक आपसमा लडेर एक आपसमा झगडा गरेर आफू मारामार गरेर उनीहरू आफै सिद्धिए अथवा यसलाई आफै भन्दा पनि परमेश्वर सृष्टिकर्ता ईश्वरले आफ्ना चुनिएका जाति, आफ्नो आज्ञा मान्ने जाति, आफ्नो वचनमा हिँडिरहेका जातिलाई विजय दिने परमेश्वर हुनुहुन्छ। प्रभु येशू ख्रीष्टको नाउँ जब तपाईँ हामी पुकार्दछौ, उहाँले तपाईँ हामीलाई आशिषले भरपूर गर्नुहुन्छ, मुक्ति र उद्धारको बाटो देखाउनुहुन्छ र तपाईँ र मेरो जीवनमा एउटा नयाँ मोड आइदिन्छ। यो कारण एउटा मात्र हो, येशु ख्रीष्टलाई आफ्नो जीवनमा मुक्तिदाता र उद्धारकर्ता मान्यो भने। प्रभु येशु ख्रीष्टलाई प्रभु र मुक्तिदाता भनेर पाप पश्चातापको प्रार्थना गर्न धेरैले गाह्रो पर्छ। धेरै जनाले त म पापी छैन भन्ने अभिव्यक्ति पनि दिनुभएको छ। आदरणीय श्रोता, हामी मानिसहरू कुनै हालतमा पनि पर्फेक्ट पूर्ण धर्मी हुन सक्दैनौ। यो कुरा तपाईँ र मैले जान्नुपर्छ, यो कुरा हामीहरूले बुझ्नुपर्छ। येशु ख्रीष्ट भनेको यस्तो उद्धारकर्ता परमेश्वर हुनुहुन्छ जसले तपाईँ हामीलाई साँच्चै रोग बिमार निको हुनमा मात्र होइन अन्य हरेक कुराहरूमा परमेश्वर येशुले सहायता र छुटकारा गर्नुहुन्छ। हामीहरू संसारको अन्धकार र अन्धविश्वासमा डुबेका छौं, संसारका ज्योति भनेर येशु ख्रीष्ट आउनुभयो र हामीलाई आत्मिक आँखा खोलिदिनुहुन्छ, हामीले स्पिरिचुअली देख्न सक्छौ। अनि यसरी नै हामीहरू परमेश्वरको अगाडि प्रष्ट इमान्दार गर्दा गर्दै पनि विभिन्न धोका दुःखमा पर्न सक्छौ। त्यस्तो बेला पुकार्दा एकमात्र असल ईश्वर येशुले असल रूपले सुन्नुहुन्छ। उहाँले भन्नुहुन्छ, म झर्को नमानिदिन्छु। प्रभु येशु ख्रीष्ट झर्को नमानिदिने अथवा यहोवा इरे जुटाउनु हुने परमेश्वर हुनुहुन्छ। यहाँनिर यो गिदोनसँग भएका 300 जना सेनाहरूले लाखौं मिदानी सेनाहरूलाई पराजित गरेर फर्केका छन् र यहाँनिर यो 300 जनाले लाखौं सेनाहरूलाई कसरी जिते त भने, यी 300 सेनाहरू खासै लड्नु परेन, यसमा परमपिता परमेश्वर स्वर्गका मालिक येशु ख्रीष्ट आफै नै लड्नुभयो। अथवा यहाँनिर परमेश्वरले कुन कुरा सही हो, कुन कुरा गलत हो, कुन कुरा धेरै महत्वको छ, कुन कुरा कम महत्वको छ भन्ने कुरा परमेश्वरले जान्नुहुन्छ। कम र बढी महत्व भन्दा पनि परमेश्वरले यो संसार चलाउनलाई कसलाई जिम्मेवार दिनुभयो र संसार कसरी चल्छ र त्यो उहाँले बनाएको डिजाइन हो र उहाँकै निर्देशनमा सबै कुरा हुनुपर्दछ र चलिरहेको छ। त्यसैले आदरणीय श्रोता, तपाईँ र मेरो जीवनमा भएको यात्राको जित, जीवनमा भएको आन्दोलनको जित र संसारको दुःख कष्ट अन्धविश्वास रूढिवादी विभिन्न प्रकारका बन्धनहरू विभिन्न प्रकारका शासनहरूबाट छुटकारा लिन चाहनुहुन्छ भने येशु ख्रीष्ट तयार हुनुहुन्छ हामीलाई सहायता गर्न। तर सबैभन्दा मुख्य कुरा उहाँले तपाईँ र ममा अपेक्षा गर्नुभएको कुरा यो हो कि मेरा प्रजा मानिसहरूले आफै पाप क्षमा मागोस् ताकि मैले यिनीहरूको पाप क्षमा गरेर अनन्त अनन्त सम्मको लागि जीवन दिन सक्छ। आदरणीय श्रोता, जब तपाईँ हामी प्रभु येशूलाई विश्वास गर्छौ, हामीले न त जात बदलेका हौ, न त धर्म बदलेका हौ, न त भाषा बदलेका हौ, न त लिङ्ग बदलेका। तपाईँ र हामीहरूले येशूलाई प्रभु र मुक्तिदाता भनेर जुन दिन पश्चातापको प्रार्थना गर्दछौ त्यो दिन हामीहरूका पाप अधर्म सबै मिस्टेकहरू मिना हुन्छ। त्यसैले श्रोता, परमपिता परमेश्वरको जुन कृपा दया तपाईँ र ममा परेको छ यो कुरा हामी प्रयोग गर्न जान्नुपर्छ। यो कुरा यो धरतीमा युज गरेर यो द्वारा परमेश्वर पिताको महिमा हुनुपर्छ, नत्र भने हामी उहाँका पनि ठगा हुन्छौँ र धरतीमा मानिसहरूलाई ठगे त कति धोकामा परिन्छ भने ईश्वरलाई ठग्दा हाम्रो धोका कति ठुलो होला। त्यसैले आदरणीय श्रोता, परमपिता परमेश्वरको जीवित वचन र उहाँको सत्य ऐतिहासिक घटना सहित आज यो सुसमाचार सबैका लागि कार्यक्रमबाट बिदा हुन्छौ। परमेश्वर तपाईँ र मेरा साथमा सधैँ होस्। परमेश्वरले तपाईँ र मलाई अन्धकार रूढिवादी हत्या हिंसा विभिन्न प्रकारका नराम्रा सोच विचार व्यभिचार सबैलाई त्यागेर उहाँको पवित्र आत्माको अगुवाईमा राज्य गर्ने बनाउनु भएको होस्। परमेश्वर येशू ख्रीष्टको नाउँमा आज सुसमाचार सबैका लागि कार्यक्रम प्रस्तुत गर्दै म यहाँहरूका लागि र हामी सबैका लागि छोटो प्रार्थना गर्नेछौ। यो कार्यक्रमको अन्तमा परमपिता परमेश्वर स्वर्गीय राजा जसले आकाश धरती हाम्रा अङ्ग प्रत्यङ्ग बनाउनु भयो, तपाईँ परमेश्वर हाम्रा भरोसा हाम्रा आशा हाम्रा चट्टान हुनुहुन्छ। तपाईँ विजयका परमेश्वर हुनुहुन्छ। यो देश नेपाल र नेपालीमा तपाईँ येशूको विजय आओस् त्यो हामी पुकारा गर्न पनि जरुरत छैन। तपाईँ येशूको विजय पक्कै आउनेछ र त्यो विजयको महसुस हरेक व्यक्तिले गर्नुहुनेछ। आदरणीय श्रोता, कतिपय बेला तपाईँको वचन र तपाईँको बोली हामी संसारका मानिसले बुझ्दैनौ, तर तपाईँ परमेश्वरले हामी हरेकको जीवनमा सही सत्य कुरा प्रमाणित गरेर जानेर हामीलाई शिक्षा दिनुहुन्छ। त्यो तपाईँ परमेश्वर येशू ख्रिस्तको शिक्षा चिरोपरि छ। येशू तपाईँको चरणमा हाम्रा देश नेपालका हरेक व्यक्तिहरूलाई, हरेक गाउँ घर, छर छिमेकी, घर परिवार सबैलाई राख्दछौ। हरेक व्यक्ति तपाईँ येशू ख्रिस्त उद्धारकर्ताको नाउँमा पाप पश्चातापको प्रार्थना गरोस् र सबैले मुख्य र मुक्ति पाओस्। मृत्यु पछिको बिना अर्थको झमेला भन्दा मृत्यु अघि हामी हरेक पापी मानिसले आफू आफ्ना पाप र अधर्मको निम्ति पश्चातापको प्रार्थना गरेर येशूको नाममा पाप मिना गरेर हामी यो धरतीमा अझै सुखी र खुसी भएर जिउ र परमेश्वर सृष्टिकर्ताको महिमा गर्नलाई हामी हरेकले बुझेर येशू ख्रिस्तको चरणमा आएर मण्डलीमा आएर प्रार्थना गर्न सिकौं। येशूको नाममा पाप पश्चाताप गर्न सिकौं। पिता पुत्र पवित्र आत्मा त्रिएक परमेश्वरको नाममा पानीको बत्तिसमा लिन सकौं र स्वर्गीय राज्यका योग्य प्राणी हुन सकौं। यही कामना र प्रार्थनाका साथ यो सम्पूर्ण विन्ती राख्दछौ येशू राजा तपाईँको जीवितनी पवित्र नाउँमा। हस्त नमस्कार। जय मसीह। प्रभु येशू ख्रिस्टले सबैलाई रक्षा, आशिष र उद्धार देऊन्।
1: धन्यवाद पास्टर प्रभुजन साईलाई। साँच्चीकै आजको वचन अत्यन्तै आशिषमय थियो। हामी यो विश्वास गर्दछौ कि आजको वचनबाट यहाँहरूले महत्वपूर्ण शिक्षा हासिल गर्नुभएको छ। वचनमा प्रस्तुत इजरायलीहरू र मिदानीहरूको युद्धको प्रसंगबाट परमेश्वरले आफूमाथि भरोसा गर्नेहरूलाई अचम्मको विजय कसरी दिनुहुँदछ त भन्ने कुरा अवश्य पनि बुझ्नुभयो होला। हो श्रोता, परमेश्वर अनुग्रही, प्रेमिलो र अति कृपालु तर सर्वशक्तिमान हुनुहुन्छ, जसले मानिस जातिलाई अनुग्रह गर्नुहुँदछ। तर विशेष गरेर परमेश्वरको वचनमाथि भरोसा राख्ने र उहाँको वचनको आज्ञा पालन गर्नेलाई उहाँ कहिले पनि पराजय र हारको जीवनमा बाँचिरहन दिनुहुँदैन, किनभने उहाँको वचनले भन्दछ कि उहाँ विजय दिने परमेश्वर हुनुहुन्छ, उहाँ पराजयको परमेश्वर हुनुहुन्न। यसकारण परमेश्वरमाथि भरोसा गर्ने हरेक व्यक्तिलाई उहाँ अनन्तको स्वर्गीय विजय र आनन्दको जीवन दिन चाहनुहुन्छ। यसै कारण आज येशू ख्रीष्टमा गरेको विश्वासका कारण उहाँले मानिसका करोड़ौं लाखौं पापलाई क्षमा गरिकन नरकको पीड़ामय जीवनबाट छुटकारा दिनुहुँदछ। यसकारण श्रोता, तपाईँ पनि पराजयको जीवन, निराशाको जीवन, असफलताको जीवन, अशान्तिको जीवन जिइरहनु भएको छ भने कृपया ख्रीष्ट येशूमा भएको विजय, अनन्त आशा, अनन्त शान्तिको जीवन जिउनलाई येशूमा विश्वास गर्नुहोस्। अझ त्यो भन्दा महत्वपूर्ण कुरा चाहिँ अनन्त स्वर्गीय राज्यको अधिकार प्राप्त गर्नलाई तपाईँको लागि येशू ख्रीष्टमा विश्वास गर्नुभन्दा अर्को कुनै पनि विकल्प छैन। यसकारण समयमै सचेत बन्नुहोस् र कस्तो जीवन जिउने त्यसको निर्णय तपाईँ स्वयंले विचार गर्नुहोस्। प्रिय श्रोता, तपाईलाई आजको यो कार्यक्रम कस्तो लाग्यो? जस्तो लाग्यो त्यसै सल्लाह सुझाव दिन चाहनुहुन्छ। कार्यक्रम प्रति तपाईँको केही प्रतिक्रिया छ वा यस कार्यक्रमको बारेमा तपाईँ थप जानकारी लिन चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि तपाईँले हामीलाई हाम्रो कार्यक्रम सुनिरहनु भएको स्टेशनमा चिठी, पत्र वा फोनको माध्यमबाट पनि सम्पर्क गर्न सक्नुहुनेछ। त्यसै गरी हाम्रो नेपालगंज स्थित स्टुडियोको टेलिफोन नम्बर रहेको छ 081-521-835। त्यसै गरी हाम्रो मोबाइल नम्बरहरू रहेका छन् 98-587-4054, 98-587-4054, 98-481-4557, 98-481-4557 र हाम्रो इमेल एड्रेस रहेको छ gnnepal17@gmail.com gnnepal17@gmail.com। हवस् श्रोता, कार्यक्रमको समय सकिएको छ। प्राविधिक मित्रलाई धन्यवाद। परमेश्वरले तपाईँ हामीलाई आफ्नो शान्ति, सुरक्षा र आशिषमा राख्नु भएको होस्। कार्यक्रम सुसमाचार सबैका लागि बाट हामी बिदा चाहन्छौ। नमस्कार, जय मसीह।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: जीवनमा पीड़ा निम्त्याउने क्षेत्रमा ध्यान केन्द्रित गर्नुहोस्। जेमिसी तथा नमस्कार, म जमुना तामाङ, कार्यक्रम स्पार्क माई फेथ जीवनका क्षणहरू श्रृंखलाको अंक 7 यहाँलाई स्वागत छ। प्रिय श्रोता, आज म तपाईँको जीवनमा भइरहेको पीड़ालाई सम्बोधन गर्न चाहन्छु। यो शारीरिक पीड़ा हुन सक्छ वा यो भावनात्मक पीड़ा हुन सक्छ। धेरै पटक विगतमा हामीलाई दुर्व्यवहार गर्ने व्यक्तिहरूबाट हामीले बोकेका भावनात्मक घाउहरू पीड़ाको सबैभन्दा गहिरो स्रोत हुन सक्छ। हामी शारीरिक पीड़ालाई सधैँ नराम्रो कुराको रूपमा सोच्छौं, तर वास्तवमा धेरै परिस्थितिहरू छन् जहाँ पीड़ा हाम्रो लागि आशीर्वादको रूपमा काम गर्न सक्छ। तर वास्तवमा धेरै परिस्थितिहरू छन् जहाँ पीड़ाले हाम्रो लागि आशीर्वादको रूपमा काम गर्दछ। किनभने पीड़ाले हामीलाई थाहा दिन्छ कि हाम्रो भौतिक शरीरभित्र केही भइरहेको छ जुन हाम्रो कल्याणको लागि खतरनाक छ, केही चीज जुन हामीले जानी जाने कदम चाल्नु आवश्यक छ ताकि पीड़ाको संकेत गर्ने क्षेत्र निको हुन सकोस्। उदाहरणका लागि, यदि तपाईँले आफ्नो हात बलिरहेको तातो आगोको नजिक राख्नुभयो भने तपाईँले तुरन्तै आफ्नो हात त्यो आगोबाट टाढा लैजानुहुनेछ। तपाईँ किन त्यस्तो गर्नुहुन्छ? किनभने आगोले तपाईँको हात पोल्न थाल्छ। यदि तपाईँले बलिरहेको आगोबाट कुनै पीड़ा महसुस गर्नु भएन भने तपाईँले आफ्नो हात आगोमा धेरै नजिक राख्नुहुन्छ र लामो समयसम्म त्यही छोड्नुभयो भने त्यसले गर्दा तपाईँलाई ठूलो चोट लाग्न सक्छ। अर्को उदाहरण, तपाईँको शरीरमा भइरहेको संक्रमणबाट तपाईँले महसुस गरिराख्नु भएको पीड़ा समावेश हुन सक्छ। पीड़ाले तपाईँलाई संक्रमणमा भइरहेको आफ्नो शरीरको क्षेत्रलाई नजिकबाट हेर्न सचेत गराउँछ र त्यसपछि तपाईँ त्यो संक्रमणबाट छुटकारा पाउन आवश्यक कदम चाल्न प्रेरित हुनुहुनेछ, किनभने तपाईँ अब त्यो पीड़ा महसुस गर्न चाहनुहुन्न। यदि तपाईँलाई कुनै पनि पीड़ा नभएको संक्रमण भएको थियो भने संक्रमण लामो समयसम्म बेवास्ता हुन सक्छ। यसले तपाईँको शरीरलाई ठूलो हानि पुर्याउँछ जसको कारणले फैलिएको संक्रमणको कारण अंग विच्छेद आवश्यक पर्न सक्छ। तपाईँले महसुस गरिराख्नु भएको पीड़ालाई एउटा आह्वानको रूपमा सोच्नुहोस्। यसले तपाईँलाई त्यो पीड़ाको कारणलाई सम्बोधन गर्न आह्वान गरिरहेको छ ताकि पीड़ा हटिजाओस्। भावनात्मक पीड़ाले पनि त्यस्तै काम गर्दछ। जब तपाईँ रिस, निराशा, एक्लोपन, उदासी वा डिप्रेसन महसुस गर्दै हुनुहुन्छ, यो एक सूचक हो कि तपाईँसँग भावनात्मक समस्या छ जसलाई तपाईँले ध्यान पुर्याउनु पर्छ। यदि तपाईँले यसलाई व्यवस्था गर्न रोज्नुभयो भने यो हट्ने छैन। वास्तवमा यो अझ धेरै खराब हुने सम्भावना हुन्छ जबसम्म तपाईँले यसलाई सम्बोधन गर्न कदम चाल्नुहुन्न। हाम्रो मन र हृदयभित्र भइरहेको भावनात्मक आघातलाई हामी कसरी समाधान गर्ने? भजन संग्रहको पुस्तक 147:3 उहाँले टुटेको हृदय भएकाहरूलाई निको पार्नुहुन्छ र तिनीहरूका चोटमा पट्टी बाँधिदिनुहुन्छ। प्रिय श्रोता, परमेश्वर नै एक हुनुहुन्छ जसले तपाईँको टुटेको हृदयलाई निको पार्न सक्नुहुन्छ र निको पार्नुहुनेछ। तपाईँले जस्तो सुकै भावनात्मक पीड़ा महसुस गरिराख्नु भए पनि परमेश्वरसँग त्यसको समाधान छ जसले यसलाई निको पार्नेछ। मत्तीको पुस्तक 11:28 हे सबै थाकेका र बोझले दबिएका हो, म कहाँ हो, म तिमीहरूलाई विश्राम दिनेछु। यो यीशुले तपाईँलाई दिनुभएको निमन्त्रणा हो। प्रार्थनामा उहाँलाई खोज्ने छनौट गर्नुहोस्। तपाईँले भित्र महसुस गरिराख्नु भएको सबै पीड़ाको बारेमा उहाँलाई व्याख्या गर्नुहोस्। यदि तपाईँलाई आवश्यक छ भने उहाँको उपस्थितिमा आँसु बगाउँदै जानुहोस्। उहाँलाई तपाईँलाई निको हुन मार्गदर्शन गर्न दिनुहोस्। यर्मियाको पुस्तक 15:16 जब तपाईँका वचनहरू आए ती मैले खाए, ती मलाई रमाहट र मेरो हृदयलाई आनन्द दिने कुरा भए, किनकि तपाईँको नाउँले म कहलाइन्छु, हे सर्वशक्तिमान परम प्रभु परमेश्वर। प्रिय श्रोता, तपाईँको भावनात्मक घाउहरू निको पार्न मद्दत गर्ने अर्को कुरा भनेको परमेश्वरको वचनमा भएका प्रतिज्ञाहरू मनन गर्नु हो। बाइबलमा त्यस्तो प्रतिज्ञा खोज्नुहोस् जसले तपाईँको परिस्थितिलाई विशेष रूपमा सम्बोधन गर्दछ। त्यो बाइबलको पदलाई कण्ठ गर्नुहोस्, यसलाई बारम्बार दोहोर्याउनुहोस्। यसले तपाईँको पीड़ा बिस्तारै हराउनेछ। भजन संग्रहको पुस्तक 30 अध्यायको 5 पद, किनकि उहाँको क्रोध क्षणभरिको मात्र हुन्छ तर उहाँको निगाह आज जन्म रहन्छ, आँसु रातभरि बग्छ तर बिहान आनन्द आउँदछ। परमेश्वरको प्रेमलाई तपाईँको आत्मामा प्रवेश गर्न दिनुहोस्, धन्यवाद सहित उहाँको उपस्थितिमा प्रवेश गर्नुहोस् अनि पक्कै पनि तपाईँको आँसु हाँसोमा परिणत हुनेछ र तपाईँको दुःख आनन्दमा परिणत हुनेछ। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
4: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक शोन भिक्टर द्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
5: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
4: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।

0: नमस्कार, म गायिका धनुषा घले। तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz। मनैदेखि सुन्नुहोस् है।
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं, एउटा फेरि पनि नयाँ खण्ड लिखन हजुरको माझमा अध्ययन गर्नको निम्ति। र हामी आशा गर्दछौ तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ। अब आउनुहोस्, हामी ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ। दाइ, हामीले यी दिनहरूमा भजन संग्रहको पुस्तकबाट चाहिँ एक महत्वपूर्ण र आत्मिक सत्यलाई चाहिँ सिकिरहेका छौं, जुन भजनहरूले चाहिँ हामीलाई परमेश्वरको उपस्थितिमा जान र उहाँमाथि भरोसा गर्न चाहिँ उत्साहित बनाएको छ भने, आजको दिनमा हामी के कुराहरूको बारेमा चाहिँ यो अध्ययनको यात्रामा चाहिँ हामी सिक्नेछौं? दाइ,
2: हामीले विगतको केही दिनदेखि निरन्तर रूपमा अध्ययन गर्दै आएको भजनहरू, जसमा दाउदका जीवनका कठिन समस्याहरूमा लेखिएका थिए, शत्रुहरू, डर, युद्ध, असुरक्षा र संघर्षको बीचमा पनि दाउदले परमेश्वरमाथि भरोसा गर्न सिकाए। यही कुराहरूमा रहेर आजको दिनमा हामी भजन संग्रह 56-60 खण्डहरूबाट एक महत्वपूर्ण सिकाइहरूलाई यो अध्ययनको यात्रामा थाहा गर्नेछौ।
1: भनेपछि दाई, दाउदको जीवन र परमेश्वरमाथिको भरोसाको बारेमा रहेर यो अध्ययनमा चाहिँ हामी सिक्न जाँदैछौ, होइन त?
2: तपाईँले ठिक कुरा गर्नुभयो भाइ। हो, त्यसैले आदरणीय श्रोताहरू, यदि तपाईँ डर, संघर्ष वा निराशको समयबाट गुज्रिरहनु भएको छ भने आजको अध्ययनले तपाईँलाई नयाँ आशा दिन सक्छ। त्यसैले मनको तयारीका साथमा परमेश्वरको वचन सुन्नलाई खुल्ला हृदय लिएर आउनुहोस्।
3: परमेश्वरको वचन अध्ययनको निम्ति तयारीको साथ रेडियोको अगाडि आइपुगिसक्नु भएको छ होला, होइन त? आउनुहोस् प्रिय मित्रहरू, छोटो प्रार्थनासँग यस अध्ययन कार्यक्रमलाई हामी शुरू गर्नेछौ। जीवित बुबा, हामी तपाईँलाई धेरै धेरै धन्यवाद दिन्छौ। तपाईँले सुन्दर अवसर दिनुभएको छ ताकि हामी यो बिहानीको देख्न सकौं, विशेष गरेर तपाईँको वचनबाट सुन्ने मनन गर्ने समय दिनुभएको लागि हामी तपाईँलाई धन्यवाद दिन्छौ। प्यारो प्रभुजी, तपाईँको वचन जुन हाम्रो दिन प्रतिदिनको आत्मिक भोजन हो, तपाईँले हामीलाई दिनुभएको छ। प्रार्थना छ तपाईँ हामीलाई यसलाई ग्रहण गर्ने सहायता गर्नुहोस्, ताकि हामी आत्मिक रूपमा सदैव तन्दुरुस्त रहन सकौं र तपाईँ प्रभुको हाम्रो जीवनद्वारा महिमा गर्न सकौ। धन्यवाद दिँदै यो छोटो प्रार्थना प्रभु येशू ख्रीष्टको नाममा माग्दछु, आमेन। मित्र, आज हामी बाइबल अध्ययन भजन संग्रह 56-60 देख्नेछौ। त सबभन्दा पहिले हामी देख्नेछौ 56 अध्याय। यसको मुख्य विषय हो दाउदको भय र भरोसा। यस भजनले हामीलाई अर्को भजनहरूको, यानी भजन 56-60 सुन्दर झोप्पातिर ल्याउँदछ, अनि यिनीहरूलाई मिक्ताम भन्ने भजनको रूपमा जानिन्छन्। मिक्तामको अर्थ के हो? यसले ठोसको वा चिरस्थायीको वा स्थिरको बताउँछ। मिक्तामको शाब्दिक अर्थ हो स्थायी। यो शब्दले यो कुराको तस्विर दिन्छ जुनले हटाउन नसकिने स्थायी, ठोस यानी स्थिरको बताउँछ। भजन संग्रह 57:7 जब दाउदले भन्छन् मेरो मन दृढ छ, त्यो मिक्ताम हो। डेलिट जेक्सले भजन 56 अध्यायलाई निर्वासित शरणार्थीको प्रफुल्ल साहस भन्दछन्। तपाईँलाई यादै होला, भजन 55 अध्यायमा दाउदले कामना गरेथे कि उसको चराको जस्तो पखेटा भए हुने थियो, ताकि टाढा उडेर वनमा बास गर्ने थिए। तर यो भजनमा उसको इच्छाको, कामनाको महसुस गरिएको छ। शत्रु बाहिर छन्, तर यी तमाम आपत्तिको बीच परमेश्वरले तिनलाई छुटकारा दिनुभयो। यो भजनको ऐतिहासिक पृष्ठभूमिले राख्नुपर्ने सरोकार चाहिँ गातम फिलिस्तीहरूले दाउलाई पक्रने कुरासँग छ। गातमा फिलिस्तीहरूले दाउलाई पक्रने कुरासँग छ। दाउदको अनुभव महाक्लेशको अवधिको तस्विर हो। यी सबै भजनहरू अगमबाडिक धीमा शब्द छ। ऐतिहासिक यानि दाउदको अनुभवहरू र अगमबाडिक यानि इसरायलको भविष्यमा अनुभव आज हाम्रो निम्ति पनि खास सन्देश छ। सबै भजनहरूसँग हाम्रा आफ्नै हृदयहरूको निम्ति खास सन्देश छ। भजन संग्रह 56 अध्याय 1 र 2 पदमा भनिएको छ, हे परमेश्वर ममाथि अनुग्रह गर्नुहोस् किनकि मानिसले मलाई निल्न खोज्छ, दिनभरि लड़ाई गरेर मलाई त्यसले अत्याचार गर्दछ। मेरा शत्रुहरूले दिनभरि नै मलाई निल्न खोज्छन् किनकि घमण्ड साथ मसित लड़ाई गर्नेहरू धेरै छन्। दाउलाई शत्रुहरूद्वारा वरिपरि घेरिएका छन्। उनी अति नै खतरनाक स्थानमा छन्। अब यस स्थितिमा ऊ के गर्न गइरहेका छन्, उसले के गर्दछन् भन्दा तीन पदमा भनिएको छ, जुन बेला मलाई डर लाग्छ तब म तपाईँमा भरोसा राख्नेछु। के दाउ डराए? निश्चय नै उनी डराएथे। मित्र, एउटा दम्पतिले मेरो वचन अध्ययनमा यो कथन बनाएको सुनेछन्, जब म माथि आकाशमा हवाई जहाजमा उड्छु म त्यस यात्राको आनन्द उठाउँदिन किनकि मेरो हृदयमा डर छ। तिनीहरूले सोचे कि परमेश्वरमा मेरो विश्वाससँग केही गडबडी छ। यसको मतलब परमेश्वरमा मेरो त्यति राम्रो विश्वास छैन। मेरो मित्र, तपाईँको जीवनमा डरले विश्वास ल्याउनेछ। दाउदको कुरा सुन्नुहोस्, तीन पदमा, जुन बेला मलाई डर लाग्छ तब म तपाईँमा भरोसा राख्नेछु। ती मानिसहरू जो आरामदायक रूपमा बसेर भन्छन् कि मसँग कुनै डर छैन, त्यसको अर्थ यो हो कि ती परिस्थितिहरू र समस्याहरूसँग अचेतन छन् जुन साँच्ची नै वास्तवमा अस्तित्वमा छ, या तिनीहरूसँग मूर्ख किसिमको विश्वास पाएका छन्। दाउले स्वीकार गरे कि ऊ डराएथे, तर उसले आफूलाई सम्हाल्न वास्ता ख्याल गर्नको निम्ति परमेश्वरलाई विश्वास गरे, भरोसा गरे। कि तपाईसँग उही समयमा विश्वास र डर पाउन सक्नुहुन्छ? शास्त्रले भन्छ, पहिलो योहन्ना 4 अध्याय 18 पदमा, प्रेममा डर हुँदैन तर पूर्ण प्रेमले त डरलाई हटाउँछ, किनभने जसमा डरमा सजाय रहन्छ र जो डराउँछ प्रेममा पूर्ण भएको हुँदैन। पूर्ण प्रेमले डरहरूको हटाउँछ, तर तपाईसँग विश्वास भए तापनि तपाई अझै डराउनुहुन्छ। म आशा गर्दछु कि यसले कुनै कुनै मानिसहरूलाई सान्त्वना दिनेछ, किनभने त्यहाँ धेरै मूर्ख कुराहरू भनिएका छन् जुन शास्त्रीय आधारित छैन। अनि 8 पदमा भनिएको छ, म भागी भागी हिँडेको वृत्तान्त तपाईले लेख्नु भएको छ, मेरो आँसु तपाईँको भाँडामा हालिराख्नुहोस्, ती सबै तपाईँको पुस्तकमा छन्। मित्र, परमप्रभुले तपाईँ भागी भागी हिँडेको जान्नुहुन्छ। तपाईँ र मैले गरेको हरेक हिँडाइ यात्राको बारेमा परमेश्वर जान्नुहुन्छ। हुन सक्छ हामीले हिँडेका, यात्रा गरेका वा कुनै काम गरेका बिर्सन सक्छौ, तर परमप्रभुले यी सबै उहाँको पुस्तकमा लेख्नु भएको छ। अर्को खण्डमा भजनकार भन्छन्, मेरो आँसु तपाईँको भाँडामा हालिराख्नुहोस्। मित्र, यस विषयको सम्बन्धमा न्यू स्कफिल्ड बाइबलले भन्छ, कहिलेकाहीँ पूर्वीय देशमा प्राचीन समयमा विलाप गर्नेहरू, रोनेहरूले आफ्ना आँसुहरू भाँडामा जम्मा गरेर आफ्ना प्रियहरूको चिहानमा राख्दथे। यो कुरा देखाउनलाई कि कति धेरै तिनीहरू शोक गरे, विलाप गरे तिनीहरूको लागि। मित्र, यसै सन्दर्भमा बेडफोर्डको जोन बुनियानले भनेका कुरा थप्न चाहन्छु, परमेश्वरले हाम्रा आँसुहरू बोतलमा साँचेर राख्नुहुन्छ ताकि उहाँले तिनीहरूलाई पोस्न सकुन्। जब म यो पढे मैले इच्छा गरे, कामना गरे, कास अझ धेरै म रौं। मित्र, हामीलाई रुन आज धेरै आवश्यक छ। मेथ्यू हेनरीले भन्यो, सतावटमा पर्ने परमेश्वरका जनहरूका आँसुहरू बतलमा थुनिएर राखिएको छ, साँचेर राखिएको छ, र परमेश्वरको धन सञ्चयहरूको बीचमा मोहर लगाइएको छ। दश पदमा भनिएको छ, परमेश्वर नै म उहाँको वचनको प्रशंसा गर्नेछु, परमप्रभुमा म उहाँको वचनको प्रशंसा गर्नेछु। कसैले मलाई पत्रमा लेखेका थिए, प्रचारक, तपाईँ बाइबलको मात्र अति ठूलो बढ़ाई चढ़ाई गर्नुहुन्छ, तपाईँ खालि परमेश्वरको वचनको बारेमा मात्र सधैँ बोलिरहनुहुन्छ, रटिरहनुहुन्छ। मित्र, त्यही नै दाउदले गरे। त्यहाँ अति नै कम मानिसहरू छन् जो उहाँको वचनको निम्ति प्रशंसा गरिरहेका छन्। अनि एघार पदमा भनिएको छ, परमेश्वरमा मैले मेरो भरोसा राखेको छु, म डराउने छैन, मानिसले मलाई के गर्न सक्छ र? ओ, परमेश्वरबाट आश्रय र सहायता पाउने कुरा कति अद्भुत छ। अनि तेह्र पदमा भनिएको छ, किनकि तपाईँले मेरो प्राणलाई मृत्युबाट छुटकारा दिनुभएको छ, परमेश्वरको सामने जीवनको उज्यालोमा म हिँडुल गर्न तपाईँले मेरो खुट्टालाई चेप्लनदेखि जोगाउनु भएको छैन र? दाउदले भने, विशेष गरेर आफ्नो ठूलो पापपछि म परमेश्वरको सामने हिँड्न चाहन्छु, ताकि फेरि म नचिप्लौं। जहाँसम्म रेकर्डको सम्बन्धमा, दाउद तत्पश्चात कति पनि चिप्लेर लडेनन्, पतन भएनन्। बाबेलको राजा सालको प्रत्येक दिनमा त्यस किसिमको पाप गर्थे, त्यो उसको निम्ति आम कुरा थियो, तर त्यो दाउदको अभ्यास थिएन। मित्र, उसले भने, म परमेश्वरको सामने हिँड्न चाहन्छु। आज हामी पवित्र आत्मामा हिँड्न जोडिएका छौं। गलाती 5:16 पदमा भनिएको छ, आत्मामा हिँड र शरीरको लालसा कुनै किसिमले पूरा गर्नुपर्ने छैन। परमेश्वरले हामीलाई हिँड्नलाई प्रयोग गरिने लौरो भन्दा अझ धेरै कुराको दिनुभएको छ। उहाँले हामीलाई पवित्र आत्माको स्थायी बासको दिनुभएको छ। पवित्र आत्मामा हिँड्नु भनेको पूर्ण रूपमा परमेश्वरको आत्मामा आश्रित हुनु भनेको हो। यसको बारेमा हामी गलातीको पुस्तकमा सिकिसकेका छौं। निश्चय नै हामी बार बार लड्छौ र धूलो मैला पकड्छौ, तर हामी फेरि उठेर धूलो मैलालाई टकटकाएर फेरि हिँड्न आरम्भ गर्नुपर्छ। तपाईँले आत्मामा हिँड्न सिक्नुहुनेछ यदि तपाईँ आफैलाई उहाँका समर्पण गर्नुहुन्छ भने। त्यसपछि 57:1 लागौं। यहाँ हामी मुख्य विषय देख्छौ, कृपाको लागि पुकार। जब दाउद सौलबाट भाग्दा गुफामा यो पुकार गरेथे। 57:1 पदमा भनिएको छ, ममाथि अनुग्रह गर्नुहोस् हे परमेश्वर, ममाथि अनुग्रह गर्नुहोस्, किनकि मेरो आत्माले तपाईँमा शरण लिन्छ। यी आपद नहाउटुन्जेल तपाईँकै पखेटाको छाया मुनि म शरण लिनेछु। मलाई तपाईँको बारेमा थाहा छैन, तर मेरो प्रार्थना दाउदको जस्तै छ, ममाथि अनुग्रह गर्नुहोस् हे परमेश्वर। म चाहन्छु कि परमेश्वर ममाथि अनुग्रही कृपालु हुनुभएको, उहाँ खालि मसँग न्यायी र धर्मी भएको मात्र म चाहन्न। यदि उहाँ खालि यी कुरा मात्र हुनुभए, म खालि कुरा मात्र पाउनेछु, किनकि म कमजोर दुर्बल मानिस हुँ। म चाहन्छु कि उहाँ ममाथि अनुग्रही र कृपालु पनि हुनुभएको, वा त्यस प्रकारको परमेश्वर हुनुहुन्छ, कृपामा धनी परमेश्वर। उहाँसँग मेरो निम्ति पर्याप्त कृपा छ, पर्याप्त अनुग्रह छ, अनि मलाई यसको धेरै नै खाँचो पर्दछ, अनि त्यहाँ तपाईँको निम्ति पनि उहाँसँग पर्याप्त कृपा छ। दोस्रो खण्डमा भन्छन्, किनकि मेरो आत्माले तपाईँमा शरण लिन्छ। दाउदले यो शरणको अनुभव गरे, तर इसरायलको राष्ट्रले अनुभव गरेनन्। मती 23:37 पदमा प्रभु येशूले भन्नुभयो, ए यरूशलेम, ए यरूशलेम, त जो अगम वक्ताहरूलाई मार्ने र तका पठाइएकाहरूलाई ढुङ्गाले हान्ने, जसरी कुखरीले आफ्ना चल्लाहरूलाई पखेटा मुनि बटुल्छ, त्यसरी नै कतिपल्ट मैले तेरा बालकहरूलाई बटुल्ने इच्छा गरे, तर तैले मानिनस्। तैले मानिनस्। इसरायल अहिलेसम्म उहाँको पखेटा मुनि शरण मुनि आएको छैन। के तपाईँ उहाँको पखेटा मुनि शरण मुनि आउन तयारी हुनुहुन्छ? अर्को शब्दमा उहाँ कहाँ आज्ञाकारी हुनुहुन्छ, उहाँलाई प्रेम गर्नुहुन्छ। येशूले भन्नुभयो युहन्ना 14:15 यदि तिमीहरू मलाई प्रेम गर्छौ भने मेरा आज्ञाहरू पालन गर अनि आत्मामा हेर्नुहुन्छ। अहिले अद्भुत कथनहरूको ध्यान दिनुहोस्। 57:3 भनिएको छ, मलाई निल्न खोज्नेले मलाई गाली गर्दा स्वर्गीयबाट दूत पठाएर उहाँले मलाई बचाउनुहुनेछ, परमेश्वरले आफ्नो कृपा र सत्यता प्रकट गर्नुहुनेछ। मित्र, यो जिउको त्यौं भएर विश्वासयोग्य बाँकी रहेका भक्त ईश्वरीय जनहरूको लागि पूरा हुनेछ। जब ख्रिष्ट शक्ति र महान महिमामा फर्की आउनुहुनेछ र तिनीहरू भनेछन् यसैया 25:9 अनुसार, हेर हाम्रो परमेश्वर, हामीले उहाँको बाटो हेर्यौं र उहाँले नै हामीलाई बचाउनुहुनेछ। परम प्रभुलाई हेर, हामीले उहाँको बाटो हेर्यौं औ उहाँले दिनुभएका मुक्तिमा हामी खुशी हुनेछौ र रमाउनेछौ। यसपछि आगे 4 भनिएको छ, मेरो प्राण त सिंहहरूका बीचमा छन्, मेरो प्राण त सिंहहरूका बीचमा छन्, आगोले जलिरहेकाहरूका बीचमा मलाई लेट्नु परेको छ, यस्ता मानिसहरूका बीचमा जसका दाँत भाला र काँड जस्तै र तिनीहरूका जिब्रो लाग्ने तरवार छैछन्। मित्र, पहिलो पत्रुस 5:8 अनुसार शैतान गर्जने सिंह जस्तै यता उता कसलाई फारौं र मारौं भनी खोजेर हिँड्छ र त्यससँग त्यसलाई सहायता गर्ने धेरै साना सिंहहरू पनि छन्। यो कुराको याद राखौं कि यी मिक्ताम नामक भजनसँग गर्नुपर्ने सरोकार जुन स्थायी हो, जुन दृढ हो, जुन स्थिरता हो। 7 भनिएको छ, मेरो मन दृढ छ, हे परम प्रभु परमेश्वर, मेरो मन दृढ छ, म गाउनेछु, म स्तुति गाउनेछु। त्यसपछि सुन्दर अभिव्यक्तको ध्यान दिनुहोस्। 8 भनिएको छ, हे मेरो महिमा जाग, हे सितारा बिना जागा हो, म आफै पनि झिसमिसेमा जाग्नेछु। ओ कस्तो सुन्दर अभिव्यक्ति! कष्टको र पापको रात खत्तम भइसकेको छ, शैतानको शासन खत्तम भइसकेको छ र बिहान आएको छ। धार्मिकताको सूर्य आफ्ना पखेटामा चंगाईसँग उदय भएको छ। ओ कस्तो अद्भुत कुरा! ओ यस भजनमा हामी कस्तो भरोसा पाउँछौ! त्यसपछि हामी 58 पनि लागौ। यो चाहिँ शत्रुको विरूद्ध अभिश्रापयुक्त प्रार्थना हो। यो दाउदको मिक्ताम भन्ने अर्को भजन हो। अहिले यो अध्याय यो प्रश्नसँग शुरू हुन्छ र कसले यो प्रश्न सोधिरहेको छ? म विश्वास गर्दछु कि परमेश्वर स्वयं नै दाउदको कलमलाई प्रयोग गर्दै बोलिरहनु भएको छ। भजन संग्रह 58:1 भनिएको छ, के तिनीहरू धार्मिकताका कुरा बोल्नु पर्दा साँच्ची नै चुपचाप रहन्छौ? हे मानिसका सन्तान हो, के तिमीहरू ठिकसित इन्साफ गर्छौ? मित्र, डाक्टर गावेलेनले यस पदलाई यसरी अनुवाद गर्छन्, के धार्मिकता वास्तवमा मौन छ? के तिमीहरू न्यायाधीश यसको बोल्छौ? के तिमीहरू मानिसका सन्तानलाई ठिकसित इन्साफ गर्छौ? मित्र, त्यो दिन आइरहेको छ जब प्रभुले न्यायाधीशहरूलाई आफ्ना आफ्ना प्रतिवेदन दिनलाई भन्न गइरहनु भएको छ। परमेश्वर सोधिरहनु भएको छ कि धार्मिकता वास्तवमा मौन छ? तिमी न्यायाधीशहरू यसको बोल्छौ? तिनीहरूले यी प्रश्नको उत्तर दिनुपर्नेछ। यो अर्को अभिशापयुक्त प्रार्थना हो। दाउदका शत्रु उसका वरिपरि छन्। 3:6 भनिएको छ, दुष्टहरू त गर्वबाट नै बिराना हुन्छन्, जन्मने बित्तिकै झुट बोलेर तिनीहरू बराह लिएका जान्छन्, तिनीहरू बराह लिएर जान्छन्, तिनीहरूका बीज सर्पका बीज जस्तै हुन्छन्, तिनीहरू सुन्न इच्छा नगर्ने बैरा साँधे सर्प जस्तै हुन्छन्, कस्तै चलाकीसित मन्त्र गरे तापनि त्यसले सपेराको स्वर सुन्न चाहँदैन। हे परमेश्वर, तिनीहरूका दाँत तिनीहरूकै मुखमा भाँचिदिनुहोस्। हे परमेश्वर, जवान सिंहहरूका बडे बडे धारा भाँचिदिनुहोस्। अमित्र, दाउले यो भजनमा आफ्नो शत्रुहरूमाथि छ विनाश आओस् भनेर प्रार्थना गर्छन्। पहिलो हो, जवान सिंहहरूका बढे बढे द्वारा भाँचिदिनुहोस्। हामीले पहिले नै देखिसकेका छौं कि शत्रु शैतान सिंह जस्तै हो। त्यहाँ कोही कोही छन् जो भन्छन् कि तिनीहरू यस तरिकामा प्रार्थना गर्न सक्दैनन्। मैले प्रार्थना गरिएको छु कि प्रभु शैतानसँग बिल्कुल त्यही तरिकामा व्यवहार गरियोस्। त्यो गर्जने सिंह जस्तै हो र म आशा गर्दछु कि परमेश्वरले त्यसको दान भाँचिदिनुहुनेछ पूर्ण रूपमा। दाउद आफ्नो शत्रुको बारेमा बोलिरहेका छन् र ऊ व्यवस्था मुनि छन् र न्यायको बिन्ती गरिरहेका छन्। यस्तो किसिमको प्रार्थना गर्न उसको निम्ति मुनासिब हो, कारण तिनी व्यवस्था मुनि छन्। अहिले भजनकार अर्को वाक्य अलंकारको प्रयोग गर्छन्। सात पदमा भनिएको छ, तिनीहरू लगातार बगेर गएको पानी जस्तै हराइ जाउन्, त्यसले काँडहरू ताक्ता ती काटिएकै झैं होइजाउन्। अमित्र, हामीले छ अध्यायमा दाउदका शत्रुहरूमाथि विनाश आओस् भन्ने प्रार्थनामा पहिलो बिन्तीको सुनेका थियौं, जवान सिंहहरूका बढे बढे दाँत भाँचिदिनुहोस्। अब दोस्रो बिन्ती देख्छौ, दुष्टता बार जस्तै थियो। भजनकार बिन्ती गर्दछन् कि दुष्टताको बाढ लगातार बगेर हराइजाउन्। अनि तेस्रो बिन्ती हो, त्यसले काँडहरू ताक्दा ती काटिएका झैं होइजाउन्। शत्रु निशानावाला जस्तै हो जसले उसमा काँड हानिरहेको छ। ओ, यहाँ हामीसँग कस्तो तस्विर छ। अनि आठ पदमा भनिएको छ, तिनीहरू गलेर हराइ जाने चिप्ले किरा झैं होइजाउन् र कहिले घाम नदेख्ने स्त्रीको तुहेको गर्भ झैं होइजाउन्। अनि चौथो भजनकारको बिन्ती हो, तिनीहरू गलेर हराइ जाने चिप्ले किरा झैं होइजाउन्। मित्र, त्यस देशमा स्लाइम वर्म भन्ने चिप्ले किरा छ जुन वास्तवमा सूर्यको तापमा गल्दछ। अहिले दाउद बिन्ती गर्छन् कि त्यसरी नै उसका शत्रुहरू पनि खतम हुन्। अनि भजनकारको पाँचौं बिन्ती हो, कहिले घाम नदेख्ने स्त्रीको तुहेको गर्भ झैं होइजाउन्। अर्को शब्दमा तिनीहरूको दिमागको दुष्ट गर्भमा बनाएका योजना विफल होस्। यसपछि पद नौमा भनिएको छ, तिनीहरूका भाँडाले काँडाको आगोको राप थाहा पाउन अघि नै, चाहे हरियो होस् चाहे जलिरहेको होस्, उहाँले आधी बेरीले लैजानुहुनेछ। अनि यो भजनकारको छैटौं बिन्ती हो, भजनकार भन्छन् तिनीहरूले आफ्नो फोहोर खराब काम गर्न भन्दा पहिले तिनीहरूलाई हटाउनुहोस्। मित्र, यो महान प्रार्थना हो। यसपछि हामी भजन संग्रह 59 र 60 अध्याय पनि देख्छौ। यहाँ हामी मुख्य विषय देख्छौ, परमेश्वरका जनहरू शत्रुहरूद्वारा घेरिएका छन्। भजन संग्रह 59 अगाडिका दुई भजनहरूसँग अति नै निकट रूपमा आपसमा सम्बन्धित छन्। यो भजन पनि मिक्ताम भनिने दाउदका भजन हो। फेरि यो भजनमा हामी देख्छौ, दाउदलाई उसका शत्रुहरूद्वारा घेरिएका थिए र अगमबाडिक रूपमा यसले क्लेशकाल अवधिमा पीड़ित कष्टित बाँकी रहेका भक्त जनहरूको रेमनेन्टहरूको वर्णन गर्दछ जसलाई शत्रुहरूले वरिपरि घेरेका हुन्छन्। मित्र, यस भजनको ऐतिहासिक रेकर्ड पहिलो समुएल 19 अध्यायमा पाउँछौ। साउलले आफ्ना मानिसहरूलाई दाउद कहाँ छन् भनेर चियो गर्न पठाए ताकि उसलाई मान सकुन्। 59 अध्याय 1-3 पदमा भनिएको छ, मलाई मेरा शत्रुहरूबाट छुटकारा दिनुहोस् हे मेरा परमेश्वर, मेरो विरूद्धमा खड़ा हुनेहरूबाट मलाई अग्लो ठाउँमा राख्नुहोस्, अधर्म गर्नेहरूबाट मलाई छुटकारा दिनुहोस् र रगतको प्यासी मानिसहरूबाट मलाई बचाउनुहोस्, किनकि हेर्नुहोस् तिनीहरू मेरो प्राणको निम्ति ढुकेर बसेका छन्। हे परमप्रभु, न मेरो अपराधको निम्ति न त मेरो पापको निम्ति पराक्रमीहरू मेरो विरूद्धमा जम्मा भएका छन्। त्यसपछि यो भजन परमेश्वरको छुटकारामा विश्वास र भरोसाको अभिव्यक्तसँग अन्त हुन्छ। पद 16 र 17 भनिएको छ, तर म चाहिँ त तपाईँको शक्तिको स्तुति गाउनेछु, बिहानै तपाईँको करुणाको प्रशंसा चर्को स्वरले गाउनेछु, किनकि तपाईँ मेरो अग्लो धरारा र मेरो दुःखको दिनमा शरण स्थान हुनु भएको छ। हे मेरो शक्ति, म तपाईँको स्तुति गाउनेछु, किनकि परमेश्वर मेरो उच्च धरारा हुनुहुन्छ, मेरा करुणामय परमेश्वर। अमित्र दाउदको मामलामा परमेश्वरले उसलाई छुटकारा दिनुभयो। मित्र, परमेश्वरले आफ्नाहरूलाई त्याग्नुहुने छैन। इसरायलका विश्वास गर्ने बाँकी रहेका भक्तजनहरूलाई ख्रीष्ट स्वयंको आगमनद्वारा छुटकारा दिइनेछ र उहाँले विश्वको राष्ट्रहरूलाई इन्साफ गर्नुहुनेछ। त्यसपछि 60 अध्यायतिर पनि लागौ। यो भजन मिक्ताम भनिने दाउदको अन्तिम भजन हो र यसले त्यो समयको वर्णन गर्दछ जब दाउद आफ्ना शत्रुहरू एदोमीहरूमाथि विजय भएथे। एदोमीहरू नराम्रा गरी पराजित गरिएका थिए। अगमबाडीक रूपमा यो परमेश्वरको छुटकाराको तस्विर हो, जुन महाक्लेशको कष्टपछि उहाँले आफ्ना मानिसहरूलाई इसरायलका बाँकी रहेका ईश्वरीय भक्तजनहरूलाई दिनुहुनेछ। 60 अध्याय 1 पदमा भनिएको छ, हे परमेश्वर, तपाईँले हामीलाई त्याग्नु भएको छ, तपाईँले हामीलाई टुक्र्याउनु भएको छ, तपाईँ रिसाउनु भएको छ, हामीलाई पुनस्थापित गर्नुहोस्। अहिले यहाँ उत्तर छ, पद 6 परमेश्वरले आफ्नो पवित्रतामा भन्नुभएको छ, म प्रफुल्लित हुनेछु, सिक्किमलाई म बाँड्नेछु र सुक्कोतको बेसीको नापो गर्नेछु। अहिले यो कसरी पूरा हुनेछ? 9 पदमा भनिएको छ, सुरक्षित शहरमा मलाई कसले पुर्याइदिएला, एदोमसम्म मलाई कसले डोर्याउला? प्रश्न यो हो, कसले मलाई सुरक्षित शहरमा पुर्याइदिएला? अहिले प्रश्नको ध्यान दिनुहोस्। पद 10 भनिएको छ, हे परमेश्वर, के तपाईँले नै हामीलाई त्याग्नु भएको होइन र? औ हेर, हे परमेश्वर, तपाईँ हाम्रा सेनाहरूको साथमा जानुहुन्न। परमेश्वरले आफ्ना जनहरूलाई पुनस्थापन गर्नुहुनेछ। कुनै पनि युगमा उहाँले तिनीहरूलाई पुनस्थापन गर्नुहुनेछ, आफ्ना जनहरूलाई, यद्यपि तिनीहरू कष्टमा, कठिनाईमा, दुःखमा, निराशमा, आपत्तिमा त के पापमा नै किन नहुन्। मित्र, कि परमेश्वर असल भला परमेश्वर हुनुहुन्न र? निश्चय नै उही परमेश्वरले तपाईँ सबैलाई आशिष दियो।
1: आजको अध्ययनले हामी सबैजनालाई एकदमै उत्साहित बनाएको छ भनिकन म विश्वास गर्दछु। विशेष गरिकन जब म डराउँछु तब म तपाईँमाथि भरोसा गर्दछु भन्ने सन्देश दाउदको अर्को कुरा पनि एकदमै मन पर्यो दाई। अनि उनी समस्यामा हुँदा पनि परमेश्वरको प्रशंसा गर्थे, यो त कति महान कुरा छ नि, होइन दाई?
2: हो भाइ, आज धेरै मानिसहरू भविष्यको चिन्ता, आर्थिक समस्या, रोग वा पारिवारिक संघर्षका कारण डरमा बाँचिरहेका छन्। तर परमेश्वरले हामीलाई डरमा होइन विश्वासमा जिउन बोलाउनु भएको छ र हामीले यो पनि थाहा पाएका छौं कि दाउद निडर मानिस मात्र थिएनन्, उनी पनि कहिलेकाहीँ डराउँथे। तर फरक यति हो कि उनले आफ्नो डरलाई विश्वासमा परिवर्तन गरे। उनले डरलाई आफ्नो मालिक बन्न दिएनन्, बरू परमेश्वरमा भरोसा गरे।
1: साँच्चै हो त दाई, कहिलेकाहीँ सहायता ढिलो भएको जस्तो लाग्न सक्छ, तर परमेश्वरले आफ्नो जनहरूलाई कहिले बिर्सन्नुहुन्न। उहाँले उचित समयमा उद्धार गर्नुहुन्छ। यसकारण हामी निरन्तर रूपमा परमेश्वरमा आफ्ना समस्याहरू भन्न र प्रार्थनामा लागिरहनको निम्ति चाहिँ कहिले पनि पछि हट्नु हुँदैन र चुक्नु हुँदैन।
2: एकदमै साँचो कुरा हो भाइ, त्यो नै विश्वासको सुन्दरता हो। परिस्थिति राम्रो हुँदा मात्र होइन, कठिन समयमा पनि परमेश्वरको भलाइमा भरोसा गर्नु साँचो विश्वास हो। त्यसैले आदरणीय श्रोताहरू, के हामी निरन्तर रूपमा परमेश्वरमा भर परिरहेका छौं? जब हामी परमेश्वरमाथि भरोसा गर्छौं तब डर विश्वासमा, कमजोरी शक्तिमा र निराशा आशामा परिवर्तन हुन सक्छ।
1: हजुर, साँच्चै नै। र आदरणीय श्रोताहरू, यदि तपाईँ आज कुनै डर वा चिन्ताले थिचिनु भएको छ भने आफ्नो हृदय परमेश्वरतर्फ फर्काउनुहोस्। उहाँले तपाईँको आँसु देख्नुहुन्छ र तपाईँको प्रार्थना सुन्नुहुन्छ। त्यसैले डरको बीचमा विश्वास रोजौ, किनकि परमेश्वर हाम्रो शरणस्थान, सहायता र विजयको स्रोत हुनुहुन्छ। आजको अध्ययनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरहरूको माझबाट विदा लिन चाहन्छौ र हजुरहरूलाई शुभ समयको हामी कामना गर्दछौ। र तपाईँहरूको प्रार्थना विषय अथवा हाम्रो कार्यक्रमबारे केही प्रश्न जिज्ञासाहरू छन् भने पनि हामीलाई कल गर्न अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209707
4: टाइम चेक। यति बेला साँझको 7 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।

सुनिरहनु हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन ममतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। पापमय अन्धकारमा रुमलिरहेको संसारलाई ख्रिस्ट प्रभुको महिमित दोस्रो आगमनको वचन बाँडेर ख्रिस्ट येशूद्वारा परमेश्वरको अझ नजिक आउन दिइएको उत्तम आशाको सन्देश सुनाउन प्रस्तुत ख्रिस्टीय रेडियो कार्यक्रम नयाँ आशाको आजको प्रसारणमा हाम्रा प्यारा प्यारा श्रोताहरूलाई हार्दिक स्वागत गर्दछौ र स्वीकार्नुहोस् हाम्रो सादर नमस्कार। वचनको शुरूआत गर्नुभन्दा पहिले एउटा मिठो ख्रिस्टीय भजन यहाँहरूको लागि प्रस्तुत गर्दैछौ।

0: श्रोता, भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ मदन।
2: आदरणीय श्रोता मित्रहरूमा सृष्टिकर्ता परमप्रभु परमेश्वर येशू ख्रीष्टको नाउँमा जय मसीह। मित्रहरू, हामीले आज र यसपछिको यस रेडियो कार्यक्रममा गर्भवतन, जुन आज हाम्रो समाजमा व्याप्त रूपमा एउटा समस्याको रूपमा उत्पन्न भएको छ, यस सम्बन्धी पवित्र धर्मशास्त्रको दृष्टिकोण के रहेको छ भनेर जान्नेछु। आउनुहोस् सदाझैं यस महत्वपूर्ण विषयमा प्रवेश गर्नु अघि हामीले परमेश्वरमा विन्ती चढौं। हामीलाई अति नै प्रेम गर्नुहुने हाम्रो दयालु पिता परमेश्वर, हामी तपाईँलाई धन्यवाद दिन चाहन्छौ। धन्यवाद कि प्रभु तपाईँले हामीलाई सबै प्रश्नको उत्तर तपाईँको पवित्र वचनमा दिनुभएको छ, जुन आज पनि उत्तिकै सान्दर्भिक छ। जसरी प्रभु जीवनका विभिन्न चुनौतीहरू, विभिन्न समस्याहरू, विभिन्न व्यवहारहरूका बारेमा हामी के गर्ने के नगर्ने भनेर हामीलाई जुन प्रश्नहरूले पिरोलेको छ प्रभु, ती प्रश्नको उत्तर स्वरूप आज जुन गर्भवतन सम्बन्धी जुन महत्वपूर्ण विषयमा रही हामी चर्चा गर्नेछौँ, हामीलाई सही प्रकाश दिनुहोस्, सही ज्ञान दिनुहोस्, सही विवेक दिनुहोस्, ताकि हामीले वास्तविक र स्वर्गीय मापदण्ड के हो त जान्न र बुझ्न सकौं। यो विन्ती येशूको नाममा गर्दछु, आमेन। श्रोताहरू, एकपटक गर्भपतनको विषयमा एकजना मित्रले उहाँको अनुभव बाँडिरहनु भएको थियो। उहाँको विवाहपछि नानी जन्माउने समय केही वर्षको अन्तरमा होस् भन्ने चाहना हुँदाहुँदै पनि उहाँकी श्रीमती गर्भवती भएकी थिए। यो कुराले उहाँहरू चिन्तित हुनुभयो। दुवैको सल्लाहमा गर्भपतन गर्न भारत जाने निर्णय गर्नुभयो। उहाँहरू भारतमा एक डाक्टर कहाँ पुग्नुभयो र गर्भपतन गराउने सल्लाह लिनुभयो। असम्भव कुरा चाहिँ के छ भने, ती डाक्टर जसले ती जोडीहरूको गर्भपतन गराउनु हुने थियो उहाँ इसाई हुनुहुँदो रहेछ, र उनले गगन र उनका पत्नीलाई गर्भपतन गर्नु हुँदैन भन्ने बारे सल्लाह र परामर्श दिई खर फर्काइदिनु भयो। दुवै जो गर्भपतन गर्न गएका थिए र डाक्टरको यस सल्लाह पाएपछि दुवैजना खिन्न मुद्रामा घर फर्किनु भयो। उनीहरूको हृदयमा अझसम्म पनि गर्भपतन गरेको भए असल नै हुन्थ्यो भन्ने चाहना। 10 महिनापछि सुन्दर छोरीको जन्म भयो। आज उनीहरूकी ती छोरी ठूली भएकी छ। ती दुवैले त्यो दिन सम्झन्छन् र सोच्छन् कि त्यो दिन उनीहरूले गर्भपतन गरिदिएको भए यति सुन्दर छोरीको हत्या उनीहरूले गर्ने थिए। जुन आज उनीहरूले 10 महिना अघि लिएको निर्णय उपर उनीहरू पछतावा गर्दछ। त्यो विगतले आज पनि उनीहरूलाई छोरीसँगै रहँदा छस्काइरहन्छ। मित्रहरू, आज प्रतिवर्ष विश्वभर लगभग 4,20,00,000 जति स्त्रीहरूले गर्भपतन गराउँदछन्। यो तथ्याङ्क अनुसार प्रतिदिन गर्भपतन गराउनेको संख्या झण्डै 1,15,000 जति पर्न आउँछ। यो आफैमा भयावह तथ्याङ्क हो। सन् 1994 तथ्याङ्क अनुसार अमेरिकामा 12,67,415 मानिसहरूले गर्भपतन गराएका थिए। ती मध्ये प्रत्येक 5 जना मध्ये एकजना गर्भपतन गराउने स्त्रीहरू चाहिँ 19 वर्ष मुनिका थिए। 64% गर्भपतन गर्नेहरू अविवाहितहरू छन् भने विवाहितहरू 18% र ती मध्ये 94% गर्भपतन गराउनेहरू विवाह विच्छेद गरेकाहरू रहेका छन्। गर्भपतन गराउनेहरूमा प्राय कोरा छाला भएका अविवाहितहरू नै थिए। 1997 को तथ्याङ्क अनुसार प्रतिवर्ष गर्भपतन गराउनेको संख्या 1.37 मिलियन पुगेको छ। यो तथ्याङ्क अनुसार 3,700 जनाले प्रतिदिन गर्भपतन गराइरहेका छन्। सन् 2002 सेप्टेम्बर 26 गरपतनलाई नेपाल सरकारले पनि वैधानिकता दिए गरपतन वैधानिकता दिए यता गरपतन गराउनेहरूको संख्या वात्ते बढेको छ। प्रत्येक 1,00,000 स्त्रीहरूमा 549 स्त्रीहरू बच्चा जन्माउने प्रक्रियामा मर्ने गरेका छन्। तीमध्ये 50% गरपतनको समयमा मृत्यु भएको छ। 2005 गरेको सर्वेक्षण अनुसार 33,100 जनाले नेपाल छन्। सन् 2002 सेप्टेम्बर 26 गरपतनलाई नेपाल सरकारले पनि वैधानिकता दिए गरपतन गराउनेहरूको संख्या

वैधानिकता दिएको छ। ती देशहरू मध्ये नेपालले पनि केही वर्ष यता वैधानिकता पाएको छ। वैधानिकता पाउनु भन्दा अघि पनि गर्भपतन गरिँदै आएको छ, आएको भए तापनि वैधानिकता पछि यसको संख्या आकाशिएको छ। प्रत्येक वर्ष लाखौंले गर्भपतन गराउन थालेका छन्। गर्भपतन गर्नुको कारणहरूका बारेमा मानिसहरूलाई सोधेमा प्राय मानिसहरूले गरिबी, धेरै सन्तान, समयभन्दा चाँडै बच्चा जन्मनु, बलात्कार र अवैध यौन सम्पर्क, आमालाई हुने खतरा र बालक गर्भमा हुँदा नै कुपोषण वा बिरामी भएका कारणहरू देखाउने गर्दछ। के यी कारणलाई आधार बनाएर इसाईले पनि गर्भपतन गर्न मिल्छ त? सन्तान कति जन्माउने हो त्यस बारेमा हामी दुवै पति र पत्नीले सरसल्लाह गर्न सक्छ। कति समयको अन्तरमा सन्तान जन्माउने त्यस विषयमा विचार गर्न सकिने कुरा हो। अब रह्यो बलात्कार र अवैध यौन सम्बन्धको कुरा। धेरैले लुकी छिपी गर्भपतन गर्न खोज्दा जीवन गुमाउनु परेका घटनाहरू ताजा छन्। यस अवस्थामा के गर्ने त भन्ने विषय जटिल भए तापनि मण्डलीले यसको उत्तर दिनै पर्छ। एकजना बहिनी विवाह पूर्व गर्भवती भए। मानिसहरूमा सबै कुरा फिजिसकिएको हुनाले धेरैले हेरिरहेका थिए कि मण्डलीले अब के गर्छ, कि मण्डली यस्तो अवस्थामा मौन रहन सक्छ र यसको समाधान के होला त? के गर्भपतन गर्नु उचित नै हो त? राजनैतिक र सामाजिक झुण्डका अगुवाहरूले गर्भपतन गर्नु राम्रो उपाय हो भन्ने वकालत गरे, तर हामी मण्डलीले भन्यौं कि गर्भपतन गर्न मिल्दैन। यसका निम्ति मानसिक रूपले मण्डलीले बहिनीलाई यो बालक स्वीकार गर्नुपर्छ भन्ने कुरा सिकाउनु बाहेक अर्को कुनै कुरा गरेन। मण्डली र त्यस परिवारको निम्ति कष्ट हो, तर गर्भपतन गरेर अर्को गल्ती गर्नु अर्को कष्ट थप्नु। समाजका अघि गर्भपतन गराएर पाप लुकाउनु असल हो, तर के परमेश्वर त्यो चाहनुहुन्छ त? अवश्य पनि चाहनुहुन्छ। मण्डलीका निम्ति त्यो साँची बिगार्ने कार्य भए पनि हामी मानिसहरूलाई मनाउन होइन, परमेश्वरलाई मनाउन चाहन्छु। उनी र उनको नानीको भविष्य के हुन्छ त भन्ने प्रश्न उठ्न सक्छ। त्यसको उत्तर दिने हामी न त अगमक्ता नै हौ न त परमेश्वर नै। भविष्य परमेश्वरको हातमा छ। मित्रहरू, जनसंख्या नियन्त्रणको नाममा जुन तरिकाले गर्भपतन भइरहेका छन् त्यस कुरालाई आजको जनसंख्याको तथ्याङ्कले पुष्टि गर्दैन। सन् 2009 नै नकारात्मक जनसंख्या वृद्धि भएका देशहरू मध्ये रूस, लाटभिया, रोमानिया, सिङ्गापुर, दक्षिण कोरिया, बेलायत, लिथुआनिया, इस्टोनिया, जर्मन, बुल्गेरिया, हंगेरी, मोल्डोभा, युक्रेन र चेक गणतन्त्र देशहरूमा जन्मदरभन्दा मर्नेहरूको संख्या बढ़िरहेको थियो। जापान, अस्ट्रेलिया, पोल्याण्ड, स्लोभेनिया, इटाली, स्वीडेनहरूमा पनि जनसंख्याको वृद्धि दर शून्य नै रहेको तथ्याङ्कहरू यथेष्ट पाइन्छ। मानिसहरूको जन्मदर मृत्युदर बराबर छन् भनेर हामीले जीवनलाई रोज पृष्ठ 31 र 32 हामीले यस सम्बन्धी तथ्याङ्क पाउन सक्छौ। श्रोताहरू, केही समय अगाडि काठमाडौँको सोल्टी होटलमा 14 देशका 225 भन्दा बढी बाघ विशेषज्ञहरू बाघलाई जोगाउने योजना लिएर सोल्टी होटलमा सम्मेलन गरिरहेका थिए। संसारमा लोप उन्मुख जनावरहरू जोगाउने चासो लिएर यति ठूलो अभियान चलाउनेहरू ईश्वरीय स्वरूपमा सिर्जिएका मानव जातिको सुरक्षामा लागिरहन सकेका छैन। फ्रान्स, जापान, सिङ्गापुर, दक्षिण कोरिया र अन्य केही देशहरूले धेरै सन्तान जन्माउने जोडीहरूलाई मासिक अनुदान दिने निर्णय समेत गरेका छन्। यसले दर्शाउँछ कि विश्वभर मानव जातिको जन्मदरमा जुन गतिले न्यूनीकरण आएको छ त्यसले एक दिन विश्वलाई आर्थिक समस्याबाट तर्सित बनाउनेछ भन्ने यी देशहरूको आकलन रहेको छ। देश स्वस्थ रहनलाई निरन्तर जवान मानिसहरूको खाँचो परिरहन्छ। त्यो खाँचो त्यति बेला मात्र पूरा हुन्छ जब नयाँ बालकहरू यस धरतीमा जन्म लिन्छन्।

0: व्यक्तिले गरिबीको कारणले गर्भपतन गर्न बाध्य भएको कुरालाई वकालत गर्दै हिँडिआएका छन्, जुन तपाईँ हामीले सुनेको र देखेको विषय। वास्तवमा गर्भपतन गरेर कम सन्तान जन्माएर आउने धनाढ्य भन्दा सन्तान प्रति हुने दरिद्रता नै वास्तविक दरिद्रता हो। त्यसैले कसैले यसरी भनेका छन्, हाम्रो इच्छा अनुसार आफू बाँच्नलाई गर्भको बालक मर्नु पर्छ भन्नु नै सबैभन्दा ठूलो गरिबी हो। श्रोताहरू, यो दुनियाँमा त्यस्ता धेरै मानिसहरू छन् जो आमाको गर्भमा हुँदै कुपोषण र आमामा भएको रोगको कारण असक्षम र दुर्बल भएर यस पृथ्वीमा जन्मे। धेरैले सोच्छन् होला, उनीहरूको अस्तित्व के छ यहाँ? बेथोभेनको नाम त हामी धेरैले सुनेका छौँ, उनी विश्वविख्यात संगीतकार हुन्। उनका संगीत सुनेर मानिसहरू मन्त्रमुग्ध बन्दछ। आज विश्वले उनलाई संगीतकार र असल कम्पोजरको रूपमा चिनेको छ। उनको आमाले बेथोभेनलाई जन्माउनु अघि नै 7 जना सन्तान भइसकेका थिए। ती मध्ये 3 नानीहरू कान नसुन्ने बहिरा, 2 अन्धा र 1 जना चाहिँ मानसिक रोगी थिए। एक मात्र सक्षम र स्वस्थ नानी जो गर्भमा थियो तर आमा आफै गर्भवती भएको बेला भिरङ्गी रोगले थलिएकी थिए। तपाईँ त्यो अवस्थामा हुनुभएको भए के गर्नुहुन्थ्यो? कस्तो सल्लाह दिनुहुन्थ्यो? धेरैले त्यो अवस्थामा उनलाई नानी नजन्माउन सल्लाह नदिएका भने होइन, तर उनले सबै नानी जन्माइन्। अवश्य नै त्यति धेरै नानीहरू हुर्काउनु सहज थिएन, तर पनि उनले त्यो कष्ट सहन स्वीकार गरे। ती नानी मध्ये बेथोभेन एक थिए, जो विश्वविख्यात संगीतकारको रूपमा चिनी। उनले धेरै क्रिश्चियन गीतहरूमा संगीत दिए। उनका आमाले सबै कुरा कठिन हुन्छ भनी सोचेर गर्भपतन गराएको भए सायद आज बेथोभेनका हृदय स्पर्शी गीत र संगीत हामीले सुन्न पाउने थिए। पहिलो शताब्दीका मण्डलीहरूले पनि गर्भपतनलाई अस्वीकार गरेका थिए। यद्यपि रोमीहरूको बीचमा गर्भपतन प्रख्यात थियो। 334 सनमा आन्सिरामा भएको सभाले पनि यसलाई तिरस्कार गरेको थियो। प्रख्यात प्रचारक र ईश्वर शास्त्री अगस्टिनले पनि यसको विरोध गरेका थिए। 300 सनमा पश्चिमी मण्डलीमा एल्विरामा भएको सभाले गर्भपतन गराएको दोषी स्त्रीलाई पवित्र विधि विधानमा सहभागी गराउँदैनथ्यो। आङ्क्रियाको सिदोन पूर्वी सभाले गर्भपतन गर्ने स्त्रीलाई 10 वर्षसम्म दण्ड स्वरूप रकम तिर्नुपर्ने प्रावधान राखेका थिए, जसको विषयमा रोबिन गिलद्वारा लिखित द टेक्स्ट बुक अफ क्रिश्चियन एथिक्स पेज 457, जुन चाहिँ 1995 सनमा प्रकाशित थियो, त्यहाँ उद्धृत गरिएको छ। यसले जनाउँछ कि सुरुका मण्डलीहरूले गर्भपतनलाई गम्भीरताका साथ लिए यसलाई निरुत्साहित गराएका थिए। मण्डली यसका विरुद्धमा खडा भएको कुरा इतिहासले स्पष्ट गराउँछ। आमेन। श्रोताहरू, यसको बाँकी अंश हामीले आगामी कार्यक्रममा तपाईँहरूमा प्रस्तुत गर्ने प्रतिबद्धता गर्दै आजको यस कार्यक्रमबाट मलाई बिदा दिनुहोस्। तपाईँको दिन आशिषमय बितोस्। जय मसीह।
1: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ आशा।
2: श्रोता मित्र, भर्खरै मदनबाट आत्मिक वचन सुन्नुभयो।
1: यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। श्रोता, कार्यक्रममा अब भने पालो भएको छ एउटा ख्रिस्टीय भजनको।
3: मलाई केही

श्रोता मित्र, यतिन्जेल तपाईँ सुन्दै हुनुहुन्थ्यो क्रिस्टीय रेडियो प्रस्तुति नयाँ आशा। हामी आशा गर्दछौ कार्यक्रमले यहाँहरूको जीवनमा प्रभु येशूको ज्योतिको अगुवाई चाहनाको विकास गर्न सफल भएको होस् भने, अनि यी अस्थिर समयहरूमा पनि प्रेम र भाइचाराको जीवन व्यतीत गर्न परम प्रभुको अगुवाई यहाँहरूको जीवनमा प्रशस्त भएको होस् भनी कामना र प्रार्थना गर्दछौ। कार्यक्रम सुन्नको निम्ति आफ्नो अमूल्य समय दिनु भएकोमा हामी हार्दिक कृतज्ञता पनि जाहेर गर्दछौ र सम्झना गराउन चाहन्छौ हाम्रो सम्पर्क विवरण, जुन यस प्रकार रहेको छ। इमेल आईडी newhopeforall2013@yahoo.com, पोस्ट बक्स नम्बर 12950 काठमाडौँ नेपाल, र हाम्रो सम्पर्क नम्बर 9808233620। हवस् त, आजको निम्ति हामीलाई बिदा दिनुहोस्। भोलि फेरि यही स्टेशन र यही समय भेट्ने बाचाका साथ नमस्कार।

क्याल्भरी च्यापल नक्खुद्वारा प्रस्तुत गरिएको कार्यक्रम जीवित वचनमा म पास्टर आनन्द चौधरीबाट जय मसीह। र गएको दिनमा तपाईँहरूको बीचमा मैले युहन्नाको सुसमाचार 4 अध्यायबाट हामीले हेर्दै थियौं, जहाँ 27 पददेखि हामीले हेरेका थियौं, जहाँ हामीले देख्दै थियौं जसरी प्रभु येशूका चेलाहरूको विषयमा उहाँका आउँछन् र उनीहरू अचम्भित भएका थिए, जहाँ प्रभु येशू चाहिँ के कुरा खोजिरहेको छ त्यो स्त्री कहाँ भनेर कुरा गरेको हामी हेर्न सक्छौँ। अनि हामीले हेर्न सक्छौँ प्रभु येशू चाहिँ एउटा स्त्रीसँग बात गर्दै हुनुहुन्थ्यो, अन्त स्त्री चाहिँ गाग्रो छोडेर जान्छन्, अनि साँच्चै नै त्यो स्त्रीले प्रभु येशूको विषयमा बुझेको छन्, प्रभु येशू चाहिँ उहाँ चाहिँ मसीहा हुनुहुन्छ भन्ने विषयमा, अनि उसको जीवनको सबै कुराहरू बताउँदछन्, उसले बुझ्दछन् उहाँ मसीहा हुनुहुन्छ भनेर। यो कुरा गएर उसले सारा मानिसहरूलाई भन्दछ, जसको कारणले गर्दा अनि हामी हेर्ने हो भने पूरै शहरका मानिसहरू चाहिँ येशू ख्रिस्टलाई भेट्न आउने काम गरेका हामी हेर्न सक्छौँ। अनि त्यति नै बेला प्रभु येशूका चेलाहरू त्यो भन्छन् यो खानुहोस् भनेर भन्दछ। प्रभु येशूले भन्छ मेरो लागि भोजन त त्यही हो, परमेश्वरको काम गर्नु नै मेरो लागि चाहिँ भोजन हो भने जस्तै हामी हेर्न सक्छौँ। यहाँ हामी हेर्न सक्छौँ मसँग त्यो भोजन छ भन्ने कुरा गरेका हामी हेर्न सक्छौँ। त्यस पश्चात के भयो भन्ने विषयमा 33 पददेखि म तपाईँहरूको लागि पढिदिन चाहन्छु, 4 अध्यायको यहाँ 33 पदमा यसरी लेखिएको छ, यस कारण चेलाहरूले आपसमा भने कि कसैले उहाँलाई भोजन ल्याइदियो कि कसो भनेर। हामी हेर्नु छ प्रभु येशूको चेला चाहिँ भोजन लिन गएको छ, प्रभु येशू चाहिँ एउटा स्त्रीसँग बात गर्नुहुन्छ, प्रभु येशूलाई खानु भन्दाखेरि प्रभु येशूले भन्छ मसँग त्यो भोजन छ भनेर भन्दाखेरि, अनि हामी हेर्नु छ प्रभु येशूका चेलाले भन्छ कसैले भोजन ल्याइदियो कि कसो। चेलाहरूले विचार गर्छन् यहाँ त्यो भौतिक खानाको विषयमा बात गरेको हामी हेर्न सक्छौँ, तर प्रभु येशूले यहाँ आत्मिक भोजनको विषयमा कुरा गर्दै हुनुहुन्छ। यो योहन्नाको सुसमाचार भरि नै तपाईँले के देख्न सक्नुहुन्छ भने मानिसहरूले भौतिक कुरा गर्छन् भने प्रभु येशूले आत्मिक कुरा गर्छन्, जसको कारणले गर्दा यहाँ हामी हेर्छौँ प्रभु येशूले चाहिँ आत्मिक कुराहरू महत्वपूर्ण छ भन्ने कुरा देखाउँदै हुनुहुन्छ। प्रभु येशूले बढीभन्दा बढी आत्मिक कुरालाई जोड दिएको कुरा तपाईँले देख्न सक्नुहुन्छ। होइन भौतिक कुरा यो चाहिँ केही समय हुन्छ र त्यो कुरा बितेर जान्छन्, तर आत्मिक कुरा चाहिँ अनन्तको लागि रहिरहन्छ भन्ने कुरा प्रभु येशूले जोड दिएको हामी हेर्न सक्छौँ। आज तपाईँ र मेरो निम्ति पनि हाम्रो लागि के प्राथमिकता हो प्रिय, हामीले जहिले त्यो कुरा बुझ्न आवश्यक छ। हाम्रो निम्ति चाहिँ आज जहिले पनि त्यो आत्मिक कुरा जो अनन्तसम्म रहन्छ त्यो कुरालाई प्राथमिकता दिन अति आवश्यक छ प्रिय। जसरी यहाँ प्रभु येशूले त्यो कुरालाई प्राथमिकता दिन्छ, त्यो आत्मिक भोजनको कुरा गर्छ, आत्मिक भोजनको लागि हामी धेरैभन्दा धेरै परिश्रम गर्न आवश्यक छ त्यो शारीरिक भोजनहरूभन्दा प्रिय। है अर्को कुरा जुन यहाँ 34 पदले भन्दछ म त्यसको त्यो कुरा पढिदिन चाहन्छु। यहाँ भन्दछ येशूले तिनीहरूलाई भन्नुभयो मलाई पठाउनु हुनेको इच्छा अनुसार गर्नु र उहाँको काम पूरा गर्नु नै मेरो भोजन हो भनेर प्रभु येशूले भन्नुहुन्छ। जसरी उनीहरूले है सोचिरहेको कुन भोजन, प्रभु येशूले भन्नुहुन्छ मसँग त्यो भोजन छ, प्रभु येशूले जवाब दिएको कुरा यहाँ तपाईँ देख्न सक्नुहुन्छ। यद्यपि उनीहरू चाहिँ एक आपसमा बोलिरहेका थिए, प्रभु येशूले उनीहरूको बात सुन्नुभएको कुरा तपाईँले देख्न सक्नुहुन्छ। उनीहरूले प्रभु येशूले जवाब दिएको होस् भनेर आशा पनि गर्दैनन्, तर पनि प्रभु येशूले प्रतिक्रिया दिनुभएको हामी हेर्न सक्छौँ। अनि हामी कतिचोटि एक अर्कासँग बोलिरहेको हुन्छ तर प्रभु येशू सुनिराख्नु भएको छ भनेर हामीले कहिले पनि नबिर्छौँ। होइन कुनै कुरा पनि परमेश्वरबाट नसुनिएको हुँदैन प्रिय, उहाँले जहिले पनि सुन्नुहुन्छ। अनि उहाँले यसरी प्रतिक्रिया दिन्छ मेरो भोजन चाहिँ त्यो उहाँको इच्छा पूरा गर्नु नै हो भनेर भन्दछ, जसले मलाई पठाए उहाँको काम पूरा गर्नु नै मेरो भोजन हो भनेर भन्दछ। हामीले येशू ख्रिस्टको भोजनको विषय यहाँ देख्दछौँ, उहाँ परमेश्वरको इच्छा पूरा गर्नु नै हुन्छ। परमेश्वरको इच्छा पूरा गर्नु भन्ने विषयमा अलिकता होइन इच्छा पूरा गर्नु भन्ने विषयमा अलिकता कुरा गरौँ। परमेश्वरको इच्छा के हो त? आज हामीले हेर्ने हो भने परमेश्वरको इच्छा चाहिँ बाइबल भरि व्यक्त गरिएको छ प्रिय। यदि कसैले भन्न चाहन्छ म परमेश्वरको इच्छा जान्न चाहन्छु, अनि उसले यदि जान्न चाहन्छन् भने परमेश्वरको वचन पढ्न आवश्यक छ प्रिय। है प्रभु येशूले भन्नुहुन्छ जे कुरा प्रभु येशूले गर्नुभयो भर्खरै योभन्दा अगाडि उहाँले आफैलाई प्रकट गर्नुभएको छ,
परमेश्वरको विषयमा बताइदिएको छ त्यो सामरी स्त्रीलाई, अनि उहाँले भन्नुहुन्छ है अनि त्यो मेरो भोजन थियो। आज तपाईँ र मेरो निम्ति पनि भोजन चाहिँ त्यो हुन सकेको होस्, प्रभु येशूले गर्नु अथवा प्रभु येशूले सुसमाचार सुनाऊ भनेर भन्नुहुन्छ भने उहाँको काम गर्नु नै आज हामीहरूको लागि पनि भोजन भएको छ। प्रियो, जसरी हामी जान्दछौँ उहाँले हामीलाई महान आदेश दिनुभएको छ, जाऊ सारा संसारमा सुसमाचार प्रचार गर भनेर भन्नुहुन्छ। प्रभु येशूले त्यही कुरा गर्ने कार्य गर्नुभएको छ जसलाई उहाँलाई पठाउनुभयो होइन पिता परमेश्वरले। अनि आज तपाईँलाई एउटा प्रश्न छ, तपाईँले के गर्दै हुनुहुन्छ? प्रभु येशूले त हामीलाई जाऊ भनेर त भन्नुभएको छ, तपाईँले हामीले के गरिरहेको छ? अनि आज प्रश्न यो सबैजनाको लागि हो, के तपाईँ र मेरो जवाब चाहिँ म परमेश्वरको राज्यको लागि कार्य गर्दैछु भन्ने कुरा जवाब हुन्छ त भन्ने प्रश्न आज तपाईँ छ। अनि कतिचोटि हामीले हेर्ने हो भने यद्यपि तपाईँ शिक्षक हुनुभएको होस् अथवा तपाईँ डाक्टर हुनुहुन्छ कि इन्जिनियर हुनुहुन्छ, कुनै पनि पेसासँग आबद्ध व्यक्ति हुनुहुन्छ, के तपाईँ भन्न सक्नुहुन्छ म परमेश्वरको राज्यको लागि काम गर्दैछु? आज तपाईँ र मेरो काम चाहिँ साँच्चै नै परमेश्वरलाई महिमा दिने प्रकारका कार्य हुन सकेको होस्। अनि विचार गर्नुहोस्, यो कुरा सम्झना गर्नुहोस्, मलाई कसले पठाएको हो भन्ने विषय। अनि हामीले कहिले पनि बिर्सनु हुँदैन हाम्रो सेवा गर्ने कार्यको विषयमा, यद्यपि हामी कुनै पनि पेसा गरेका छौँ। अनि अर्को कुरा, परमेश्वरको महान होइन सेवाको काम चाहिँ एकदम महान, परमेश्वरको काम चाहिँ महान सेवा हो, महान काम हो, त्यसैले हामीले बिर्सनु हुँदैन हामीलाई कसले पठाउनु भयो होइन। हामीलाई ठुलो जिम्मेवारी दिएको छन् प्रियो, ठुलो समर्थ पनि दिएको छन्, त्यही प्रकारले होइन ठुलो समर्थ भएकोले ठुलो जिम्मेवारी पनि हामीले निभाउनु पर्ने हुन्छ, जसको कारणले गर्दा जसले हामीलाई पठाउनु भयो उहाँ ठुलो महान शक्तिशाली परमेश्वर हुनुहुन्छ, जसले हामीलाई चाहिँ महान जिम्मेवारी दिएर उहाँलाई पठाउनु भएको छ, जिम्मा दिनुभएको छ। अनि यति मात्र नभएर है हामीले उहाँले दिनुभएको जिम्मा सिद्ध्याउन पनि आवश्यक छ। कुनै पनि काम सुरु गर्न चाहिँ एकदम सजिलो छ, सिद्ध्याउन चाहिँ एकदम गाह्रो हुन्छन्। तर एउटा कुरा हामीले हेर्ने हो भने सुरु जसरी हामी सुरुवात गर्छौँ अनि जसरी हामीले त्यसलाई सिद्ध्याउने पनि उद्देश्य राखेर हामी अघि बढ्न आवश्यक छ। जसरी प्रभु येशू चाहिँ हाम्रो विश्वासको सुरुवात गर्ने हुनुहुन्छ, त्यसरी नै हाम्रो विश्वासको अन्त्य गर्ने पनि उहाँ हुनुहुन्छ। त्यही भएर उहाँको सहायतामा आज हामीले हाम्रो कामहरूलाई सिद्ध्याउन जरुरी छ। सुरु गर्नु मात्रै महत्वपूर्ण होइन, हामी विश्वास गर्छौँ है, हामी सबैजना हामी विश्वास गर्छौँ परमेश्वरले हाम्रो काम सिद्ध्याउनका लागि उहाँले सहायता गर्नुहुन्छ। अनि हामीले हेर्ने हो भने किनभने यी सम्पूर्ण काम चाहिँ मानवीय काम चाहिँ होइन, मानिसले दिएको जिम्मा पनि होइन, तर यो सम्पूर्ण काम चाहिँ परमेश्वरबाट आएको भन्ने कुरा हामीले स्मरण गर्न आवश्यक छ प्रिय। अनि उहाँले हामीलाई आफ्नो पवित्र आत्माको वरदानहरूद्वारा उहाँको इच्छा अनुसार हामीलाई काम सिद्ध्याउनलाई सहायता गर्नुहुन्छ। त्यही भएर प्रार्थना गरौँ प्रिय, तपाईँ र म यही प्रकारले हे परमेश्वर तपाईँको राज्यको महिमाको मा आज तपाईँको काम सिद्ध्याउनुहोस्, हाम्रो जीवनबाट तपाईँले काम सिद्ध्याउने काम गर्नुहोस्, ठूलो जागृति नेपालमा ल्याउनुहोस् भनेर आज हाम्रो प्रार्थना हुन जरुरी छ प्रिय। यसै गरी 35 पदमा तपाईँहरूको लागि पढिदिन चाहन्छु, यहाँ भन्दछ के तिमीहरू भन्दैनौ अझै 4 महिना बाँकी छ, तब बाली काट्ने बेला आउँछ, म तिमीहरूलाई भन्दछु आफ्ना आँखा उचालेर खेतबारी हेर, बाली कटनीको निम्ति पाकिसकेको छ भनेर भन्दछ। यहाँ तपाईँ देख्न सक्नुहुन्छ प्रिय, प्रभु येशूले भन्नुहुन्छ के तिमीहरू भन्दैनौ अझै 4 महिना छ त्यसपछि कटनी। हामी यहाँ हेर्ने हो भने प्रभु येशूले चेलाहरूको विचारहरू प्रकट गर्नुभएको छ होइन, चेलाहरूले भन्थे हो 4 महिना अझै बाँकी छ त्यसपछि गएर कटनी आउँछ। हामीले हेर्ने हो भने हो साँच्चै नै एउटा बाली लगाइसकेपछि लगभग 4 महिना लाग्छ कटनी गर्नको लागि, त्यो चाहिँ एउटा भौतिक प्रकारको कटनीको विषयमा हामी हेर्न सक्छौँ। तर यहाँ येशू ख्रीष्टले चाहिँ यो कुरा आत्मिक कटनीको विषयमा चर्चा गर्दै हुनुहुन्छन्। अनि केही घण्टा अघि प्रभु येशूले चाहिँ म उहाँ मसीहा हुनुहुन्छ भन्ने विषयमा सामरी स्त्रीलाई प्रकट गर्नुभएको छ, जसलाई चाहिँ हामीले हेर्ने हो भने सहरका सम्पूर्ण मानिसहरूलाई यसको विषयमा व्यक्त गर्छन् उहाँ ख्रीष्ट हुनुहुन्छ भनेर। अनि हामीले हेर्ने हो भने परमेश्वरको राज्य चाहिँ भौतिक होइन
रोप्ने कुरा, बाली लाउने कुरा जस्तो चाहिँ होइन, तर यो चाहिँ हामीले हेर्ने हो भने परमेश्वरको राज्यको काम चाहिँ फरक प्रकारको, चार महिनै लाग्छ भन्ने छैन प्रिय, यहाँ तपाईँ देख्न सक्नुहुन्छ है, जसरी यहाँ व्यक्त गरिएको छ है। अनि हामीले हेर्ने हो भने यो हामीहरूको लागि ठूलो उत्साहको कुरा हो प्रिय, जब हामीले परमेश्वरको कुराहरू बाँड्छौँ, परमेश्वरको बिउहरू छर्छौँ, हामी जान्दैनौँ प्रिय कतिचोटि चाँडै पनि कतिचोटि ढिलै पनि, चार महिनै होइन भन्ने कुरा चाहिँ छैन, तर कतिजना मानिसहरूले भन्छ सायद अलिक पछि, हरेक कुरा हरेकचोटि पछि भन्ने कुराहरू हुँदैन, कुनै पनि निश्चित एउटा समय छैन, तर परमेश्वरको समयमा हामीले जहिले पनि कटनी गर्ने गर्दछ। त्यही भएर प्रार्थना गर प्रयोग तपाईँ र म आज उहाँले हाम्रो सेवाहरूमा कटनीको समय छिटो दिनुभएको होस्, ताकि हामीले कटनीका फलहरू राम्रोसँगले प्राप्त गर्न सकौँ। प्रभु येशूले अर्को कुरा भन्नुहुन्छ, ल्याएर आफ्नो आँखा उचाल त्यो खेतबारीमा हेर है, त्यो खेतहरू चाहिँ पाकिसकेको छ, कटनीको बेला आइसकेको छ। अब यहाँ हामीले के हेर्न सक्छौँ भने चाहिँ यो खेतबारी चाहिँ तयार भएको थियो कटनीको लागि, अनि हामीले मानिसहरू चाहिँ कृषिका आउँदै थिए भन्ने कुरा तपाईँले देख्न सक्नुहुन्छ। अनि हामीले हेर्ने भने जुन मानिसहरू चाहिँ त्यति बेलाको समाजमा यहुदीहरूको निम्ति चाहिँ उनीहरू चाहिँ अन्य जाति भनेर उनीहरूलाई चिनिन्थ्यो, तल्लो जाति भनेर उनीहरूलाई चिनिन्थ्यो, उनीहरूमा बहिष्कृत भएको जाति, अशुद्ध जाति, तिनीहरूको भूमिहरूमा पनि नजाने जातिहरूले चाहिँ अब तपाईँले देख्न सक्नुहुन्छ, उनीहरूले चाहिँ परमेश्वरको विषयमा चासो राखेको तपाईँले देख्न सक्नुहुन्छ। कुनै कुराले पनि उनीहरूलाई येशूका आउनका निम्ति रोकिरहेको थिएन, त्यही प्रकारले आज तपाईँ र मलाई पनि कुनै कुराले पनि येशूका आउनको लागि नरोकेको होस् प्रिय। प्रभु येशूले होइन यहाँ भन्नुहुन्छ है, खेत बाली प्रशस्त छ तर खेतालाहरूको कमी छ, त्यही भएको कारणले गर्दा हामीले प्रार्थना गर्न आवश्यक छ त्यो कटनीको परमेश्वरलाई, ताकि उहाँले आफ्नो खेतालाहरू पठाउनु भएको होस्। अहिले पनि हामी नेपालमा हेर्ने हो भने धेरैभन्दा धेरै मानिसहरू है, धेरैभन्दा धेरै मानिसहरूले परमेश्वरलाई खोज्दैछन्, साँचो परमेश्वर कहाँ हुनुहुन्छ भनेर खोज्दैछन्। आज तपाईँ र म प्रिय परमेश्वरको राज्यको काम गर्न जान आवश्यक छ। यसै गरी 36 पद म तपाईँहरूको लागि पढिदिन चाहन्छु। यहाँ 36 पदले यसरी भन्दछ, जसले बाली काट्छ त्यसले ज्याला पाउँछ र अनन्त जीवनको लागि फल बटुल्छ, र छर्ने र कटनी गर्ने एक साथ रमाउँछन् भनेर भन्दछ। यहाँ हामी हेर्ने हो भने हरेक मानिसलाई ज्याला मनपर्छ प्रिय है, अनि छर्ने काम चाहिँ अलिकति गाह्रो हुन्छ काट्ने कामहरूभन्दा, अनि काट्ने काम चाहिँ कतिचोटि आनन्दमय हुन्छ प्रिय, किनभने हाम्रो आँखाकै अगाडि त्यहाँ झ्याला हुन्छन्, आँखाकै अगाडि परिणामहरू हुन्छन्, फलहरू हुन्छन्। कतिचोटि हामीले हेर्ने के गर्दछौँ भन्छ, जसले कटनी गर्छन् उनीहरूले चाहिँ होइन उनीहरूले झ्याला पनि पाउँछन्। अनि यसले के भन्दैन भने कस्तो प्रकारको कटनी भन्ने कुरा, कस्तो प्रकारको झ्यालाको कुरा गर्दैन, तर जहिले पनि झ्याला चाहिँ असलै हुन्छ प्रिय। ज्याला भन्ने कुरा सबैलाई मनपर्छ, त्यही भएको कारणले गर्दा, त्यही भएको कारण जहिले पनि हामी तयार हुन आवश्यक छ, र कटनीको लागि हामी विश्वास गर्न आवश्यक छ, अनि कटनी चाहिँ जहिले पनि होइन खेत चाहिँ जहिले पनि तयार छ भन्ने विषयमा, अनि ओ ज्याला जहिले राम्रो हुन्छ यो कुरा नबिर्सिकन हामी अघि बढ्न आवश्यक छ। अनि अर्को कुरा, हामीले ज्याला पाउँछौँ भनेर हामीले जान पनि आवश्यक छ है, जसरी परमेश्वरले यहाँ भन्नुभएको छ। अनि अर्को कुरामा हामीले हेर्ने हो भने, अनि हामीले फलहरू पनि बटल्छौँ अरे अनन्तको लागि, जुन अनन्त जीवनको लागि फलहरू प्राप्त गर्छौँ भनेर भन्दछ। अनि परमेश्वरको राज्यको काम चाहिँ हामीले हेर्ने हो भने यो चाहिँ एउटा क्षणिक काम पनि होइन, अस्थायी काम पनि होइन, तर उहाँले दिनुहुने जुन ज्याला छ त्यो चाहिँ अनन्तसम्मको लागि हो। पृथ्वीको ज्याला चाहिँ हामीले महिना दिनसम्म सायद त्यो उपभोग गर्न सक्छौँ अनि सिद्धिन्छन्, तर स्वर्गीय ज्याला चाहिँ त्यो अनन्तसम्म भइरहन्छन् हामीहरूको लागि, प्राप्त भइरहेको हुन्छ भन्ने कुरा हामी हेर्न सक्छौँ। अनि स्वर्गीय बिउहरू चाहिँ जुन हामी छर्ने कामहरू गर्छौँ, अनि हामी हेर्ने हो भने त्यति धेरै पृथ्वीमा भएका भौतिक पृथ्वी संसारको बिउहरू चाहिँ त्यति आनन्दमय नहोला, तर हामीले के हेर्ने हो भने यद्यपि यो कति कठिन भए तापनि स्वर्गीय
बिउहरू छर्दाखेरि चाहिँ यो चाहिँ आनन्दमय कुराहरू हुन्छ र यो सजिलो पनि हुन्छ किनभने परमेश्वर स्वयंले हामीलाई सहायता गर्नुहुन्छ। अनि अर्को कुरा यो चाहिँ आनन्द भएको कारणले गर्दा अनि यो आनन्द हाम्रो हृदयमा उहाँले हालिदिनुहुन्छ। अनि यद्यपि त्यहाँ कठिनाईको कुराहरू हुन्छ, यद्यपि त्यहाँनिर इन्कार गरिने कुरा हुन्छ, परमेश्वरको सुसन्देश सुनाउँदाखेरि कति कति कठिनाईको कुराहरू आउँछ, कतिजना अप्ठ्यारो कुराहरू आउँछ, मान्छेले इन्कार गरिरहेको हुन्छ, तर परमेश्वरले हाम्रो भित्री हृदयमा त्यो आनन्द र शान्ति उहाँले हालिदिने कार्य गर्नुहुन्छ। 37 पद म तपाईँहरूको निम्ति म पढिदिन चाहन्छु। यहाँ यसरी भन्दा 37 पदमा, किनकि एकजनाले छर्छ र अर्कोले कटनी गर्छ भन्ने वचन यसैमा सत्य हुन्छ, होइन? यहाँ जसरी लेखिएको छ, होइन, एकजनाले छर्छ र अर्कोले कटनी गर्छ भनेर भन्दछ। अनि यहाँ तपाईँ देख्न सक्नुहुन्छ, होइन, एउटा छर्ने एउटा यो प्रकारको भनाएको कुराहरू छ, जुन कुरा यही अध्यायमा तपाईँले देख्न सक्नुहुन्छ। प्रभु येशूले छर्ने काम गर्नुभयो र सामरी स्त्रीको जीवनमा त्यो उसको हृदयमा त्यो प्रकारको हामीले हेर्ने हो भने कटनी उसको हृदयमा त्यो कुराहरू व्यक्त भएको छन्, होइन? अनि सामरी स्त्रीले त्यो विश्वास गरेको छन्, अनि सामरी स्त्रीले पनि गएर त्यहाँ सहरका सबै मानिसहरूलाई भनेको छन्, सबै मानिसहरू प्रभु येशू कहाँ आउँदैछन्। अनि अब प्रभु येशूका चेलाहरूले चाहिँ कटनी गाड्ने काम गरेको हामी हेर्न सक्छौँ। यहाँ हामीले के कुरा देख्न सक्छौ भने दुवै छर्ने र कटनी गर्ने आनन्द मनाउने छन् भन्ने कुरा हामी हेर्न सक्छौँ, किनभने त्यो फलको कारणले गर्दा। यो पदले भने जस्तै दुई प्रकारको कामदारहरू छन्, यहाँ छर्ने व्यक्ति, कटनी गर्ने व्यक्ति, अनि दुवै कामदारहरू चाहिँ महत्वपूर्ण छ प्रिय। हो म छर्ने मात्रै काम गर्छु होइन, किनभने यो महत्वपूर्ण छ त्यो भन्न मिल्दैन प्रिय। म कटनी गर्ने मात्रै काम गर्छु किन यो महत्वपूर्ण छ होइन प्रिय, हामीले दुवै काम गर्न आवश्यक छ, धेरैभन्दा धेरैचोटि प्रिय, है? हामीले जस्तो अवस्था अनुसार तपाईँ र मैले काम गर्न आवश्यक छ। अनि यदि यहाँ त्यहाँ छर्ने मान्छे नभइदिएको कटनी गर्ने त्यहाँ हुँदैन थियो प्रिय, होइन? त्यस्तै प्रकारले गर्दाखेरि यदि कटनी गर्ने मान्छे नभइदिएको भए छर्नेले पनि छर्यो तर त्यो त्यति बाली त्यत्तिकै जाँदा थियो भन्ने कुरा हामी हेर्न सक्छौँ। त्यही भएको कारणले गर्दा दुवै काम महत्वपूर्ण छ, है? अनि दुवै कामलाई प्राथमिकता दिन आवश्यक छ प्रिय। अनि अर्को कुरा यहाँ हामीले हेर्ने हो भने कतिचोटि जुन व्यक्तिले छरेका हुन्छ त्यही व्यक्तिले नै कटनी गरेको पनि हामी देख्दछौँ। यो पनि एउटा राम्रो कुरा हो, अनि यो सधैँभरि एकजनाले छर्छ अर्कोले कटनी गर्छ भन्ने हुँदैन प्रिय। अनि कतिचोटि हामी के देख्न सक्छौँ भने अनि कतिचोटि हामीले छर्ने मान्छेले नै कटनी गरेको कुरा हामी देख्दछौँ। अनि त्यही भएको कारणले गर्दा हामीले अनन्तको कुराहरू छरौँ मानिसहरूको हृदयमा ताकि हामीले अनन्तको कुराहरू मानिसहरूको जीवनबाट कटनी गर्न सकौँ। यो पदहरूले के भन्दैन भन्छ हामीले हेर्ने भने छर्ने चाहिँ महान हो र कटनी गर्ने चाहिँ अलिक सानो हो, कटनी गर्ने महान हो र छर्ने चाहिँ अलिकता कम हो, यो कुरा त्यसको प्रकारले भन्दैनन्। कुनै काम पनि ठुलो सानो हुँदैन भन्ने कुरा हामी हेर्न सक्छौँ। अनि यो चाहिँ हामीहरूको लागि ठुलो उत्साहको कुरा, दुवै प्रकारको काम महत्वपूर्ण छ। त्यही भएको कारणले गर्दा इमानदारीपूर्वक परमेश्वरको खेतमा परमेश्वरको राज्यमा उहाँको काम गर्ने, होइन, छर्ने काम काट्ने काम हामी गरौँ। हाम्रो हरेक परिस्थितिले हामीलाई कुनै पनि कुनै व्यक्तिले कहिले पनि प्रभुको वचन सुनेको छैन भने त्यही पनि सुनौँ। कुनै व्यक्तिले अब आज प्रभुको वचन सुनेर उहाँलाई ग्रहण गर्न चाहन्छ भने त्यही पनि प्रभुको कुराहरू सुनौँ। अनि हामी दुवै कुराको लागि दुवै प्रकारको कार्य गर्नको लागि हामीलाई तयार हुन आवश्यक छ। यसै गरी 38 पद हामी हेरौँ। यहाँ 38 पदले भन्दछ, मैले तिमीहरूलाई त्यहाँ कटनी गर्न पठाए जहाँ तिमीहरूले परिश्रम गरेका छैनौ, अरूहरूले परिश्रम गरेका छन् र तिनीहरूले परिश्रमका फल तिमीहरूले पाएका छौ, तिनीहरूको परिश्रमको फल तिमीहरूले पाएका छौ। यहाँ यो प्रकारले भनिएको छ। यहाँ हामी हेर्ने हो भने प्रभु येशूले भन्नुहुन्छ, म तिमीहरूलाई कटनी गर्न पठाउँछु। यो कुरा बुझ्नुहोस्, हामीलाई यहाँ चेलाहरूलाई कसले कटनी गर्न पठाए? त्यही चेलाहरूलाई जसले कटनी गर्न पठाए त्यही परमेश्वरले हामीलाई पनि कटनी गर्न पठाउनु भएको छ, होइन? परमेश्वरको कुराहरू छर्नलाई पठाउनु भएको छ। त्यही प्रकारले हामीले हेर्ने यो कुरा सम्झना राखौँ, हामीलाई कसले पठाए? येशू ख्रीष्टले सारा संसारका मानिसहरू कहाँ सुसमाचार सुनाउन भनेर हामीलाई आज्ञा गर्नुभएको छ। अनि हामीले हेर्ने हो भने
त्यो कटनी गर्न पठाएको छ। अनि अर्को कुरो यहाँ हामी हेर्न सक्छौँ के भन्छन् भने त्यहाँ धेरै त्यस्ता ठाउँहरू छन्, मानिसहरू छन् जसले सुसमाचार अगाडिदेखि नै सुनेको थिए तर उनीहरूले येशु ख्रीष्टलाई स्वीकार गरेको थिएन आफ्नो जीवनमा। त्यही भएको कारणले गर्दा पवित्र आत्माको शक्तिमा आज हामीले है सुसमाचार सुनाउन कार्य गरौं ताकि उनीहरूले प्रभु येशु ख्रीष्टलाई ग्रहण गर्न सकेको होस्। अनि हामी देख्न सक्छौँ यहाँ छर्ने काम कटनी गर्ने काम दुवै चाहिँ एउटा परिश्रम गर्ने कुराहरू हो। अनि कटनी गर्ने काम चाहिँ यो पनि एउटा परिश्रम गर्ने कुरा हो जहाँ चाहिँ अनि कुनै कुरा पनि नगरिकन बस्नु चाहिँ आज हामीले हेर्ने हो भने परमेश्वरको सुसमाचार नसुनाउनु चाहिँ आज त्यो चाहिँ असल होइन। होइन त्यत्तिकै मानिसहरू चाहिँ प्रभु येशूको कुरा सुन्दैनन् प्रिय, आफै सुन्दैनन् जबसम्म कसैले सुनाउँदैन। होइन कोही व्यक्तिहरू प्रभु येशूको विषयमा त मात्र सुन्न सक्छन् जब कसैले सुनाउँछन्। है आज मानिसहरूले कसरी विश्वास गर्ने त है, यदि विश्वास परमेश्वरको वचन नै प्रचार गरिँदैन भने आज कसरी विश्वास गर्ने? अनि हामीलाई थाहा छ विश्वास चाहिँ सुनाइबाट आउँछ त्यही भएको कारणले गर्दा। अनि हामीले हेर्ने उनीहरूलाई प्रभु येशूका ल्याउन जरुरी छ, एकदम परिश्रम गरेर यो कुरा गर्न आवश्यक छ। अनि यो धेरै महत्वपूर्ण छ। प्रभु येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो सारा संसारमा जाऊ, होइन त्यही भएको कारणले गर्दा आज तपाईँ र म पनि जान आवश्यक छ। त्यहाँ प्रशस्त प्रकारका बालीहरू छन्, ज्यादातर हामीले हेर्ने हो भने कामदारहरू चाहिँ एकदम थोरै छन्। त्यही भएको कारणले गर्दा हामी तयार हुन आवश्यक छ उहाँको खेतको काम गर्नको लागि, गम्भीर हुन आवश्यक छ परमेश्वरको सेवाको कुराहरूको लागि। जसरी परमेश्वरले हामीलाई भन्नुभयो, परमेश्वरले मानिसहरूको वास्ता गर्नुहुन्छ, उहाँले जाऊ भनेर भन्नुहुन्छ। अनि आज तपाईँलाई प्रश्न छ के तपाईँ परमेश्वरले मानिसहरूको वास्ता गरे जस्तै तपाईँ पनि मानिसहरूको वास्ता गर्नुहुन्छ त भन्ने कुरा प्रश्न छ आज। आज यहाँ हामीले हेर्ने प्रभु येशू जब यस संसारमा हुनुहुन्थ्यो उहाँले सकभर धेरैभन्दा धेरै मानिसहरूलाई परमेश्वरको राज्यको सन्देश सुनाउनु भयो। त्यही प्रकारले उहाँले आज हामीलाई भन्नुहुन्छ जाऊ, म तिमीहरूलाई, म अहिले तिमीहरूको साथमा छैन तर म तिमीहरूलाई, म जस्तै पवित्र आत्मा तिमीहरू माथि खन्याउने छु, तिमीहरूले शक्ति पाउनेछौ र मेरो साक्षी होइन सारा यरुसलेममा, यहुदियामा, सामारियामा, सबै ठाउँहरूमा तिमीले साधन जगतको अन्त्यसम्म मेरो सन्देश, मेरो साक्षी दिनेछौ। अनि आज प्रिय तपाईँ र मलाई पनि परमेश्वरले त्यही आत्मा हामीलाई दिनुभएको छ, त्यही प्रकारको पवित्र आत्मा शक्ति दिनुभएको छ। अनि आज तपाईँ र मैले सुनाउन जरुरी छ प्रिय। आज थुप्रो यो फसलहरू प्रशस्त छन्, आज फसल कटनी गर्ने मानिसहरू आज परमेश्वरलाई चाहिएको छ प्रिय। अनि आज तपाईँ र म यदि फसलको परमेश्वरको सेवा गर्न चाहन्छ भने, सबैभन्दा ठूलो काम गर्न चाहनुहुन्छ भने, जुन परमेश्वरको काम हो त्योभन्दा आनन्दमय काम, त्योभन्दा शान्तिको कामहरू संसारमा कुनै पनि छैन प्रिय। अनि त्योभन्दा अनन्तको ज्याला प्राप्त गर्ने त्यो काम त्यो केही पनि छैन प्रिय, कहीँ पनि छैन प्रिय। अनि आज तपाईँलाई म उत्साह दिन चाहन्छु ए प्रिय। अनि आज यो पाठहरूबाट तपाईँले सुन्नुभएको कुराहरू तपाईँको हृदयमा रहोस् भनेर, होइन हृदयमा रहेको होस् यो कुराहरू आज हामीले मनन गरौँ प्रिय, विचार गरौँ यसको विषयमा। तपाईँ कसको सेवा गर्दै हुनुहुन्छ, तपाईँ कसको परिश्रम गर्दै हुनुहुन्छ, कुन ज्यालाको तपाईँले आशा गर्नुहुन्छ प्रिय? चाहे हामीले जुनै सुकै पेसा गरे पनि परमेश्वरको सेवा गरे जस्तै आज हामीले सेवा गर्न आवश्यक छ प्रिय। हामी प्रार्थना गरौँ। हे परमेश्वर, तपाईँलाई धन्यवाद चढाउँछौँ तपाईँले दिनुभएको यो वचनको खण्डको लागि। धन्यवाद प्रभु, हामी तपाईँको सेवक हुन चाहन्छौँ, तपाईँको राज्यको निम्ति काम गर्न चाहन्छौँ। तपाईँले भन्नुभयो जसरी मेरो भोजन परमेश्वरको इच्छा पूरा गर्नु, उहाँले पठाएको कामहरू अनि दिनुभएको कामहरू पूरा गर्नु, अनि अर्को कुरा उहाँको राज्यको निम्ति काम गर्नु हो। त्यसरी प्रभु आज तपाईँको सेवा गर्नलाई हामीलाई सहायता गर्नुहोस्, आशीर्वाद गर्नुहोस्। मानिसहरूसँग प्रभु कसरी हुन्छ प्रभु, आज मानिसलाई तपाईँतिर डोर्याउनका लागि प्रभु हामीलाई सहायता गर्नुहोस्, पवित्र आत्माको शक्तिमा काम गर्नलाई सहायता गर्नुहोस्। धन्यवाद, हाम्रो बिन्ती सुनिदिनु भएको छ, आशीर्वाद माग्छौ येशूको नाउँमा, आमेन। यसै गरी प्रिय, हाम्रो विषयमा अथवा हामीसँग संगत गर्न चाहनुहुन्छ भने, कतिजनाले संगति पाउनु भएको छैन भने हाम्रो संगतिमा तपाईँ सहभागी हुन सक्नुहुन्छ। हाम्रो फोन नम्बर यस प्रकार छन् 98421334370। फेरि पनि भन्न चाहन्छु 98421334370। हस्त, जय मसीह, फेरि भेटौँला।

0: हेलो
1: हेलो,
0: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
1: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
2: हजुर,
1: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
2: ल दिन त। हेलो, भन्नुहोस् त।
0: हेलो हजुर,
2: हजुर,
0: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
2: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
1: ए नानी, के भनेर छ, के भयो?
2: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
1: ल ल ल, म किन दिन्थे।
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
4: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: टाइम चेक। यति बेला रातिको 8 बज्यो।

0: तपाईहरू सुन्दै हुनुहुन्छ कार्यक्रम क्रुसको यात्रा।
1: सम्पूर्ण मण्डली परिवारमा प्रभु येशु ख्रीष्टको नाममा जय मसीह। हुन्छ, हामीले केही समयदेखि यो सिरिजमा परिवारमा चेलापन भन्ने सिरिजमा हामीले वचन सुनिराखेका छौँ र यो चाहिँ तेस्रो भाग हो। अनि भाग तिनमा पुग्दै गर्दाखेरि मैले चाहिँ यसरी राखेको छु मेरो टपिक आजको, परिवारमा सुसमाचार कसरी जिउने, चेलापन कसरी जिउन सक्छौँ, अथवा चेलापनमा कसरी हामी हुर्कन सक्छौँ, चेलापन कसरी हुनसक्छ, अथवा प्रभुलाई पछ्याउने कुरामा हामी कसरी अभ्यास गर्न सक्छौँ भन्ने कुरा चाहिँ आज हामीले कलसीको पुस्तकबाट एकछिन हामी अध्ययन गर्नेछौँ। सुसमाचार केन्द्रित जीवन अथवा परिवार हामी कसरी जिउन सकिन्छ भन्ने चाहिँ योबाट एकछिन हामी हेर्नेछौँ। कलसीको पुस्तक अलिकति कन्टेक्स्ट हेर्दै गर्दाखेरि चाहिँ यो चाहिँ पावलले लेखेको पत्र हो। झ्यालखानमा हुँदाखेरि है येशूको बारेमा सुसमाचार सुनाएको कारणले गर्दाखेरि उनी कैदमा भएको अवस्थामा लेखेको यो पत्र हो। अनि यो कलसीको मण्डली चाहिँ पावलले सुरुवात गरेका थिएनन्। कलसीको चर्च पावलका सहकर्मी इपाफ्रस भन्ने एकजना व्यक्ति हुनुहुन्छ, तपाईँले कलसीमा पढ्न सक्नुहुन्छ, विशेष गरी कलसीको 1:7-8 तपाईँले हेर्न सक्नुहुन्छ। उनी चाहिँ कलसीको एकजना बासिन्दा पनि थिए, त्यही बस्ने मान्छे थिए। उनले पावलबाट सुसमाचार सुने अनि त्यसपछि आफ्नो ठाउँमा गएर मण्डली स्थापना गरे। अनि केही समय अगाडि चाहिँ इपाफ्रसले चाहिँ पावललाई झ्यालखानमा भेट्न गएका थिए है, कैदमा उनलाई भेट्न गएका थिए र कलसीको बारेमा चाहिँ पावललाई चाहिँ केही कुराहरू उनीले भनेका थिए। सबै कुराहरू लगभग कलसीका विश्वासीहरूले राम्रो प्रकारले जिइराखेका थिए, तर एक दुईवटा कुराहरू थियो, एक दुईवटा सांस्कृतिक दबावहरू अथवा कल्चरल प्रेसर्सहरू थियो जसले गर्दाखेरि येशूमा भन्दाखेरि पनि कति कुराहरू संस्कृतिको कुराहरूमा पावलका विश्वासीहरू बहकिने सम्भावनाहरू थियो। त्यसकारण पनि पावलले यो पत्र चाहिँ कलसीका विश्वासीहरूलाई येशू ख्रीष्टमा प्रोत्साहन दिनको लागि, एन्करेज गर्नको लागि, अनि इपाफ्रसले उठाएका मुद्दाहरू थिए है, कति कुरा चाहिँ रिचुअल्सका कुराहरू त्यहाँनिर खतराहरू थियो है। रिचुअल्स भन्नाले आफूले कस्तो प्रकारले जीवन जिउनुपर्छ, अनि त्यो चाहिँ खतनाको कुराहरू, उदाहरणको लागि त्यो कुराहरू त्यहाँनिर निकै जल्दो बल्दो थियो, त्यो समस्याहरू थियो। एउटा नस्टिसिजम भन्ने अर्को झुटो शिक्षा थियो, भनेको नस्टिसिजम भनेको नलेज है, जसले अलिकति जानेको छ आत्मिक रूपमा अलिकति जान्ने छ त्यो मान्छे चाहिँ परमेश्वरको नजिक भन्ने प्रकारको बुझाइहरू पनि त्यहाँनिर थियो। त्यसकारण पावलले चाहिँ यहाँनिर यो पत्र लेख्दै गर्दाखेरि चाहिँ येशू ख्रीष्ट नै सबै थोक हुनुहुन्छ भन्ने कुरा चाहिँ उहाँले बताउन खोज्नु भएको छ यहाँनिर। अनि कलसीका विश्वासीहरूले भोगेका चुनौतीहरू त्यही नै थियो है, मुक्तिको लागि येशू मात्र प्राप्त हुनुहुन्न, येशू मात्रै प्राप्त हुनुहुन्न, अरू पनि अलिकति थपथाप गर्नुपर्छ, राम्रो जीवन पनि जिउनुपर्छ, खतना पनि सकेसम्म गर्नुपर्छ, धार्मिक कुराहरू पनि गर्नुपर्छ। तपाईँले यहाँ 2:17-18 तपाईँले हेर्नुभयो भने त्यहाँनिर पाउनुहुन्छ है, 16 तल खाने पिउने कुराहरूमा, पर्वको कुराहरूमा, के गर्ने के नगर्ने भन्ने कुराहरूमा चाहिँ उनीहरूले अझै पनि विश्वास गर्दैथे। येशू ख्रीष्टलाई त विश्वास गर्यो मुक्तिदाता हुनुहुन्छ भनेर, तर येशू ख्रीष्ट मात्रै भएर पुगेन, अलिकति अरू कुराहरू पनि, संस्कृतिमा भएका कुराहरू पनि थपथाप गर्नुपर्छ भन्ने कुराहरू चाहिँ उनीहरूले बुझेका थिए, अथवा त्यो प्रकारले एउटा खतरा थियो त्यहाँनिर, अरू पनि थपथाप गर्नुपर्छ है। अनि ख्रीष्टमा विश्वास गरेर मात्रै मुक्ति पाइँदैन, खतना गर्नुपर्छ, धार्मिक र सांस्कृतिका नियमहरू पनि पालन गर्नुपर्छ भन्ने चाहिँ प्रेसर्सहरू थियो, दबावहरू थियो त्यहाँनिर। तर कलसीका विश्वासीहरूलाई पावलले भन्न खोजेको कुरा चाहिँ यही हो कि येशू नै पर्याप्त हुनुहुन्छ, उहाँ सर्वश्रेष्ठ हुनुहुन्छ। तपाईँले 1 र 2 पढ्नुहोस् घरमा गएर है, अनि मात्रै 3 बुझ्नुहुन्छ, उहाँ सबै कुराभन्दा माथि हुनुहुन्छ। 1 अध्यायको 15 र 16 तपाईँले हेर्नुभयो भने उहाँ है येशू ख्रीष्ट नै अदृश्य परमेश्वरको प्रतिरूप हुनुहुन्छ, सारा सृष्टिका ज्येष्ठ हुनुहुन्छ, किनकि उहाँमा नै सबै थोक सृष्टि भएका थिए। स्वर्गमा र पृथ्वीमाथि भएका दृश्य र अदृश्य थोकहरू, चाहे सिंहासनहरू, चाहे प्रभुत्वहरू, चाहे प्रधानताहरू, चाहे अधिकारहरू, सबै थोक र उहाँकै निम्ति सिर्जिएका हुन् भन्ने प्रकारले चाहिँ पावलले यहाँनिर कलसीको विश्वासीहरूलाई बुझाउन खोजिरहेको हामी यहाँ देख्दछौँ। ख्रिस्टले हाम्रो पाप र अपराधहरू क्षमा गरिकन हामीलाई स्वतन्त्रता ल्याउनु भएको छ, त्यही कुरा चाहिँ पावलले देखाउन खोजेको छन्। सो आजको खण्डमा जाँदै गर्दा त्यो प्रकारले उहाँ नै सबै कुराको शिर हुनुहुन्छ। त्यस कारण तीन अध्यायमा तपाईँ पुग्नुभयो भने तीन अध्यायमा तपाईँ आउनुहुन्छ भने यस कारण के कारण भन्दाखेरि चाहिँ परमेश्वरले तिम्रो लागि सबै कुराहरू गरिसक्नु भएको छ, उहाँ नै सबै कुराको शिर हुनुहुन्छ। त्यस कारण चाहिँ यदि तिमीहरू अब क्रिस्चियनमा जी उठाएका छौ भने माथिको कुराको खोजी गर। यो क्रिस्चियनहरूलाई भन्दै हुनुहुन्छ माथिको कुराहरूको खोजी गर। अनि तीन अध्यायमा आउँदै गर्दाखेरि विशेष हामी त्यहाँ दुईवटा कुरा हामीले ध्यान दिनुपर्ने हुन्छ। एउटा कुरा चाहिँ पुरानो जीवनको कुरा र नयाँ जीवनको कुरा, क्रिस्टलाई नचिन्दाखेरिको कुरा र क्रिस्टलाई चिनेपछिको जीवन। अनि दुईवटा कुरा छ, त्याग्ने कुरा छ अनि धारण गर्ने कुरा छ। त्यहाँनिर दुईवटा कुरा त हामीले त्यहाँनिर देख्छौँ, त्यही कुराहरूलाई हामीले सरस्वती हामीले हेर्नेछौँ। के कुराहरू त्याग्ने, के कुराहरू मार्ने, के कुराहरू चाहिँ धारण गर्ने। है क्रिस्चियन जीवन येशु ख्रिस्टलाई विश्वास गरेपछि मुक्ति पाइन्छ भन्ने जीवन मात्र होइन फेरि हो। हामीले येशुलाई विश्वास त गर्यौँ, येशु नै सबै थोक हुनुहुन्छ भनेर पनि हामीले विश्वास गर्यौँ, तर कसरी जिउने अब भन्ने कुरा चाहिँ इम्पोर्टेन्ट हुँदो रहेछ। आजको वचन त्यही नै छ, लिभिङ द गस्पल भनेको चाहिँ मैले येशु प्रभुलाई विश्वास गर्ने मात्रै भने तर मेरो जीवन कसरी जिउँछु भन्ने कुरामा पनि महत्त्वपूर्ण हुँदो रहेछ। त्यही कुराहरू हामी देख्छौँ, तर म कस्तो कुरा कसरी म येशु ख्रिस्टमा जिउँछु भन्ने कुराले चाहिँ फेरि मेरो आइडेन्टिटी तय गर्दैन। तर येशु ख्रिस्टले सबै कुराहरू मेरो लागि गर्नुभएको छ, तपाईँ र मेरो लागि गर्नुभएको छ, त्यसकारण अब कसरी जिउने भन्ने कुरा, म कसरी जिएर चाहिँ येशु प्रभुलाई खुसी पार्ने भन्ने चाहिँ होइन। त्यो भने उल्टो हो, फेरि हामी धर्मकर्मतिर लाग्छौँ, फेरि हामी कानुन मान्नेतिर लाग्छौँ, रुलहरू फलो गर्नेतिर लाग्छौँ। तर जब हामी येशु ख्रिस्टले तपाईँ र मेरो लागि गर्नुभएको कामलाई हामी देख्छौँ, महसुस गर्छौँ, अनुभव गर्छौँ, त्यसपछि हामी उहाँलाई खुसी पार्न चाहन्छौँ। सो तीन अध्यायमा हामी आउँदै गर्दाखेरि चाहिँ माथिको कुरा खोज्ने कुरा, अनि जहाँ येशु प्रभु हुनुहुन्छ, अनि त्यसपछि संसारिक कुराहरूलाई मार्ने कुरा। है मार्ने कुरा त्यहाँनिर तपाईँले पाँच पदमा हेर्नुहुन्छ भने संसारिक स्वभावका कुराहरू छन्, ती कुराहरूलाई मार भनेको छ, व्यभिचार, अशुद्धता, कामुकता, खराब इच्छा र लोभ, जो मूर्ति पूजा हो भनेको छ। है अनि यसो विचार गर्दै थिएँ, मरेको कुरा फेरि फर्केर आउँदैन। सो व्यभिचारको कुराहरूमा चाहिँ मार भनेको छ, यो चार पाँचवटा कुराहरू छ, अशुद्धता, कामुकता, खराब इच्छा र लोभ, जो मूर्ति पूजा, त्यो भनेको मार भनेको, दे सुडन्ट कम ब्याक इन आवर लाइफ, क्रिस्चियनको जीवनमा त्यो हुनु हुँदैन भन्न खोजेको। अनि नमरेको भने त फेरि आउँछ नि, मरेको त जीवित हुँदैन नि, होइन, तिनलाई हामीले मारेको छौँ कि छैनौँ जीवनलाई। अब क्रिस्टलाई नचिन्दाको जीवन फरक हुनसक्छ, तर क्रिस्टलाई चिनिसकेको जीवन चाहिँ यो कुराहरू मारेको हुन्छ। अब फेरि आठ पदमा तपाईँले त्याग भनेको छ, अनि यी कुराहरू चाहिँ त्याग भनेको छ, रिस, क्रोध, डाह, निन्दा, अनि आफ्नो मुखबाट निस्कने फोहोर बोलीहरू। अब त्यागेको कुराहरू कति समयमा याद आउन सक्छ, होइन, लभ पर्यो, छुट्यो, याद आउन सक्छ नि त, पुरानो लभरको याद आउन सक्छ नि त। तर त्यो कुरालाई चाहिँ त्यागेको कुरा याद आउन सक्छ तर चाहिँ त्याग्न पर्यो भनेको रिस आउन सक्छ, क्रोध आउन सक्छ, डाह निन्दा आउन सक्छ तपाईँ र मेरो, तर त्यसलाई त्याग्नु पर्यो। त्यागेका छौँ भनेदेखि चाहिँ अब नयाँ जीवन धारण गरेका हुन्छ। अनि बिस्तारै तल जानुभयो भने अनि नौ पदमा एउटाले अर्कालाई नढाट भन्छ, पुरानो स्वभाव, है, जुन पुरानो स्वभावको मार्ने कुरा त्याग्ने कुरा चाहिँ पुरानो स्वभावसँग सम्बन्धित छ, ती कुराहरू, ती स्वभाव र तिनीहरूका चाल चलन समेत, है, चलन समेत तिमीहरूले त्यागेका छौ भन्छ। अब तिमीहरूले त्यागिसकेका छौ, सो त्यागिसक्यौ, सुन्नुहोस् है, मारिसक्यौ, अब त्यागिसक्यौ, अब त्यति भएर मात्रै नै हुँदो रहेछ. दस पदमा तपाईँले हेर्नुहुन्छ भनेदेखि अब नयाँ स्वभाव धारण गर. यो कुरामा एकछिन हामी विचार गर्नेछौँ है, नयाँ स्वभाव धारण गर्ने कुराहरू. अनि आज चाहिँ बाह्रदेखि बल्ल अलिकति तल हेर्दै जाउँ है त. अनि अब बाह्र पदमा तपाईँले विशेष गरी हेर्नुहुन्छ भनेदेखि चाहिँ परमेश्वरमा चुनिएकाहरू भनेको छ यहाँनिर है. परमेश्वरमा चुनिएकाहरू, अब चुनिएकाहरू त चुनिएकाहरू छानिएकाहरू भनेको भेरी इम्पोर्टेन्ट. किन भन्दाखेरि परमेश्वरले पुरानो करारमा हेर्नुहुन्छ भनेदेखि चाहिँ इजरायलीहरूलाई आफ्नो प्रजा भनेर चुन्नु भएको छ, आफ्नो छोरा छोरीहरू बनाउनु भएको. त्यो भनेको पोजेसन हो क्या, मेरो आफ्नो चुनिएकाहरू, आफ्नो बनाइएकाहरू. सो त्यस कारण यहाँ हेर्छ भने यस कारण भन्दै गर्दाखेरि परमेश्वरका चुनिएकाहरू, अब तपाईँ र म क्रिस्चियनहरू विश्वासीहरू यदि चुनिएका हो भनेर विश्वास गर्छौँ भनेदेखि फर्स्ट थिङ तपाईँ र मैले बुझ्नुपर्ने कुरा चाहिँ युआर चोजन, तपाईँ र म चुनिएकाहरू. करारमा हेर्नुहुन्छ भनेदेखि चाहिँ इजरायलीहरूलाई आफ्नो प्रजा भनेर चुन्नु भएको छ, आफ्नो छोरा छोरीहरू बनाउनु भएको. त्यो भनेको पोजेसन हो क्या, मेरो आफ्नो चुनिएका.

उसको 2:9 पनि त्यही भन्छ, चुनिएका जाति, चुनिएका वंश। यदि हामी चुनिएकाहरू हौ भनेदेखि चाहिँ अब नचुनेको हो भने यो मतलब छैन, अब तल भनेको कुराहरू मतलब छैन। तर चुनिएको जाति हो भनेदेखि चाहिँ, चुनिएका हौ भनेदेखि चाहिँ अब यहाँदेखि तल भनेको कुरा चाहिँ तपाईँ र मलाई लागू हुन्छ। केही कुराहरू अब हामीले गर्नुपर्ने रहेछ यदि चुनिएकाहरू हौ भनेदेखि चाहिँ। यदि चुनिएकाहरू पवित्र र प्रिय भएर तिमीहरूले करुणा, दया, दीनता, नम्रता र धैर्य धारण गर भनेर भनेको छ। पहिलो कुरा चाहिँ हामीले चुनिएकाहरू, चुनिएको भन्ने बित्तिकै के हामी बुझ्नुपर्छ भन्दाखेरि चाहिँ मेरो आइडेन्टिटीको कुरा हो है। चुनिनु भनेको अर्को कुरा भनेको तपाईँ र मको मेरो आइडेन्टिटीको कुरा पनि हो। पावलले चाहिँ यहाँनिर तिमीहरू अब क्रिस्चियन भयो त्यसकारण गएर गर है, यो गर, क्रिस्चियन भएको कारणले गएर यो गर भन्न खोजेको होइन। मैले के गर्ने, मैले कसरी जिउने, परिवारमा कसरी जिउने, कस्तो व्यवहार गर्ने भन्नुभन्दा पहिला चाहिँ म को हुँ भनेर बुझ्न आवश्यक छ। म को हुँ भनेर मेरो आइडेन्टिटी मैले पत्ता लगाउँछु भने, बुझ्छु भने मात्रै म अब कसरी जिउने भन्ने कुरासँग सम्बन्धित हुन्छ। त्यसकारण चुनिएकाहरू, अब चुनिएकाहरू, प्रियहरू, परमेश्वरले चुनेकाहरू, अब चाहिँ यो कुराहरू धारण गर। अब धारण गर्ने कुरा कसरी धारण गर्ने? करुणा, दया, दीनता, नम्रता। सो यहाँ चाहिँ के भन्छ भने इङ्ग्लिसमा चाहिँ एटलिस्ट क्लोथ युर सेल्फ चाहिँ भन्ने कुरा छ, क्लोथ युर सेल्फ, धारण गर भन्ने कुरा है त। सो यो कुराहरू अब नयाँ स्वभावहरू धारण गर्नु भनेको चाहिँ के हो त है, एकछिन हेरौँ। र चुनिएकाहरूले चाहिँ यो कुराहरू धारण गर्ने कुरा यहाँनिर गरेको छ, जुन तपाईँ र म, यदि तपाईँ र मैले यीशु प्रभुलाई विश्वास गरेका छौँ भनेदेखि चाहिँ, आफ्नो मुक्तिदाता भनेर ग्रहण गरेका छौँ भनेदेखि चाहिँ अब तपाईँ र म उहाँका चुनिएकाहरू हौँ। त्यो हाम्रो नयाँ पहिचान हो, न्यू आइडेन्टिटी हो। अब त्यो नयाँ पहिचान लाई अब धारण गरेर जिउनको लागि सर्टन क्यारेक्टर्सहरू अब हामीले धारण गर्नुपर्ने रहेछ। अनि धारण गर्नु भनेको चाहिँ यसो सोच्दै थिएँ, विचार गर्दै थिएँ होइन, अब सबैजनाले कति राम्रो कपडाहरू लाएर आउनु भएको छ, किन पुरानो फाटेको झुत्रे झम्रे कपडा किन लाएर आउनु भएन, किन होला? तपाईँले किन नयाँ कपडालाई चाहिँ घरमै छोडेर पुरानो कपडा लाएर आउनु भएन? पुरानो कपडा लाएर आएको भए पनि त भइहाल्थ्यो होइन। किन हामीले नयाँ कपडाहरू धारण गर्छौँ अथवा लाउँछौँ भन्दाखेरि चाहिँ फेरि नयाँ कपडा तपाईँ लाएर आउनुभयो, छोडेर आउनु भएन। त्यसै गरी हाम्रो विश्वासी जीवनमा हेर्दाखेरि त्यो नयाँ धारण गर्ने भनेको चाहिँ नयाँ कपडा लगाउने, लगाइसकेपछि त्यो यहीँ शरीरमा बस्छ नि, त्यो बाहिर हुँदैन नि त, शरीरमै हुन्छ नि त, ढाक्छ नि शरीरलाई होइन। सो जब हामीले नयाँ चरित्र धारण गर्ने, नयाँ स्वभाव धारण गर्ने कुरा बाइबलले हामीलाई गर्छ, त्यस्तै जस्तो कुनै कुराहरू त्याग्नु अथवा पुरानो कुराहरू, पुरानो लुगालाई फुकाल्नु, फुकालेर घरमै राख्नु, अनि नयाँ कपडा चाहिँ लाएर आउनु, जस्तै नयाँ स्वभाव धारण गर्नु, नयाँ चरित्रहरू धारण गर्ने। अनि यो धारण गर्ने कुराले चाहिँ अब तल तपाईँले हेर्दै जानुभयो भने एज अ फ्यामिली, हाम्रो रिलेसनसिपमा, हाम्रो सम्बन्धहरूमा, हाम्रो परिवारमा, हाम्रो सोसाइटीमा, हाम्रो मण्डली परिवारमा त्यो कस्तो देखिन्छ, त्यो धारण, नयाँ जीवन धारण गरेको, नयाँ स्वभाव धारण गरेको कुरा कस्तो देखिन्छ हामी तल हेर्छौँ। त्यसकारण नयाँ चरित्र तिमीहरूले धारण गरेका छौँ, विश्वासी जीवन पनि पुरानो चरित्र छोडेर चाहिँ हामी नयाँ चरित्र, परमेश्वरको स्वरूपमा बनिएको है, 10 पदमा तपाईँले हेर्नुहुन्छ माथि भने चाहिँ सृष्टिकर्ताको स्वरूप अनुसार हामी ज्ञानमा नयाँ भइरहेका छौँ। न्यु सेल्फ अथवा नयाँ स्वभाव धारण भन्ने नयाँ मान्छे नै नयाँ हो, त्यो भनेको इमेज है, पुरानो होइन, अब कम्प्लिटली नयाँ हो। जो कोही नयाँ क्रिसमस हो भने त्यो नयाँ सृष्टि हो भनेर पनि हामीलाई बाइबलले भन्ने कुरा देख्छौँ। सो हामी पहिलो अब बुधातिर हामी जान्छौँ, त्यसकारण परमेश्वरले तपाईँ र मलाई विशेष उद्देश्यको लागि चुन्नु भएको छ र नयाँ स्वभाव धारण, अब पुरानो होइन, अब नयाँ स्वभाव धारण, यदि पुरानो आदतहरू छन्, पुरानो स्वभावहरू छन् भनेदेखि अब हामी नयाँ हुनुपर्नेछ, नवीकरण हुनुपर्नेछ। अनि यो नयाँ स्वभाव धारण गरेको जीवनका आदतहरू अथवा क्यारेक्टरिस्टिक्सहरू एक दुईवटा कुराहरू हामी देख्छौँ यहाँनिर है। 13 पदमा तपाईँले हेर्नुहुन्छ भने
यो शब्दहरू छ, एउटाले अर्कोलाई भन्ने तीन चोटि दोहोरिएको छ त्यो खण्डमा तपाईँले हेर्नुहुन्छ।

भने एउटाले अर्कोलाई भेरी इम्पोर्टेन्ट है, यो एकले अर्कालाई 16 पदमा पनि छ, 13 पदमा दुई ठाउँ त्यो ऊ गरेको छ भनेको छ, इम्पोर्टेन्ट भने त्यहाँ भन्न खोजेको चाहिँ क्रिस्चियन एक्लो हुँदैन भन्न खोजेको है, एकले अर्कालाई भन्यो के कम्युनिटीको कुरा हो नि, एउटाले अर्कोलाई एकले अर्कालाई भनेको चाहिँ क्रिस्चियन जीवन अथवा चेलापन जिउने भनेको समुदायमा कम्युनिटीमा हो, अनि परिवार पनि एउटा कम्युनिटी हो, बायोलोजिकल कम्युनिटी, नजिकको कम्युनिटी, सबैभन्दा नजिक होला तर एउटा कम्युनिटी हो, समाज हो, अनि समाजमा मात्रै तपाईँ र म क्रिस्चियन चरित्रहरू अभ्यास गर्न सक्छौँ हामी। त्यहाँ दुईवटा कुरा हामी देख्छौँ है, एउटाले अर्कोलाई सहने गर भनेको छ है, एउटाले अर्कोलाई सहने गर, यो सहने कुरामा चाहिँ बहुत गाह्रो छ, मलाई चाहिँ बहुत गाह्रो लाग्छ। अब यहाँ चाहिँ भन्छ एकले अर्कालाई सहने गर भन्छ, तर तपाईँ सहने कि नसहने भन्ने चाहिँ तपाईँ र मेरो हरेक दिनको चोइस हो, छनौट हो तपाईँले, त्यो चाहिँ पक्कै पनि हो। तर माथि अघि भने जस्तै यदि धारण गरेका छौँ भने करुणा दया दीनता नम्रता धैर्य धारण गरेको छौँ भनेदेखि पहिला धारण गर्ने कुरा इम्पोर्टेन्ट रहेछ, त्यो कुराहरू हामीमा आउने कुरा रहेछ, अनि त्यसपछि चाहिँ सहने कुरा रहेछ। यदि तपाईँलाई मैले त्यो कुरा धारण नै गरेको छैनौँ भनेदेखि त सहन त सकिँदैन। हाम्रो वरिपरि हामी देख्छौँ, सोसियल मिडियामा देख्छौँ, झगडै मात्र गरेको देख्छौँ होइन, रिल्सहरू हेर्नु जता त्यो त झगडै मात्र देख्नुहुन्छ तपाईँहरूले है। त्यसकारण मैले भन्न खोजेको चाहिँ सहने कुरामा चाहिँ हामीले दुईवटा कुरा याद गर्नुपर्छ होला। पहिलो कुरा, सहने कुरा पनि परिपक्वताको कुरा हो, सहने कुरा सजिलो छैन, तर तपाईँ र म जब परिपक्व बन्दै जान्छौँ भनेदेखि चाहिँ सहने कुराहरू अलिकति प्र्याक्टिस हुँदै जान्छ। अनि दोस्रो कुरा चाहिँ सहने कुरा हाम्रो अघि पनि भने मैले निर्णयको कुरा पनि हो, तपाईँ हामी रियाक्टिभ हुने कि प्रोएक्टिभ हुने, रेस्पोन्स चाहिँ इम्पोर्टेन्ट हो। उसले के गरेको छ भन्दाखेरि रेस्पोन्समा त उसले के गर्छ तपाईँ र मैले डिटर्मिन गर्न सक्दैन, तपाईँलाई कसैले प्याच्छ भन्छ हर्ट गर्छ तपाईँले कन्ट्रोल गर्न सक्नुहुन्छ, तपाईँ र मैले रियाक्टिभ हुने प्याच्छ भन्ने कि प्रोएक्टिभ हुने। तल अर्को पनि छ त्यो त्यसलाई हामी त्यो पनि हेर्छौँ है, सायद त्योसँग अलिकति अझै इम्पोर्टेन्ट छ जस्तो लाग्छ है। क्षमाको कुरा पनि छ तलतिर होइन, तेरै पदमा तपाईँले हेर्नुहुन्छ भने एक अर्कालाई क्षमा गर, एउटाले अर्कोलाई सहने गर, कुनै मानिसको विरुद्धमा केही दोषको कारण छ भने एक अर्कालाई क्षमा गर्ने गर। अनि त्यो एउटा उदाहरण भन्दा तपाईँ कतिजनाको छ म मेरो आफ्नै पनि छ क्षमा गर्न, र फेरि त्यो पनि तपाईँ र मेरो आइडेन्टिटीसँग आउँछ होइन, चुनिएकाहरू भनेकोसँग आउँछ। यदि तपाईँ र म चुनिएका हौ भनेदेखि चाहिँ अब क्षमा चाहिँ हामीले कसरी दिने अथवा दिने कि नदिने भनेको सहेर मात्रै हुँदो रहेछ, सहनशीलता भएर ओ होइन के अरे उसले भनेको त सबै कुरा सहनु पर्ने रहेछ, सहँदा सहँदा सहँदा विस्फोट हुन्छ नि कति बेला होइन, सुन्दा सुन्दा सुन्दा सुन्दा त्यो विस्फोट हुन्छ, त्यो मात्रै पनि होइन रहेछ। हेर्नुहोस् है, सहनु पर्ने राम्रो कुरा हो, तर सहने सँगै क्षमाको अभ्यास त्यति नै महत्त्वपूर्ण हुँदो रहेछ। धेरै परिवारमा सम्बन्ध टुट्नुको कारण, सम्बन्धहरू टुट्नुको कारण चाहिँ एक अर्कालाई क्षमा दिन नसकेर नै हो। क्षमा दिन त्यति अवश्य पनि सजिलो छैन, तर क्षमा त्यति बेला मात्रै तपाईँ र मैले दिन सक्दो रहेछौँ जति बेला तपाईँ र मैले क्षमाको अनुभव गरेका छौँ। परमेश्वरले कसरी तपाईँलाई र मलाई क्षमा गर्नुभयो, जसरी यहाँ भनेको छ जसरी प्रभुले तिमीहरूलाई क्षमा गर्नुभएको छ त्यसरी तिमीहरूले पनि क्षमा गर्नुपर्छ। येशु क्रुसमा आफै मर्नुभएको थिएन, आफ्नो पापको लागि मर्नुभएको थिएन, ऊ मर्नको लागि केही गल्ती पनि गर्नुभएको थिएन हामीलाई थाहा छ, तर किन मर्नुभयो, उहाँ किन विलिङली उहाँ जानुभयो। एभ्री टाइम तपाईँ मैले पाप गर्छु, तपाईँ र मेरो हृदयभित्र पाप मात्रै, हामी क्षमा पनि गर्न सक्दैनौँ, सहन सक्दैनौँ, तर पनि येशूले सहनु भएको छ, येशूले क्षमा गर्नुभएको छ, अब उहाँका तपाईँ र म चुनिएकाहरू क्षमा गर्नको लागि तयार हुनुपर्छ, क्षमा गर्न सक्नुपर्छ। येशूले भन्नुभयो मत्तीको 6 किनकि तिमीहरूले मानिसहरूको अपराध क्षमा गर्यो भने तिमीहरूको स्वर्गमा हुनुहुने पिताले तिमीहरूलाई क्षमा गर्नुहुनेछ, तर तिमीहरूले मानिसहरूको अपराध क्षमा गरेनौ भने तिमीहरूका पिताले तिमीहरूका अपराध क्षमा गर्नुहुने छैन। यदि तपाईँलाई मैले क्षमा गर्न सक्दैन भनेदेखि तपाईँले मेरो पाप क्षमा हुँदैन भन्न खोजेको यहाँनिर। क्षमा पाएकाहरूले क्षमा दिनुपर्छ,
क्षमा दिन सक्दैन भने हाम्रो पनि पाप क्षमा हुँदैन भन्ने कुरा यहाँबाट स्पष्ट देखिन्छ। त्यसकारण चाहे त्यो परिवारमा होस्, त्यो सम्बन्धमा होस्, चाहे चर्चमा होस्, कसैले तपाईँलाई हर्ट गरेको छ भने यु गट टु बी द फर्स्ट पर्सन टु गो एन्ड आस्क फर फर्गिभनेस। अनि फर्गिभनेस अथवा क्षमा दिने कुराले जहिले पनि सम्बन्ध राम्रो हुन्छ भन्ने छैन। येशूले सबैलाई बराबर प्रेम गर्नुहुन्छ, सबैलाई क्षमा गर्नुभएको छ, तर क्षमा तपाईँ र मैले महसुस नै व्यक्तिगत रूपमा हामीले गर्ने हो। भनेको येशु सबैको लागि मर्नुभएको होइन नि त, उहाँलाई विश्वास गर्नेहरूको लागि मर्नुभएको हो नि त, सबैको लागि होइन। त्यस कारण फर्गिभनेस भन्ने कुरा बहुमूल्य छ, कस्टली छ। तपाईँ र मलाई क्षमा गर्नको लागि क्रुसमा जानु भनेको चाहिँ कति हर्ट भयो होला, कति पेन उहाँले सहनु भयो होला, कति दुःख सहनु भयो होला। अनि तपाईँ र मैले चाहिँ एकजना व्यक्तिले तपाईँलाई मलाई हर्ट गर्छ भने, दुःख दिन्छ भने, पीडा दिएको छ भने के हामी क्षमा गर्न सक्दैनौँ? सक्नुपर्छ। त्यही नै हो डिफरेन्स भनेको, त्यही नै हो प्रेयर। त्यस कारण एउटा क्रिस्चियन र नन क्रिस्चियनमा डिफरेन्स के हुन्छ? नन क्रिस्चियन हो भनेदेखि, यदि तपाईँले प्रभुलाई चिनेको छैन भनेदेखि चाहिँ उसले जस्तो गरेछ त्यस्तै गर्ने हो नि त, अझै बेसी गर्ने हो, अझै बेसी भन्ने हो। तर हामी त्यसो गर्दैनौँ किनकि प्रभुले चाहिँ हामीलाई क्षमा गर्नको लागि भन्नुभएको छ, आदेश दिनुभएको छ। अर्को चाहिँ हामी यहाँ देख्छौँ प्रेम धारण गर भन्ने कुरा देख्छौँ, फेरि धारण गर्ने कुरा नै छ। 14 पदमा यी सबैभन्दा बढी बरु प्रेम धारण गर जसले सबै थोकलाई सम्पूर्ण एकतामा बाँच्छ भनेर भनेको छ। है, विभिन्न ठाउँमा प्रेमको कुराहरू देख्छौँ। प्रेम चाहिँ एउटा भावना मात्रै होइन, है, प्रेम भनेको चाहिँ आई लभ यु भन्ने मात्रै होइन रहेछ, प्रेम भनेको चोइस हो। तर हामी यहाँ हेर्दाखेरि चाहिँ पहिलो कोरन्थीको 13 पनि हामी यही देख्छौँ प्रेम कस्तो हुन्छ भन्ने कुरा। है, पहिलो कोरन्थीको 13 चाहिँ प्रेम सहनशील हुन्छ, दयालु हुन्छ, प्रेमले डाहा गर्दैन, हट्टी हुँदैन, प्रेमले आफ्नो कुरामा जिद्दी गर्दैन, झर्को मान्दैन, खराबीको हिसाब राख्दैन। त्यहाँ गएर तपाईँ पढ्न सक्नुहुन्छ। पहिलो युहन्नाको 4:10-11 प्रेम यसैमा छ कि हामीले परमेश्वरलाई प्रेम गरेका होइनौँ तर उहाँले हामीलाई प्रेम गर्नुभयो र हाम्रो पापको प्रायश्चित हुनका निम्ति आफ्ना पुत्र पठाउनु भयो। क्रिस्टलाई तपाईँ र मेरो पापको प्रायश्चितको निम्ति पठाउनु भएको कुरा हामी देख्छौँ, त्यो नै प्रेम हो भनेर चाहिँ युहन्नाले त्यहाँनिर लेखेको कुरा देख्छौँ। त्यस कारण परिवारमा अथवा सम्बन्ध अरू सम्बन्धहरूमा प्रेम भनेको जिउने कुरा रहेछ, है, देखाउने कुरा पनि होइन रहेछ। प्रेम भनेको धारण गर्ने कुरा हुन्छ। जब धारण गर्ने कुरा अघि पनि हेर्दै थियौँ, त्यो चाहिँ तपाईँ र म भित्र हुन्छ, ममा हुन्छ, अनि मात्रै नयाँ जीवन हुन्छ, फरक जीवन हुन्छ, चेलापनको जीवन हुन्छ। त्यसै गरी हामी तेस्रो कुरा चाहिँ परिवार सम्बन्ध भयो क्रिस्टको। यहाँ अर्को छ एउटा इम्पोर्टेन्ट कुरा हाइलाइट गर्न चाहन्छु म तपाईँहरूलाई, 15 र 16 पदमा विशेष गरी क्रिस्टको शान्तिले तिमीहरूको हृदयमा राज्य गरोस् भनेको छ। फेरि माथिसँगै आउँछ, तपाईँ र म नयाँ स्वभाव धारण गरेका जीव, क्रिस्टलाई धारण गरेकोहरूको जीवनमा चाहिँ क्रिस्टको शान्तिले हृदयमा राज्य गरेको हुँदो रहेछ। वरिपरि हेर्नुहोस्, तपाईँकै आफ्नो जीवनमा हेर्नुहोस्, शान्तिमा हुनुहुन्छ कि अशान्तिमा हुनुहुन्छ? होइन, विभिन्न समस्याहरू होला, समस्याग्रस्त भएर जाँदै हुनुहुन्छ होला, सम्बन्धहरू टुटेको छ होला, सम्बन्धहरूमा बाधाहरू छ होला, दुःख कष्टहरू छन्, आई डोन्ट नो तपाईँ के भएर जाँदै हुनुहुन्छ, तर त्यो बिचमा पनि ख्रिस्टको शान्ति छ कि छैन तपाईँको हृदयमा रिफ्लेक्ट गर्न सक्छन्? एभन चाहिँ ख्रिस्टको शान्तिले तिमीहरूको हृदयमा राज्य गरोस्। सो तपाईँ र मेरो हृदयमा चाहिँ ख्रिस्टको शान्तिले बास गरेको छ, राज्य गरेको छ। राज्य त कुनै कुनाले गर्छ तपाईँ मेरो जीवनमा, होइन, दुःख कष्ट अशान्ति झै झगडा अथवा दिमागमा धेरै कुराहरूलाई, त्यो कुराहरूले त राज्य गरेको त हुन्छ नि त। त्यस कारण के छ तपाईँ र मेरो हृदयमा? ख्रिस्टको शान्तिले राज्य गर्ने हो, ख्रिस्टले नै राज्य गर्ने हो, कि चाहिँ अरू कुराले राज्य गर्ने हो? त्यस कारण तपाईँ र मेरो चोइस छनौट भनेको चाहिँ कसलाई राज्य गर्न जाने। अनि 16 पदमा सो ख्रिस्टमा मात्रै शान्ति छ र उहाँले मात्र स्वर्गीय अनन्तसम्म रहने त्यो शान्ति दिन सक्नुहुन्छ भन्ने कुरा हामी देख्छौँ। येशूले पनि भन्नुभयो, है, योहन्नाको 14:27 येशूले भन्नुहुन्छ, शान्ति म तिमीहरूलाई छोडिराख्छु, म आफ्नो शान्ति तिमीहरूलाई दिन्छु, संसारले दिए जस्तो म तिमीहरूलाई दिँदैन, तिमीहरूको हृदय व्याकुल नहोस् र भयभीत नहोस् भनेर आफ्नो चेलाहरूले भन्नुभएको थियो। येशू ख्रिस्ट अब मर्नको लागि जाँदै हुनुहुन्थ्यो क्रुसमा, अनि चेलाहरू चाहिँ दुःख पीडा महसुस गरेको हामी देख्छौँ, अशान्ति भएको हामी देख्छौँ। अनि येशूले भन्नुहुन्छ,
संसारले दिए जस्तो म तिमीहरूलाई दिँदैन। त्यसकारण संसारको जस्तो होइन, तर परमेश्वरले दिने शान्ति चाहिँ अनन्त अनन्तको शान्ति, स्वर्गीय शान्ति, अनि त्यो चाहिँ तपाईँ मैले परिवारमा अनि सम्बन्धमा अनुभव गर्नुपर्ने रहेछ। अनि अन्तमा चाहिँ ख्रिस्टको वचनको प्रशस्तताको कुरा गरेछ तपाईँ। हेर्नुहोस् है, यो चाहिँ अर्को महत्वपूर्ण कुरा होला। हेर्नुहोस् है, ख्रिस्टको वचन तिमीहरूमा प्रशस्ततासँग बास गरोस्। अब यो भनेको के हो? हामीलाई समय भएको बेलामा मात्रै बाइबल पढ्ने बानी छ, अनि मन लागेको बेलामा मात्रै बाइबल यसो पल्टायो। त्यही पनि त्यो बाइबलमा चाहिँ कहाँनिर मेरो लागि आज के भनेको छ त्यो चाहिँ भेटिन्छ कि कतै भनेर मात्रै हामीले बाइबल पढ्छौँ। कतिको बाइबल नराम्रो सपना होला भनेर बाइबलमै सिरानीमा राखेर सुत्ने पनि हुनुहुन्छ होला कतिजना है। तर यहाँ भनेको के हो? हेर्नुहोस् है, यहाँ के भनेको छ पावलले? ख्रिस्टको वचन तिमीहरूमा प्रशस्ततासँग बास गरोस् भनेको, माथि चाहिँ ख्रिस्टको शान्तिले तिम्रो हृदयमा राज्य गरोस्, हृदयमा। अनि यहाँ चाहिँ त्योसँग सम्बन्धित छ, यदि परमेश्वर ख्रिस्टको शान्तिले तपाईँ र मेरो हृदयमा राज्य गर्ने गरेको तपाईँहरूमा चाहन्छु भनेदेखि चाहिँ वचन चाहिँ मोस्ट इम्पोर्टेन्ट हुँदो रहेछ। भनेको एभ्रिथिङ तपाईँ र मैले जे गर्छौँ ख्रिस्टको वचन चाहिँ केन्द्र हुनु पर्दो रहेछ। बास गरोस् भनेको छ, बास गरोस् भनेको के हो? त्यो डुवेल, दुईवटा कुरो हुँदो रहेछ बास गर्ने भन्ने कुरा, टु मेक इट होम, त्यसले चाहिँ तपाईँमा घर बनाओस्। अब केही न केहीले त यहाँभित्र घर त बनाइराखेको हुन्छ होइन? सो तपाईँ र मेरो हृदयमा केलाई केले चाहिँ घर बनाउन दिने? वचन अथवा चाहिँ अरू कुराहरू, परिवारका समस्याहरू, हरणहरू, प्रेमका कुराहरू, अभावका कुराहरू, कि परमेश्वरको वचनले तपाईँ र मेरो हृदयलाई बास गर्न दिने? ख्रिस्टको वचनले हाम्रो जीवनमा डेरा बनाओस् क्या। तपाईँ कहिले काहीँ ट्रेकिङ जानुभएको छ, हिँड्न जानुभएको छ? अब कति गाउँमा बसेको मान्छे त हिँडेरै आएको होला। ट्रेकिङ गर्दै जाँदाखेरि कहीँ तपाईँ बास गर्नुहुन्छ, बास बस्नुहुन्छ नि होइन? कुनै डेरामा गएर बास बस्नुहुन्छ नि? बास बस्नुहुन्छ क्या, बसेपछि तपाईँ जाँदैन नि, त्यहीँ सुत्छ खान्छ होइन? त्यही हो वचन तपाईँ र मेरो हृदयमा बास गरोस् भनेको चाहिँ त्यसलाई डेरा बनाउन दिनु पर्यो, त्यसलाई काम गर्न दिनु पर्यो। सबै कुरा मेरो लागि वचनले चाहिँ निर्धारण गर्नु पर्यो भन्नु खोजेको यहाँनिर है। अनि ख्रिस्टको वचन बास गरेको, डेरा बनाएको जीवन चाहिँ र परिवार चाहिँ आराधनाको परिवार हुँदो रहेछ। प्रेयर तल हेर्दै जानु भनेदेखि चाहिँ पुरा बुद्धिमानी साथ एउटाले अर्कोलाई सिकाऊ र अर्ति देऊ र परमेश्वरप्रति आफ्नो हृदयमा रहेको कृतज्ञता साथ भजन स्तुति र आत्मिक गान गाऊ। त्यो भनेको आराधनाको परिवार हुँदो रहेछ। जब हाम्रो परिवार आराधनाको परिवार हुन्छ, ख्रिस्ट केन्द्रित परिवार हुन्छ, तपाईँको जीवन र परिवारमा ख्रिस्टको वचनको प्रशस्तता बास गरेको छ भनेदेखि त्यो चाहिँ परमेश्वरमा आराधनाको परिवार हुन्छ। तपाईँको मेरो जीवनबाट परमेश्वरको आराधना हुनु पर्दछ। अनि भर्स 17 तपाईँले हेर्नुहुन्छ, कुरा वा काममा जे जे गर्छौँ सबै कुरा उहाँद्वारा नै परमेश्वर पितालाई धन्यवाद चढाउँदै प्रभु येशूमा गर्ने गरा। ख्रिस्ट केन्द्रित जीवन नै ख्रिस्ट केन्द्रित परिवार हुन्छ। प्रियहरू, हामी जे पनि गर्छौँ हाम्रो मोटिभेसन ख्रिस्टको महिमाको निम्ति हुँदछ। हामीले हरेक दिन हाम्रो परिवार र सम्बन्धहरूमा जिउँदै गर्दा हामीले गर्नुपर्ने प्रश्न, यो प्रश्न हामीले सोध्नुपर्छ, हामीले गरेको बोली, हाम्रो व्यवहार, हाम्रो क्यारेक्टर्स, सोच, द थिङ द्याट वी थिङ्क, हामीले गरेको बोली, व्यवहार, सोचले ख्रिस्टको महिमा र ख्रिस्टलाई देखाइराखेको छ कि छैन, मेरो छिमेकीको भलाइ गरेको छ कि छैन, कि हामीले आफ्नो स्वार्थको माथि लागि मात्रै हामीले गरेका छौँ। अनि ख्रिस्ट केन्द्रित परिवार अनि सम्बन्धहरू सबै कुरा ख्रिस्टको दृष्टिकोणबाट हेर्छ र ख्रिस्टलाई नै उचाल्ने र म्याग्निफाई गर्ने, उहाँलाई देखाउँछ। तपाईँको लाइफले, मेरो लाइफले, मेरो जीवनले, मेरो परिवारको जीवनले ख्रिस्टलाई म्याग्निफाई गर्छ। When Christ is exalted, that is what Christ-centered family looks like. Amen. हुन्छ, हामी यसको लागि प्रार्थना

यसैले भन्नुभयो, यी सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु।

0: गुड न्यूज एफएम 105.1
1: अपकमिंग नेक्स्ट वॉइस ऑफ मारियर्स.
2: Hi, I'm Todd Nettleton, and this is the Voice of the Martyrs Radio. A report from Bangladesh shares how one family is struggling after multiple assaults. Luck is a Christian evangelist. She was warned to stop sharing the gospel message. One day, a radical Muslim mob attacked her home. Luck and her husband were beaten. 15 Bibles were burned. However, Luck praised God and rejoiced to suffer for Christ. Sometime later, a group of men assaulted her 11-year-old daughter as she walked home from school. This traumatic event caused the entire family to become afraid. Pray for Luck and her family. May their faith and witness remain strong, despite the suffering they've endured.
3: I will not let my brothers and sisters suffer in silence.
4: Nor will I let them serve alone.
3: To join me in prayer for persecuted Christians,
4: go to vomradio.com. .net.
0: Good News FM 105.1.
5: अब प्रस्तुत छ कार्यक्रम अन्तरबिन्ती.
6: जयमसी नमस्कार. साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम ट्युन गरी बस्नुभएका सम्पूर्ण श्रोता मित्रमा. कार्यक्रम अन्तर्विन्ती लिएर म ज्ञानो उपस्थित भइसकेकी छु र अन्तर्विन्तीमा चाहिँ हामी प्रार्थनासँग सम्बन्धित कुराकानी गर्ने गर्दछौ. एकअर्काको निम्ति प्रार्थना, आफ्नो निम्ति प्रार्थना कति धेरै महत्वपूर्ण कुरा छ भनेर चाहिँ परमेश्वरको वचनमा थुप्रै ठाउँमा उल्लेख गर्नुभएको छ अनि विभिन्न किसिमको प्रार्थनाको विषयमा त्यहाँनिर लेखिएको छ. हामीले गर्ने निरन्तर नियमित गर्ने प्रार्थनाको विषयमा, उपवाससँग सम्बन्धित प्रार्थनाको विषयमा, विभिन्न समयहरूमा बस्ने प्रार्थनाको विषयमा थुप्रो व्यक्तिहरूले चाहिँ त्यहाँ उपवास बस्नुभएका कुराहरू, प्रार्थना गर्नुभएका कुराहरू र हामी हेर्छौँ भने चाहिँ परमेश्वरको वचनमा पनि एकदमै उत्साहपूर्ण तरिकाले प्रार्थनासँग सम्बन्धित कुराहरू उहाँले गर्नुभएको छ. अनि प्रार्थना र अन्तर्विन्ती किन र कसरी गर्नुपर्छ भन्ने विषयमा पनि परमेश्वरको वचनमा थुप्रै थुप्रै ठाउँमा लेखेको हामी देख्दछौ. त्यो कारणले गर्दा आज हामी यो समय चाहिँ प्रार्थना के हो त भन्ने विषयमा थोरै कुराकानी गर्नेछौ. प्रार्थना के हो भन्ने विषयमा सबभन्दा राम्रो परिभाषा अथवा बाइबलका विभिन्न खण्डहरूले नै दिन्छन् होइन. यसको परिभाषा चाहिँ यीशु ख्रीष्टले मत्तीको पुस्तकमा सिकाउनु भएको खण्ड विश्लेषण गर्दा चाहिँ प्रार्थनासित तीन कुराहरू पर्दछन्, जस्तै सम्बन्ध, प्रवेश र सम्बोधन. मत्तीको पुस्तक 6:9-13 तपाईँहरूले यो कुरालाई पाउन सक्नुहुनेछ. वास्तवमा प्रार्थना को सर्वश्रेष्ठ नमुना अथवा अर्थ यस खण्डले चाहिँ प्रकट गरेको छ. परमेश्वरलाई व्यक्तिगत रूपमा चिनेर स्वीकार गरेका व्यक्तिहरू उहाँका सन्तानहरू हुन्. यस्तो सम्बन्ध बिना अथवा बाबु र छोराछोरीको नाता बिना प्रार्थना सम्भव छैन. प्रार्थना चाहिँ परमेश्वरसँग जब हामीले परमेश्वरलाई चिनेर आफ्नो हृदयमा ग्रहण गर्छौ अनि हामीले उहाँसँग कुराकानी गर्ने कुरालाई नै हामी प्रार्थना भन्दछौ. यीशु ख्रीष्टलाई विश्वास नगरेका कुनै पनि व्यक्तिको प्रार्थना परमेश्वरको सिंहासनसम्म पुग्न सक्दैन पनि भनिन्छ होइन. मानिसको परम्परा अनुसार शिक्षा दिएर रटेको प्रार्थना वास्तवमा यथार्थ प्रार्थना होइन. त्यो कारणले गर्दा चाहिँ परमेश्वरले चुन्नुभएका व्यक्तिहरू, परमेश्वरले बनाउनु भएका व्यक्तिहरू जसले चाहिँ परमेश्वरलाई चिनेर उहाँको नाउँमा प्रार्थना गर्छन्, घुँडा टेक्छन् भने चाहिँ त्यो प्रार्थना चाहिँ वास्तविक प्रार्थना हो भनेर चाहिँ हामीलाई परमेश्वरको वचनले चाहिँ सिकाउनु भएको छ. अनि साँचो प्रार्थना सम्बन्धबाट सुरु हुन्छ. कुनै पनि कुराको विषयमा प्रार्थना गर्न सक्छौँ होइन. जस्तो बिरामी हुँदा, स्वास्थ्य हुँदा, घटिकमी अभाव हुँदा, प्रशस्तता हुँदा, अथवा जुनसुकै समयमा पनि हामी प्रार्थना गर्न सक्छौँ र जुनसुकै विषयमा पनि हामी प्रार्थना गर्न सक्छौँ. तर त्यसको लागि चाहिँ हाम्रो सम्बन्ध हुनुपर्दछ. त्यो पनि परमेश्वरसँग कोसँग माग्ने त को हो त स्रोत भन्ने कुरा थाहा पाउनु पर्छ. त्यो कारणले गर्दा प्रार्थना गर्नु अघि अथवा कुनै विषयका निम्ति निवेदन गर्नु अघि चाहिँ परमेश्वरमाथि विश्वास गर्नु चाहिँ एकदमै असल कुरा हो अथवा आवश्यक कुरा हो. योहन्नाको १२ पनि यो कुरालाई भनिएको छ, सम्बन्ध बिना परमेश्वरको उपस्थितिमा प्रवेश गर्न सकिँदैन. त्यो कारणले गर्दा परमेश्वरसँग सम्बन्ध पश्चात नै हामी प्रार्थना गर्न सक्छौ. तपाईँ कुनै पनि कलेजमा अथवा कुनै पनि स्कूलमा भर्ना गर्नको निम्ति, त्यो स्कूलमा पढ्नको निम्ति, त्यो स्कूलको लागि चाहिँ भर्ना भएको हुनुपर्छ अथवा त्यो स्कूलमा पढ्नको लागि, जानको लागि, त्यहाँको हो भन्नको लागि चाहिँ तपाईँले त्यहाँ चाहिँ भर्ना गर्नुपर्छ अथवा नाम लेखाउनु पर्छ, तपाईँको परिचय दिनुपर्छ, को हुनुहुन्छ भन्ने कुरा थाहा पाउनुपर्छ भनेको चाहिँ प्रार्थना गर्नको निम्ति पनि तपाईँ कोसँग प्रार्थना गर्दै हुनुहुन्छ भन्ने कुरा चाहिँ परमेश्वरसँग तपाईँको सम्बन्ध के हो भन्ने कुरा चाहिँ तपाईँले थाहा पाउनुपर्छ भनेर चाहिँ म यो समय चाहिँ तपाईँहरूलाई उत्साह दिन चाहन्छु। अनि तपाईँहरूले कसरी प्रार्थना गरिरहनु भएको छ विचार गर्नुहोस्। तपाईँले परमेश्वरसँग सम्बन्ध आजसम्म जोडेर प्रार्थना गर्न सक्नु भएको छैन भने चाहिँ अबदेखि जोड्नुहोस् र परमेश्वरले प्रार्थना सुन्नुहुनेछ भन्ने उत्साह दिँदै तपाईँहरूबाट बिदा हुन चाहन्छु। जय श्री नमस्कार।

0: परिचित तथा नमस्कार, म हुँ गायक दाउद खालिङ राई। यहाँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत छ कार्यक्रम बाटुलेका कुराको पुनः प्रसारण।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम बाटुलीका कुरामा आदरणीय श्रोता, कार्यक्रम बाटुलीका कुरा लिएर म पुनः उपस्थित भइसकेको छु र हामी प्रत्येक श्रृंखला मार्फत नाटकीय प्रस्तुतिहरू यहाँहरू समक्ष प्रस्तुत गर्दै आइरहेको छौं विभिन्न विषयवस्तुहरूमा। र आज पनि विशेष गरिकन नाटकीय प्रस्तुति सँगसँगै कुराकानी तपाईँहरू समक्ष हामी प्रस्तुत गर्न गइरहेको छौं। तर म कार्यक्रमको शुरूआत एउटा मिठो गीतबाट गर्न चाहन्छु, त्यसपछि हामी प्रस्तुति सहित उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु र आज चाहिँ हामीसँग कुराकानी गर्नको लागि हाम्रो अति नै प्रिय विदा श्रेष्ठज्यू हामीसँग उपस्थित हुनुहुन्छ र उहाँ सँगसँगै तपाईँले अजी र बाटुले सँगको कुराकानीहरू सुन्न गइरहनु भएको छ। एकदमै महत्वपूर्ण विषयमा उहाँहरूले कुराकानी गर्न गइरहनु भएको छ। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुहोला र म ढिला नगरिकन तपाईँलाई प्रस्तुतितर्फ लिएर जान चाहन्छु।

0: छैन हजुर, तपाईँ अघिदेखि एकदमै छटपट छटपट गरिरहनु भएको छ। कसको बाटो हेर्दै हुनुहुन्छ तपाईँ कि के हो, म त बुझ्नै सकिरहेको छैन त।
1: नानी, काठमाडौँबाट विद्या बहिनी अस्ति यस्तै गरेर आउँछु भनेर भन्नुभएको थियो। बर्खाको समय छ, खोइ यतिखेरसम्म पनि आइपुगेको छैन। नानी कहाँ पुग्यो होला, कहाँ आइपुग्यो होला भनेर बात गरेर बसेको नि। आज सङ्गठी गर्न कम उत्साहित छु म।
0: हेतेरिका हजुर, अनि यसरी आतेर हुन्छ त, आउँदै हुनुहुन्छ होला नि बिचारा। अब कहिले काम भने जस्तो गरेर गाडीले ल्याइ नपुर्याउला, केही काम व्यस्तताले गर्दा ढिलो होला, आउँदै हुनुहुन्छ होला नि। यसरी नआतिनु न, बरु प्रार्थना पो गर्नुपर्छ त तपाईँ त।
1: नानी हो, प्रार्थना त गरिसकेको छ। आज यो विद्या छोरी आउँदैछ भनेर बिहानै प्रार्थना गरिसक्यो, उसको सुरक्षाको लागि राम्रोसँग आइपुगेको होस् अनि राम्रो सङ्गठी भएको होस् भनेर बात हेरेर बसेको नि। आज सङ्गठी गर्न कम उत्साहित छु म।
0: हेतेरिका हजुर, अनि यसरी आतेर हुन्छ त, आउँदै हुनुहुन्छ होला नि बिचारा। अब कहिले काम भने जस्तो गरेर

0: छोराछोरी भएपछि बल्ल बुझेर ल्याउँछ या तिमीले।
1: अब हेर न, मलाई नै गाली गर्नुहुन्छ है तपाईँ, सबै मै मिलाउँछु, मलाई नै गाली गर्नुहुन्छ। ल ल, धेरै चिन्ता नलिनु न, बाटो बाटोमा कहिले काहीँ ढिला हुन्छ, छिटो हुन्छ, आउँदै हुनुहुन्छ होला क्या, आउँदै हुनुहुन्छ होला।
0: आइपुग्नु भएछ त। जयमसी है, जयमसी विद्या दिदी,
1: हाम्रो यहाँ अझै अघिदेखि चिन्ता गर्नुभयो, लु अझै आउनु भयो त।
2: गाडीमा अलि अब आज यो जाम परेको कारण मलाई पनि कति आँटिराखेको थियो, समयमै सङ्गति पुग्दैन।
0: जयमसी नानी, जयमसी, राम्रोसँग आयो नि तिमी।
2: आयो अझै आयो,
0: कस्तो चिन्ता भएर मलाई कुटिखेर आउँछ नानी, आउँछु भनेको चाहिँ यतिखेरसम्म आएको छैन भनेर यहाँ चिन्ता भएर ऊ बातुलीले सम्झाएर राखेको मलाई।
2: हो नि अझै, यसरी अझैहरूले आमाहरूले चिन्ता नलियो भने त कसरी हुन्छ यो।
0: ओ नि नानी, वो छोरी छोरीहरू होइन, अब नानी बाबुहरूको लागि चिन्ता भएर ल्याउँछ नि हामीलाई। ल राम्रोसँग आयो नि तिमी गाडीमा, सबै राम्रो भयो यात्रा, ल ढुक्क भएर ल्यायो, अलिअलि खोकी लागेर ल्याएछ, हेर न के गर्ने मौसमले। अब छोरीहरूलाई देख्यो है, सबैजनालाई देख्यो, अब ढुक्क भएर ल्यायो। लु कसो कसो आऊ, भित्र आएर बस नानी, बस। ल अब यस्तै छ नानी गाउँ घरमा है, के गर्ने। अब बाटो घाटोमा राम्रैसँग आइपुग्यो भनेर विश्वास लिएको छु म, एकछिन बस्नु अनि त्यसपछि हामी के गर्ने गरौँला नि नानी है। अनि विद्या नानी, संगतिहरू पनि कस्तो राम्रो भयो, तिमी त फेरि संगतिहरूमा एकदम सक्रिय भएर कता कता पुगेर ल्याउँछ है, चर्चमा त्यस्तै सक्रिय छ संगति गर्न, दिदी बहिनीहरूलाई त्यस्तै उत्साह दिएर ल्याउँछ। ल आज हामी पातुली मलाई, अब तिमीले अब आफ्नो आशिष पारेर ल्याउनु पर्यो, विशेष मलाई बुझेर ल्याउन मन लागेको, हेर म पनि हजुर आमा आमा सबै भएर ल्याएको छ है। अब आफ्नो छोराछोरीहरूको लागि आमाहरूको प्रार्थना चाहिँ कति धेरै महत्वपूर्ण छ भन्ने कुरामा तिमीबाट मलाई एकदम सुनेर ल्याउन मन छ या नानी, तिम्रो आशिषहरू सुनेर ल्याउन।
2: यो आमाहरूले प्रार्थना गरेन भने त कसरी यो छोराछोरीहरू अघि बढ्छ प्रभुमा होइन, अरू अरू कुरामा। अब आमाहरूले त धेरै प्रार्थना गर्नुपर्छ ताकि छोराछोरीहरूको लागि, हाम्रो देशको लागि, मण्डलीको लागि, अनि मण्डलीका विश्वासीहरूको लागि आमाहरूले नि त प्रार्थना गर्नुपर्छ। हामी सङ्गतिहरूमा जाँदाखेरि पनि आमा दिदी बहिनीहरू नि हो नि त धेरै, त अब त्यहाँनिर दाजुभाइहरू थोरै हुन्छ, अनि हरेक सङ्गतिहरूमा जाँदाखेरि दिदी बहिनीहरू नि हो, आमाहरू नि हो, यो आमाहरूको प्रार्थनाले गर्दाखेरि
1: किन होला क्या विद्या दिदी। धेरै जस्तो कुराहरू हामी होइन कतिचोटि सुन्छौँ, आमाहरूले प्रार्थना गर्नुपर्छ, आमाहरूले प्रार्थना गर्नुपर्छ। हुन त परिवारका सबै सदस्यहरूले नै प्रार्थना गर्नुपर्छ होइन, तर आमाहरूको प्रार्थना चाहिँ एकदम शक्तिशाली हुन्छ अरे। छोराछोरीहरूलाई प्रार्थनामा उचाल्नुपर्छ, परिवारलाई प्रार्थनामा उचाल्नुपर्छ, आमाले गरेको प्रार्थनाहरू चाहिँ एकदमै महत्वपूर्ण हुन्छ भनेर धेरै सुन्दाखेरि चाहिँ मलाई पनि एकदम यो कुरामा चाहिँ जिज्ञासा लाग्छ क्या। अनि त्यस्तो केही गवाईहरू छ तपाईँकै जीवनमा पनि, तपाईँले प्रार्थना गरेर आफ्नो छोराछोरीहरूलाई भएको आशिषहरू, ताकि हामी पनि एकदमै यो कुराहरूले प्रार्थना गर्नको लागि हामीलाई पनि उत्साह मिलोस् न दिदी।
2: अनि आमाहरूले त प्रार्थना गर्नुपर्छ, अब आमाहरूले प्रार्थना गरेन भने त आफ्नो छोराछोरीहरू कसरी पढ्न अघि बढ्छ होइन। यो प्रार्थनाद्वारा नि चाहिँ म भन्छु कि मेरो ठुलो छोरी काकु मण्डलीमा जान्छ, मनिषा श्रेष्ठ हो उसको नाम, अनि ऊ चाहिँ अब प्रभुमासँग नजाँदाखेरि मलाई खुबै अब निराश हुन्थ्यो होइन, आफू चाहिँ अब दिनौ सङ्गति जानुपर्ने, अनि छोराछोरीहरूलाई सङ्गति जाऊ भन्दाखेरि तपाईँ जानु भएको छ नि भन्नुहुन्थ्यो, अनि होइन मम्मीले खाएको मम्मीलाई हुन्छ, तपाईँहरूले खाएको तपाईँहरूलाई हुन्थ्यो भनेर मैले सम्झाउँथ्यो। अहिले चाहिँ हरेक ठाउँमा सङ्गतिहरू जान्छ, प्रार्थनाहरू गर्छ, अनि त्यसपछि अब त्यो साकु मण्डलीमा त हिमाली त्यो प्रार्थना हुन्छ होइन, दाराको प्रार्थना हुन्छ, प्राय गइराखेको हुन्छ। अहिले मण्डलीमा पनि अब मलाई यसरी राख्यो नि मम्मी, कमिटीमा राख्यो, कोषा अध्यक्षमा भन्दै थियो, मलाई चाहिँ एकदमै उत्साह लाग्यो, ताकि मैले प्रार्थना गरेको परमेश्वरले चाहिँ सुन्नुभयो भनेर चाहिँ मलाई एकदमै खुसी भयो। कति कति अब हामी संसारमा छौँ, शरीरमा छौँ, हामीलाई त्यो चिन्ता फिक्री त आउँछ, तरै पनि म चाहिँ त्यति चिन्ता फिक्री लिँदैन, किनभने परमेश्वरले भन्नुभएको छ नि, हे बोझले दबिराखेका म

0: मैले विश्राम दिन्छु भनेर हामीले त्यसको समाचार सुनाउँदाखेरि विश्राम दिन्छु भने कि सुतेर खान पाए भए हामी त आउँछु भन्नुहुन्थ्यो। त्यसरी होइन है, हाम्रो आत्मामा कति कष्ट पीडाहरू रोग बिमारहरू हुन्छ, तर त्यसमा चाहिँ प्रमा गयो भने त सबै कुरा चाहिँ परमेश्वरले छुटकारा दिनुहुन्छ भनेर सम्झाउन्थे। अनि त्यसैले चाहिँ अब आमाहरूको शक्तिशाली प्रार्थनाले गर्दा आज मेरो ठुलो छोरी यसरी प्रौमा अघि बढ्दाखेरि, ज्वाइँ प्रौमा अघि बढ्दाखेरि, अनि नाति नातिनाहरू अघि बढ्दाखेरि मलाई एकदमै खुसी अनि आनन्द हुन्थ्यो। के होस् अब म र मेरो घरानाले प्रभुको सेवा गर्छु भनेको थियो। मेरो तिन पुस्ता भयो, अहिले नाति नातिनाहरूले पनि परमेश्वरको सेवा गर्छ। अनि अस्ट्रेलियादेखि मा हेर्नुहोस् त आज मेरो घरमा सङ्गाती भनेर ल्याउँथ्यो, अब म बस्न नसके पनि यस्तो गर्नु मम्मी मा, अनि म हामी सङ्गाती हुन्छ भन्थ्यो। अनि त्यसरी सङ्गति बस्न पाइँदा मलाई खुसी लाग्थ्यो। अनि त्यसपछि नाति एलेक्स श्रेष्ठ जन सङ्गतिहरू जान्छ, कारमा बस्छ, प्यानोहरू बजाउँछ, गिटारहरू बजाउँछ, अनि त्यो हेर्दाखेरि एकदमै खुसी लाग्थ्यो। अनि अस्तिना पनि ए बाबुले लिड गरेको, तपाईँ हेर्न आउनु भएन, कस्तो राम्रो थियो भन्दै थियो त्यहाँको बहिनीहरूले। अनि म चाहिँ मेरो मण्डलीमै दिदी बहिनी जे थियो, हाम्रो अब दिदी बहिनी जेमा पनि यसरी गीत गाउनु पर्छ, अब आफू कमिटीमा बसेर काम गरेको कारण त्यसरी आउन पाइँदैन अहिले भनेको ए हो रहेछ, त्यही भएर नआउनु भएको रहेछ भन्दै थियो त्यहाँ त बहिनीहरूले। अनि त्यो त्यसो गर्दाखेरि त मलाई त्यो भन्दाखेरि त मलाई एकदमै उत्साह खुसी आनन्द आउँछ। अनि यो आमाहरूको प्रार्थनाले चाहिँ यसरी छोरा छोरी नाति नातिनाहरू ठाउँमा पर्दाखेरि एकदमै आनन्द हुन्छ।
1: हो नि हो नि विद्याजी, कस्तो राम्रो कुरा भन्नुभयो तपाईँले। अब कतिजनाले भनेको सुनिन्छ नि, मेरो छोराछोरीहरूले त भने केही मान्दैन, भने केही टेर्दैन, कतिजनाले त्यति दुःखहरू पोख्नुहुन्छ, मेरो छोराछोरीहरू एकदम गलत बाटोमा छ भनेर होइन। अनि त्यस्तो समयमा चाहिँ धेरै चिन्ता हुने भनेको परिवारको सदस्यहरू सबैलाई हुन्छ, तर आमालाई झन् धेरै चिन्ता हुन्छ होइन। त्यस्तो अवस्थामा चाहिँ चिन्तै गरेर बस्ने के के चाहिँ गर्नुपर्छ होला हौ?
0: त्यस्तो अवस्थामा कहाँ चिन्ता गर्ने हो र प्रार्थना गर्ने हो भने त प्रभुलाई भन्ने नि त। परमेश्वरले भन्नुभएको छ नि तिमीहरूलाई कसैलाई पनि भन्न नहुने कुरा परमेश्वरलाई भन, परमेश्वरले गर्नुहुन्छ भनेर। अनि म जस्तै भने नि अघि मैले पनि नि नाति मुखमा मासु पलाएको थियो मुखभित्र, अनि उसलाई चाहिँ डक्टरकोमा जाँदा या केएनसी हस्पिटलमा जाँदाखेरि अपरेसन गर्नुपर्छ भनेको, अनि त्यहाँनिर त्यो भन्दा भन्दै चाहिँ म उसकै घरमा सङ्गति जाँदाखेरि मामालाई प्रार्थना गरिदिनुहोस् न म अपरेसन गर्दिनँ, म जस्तै हो औषधि खाँदैन भन्ने चाहिँ प्रार्थना नै गर्ने भन्ने चाहिँ हो नाति। अनि त्यसलाई चाहिँ प्रार्थना गर्दा चाहिँ त्यो मासु पलाएको बिलाएर गयो है। प्रभुलाई धेरै धन्यवाद। अनि यो प्रार्थना हो नि त आमाहरूको भन्ने हुन्छ। अनि यता छोराको छोरीलाई पनि आँखामा त्यस्तै मासु आइराखेका थियो, प्रार्थना गर्नुपर्छ पुरा, आऊ प्रार्थना गर्नुपर्छ। अब हामी नेवार भएको कारण है, मेरो मम्मीले पुता पुता भन्छ, यो चाहिँ बच्चाहरूलाई माया गरेको, मलाई चाहिँ घरिघरि यो आउँछ। अनि त्यसलाई पनि भन्दाखेरि हो र दादाको गयोमा मलाई पनि प्रार्थना गरिदिनुहोस् भनेको थियो। अनि प्रार्थना गर्दाखेरि उसको पनि त्यो आँखाको गयो, प्रभुलाई धेरै धन्यवाद। अनि हामीले चाहिँ प्रार्थनामा होइन भन्नुभएको छ नि, थोरै प्रार्थना थोरै आशिष, धेरै प्रार्थना धेरै आशिष, छैन प्रार्थना छैन आशिष भने जस्तै। अनि यो कुरामा चाहिँ म धेरै प्रभुमा चाहिँ आनन्दित छु। हामी यसरी घरेलु सङ्गतिहरू जाँदाखेरि पनि हामी जसरी हरिणले पानीको तीर्थना गरे जस्तै हामीले पनि उहाँको तीर्थना गर्नुपर्छ, उहाँको वचनको होइन, वचनको तीर्थना गरेपछि हामीलाई चाहिँ आशिष मिल्छ भनेर चाहिँ बताउन पाइन्छ। अनि कति आमा दिदी बहिनीहरूको चाहिँ अब यसरी अब आफू भर्खरै विश्वास गरेछ, अझै छोरा बुहारी नाति नातिनाहरूको प्रार्थना गर्यो, तिनीहरूले आएन, तिनीहरूले यस्तो गर्यो उस्तो गर्यो मन पर्दैन भन्दाखेरि त्यस्तो होइन नि त। हामी पनि पहिला पूजा पाठ गरेरै आएको हो, अब हामीले त्यसो भन्न मिल्दैन। प्रभुको अनुग्रहमा प्रभुको समयमा आउँछ, हामीले गीत गाउँछ नि, प्रभुको समयमा सब सुन्दर बन्छ भनेर चाहिँ भनिराख्नुपर्छ छ। अनि त्यो वचनलाई चाहिँ हामीले चाहिँ मनन गर्नुपर्छ, उपदेशको पुस्तकमा भन्नुभएको छ नि त होइन, त्यो चाहिँ मनन गर्नुपर्छ भनेर हामीले कतिचोटि उत्साह दिन पाइन्छ सङ्गतिहरू जाँदाखेरि।
1: कस्तो राम्रो कुरा सुनाएर ल्याए नानी, तिमीले यो कुराहरू भन्दै गर्दाखेरि है मलाई मेरो छोराको याद आयो। पहिला मेरो छोरा पनि एकदम धेरै बिरामी भएर ल्याउँथे, एकदम उसलाई घर बाहिर जान मन नलाग्ने, घरभित्रै बसिरहने है, मलाई कति तनाव भएर ल्यायो त्यो समयमा सम्झिँदा अहिले पनि मन एकदम दुखेर ल्याउँछ या नानी। तर है मैले परमेश्वरलाई पायो, त्यही छोराले गराएर पायो, अनि त्यसपछि मैले सिकेर ल्यायो। के सिकेर ल्यायो भन्दाखेरि चाहिँ मैले प्रार्थना गर्नुपर्छ मेरो छोराको लागि, धेरै प्रार्थना गर्नुपर्छ भनेर सिकेर ल्यायो। अनि यति प्रार्थना गर्यो, यति प्रार्थना गर्यो, बिहानै प्रार्थना गर्यो, बेलुकै प्रार्थना गर्यो, सङ्गतिहरूमा जान्थ्यो। मेरो सबैभन्दा महत्त्वपूर्ण मेरो छोरा नै थियो, या छोराको लागि नै प्रार्थना गरेर मैले अनुरोधहरू गराएर ल्याउँथ्यो। अनि त्यसपछि प्रार्थना गर्दा गर्दा गर्दा गर्दा मेरो छोरा अचम्म तरिकाले ठिक भएर ल्यायो। अहिले त्यही छोराले मलाई, मेरो परिवारलाई हेरेको छ, या राम्रो ठाउँमा पुगेर ल्याएको छ, राम्रो काम गर्छ, अम्मा तिमी चिन्ता नगर तिम्रो लागि म छु भनेर ल्याउँछ, महिना महिनामा पैसाहरू पठाउँछ, खर्च हेर्छ, तिमीले आफ्नो स्वास्थ्यको ख्याल राख, मा तिमीले मेरो लागि कति दुःख गरेछ, प्रार्थना गरेछ, यो ठाउँमा म त्यस्तै पुगेको होइन, तिम्रो प्रार्थनाले पुगेको छ भनेर ल्याउँछ या। त्यही भएर तिम्रो कुरा सुन्दा मलाई कस्तो मेरो छोराको याद आयो। त्यही भएर आमाहरूको प्रार्थना चाहिँ शक्तिशाली हुन्छ भनेर मैले बुझेको छ या नानी।
0: साँच्चै नि हाम्रो आमाहरूको प्रार्थनाले त टोमा अघि बढ्न सक्छ बच्चाहरू होइन। अघि पनि भने मैले सबै कुराको लागि म त यो गुन्जु देखेनमा पनि जहिले पनि यस्तो यस्तो कार्यक्रमहरू आउँछ है, सुन्नुहोस् फोन गर्नुहोस् भन्छु, यस्तो यस्तो कार्यक्रम आउँछ। अनि यो कार्यक्रम सुन्दा सुन्दै म सुति राखेकै पुनम म्यामको अनि काजन गुरुङको दुईजनाको एउटा कार्यक्रम आएको थियो, त्यो सुति राख्दाखेरि नै त्यो सुन्दा सुन्दै त्यो कार्यक्रम सकिन साथ म चाहिँ मेरो जीवनमा एकदमै ऊर्जा अनि उमङ्ग आएर म चाहिँ सन्चो भएको थियो। जे होस् प्रभुले भन्नुभएको छ नि तिमीहरूको विश्वास एकदमै रहेको सानो जस्तो भए पनि तिमीहरूको विश्वासलाई चाहिँ म कदर गर्छु भन्दा छ, अनि त्यो विश्वासलाई कदर गरेको कारण आज हामीलाई यसरी प्रभुमा यहाँसम्म ल्याउनु भएको छ।
1: त्यही त तपाईँहरू दुईजनाको कुरा सुन्दा चाहिँ मलाई पनि अचम्मै लाग्यो। तर कहिलेकाहीँ यस्तो हुँदैन विद्या दिदी अझै कति प्रार्थना गर्नु हो, यो छोराछोरीहरूलाई जति प्रार्थना गरे पनि कहिल्यै परिवर्तन हुँदैन यिनीहरू, कहिल्यै यिनीहरू मैले भनेको मान्दैन, कति प्रार्थना गर्नु भने जस्तो निराशा आउँदैन कहिलेकाहीँ?
0: त्यो निराशा सिनमा त आउँछ, निराशा होइन, निराशा आउँदाखेरि पनि हामीले चाहिँ परमेश्वरको वचनलाई याद गर्नुपर्छ,
1: सम्झेर ल्याउनु पर्यो नि नानी होइन। अब निराश भएर हामीले अटकित भएर बस्यो भने त हाम्रो छोराछोरीहरू कसरी परिवर्तन भएर ल्याउँछ? हामी त निराश हुनै हुँदैन, आउँछ निराश हुने अवस्था आउँछ, मान्छेले कति भन्छ होइन, कति सुनाएर ल्याउँछ, तिमीले जति प्रार्थना गरे पनि खोइ त भनेर कहिलेकाहीँ आफ्नै परिवारको सदस्यले भनेर ल्याउँछ, दुखी बनाएर ल्याउँछ, त्यस्तो भयो भनेर हामी निराश हुने होइन नि, झन् बलियो भएर खडा भएर भाउनु पर्छ त होइन नानी? यो कुरा हो मैले आज पनि सम्झाएर ल्याउन खोजेको
0: हो नि। हामीले निराश, हामी संसारमा छौ, शरीरमा छौ, कतिपति निराश आउँछ, परिवारले हामीलाई दुःख दिन्छन्, अनि आफन्तहरूले छिमेकीहरूले दुःख दिन्छन्, त्यही बेला पनि उहाँलाई सम्झेर हामीले प्रार्थना गर्यो भने त्यो निराश चाहिँ छिनमै हराउँछ
1: हो नि नानी हो। अनि एकजना आमाले भनेको गोबाई पनि मैले सम्झेर ल्याएँ क्या नानी, एकजना आमाको छोरा साह्रै बिग्रेर ल्याएको रहेछ है, एकदमै ऊ चाहिँ प्रभुमा जाने बाउ आमा चाहिँ चर्च गएर ल्याउने, छोरा चाहिँ कहिल्यै पनि चर्च पनि जान नमान्ने, डरलाग्दो सङ्कटहरूमा फसेको रहेछ या नानी। अनि त्यो आमाको चाहिँ निराश भएर प्रार्थना गर्ने रहेछ, यति प्रार्थना गरेछ, यति प्रार्थना गरेछ, एक दिन त अचानक छोरा आफै आमा म त अब त्यो साथीहरूसँग हिँड्दैन, म त अब जाँदैन त्यता, अब म तिमीले भने जस्तै गरेर चर्चमै जान्छु भनेर अचानक परिवर्तन भएर ल्याएछ। यसरी परमेश्वरले हृदय परिवर्तन गरेर ल्याउँछ। अहिले त्यो छोरा चर्चमा आराधना सङ्गतिहरू लिड गरेर ल्याउँछ रे, आराधना गरेर ल्याउँछ, परमेश्वरको उपस्थितिमा यति राम्रो छ भनेर गवाई सुनेको थिए नानी। यसरी काम गरेर ल्याउनुहुन्छ परमेश्वरले, हामी हरियास खाएर ल्याउनु हुँदैन, यही चाहिँ उत्साह एकले अर्कालाई दिनुपर्छ जस्तो लाग्छ मलाई चाहिँ नानी।
0: है त अझै एक अर्कालाई यसरी नै उत्साह दिएन भने त हामी कसरी प्रभुमा पर्ने? मानिसहरूले त प्रभु नपाएकाहरूले पनि भन्छन्, पाएकाहरूले पनि भन्छन् होइन, तिमीले के गर्यो होला, कस्तो गर्यो होला, प्रभुलाई मन नपरेको के गर्यो होला, त्यही भएर तिम्रो यस्तो भयो भनेर भन्नुहुन्छ। तर त्यस्तोको कुरामा लाग्ने होइन, हामी परमेश्वरको कुरामा लाग्ने, गीत पनि हामी सुन्छौँ नि त, न्युज एजेन्टबाट पनि हाम्रो भजन गीतमा पनि छ नि, मान्छेलाई होइन यसुलाई हेर भनेर भन्नुहुन्छ नि त होइन, मान्छेलाई हेरेर होइन, हामीले चाहिँ प्रभुलाई हेरेर परमेश्वरको निम्ति हामीले काम गर्नुपर्छ, किनकि मानिसहरूले त छिनमा के भन्छ के भन्छ, मैले यसरी सुसमाचार सुनाउन जाँदा यसरीसँग मेरो कुरा पनि नसुन्नु है, किनभने म मान्छे हो, मैले पनि गल्ती गर्न सक्छु, तर प्रभुको कुरा सुन्नु, आज प्रभु पाएर नि हामी यसरी भेट्न पाएको भनेर चाहिँ यसरी उर्सा दिन्छु।
1: ओहो, आज तपाईँहरू दुईजनाको कुरा सुनेर मै छक्क परे। प्रार्थनाले कति शक्तिशाली काम गर्दो रहेछ है विद्या दिदी हजुर। म त ओहो, धेरैजना आमा दिदी बहिनीहरू निराश निराश निराश भएको देख्दाखेरि चाहिँ मलाई पनि मनमा लाग्थ्यो क्या, प्रार्थना आमाहरूको प्रार्थना चाहिँ हुनुपर्छ हुनुपर्छ, छोराछोरीहरूको भविष्य बनाउने, छोराछोरीहरूलाई प्रभुमा लिएर आउने काम गर्नको लागि हो, सबैजनाले काम गर्नुपर्छ तर प्रार्थना पनि शक्तिशाली हुन्छ भनेर चाहिँ मैले सुनेको थिएँ। तर आज तपाईँहरूको कुरा सुनेर चाहिँ मलाई झन् धेरै आशिष भयो, एकदम धन्यवाद तपाईँहरू सबैजनालाई, अजीलाई पनि हाम्रो विद्या दिदीलाई विशेष गरिकन धेरै धेरै धन्यवाद, र अझै शक्तिशाली रूपमा प्रार्थना गर्दै धेरैजना आमा दिदी बहिनीहरूलाई प्रार्थना गर्न हौसला र उत्साह दिँदै अगाडि बढ्नुहोस् है तपाईँहरू।
0: हुन्छ, धन्यवाद, त्यसरी नै गर्नुपर्छ हामीले, अब हामी प्रभु पाएर निराश भइराख्यो भने त हामीले कसरी अरूलाई प्रभुमा ल्याउने
1: होइन,
0: हामी निराश नभइकन हाम्रो चालचलनद्वारा हाम्रो बोली व्यवहारद्वारा हाम्रो यस्तो दिने कुराहरूमा होइन त्यस्तोमा चाहिँ परमेश्वरलाई त्यो गर्नुपर्छ। म त अब यस्तै हो, मैले त प्रभुको सेवा गर्ने भनेकै आफ्नो सिपद्वारा आफ्नो कामद्वारा होइन पैसाले नसके कामले पनि गर्नलाई परमेश्वरले शक्ति दिइराख्नु भएको छ अहिले एकदमै परमेश्वरले। अब गाउँ ठाउँमा बसेर गाउँघरमा बसेर काम गर्ने त अब के हो होइन, हामी अफिस गयो भने हामीले अब प्रभुको सेवा गर्न पाइँदैन, त्यही भएर चाहिँ आफूले सकेको गरेर हामीले चाहिँ प्रभुको महिमा गर्नुपर्छ।
1: हो नि हो नि, तर अब अफिसै जान्छ भने अफिसमा पनि सेवा गर्ने होइन, अब जहाँ जहाँ छौँ संगतिमा जाँदा संगतिमै प्रभुको सेवा काहीँ गर्ने त्यो कामहरू चाहिँ गर्दै हामी अगाडि बढ्नुपर्छ, र विद्या दिदीले पनि गरिरहनु भएको छ। साँच्ची अनि नानी, तिम्रो सिप चाहिँ के छ भनेको थियो, अलिकति तिम्रो सिपको बारेमा पनि भनेर ल्याउ न।
0: मेरो सिप त अझै यही हो, पहिला प्रभु नपाउँदादेखि गरिराखेको यो सिलाइ बुनाइको काम हो, सिलाइ बुनाइ स्वेटरहरू अब मोजाहरू त्यस्तो बुन्ने हो,
1: अनि
0: त्यसपछि प्रभु पाएपछि अझै मेरो त झनै उसाको काम थियो, परमेश्वरलाई सेवा गर्ने, सेवा सङ्गतमा मानिसहरूलाई लाने,
1: अनि
0: यसरी नै सेवा सङ्गत जाँदा निराश नपरेकाहरूलाई परमेश्वरको बारे बताउने, अनि कतिलाई भन्दाखेरि तिम्रो काम छैन र यसरी दिनदिनै सेवा सङ्गतमा हिँड्नलाई भन्ने, म त काम पनि गर्छु प्रभुको सेवा पनि गर्छु, यही गर्नलाई परमेश्वरले चुन्नु भएको, अनि परमेश्वरलाई महिमा गर्नको लागि उहाँको नाउँको घोषणा गर्नको लागि मलाई परमेश्वरले चुन्नु भएको, यो संसारमा मलाई सृष्टि मात्रै गर्नु भएन, परमेश्वरले चाहिँ मलाई अझै उहाँको सन्तान हुने हक परमेश्वरले दिनुभएको छ भन्छु।
1: कस्तो राम्रो कुरा, कस्तो एकदम यसरी नै हेर, तिम्रो मेहनतमा प्रभुले आशिष पनि दिनुभएको होस् र तिम्रो सेवा संगतिमा अझै धेरै तिमीलाई आशिष दिएर ल्याएको होस्। अब अर्को चोटि भेट्दाखेरि चाहिँ अर्जीको लागि राम्रो स्वेटर पनि बुनेर ल्याऊ ल, जाडो महिना पनि आउँदैछ अब बिस्तारी बिस्तारी है, र तिम्रो त्यो सिपको लागि मेहनतको लागि अझै धेरै हामी प्रार्थना पनि गर्छौँ है, परमेश्वरले अझै ढोकाहरू आशिषको खोलेर ल्याएको होस् भनेर, र अझै धेरै कुराकानी गर्न त मन छ, आज यतैतिर बस तिमी आरामले फर्क उता काठमाडौँतिर है, हामी अझै कुराहरू गर्दै जानुपर्छ। अब बाचुली लु लु लु यसो खाजाहरूको तयारीहरू बन्दोबस्त के गराएछ ल, हामी बिस्तारी खाजा खानुतर्फ पनि लागौँ न त है, भइहाल्छ नि अझै भइहाल्छ, ल ल कुराकानी मिठो भएको भएर पो हो त, ल ल हुन्छ हुन्छ, म खाजाको लागि यसो तयारीहरू गर्छु, तपाईँहरू गफ गर्दै गर्नुहोस् न है। हुन्छ नानी हुन्छ, ल ल ल विद्या नानी ल हामी कुरा गर्दै गरौँ ल, अझै धेरै कुरा मनभरि पोखाउन छ, कुराकानी गर्दै जानुपर्छ ल हामी है त।
0: हजुर
1: हजुर हजुर भन न भन,
0: अजी नाप सङ्गति यादो लागि
1: ल नानी लगा, हुन्छ हुन्छ, म पनि मेरो तर्फबाट पनि यज्ञ यज्ञ शुभ है तिमीलाई सबैजनालाई ल। आदरणीय श्रोता, हाम्रो अति नै प्रिय विद्या श्रेष्ठजीसँगको कुराकानी अझै बाटुलीसँग एकदमै आशिषमय भएको छ भनेर हामीले विश्वास लिएको छौं। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? विशेष गरिकन प्रार्थना एकदमै महत्वपूर्ण छ र आफ्नो छोराछोरीहरूको लागि आमाहरूको प्रार्थना त झनै शक्तिशाली छ भन्ने उत्साह हामीले दिने प्रयास गरेको छौं आजको कार्यक्रम मार्फत। त्यसकारण तपाईँ जहाँ हुनुहुन्छ, जुन अवस्थामा हुनुहुन्छ, सायद तपाईँ पनि आफ्नो सन्तानहरूको लागि धेरै चिन्तित हुनुहुन्छ भने पनि निराश नहुनुहोस्। तर परमेश्वरमा प्रार्थना गर्नुहोस्। तपाईँको प्रार्थना परमेश्वरले सुनिरहनु भएको छ र उहाँले तपाईँको छोरा छोरीहरूको जीवनमा शक्तिशाली रूपमा काम गर्नुहुन्छ। हामी यही उत्साह दिन चाहन्छौ र आजको प्रस्तुतिबाट तपाईँ आशिषित हुनुभएको छ भन्ने हामीले आशा लिएको छौ। अर्को श्रृंखलामा यसरी नै भेट्ने आशाका साथ फेरि पनि हाम्रो विद्यार्थीलाई पनि धन्यवाद दिँदै र सम्पूर्ण हाम्रो प्राविधिक मित्र एनटायरटीमा धन्यवाद दिँदै कार्यक्रम बाटुलीका कुराबाट यो समय म पुनम बिदा हुन चाहन्छु। धेरै धेरै धन्यवाद।

श्रोता, आजलाई हाम्रो रात्रि प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान ठिक 6 बजे हामी हाम्रो नियमित प्रसारणको साथमा विविध आशिषमय कार्यक्रमको साथमा उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम रेडियो प्रसारण परिवारलाई विदा दिनुहोस्। तर अनलाइनका श्रोताले भने www.goodnewsfm.com.np मा लगइन गरी संसारभर हाम्रो प्रसारणलाई रातभर सुन्न सक्नुहुनेछ। तपाईको आजको रात आशिषमय बितोस् भनी परमेश्वरसँग प्रार्थना चढाउँदै हामी पनि बिदा हुन्छौ। हवस् त, जय मसीह।